0: सांसदलाई पार्टीबाट निष्कासन गर्न अध्यक्ष निङ्दले प्रदेश सभामा निवेदन दिनुभएको हो। एजेण्डा प्रदेश खारेजी, प्रदेशमै पदका लागि राप्रपामा रणाको शीर्षकमा हिमालय टाइम्समा खबर छ।
1: बिहानको उज्यालो सँगै नेपालगंजको बीपी चोक आसपासमा चहल पहल बढ़छ। सड़कमा मुस्लिम समुदायका मानिसहरूको बाक्लो उपस्थिति देखिन्छ। कसैको हातमा इस्लामिक झण्डा हुन्छ, कोही धार्मिक पोशाकमा सजिएका हुन्छन्। वरिपरिका पसल, सड़क र बस्तीमा पर्वको रौनक देखिन्छ। धार्मिक उत्साह सहित आत्मीयता र सद्भावको सन्देश फैलिन्छ। हो, यही उमंग र उत्साहसँगै आत्मीयता र धार्मिक सद्भावका बीच आज हजरत मोहम्मद पैगम्बरको जन्मदिन अर्थात मोहम्मद डे मनाइँदैछ। मुस्लिम समुदायका लागि महत्वपूर्ण धार्मिक पर्व हो यो। नेपालगंजमा यो दिन धार्मिक आस्था र सामाजिक सम्बन्धको सुन्दर संगम बन्ने गरेको छ। आस्थासँगै झल्किन्छन् धार्मिक सद्भाव शीर्षकमा नागरिक दैनिकले यो खबर छापेको छ।
0: अपराधमा किशोरको बढ़दो संलग्नता, भरिए बाल सुधारक गृह शीर्षकमा खबर छ। रूपन्देहीको बाल सुधारक गृहमा विभिन्न अपराध तथा कानूनी विवादमा परेका 111 किशोरलाई राखिएको छ। किशोरहरूको अत्यधिक चापका कारण आवासीय व्यवस्थापनमै समस्या भएको

0: खुला र एउटा सानो गरी छवटा कोठा छन्। त्यसमध्ये एउटा प्रहरीले प्रयोग गर्दै आइरहेको छ। त्यस्तै बाल सुधार गृह भक्तपुरमा पनि 62 जना बाल बालिका छन्, जसमा 25 जना बालक र 37 जना बालिका छन्। भौतिक संरचनाका रूपमा गृहमा बाल बालिकाहरूका लागि 2 तले एउटा महिला ब्लक र बालकहरूका लागि 9 वटा कोठा सहितको अर्को 2 तले पुरूष ब्लक भवन सञ्चालनमा छन्। भौतिक पूर्वाधार, शिक्षक दरबन्दी र कक्षा कोठाको सीमितताका कारण छात्र छात्रालाई एउटै समयमा पठन पाठन गराउन सकिएको छैन। त्यस्तै बाल सुधार गृह पोखरामा 108 जना बालक छन्। त्यहाँ 3 तलाको एउटा भवन छ, जसको पहिलो तलामा हल र माथिल्लो पहिलो तलामा 8 वटा कोठामा 2 तले खाटको व्यवस्था गरी बालकहरूको आवास व्यवस्थापन मिलाइएको छ। पछिल्ला केही वर्ष यता कानूनी विवाददेखि गम्भीर खाले फौजदारी अपराधमा किशोर किशोरीहरूको संलग्नता बढ़दै गइरहेको देखिएको छ, जसका कारण देशभरका बाल सुधार गृह भरि भराउ छन्। आजको मध्याह दैनिकमा खबर छ।
1: भारतीय बजारमा प्याजको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको छ। काठमाडौँका खुद्रा पसलमा प्याजको मूल्य प्रति किलो 100 देखि 105 रूपियाँसम्म पुगेको छ। तर भन्सार विभागको तथ्याङ्कले चालू आर्थिक वर्षको साहनमा प्याजको आयात अघिल्लो वर्षको सोही महिनाभन्दा 21% भन्दा धेरैले बढ़ेको देखाउँछ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूची अनुसार 4 महिनामा सुकेको भारतीय प्याजको औसत थोक मूल्य 150% बढ़ेको छ। खुद्रा मूल्य 100 रूपियाँ नाघ्यो शीर्षकमा आर्थिक अभियान राष्ट्रिय दैनिकले यो खबर छापेको छ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब भित्री पृष्ठका खबर। बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापाको विश्वासको पक्षमा कुल 57 मत परेको थियो। उहाँलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रदेशसभा सदस्यहरूले मतदान गरेका थिए। यता नेकपा एमाले गण्डकी प्रदेश सरकारबाट बाहिरिने भएको छ। कंग्रेस नेतृत्वको वर्तमान सरकारबाट एमाले बाहिरिने पक्का भएको हो। यसअघि अन्य प्रदेशमा एमाले नेकपा गठबन्धन अनुसार सरकार बनेसँगै गण्डकीमा पनि एमालेलाई सरकार छाड्न दबाव परेको थियो।
2: प्रदेश सरकारमा राजनैतिक समीकरण फेरबदल हुने क्रम तीव्र बनेको छ। गण्डकी प्रदेशमा नेकपा एमाले सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ भने लुम्बिनी प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी नेकपाका 3 सांसदले मन्त्रीको शपथ लिएका छन्। यता बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
1: अटोमोबाइल क्षेत्रलाई चलायमान बनाउने उद्देश्यका साथ 18 नाडा अटो शो 2026 हिजोदेखि काठमाण्डुमा शुरू भएको छ। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालद्वारा आयोजित अटो शो उद्घाटन गर्दै उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले अरबौंको इन्धन आयात रोक्न विद्युतीय सवारी साधनमा जोड़ दिँदै विद्युतीय सवारी प्रयोग नै इन्धन आयात न्यूनीकरणको सबैभन्दा दिगो विकल्प भएको बताउनु भएको छ।
2: देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्। सरकारी कार्यालयमा प्रयोग हुने सफ्टवेयर सरकारले नै बनाउने गरी मन्त्री परिषद तथा मन्त्री परिषदको कार्यालयले एउटा कार्यालय नै स्थापना गरिसकेको छ।
1: कपिलवस्तुका 8 स्थानीय तहले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहम्मद जयन्तीका अवसरमा आज सार्वजनिक विदा दिएका छन्। पैगम्बर हजरत मोहम्मदको जन्मदिनको स्मरणमा मनाइने मोहम्मद जयन्तीका अवसरमा जिल्लाका शिवराज कपिलवस्तु महाराजगंज र कृष्णनगर नगरपालिका र विजयनगर शुद्धोधन यशोधरा र मायादेवी गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै विदाको घोषणा गरेका हुन्।
2: नेपालमा सर्पदंश जनस्वास्थ्यसँगै विपद व्यवस्थापनको चुनौतीका

0: पार्दै आएका छौं। उनले भनेका छन् कोएलिसन अफ द विलिङका नेताले युक्रेनको स्वतन्त्रताको 35 वार्षिक उत्सवका अवसरमा केभलाई भर्चुअल बैठक गरेका थिए। बेलायतका प्रधानमन्त्री एन्डी बर्हम, फ्रान्सेली राष्ट्रपति म्यानुएल मैक्रोन, जर्मन चान्सलर फ्रेडरिक मर्ज र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले बैठकको अध्यक्षता गरेका थिए।
1: अब खेलकुदका खबर। मलेसियामा आयोजना हुने एएससी प्रिमियर कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेको नेपालले घरेलु टोली मलेसियामाथि जित निकालेको छ। मलेसियाको सेलाङ्गो टर्फ मैदानमा मंगलबार भएको अभ्यास खेलमा नेपालले घरेलु टोली मलेसियामाथि 9 विकेटको जित निकालेको हो। यसैबीच नेपालले पिकल बल विश्वकपको तेस्रो संस्करण खेल्ने भएको छ। पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको नेपाली टोली बिहिबार भियतनामको दानाङ प्रस्थान गर्ने भएको छ।
0: अब विचार विश्लेषणको पालो। आर्थिक अभियान दैनिकमा फेसनको गतिसँगै हेटौडा कपड़ा उद्योग अघि बढ़ला शीर्षकमा रामप्रसाद गौतमको विचार छापिएको छ। दुनियाँमा एक वर्षमा एकजनाका लागि 14 टी शर्ट बन्छन्। नेपालमा सायद एकजनाले एउटा भन्दा बढ़ी किनेको होस्। प्रविधि र फेसनले गर्दा कपड़ामा प्रतिस्पर्धा व्यापक उच्च छ। यसमा टिक्नका लागि हेटौडा कपड़ा उद्योग कसरी सञ्चालन गर्ने र यहाँको उत्पादनहरूको भन्दा कसरी विशिष्ट बनाउने भन्ने बारेमा राम्रो अध्ययन गर्नमा सरकारले कन्जुसाई नगरोस्। कसरी यसको शिरोभार खर्च कम गरेर लागत पनि कम गरेर मिथ्यावैध तरिकाले अपनाउने भन्नेबारे सबै कुराको जवाफ तयार गरेर यसलाई सरकार र निजी क्षेत्र मिलेर सञ्चालन गर्ने मोडालिटी पनि विकसित गर्न ठिक हुन्छ कि वा अन्य कुनै सञ्चालन मोडल। तुलनात्मक लाभका क्षेत्र पत्ता लगाएर मात्र काम शुरू गर्नु राज्यको प्रमुख दायित्व हो। यस ऐतिहासिक जिम्मेवारीमा राज्य खरो उत्रोस्।
1: हौस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क.com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बम्पका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 10 गते बुधबार, सन् 2026 अगस्त 26 तारीक साउन शुक्ल पक्षको त्रयोदशी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने।
0: नाडा अटो शोको पहिलो दिन 2 पाङ्रे सहित 56 मोडलका गाडी सार्वजनिक, पहिलो दिन 30,000 अवलोकनकर्ता।
1: मानव वन्यजन्तु द्वन्द घटाउन उनीहरूको आनी बानी बुझ्न आवश्यक, सकारात्मक फाइदा सहितको ज्ञान विद्यालय स्तरमै दिनुपर्ने।
3: फाइदाहरूलाई पनि हामी सँगसँगै राख्यौं भने त्यो दुइटै पाटो एकैचोटि प्रवाह हुने मौका पाउँछ, यसले गर्दाखेरि अलि लामो समयसम्म चाहिँ प्रभाव पार्छ।
0: भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो, किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढाउने उद्देश्य।
1: र वीरगंजमा आज एनबीएलको ट्रफी टुर गराइँदै।
4: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
5: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
4: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
5: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
5: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी एक टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वास अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी किकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: काया करिरनमा अब खबरको सिलसिला प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष उत्तर दिनुहुन्छ प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यसै त जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो आजको बैठकमा सत्तारूढ़ दल राष्ट्रपा सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले नेकपा राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 सांसदले प्रश्न सोध्दैछन् सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकोले त्यसको विषय स्पष्ट पार्न सरकारको 3 महिने कार्यकालको समीक्षा सुशासन बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाबदेहताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन् यस्तै मल र ग्यासको अभाव महँगी सीमा समस्या र प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्नहरू सांसदले गर्नेछन् यसैबीच प्रधानमन्त्री शाहले चिकित्सकको परामर्श अनुसार संसदमा कालो चस्मा लगाएर आउने पूर्व जानकारी संसद सचिवालयलाई गराउनु भएको छ संसदमा मर्यादा र पोशाक सम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्रीले चिकित्सकको सिफारिश सहितको पत्र सचिवालयमा पठाउनु भएको हो
4: सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी वैशाख 4 को फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले अस्ति र खड्काले हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा साउन 21 गते सुनवाई गर्दै सर्वोच्चले वैशाख 4 को फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो सर्वोच्चले वैशाख 4 मा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनकै औचित्य समाप्त हुने गरी 14 महाधिवेशनबाट आएको नेतृत्व स्वीकार गरेर जानु कानून र पद्धति सम्बद्ध नहुने बताउनु भएको छ यसै गरी देउवा पक्षधर नेता एनपी साउदले 14 महाधिवेशनबाट आएकै नेतृत्वलाई स्वीकार्ने हो भने अदालतको फैसला अघि नै सहमति हुन्छ अन्यथा फैसला कुर्नुको विकल्प नहुने स्पष्ट पार्नु भएको छ कांग्रेस महाधिवेशनको कार्यतालिका रोक्न माग गरिएको पूरक रिट उपर सुनवाईका लागि बिहिबार पेशी तोकिएको छ यसअघि दायर भएर निस्सा प्राप्त गरेको निवेदनसँगै नयाँ निवेदनलाई राखेर सुनवाई गर्ने तयारी सर्वोच्चले गरेको छ न्यायाधीश द्वय सारङ्गा सुवेदी र नृप ध्वज निरौलाको इजलासले वैशाख 4 विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। कान्तिपुरमा खबर छ।
3: यसैबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा हिमालयको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गएको फागुनमा भएको चुनावमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वासपात्र मध्येका महासचिव शंकर पोखरेल सहित नेताहरू ओलीको विपक्षमा उभिएका छन्। यो शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अरू शक्ति केन्द्रहरूमा उपयोग गर्दै अघि बढ़ने रणनीति लिनुभएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाव दिएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको पनि त्यसमा भनिएको छ। गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनको बलमा सत्ताच्युत हुँदै फागुनको चुनावमा पार्टी पराजित हुनुको कारण बाह्य शक्तिको चलखेल मात्र नभएको प्रतिवेदनको निष्कर्ष छ।
4: नाडा अटो शो 2026 पहिलो दिन हिजो कम्पनीहरू बीच गाड़ीका विभिन्न मोडल सार्वजनिक गर्ने लहर चल्यो। दुई पाङ्देदेखि चार पाङ्दे गाड़ीका नयाँ मोडल सार्वजनिक गर्ने क्रम दिनभर जसै रह्यो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा शुरू अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। भदौ 14 चल्ने शोमा 200 स्टल राखिएको छ। यहाँ यात्रुबस, माइक्रोबस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशनलाई डेमोका रूपमा राखिएको छ। पहिलो दिन 30,000 अटो शोको अवलोकन गरेको नाडा अटो शो समितिका सभापति अनुप बरालले बताउनु भएको छ। उहाँका अनुसार पहिलो दिन 26 चार पाङले, 18 मोटरसाइकल, स्कूटर र 12 कमर्सियल गाड़ी सार्वजनिक गरियो। नाडा अटो शोको उद्घाटनका अवसर उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटो शो व्यापारिक मेलामा सीमित नभई आर्थिक रूपान्तरणको सशक्त मार्ग चित्र कोर्ने कदम भएको बताउनु भएको छ। अटोमोबाइल राजस्व संकलनको ठूलो स्रोत रहेको र यस क्षेत्रले ठूलो रोजगारी सृजना गरेको पनि यादवले प्रस्ट्याउनु भएको छ। चाडबाड नजिकिँदै गर्दा अटो शो आयोजना गरिन्छ। अटो शोमा वर्षभर बिक्री हुने गाड़ीको 60% भन्दा बढ़ी बुकिङ नाडा शोमा हुने आयोजकको दावी छ। सरकारले यस क्षेत्रलाई केवल राजस्वको स्रोतका रूपमा मात्र नभई आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। नाडामा एकै दिन दुई पाङ्ग्रे र चार पाङ्ग्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक शीर्षकको खबर कान्तिपुरमा छ।
3: काया कैरनमा वन्यजन्तु संरक्षण सहित मानव वन्यजन्तु द्वन्द्व घटाउनका लागि विद्यालय स्तरमा संरक्षण शिक्षाको आवश्यकता बारेको जानकारी सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
6: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको पानी लाग्छ।
7: भर्ना खुल्यो।
5: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
7: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
5: फोन नम्बर 01 56 70 924, 56 70 925।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 मा सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले आज पहिलोपल्ट नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्री कार्यशैलीसम्मका प्रश्न सोध्ने कांग्रेस विवादमा एकपछि अर्को रिट एमाले अध्यक्ष उल्लाई नेतृत्व छाड्न दबाव नाडा अटो शोको पहिलो दिन हिजो दुई पाङ्ग्रे सहित 56 मोडलका गाड़ी सार्वजनिक 30,000 अवलोकनकर्ता लगायतका खबर प्रस्तुत गर्यो।
1: अब बाँकी प्रसंग नेपालमा पछिल्ला वर्षहरूमा मानव वन्यजन्तु द्वन्द बढ़दो क्रममा रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाख 1 गतेदेखि हिजोसम्मका जनावरको आक्रमणबाट 18 जनाले ज्यान गुमाएका छन् भने 168 जना घाइते भएका छन्। मानिसमाथि नै हुने आक्रमणसँगै वन्यजन्तुले मानिसले पालेका पशु चौपाया र खेतीपातीमा ठूलो क्षति पुर्याउँछ। आफू र आफ्नो सम्पत्तिमा क्षति पुर्याएको रिसमा मानिसले पनि वन्यजन्तुलाई क्षति पुर्याउँदा मानव वन्यजन्तु द्वन्द बढ़ेको हो। वन्यजन्तुको संख्या बढ़नुका साथै अरू धेरै कारणले यस्तो द्वन्द बढ़ेको पाइन्छ। द्वन्द घटाउनका लागि अपनाउन सकिने विभिन्न उपायहरूमध्ये एक उपाय विद्यालय स्तरमा दिइने संरक्षण शिक्षा हो। सुनौ थप जानकारी।
4: मानिस र वन्यजन्तु बीचको द्वन्द घटाउनका लागि मानिसले वन्यजन्तुको व्यवहार बुझ्न सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छ। आफ्नो क्षेत्रमा कुनै वन्यजन्तुले दुःख दिइरहेको छ भने त्यो कति बेला बस्तीमा आउँछ, त्यसले कस्तो बालीनाली वा घरपालुवा जनावरलाई आक्रमण गर्छ अनि कसरी बचाउन सकिन्छ भन्ने जानकारी पाएमा द्वन्द कम गराउन सकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य बताउनुहुन्छ।
5: वन्यजन्तुहरूको बानी व्यवहार, उसको आहार, कुन समयमा यसले शिकार गर्छ, कस्तो ठाउँमा विचरण गर्छ, हामीले विशेष ध्यान पुर्याइदिनुपर्ने पक्षहरू कुन कुन हुन सक्छ, हाम्रो जुन दैनिक क्रियाकलाप सञ्चालन गर्दा वन जंगल जाँदा या अब चरन क्षेत्रमा हाम्रो गाई वस्तुहरू चराउन जाँदा अलिकति ध्यान दियौं भने हिउँ चितुवाको बढी सक्रिय हुने समय कतिखेर हो, जस्तै अलि साँझतिर अलि रातिमा या एकदमै बिहानतिर बढी सक्रिय हुन्छ भने त्यस्तो समयमा हाम्रा पशु चौपायालाई हिउँ चितुवाको नजिक जाने परिस्थितिबाट टाढा राख्न सक्यौं भने त्यो बारेमा ज्ञान प्राप्त भयो भने चाहिँ द्वन्दलाई पनि हामी न्यूनीकरण गर्न सक्छौ।
4: वन्यजन्तुको आनी बानी र आवश्यकता बारेमा जानकारी दिने धेरै तरिका मध्ये विद्यालय स्तरका पाठ्यक्रममा यो विषय समेट्नु धेरै प्रभावकारी हुन्छ। मुस्ताङ र ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रममा हिउँ चितुवाबारे विषयवस्तु समेटेपछि द्वन्द घटाउन निकै सजिलो भएको छ। मुस्ताङको बारागोङ मुक्ति क्षेत्र कागबेनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रेखा पन्त संरक्षण कार्यक्रमलाई दिगो बनाउन र द्वन्द घटाउन यस्तो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुन्छ।
6: विद्यालयबाट प्राप्त ज्ञानले उनीहरूले आफ्नो धर्म, संस्कृति, प्राकृतिक सम्पदाको संरक्षण र जिम्मेवार नागरिक लगायत उनीहरूलाई वन्यजन्तुसँगको पनि सह अस्तित्वको भावना, संरक्षणको भावनाको विकास गर्नको लागि उनीहरूमा चाहिँ यो हिउँ चितुवा संरक्षण लगायत वन्यजन्तु संरक्षण शिक्षा दिनु आवश्यक।
4: विद्यालयका पाठ्यक्रममा कुनै वन्यजन्तुको विषय समेट्दा त्यसको आनी बानी र त्यसको क्षतिबाट जोगिन अपनाउन सकिने उपाय सहित त्यसको फाइदा पनि समेट्नुपर्छ। हिउँ चितुवाको उदाहरण दिँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य भन्नुहुन्छ,
5: हिउँ चितुवाको त समस्या मात्रै छैन, यसको त अवसरहरू पनि छन्। अब समस्याहरूलाई नै हामीले टार्गेट गरेर पाठ्यक्रममा नै राखिसकेपछि त्यो समस्या समाधान गर्नलाई अलि दीर्घकालसम्म यो लाभदायी हुन्छ भने अब यसबाट हुन सक्ने फाइदाहरूलाई पनि हामी सँगसँगै त्यही पाठ्यक्रममा राख्यौं भने त्यो दुइटै पाटो एकैचोटि गाउँमा एजुकेसन मार्फत चाहिँ प्रवाह हुने मौका पाउँछ। यसले गर्दाखेरि अलि लामो समयसम्ममा चाहिँ प्रभाव पार्छ र परिवर्तन गर्नलाई पनि यो सकारात्मक हुन्छ।
4: मानिस र वन्यजन्तु सदियौंदेखि एक आपसमा सह अस्तित्व कायम राख्दै बाँचिरहेका छन्। पछिल्ला वर्षहरूमा मानिसले वन्यजन्तुको वासस्थान अतिक्रमण गर्दा आपसी द्वन्द बढ़ेको पाइन्छ। यस्तो समस्या कम गर्न वन्यजन्तुको आनी बानी बुझेर बस्ने उपाय खोज्नेका साथै उनीहरूकै सहारा लिएर फरक तरिकाले आर्थिक क्रियाकलाप समेत सञ्चालन गर्न सकिन्छ। यस बारेमा ज्ञानहरू विद्यालय स्तरमा दिन सकेमा त्यो प्रभावकारी र दिगो हुने देखिन्छ।
1: हिउँ चितुवा सहित वन्य जन्तुको संरक्षण शिक्षा बारेको रेडियो कार्यक्रम बदलिदो नेपाल तपाईँले अहिले 8 बजे सुन्न सक्नुहुन्छ। अब फेरि खबरकै सिलसिला। सरकारले आसन्न चाड पर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा भारतले 25,000 टन चिनी दिने भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकिँदै गरेका चाड पर्वमा चिनी अभाव हुन नदिन आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गरी आपूर्ति व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रवक्ता सुवेदीका अनुसार भारतबाट 25,000 टन चिनी आयातको प्रक्रिया अघि बढ़ेको छ। सरकारी कम्पनीहरू मार्फत भारतबाट यो चिनी आयात गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले भारतमा चिनीको मूल्य उच्च भएको हुँदा साल ट्रेडिङले गर्ने आयातमा केही अलमल भएको छ। मन्त्रालयका अनुसार साल ट्रेडिङले 22,000 देखि 23,000 टन चिनी आयात सहजीकरणका लागि मन्त्रालयमा पत्राचार गरेको छ। कारोबारमा खबर छ।
4: नयाँ संगठन तथा व्यवस्थापन ओएनडीएम सर्वेक्षणबाट संघ सरकार मातहतका विभिन्न तह र दर्जाका 2,754 दरबन्दी कटौतीमा परेका छन् भने 229 दरबन्दी थप भएका छन्। प्रधानमन्त्री कार्यालयसे 17 मन्त्रालयमा कर्मचारीको नयाँ दरबन्दीको संरचना स्वीकृत भएको हो। गएको असारसम्मको तथ्याङ्क अनुसार संघ सरकार र मातहतको मन्त्रालय विभाग कार्यालय सहित 1,885 निकायमा 52,000 दरबन्दी कायम थियो। नयाँ ओएनडीएमबाट 5% धाराहरूमा दरबन्दी कटौती भएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव अधिकारीका अनुसार परराष्ट्र मन्त्रालय बाहेक सबै मन्त्रालयको ओएनडीएम पूरा भएको छ। परराष्ट्र मन्त्रालयको दरबन्दी संरचनाको विषय अझै छलफलकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो। छायाकरणमा खबरको सिलसिलासँगै काट्नु पर्ने बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
3: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
2: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
3: इतिहास गाथा र कथा गाँठका कुरा,
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालका गाउँ

0: देश व्यापार निर्देशनालयले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजदात रहेको र उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरेको सरकारले जनाएको छ। आधिकारिक तथ्याङ्क अनुसार भारत सरकारले सन् 2025-26 को बाली वर्षमा झण्डै 12,06,50,000 टन गहुँ उत्पादन गरेको छ। यो अघिल्लो बाली वर्षको तुलनामा 2.3% धेरै हो। खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आमदानी बढ़ने बताउनुभयो। उहाँका अनुसार यसले आउँदा बाली सिजनमा किसानलाई गहुँको खेती बढ़ाउन समेत प्रोत्साहित गर्नेछ।
1: अब खेल खबर। आज वीरगंजमा नेपाल भलिबल लीग एनबीएल को ट्रफी टूर हुने भएको छ। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक ट्रफी टूर गर्न लागिएको हो। नेपाल भलिबल लीगमा मधेसको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा आज वीरगंजमा र भोलि जनकपुरमा ट्रफी टूर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग एनबीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र भसन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनबीएलको पहिलो संस्करण यही भदौ 19 27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेप कबड हलमा हुनेछ।
0: खबर संक्षेपमा। गैराती गण्डकी र बागमती प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैसो ठाउँमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज राति कोशीको हिमाली र पहाड़ी भूभाग तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ।
1: इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहो रसूलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज र्याली सभा लगायत कार्यक्रम गरिँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भयो। सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि मात्र आज सार्वजनिक विदा दिएको छ।
0: बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेश सभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापा मगरको विश्वासको पक्षमा 57 मत परेको थियो। प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल कांग्रेस सहितका अरू 3 दल भने सहभागी भएनन्। हिजो बागमती प्रदेश सभामा 58 सांसद उपस्थित रहेका थिए। त्यसमध्ये 57 जनाले विश्वासको मत दिएका कार्यवाहक सभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो।
1: असार 31 गतेदेखि पूर्ण रूपमा ठप्प रहेको सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने सड़कमा 1.5 महिनापछि ट्र्याक खोल्ने काम शुरू भएको छ। पहिरो र भूकम्पका कारण भत्किएका घर टहराका भग्नावशेष हटाउन थालिएपछि केही दिनभित्रै सड़क सञ्चालनमा आउने भएको हो।
0: खोटाङको ऐसेलो खर्क गाउँपालिकामा निर्माण गरिएका 3 खानेपानी आयोजनाबाट झण्डै 400 घरधुरीले शुद्ध खानेपानी पाएका छन्। गाउँपालिकामा एकैसाथ 3 खानेपानी आयोजना निर्माण भएपछि विभिन्न वडाका 370 घरधुरी उपभोक्ता लाभान्वित भएका हुन्।
1: भौगोलिक विकटता र स्थानीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण काभ्रे पलाञ्चोकको दुर्गम डाँडा पारी क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई अझै पनि उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको छ।
0: काया कैरनमा अब पालो उखानको
1: फेदै काटेपछि टुप्पोको के आशा।
0: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाब दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने।
0: नाडा अटो शोको पहिलो दिन 2 पाङ्ग्रेसहित 56 मोडलका गाड़ी सार्वजनिक, पहिलो दिन 30,000 अवलोकनकर्ता।
1: मानव वन्यजन्तु द्वन्द घटाउन उनीहरूको आनी बानी बुझ्न आवश्यक, सकारात्मक फाइदा सहितको ज्ञान विद्यालय स्तरमै दिनुपर्ने।
0: भारतमा 4 वर्ष पुरानो सानो गहुँ निर्यात प्रतिबन्ध हट्यो, किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढ़ाउने उद्देश्य।
1: र वीरगंजमा आज एनबीएलको ट्रफी टूर गराइँदै।
0: र अन्त्यमा आजको कार्टुन कर्नर किक शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन। एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव सहितको प्रतिवेदन बाहिरिएको छ। यहाँ एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति हार अध्ययन कार्यदल लेखिएको प्रतिवेदन पढ्दै गरेको देखिन्छ र भन्दैछन्, कस्तो आभार प्रतिवेदन, त्याग गर भनेपछि मल त्याग कि मूत्र त्याग खुलाउनु पर्दैन। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथीसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: अरुण अरुण
1: 97.6 MHz हरपल तपाईं सँगै।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेशन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा संचालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेशन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेशनका लागि सम्पर्क नम्बर 98626339 नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म
5: हो। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
5: लु अब त्यहीबाट जाने
3: लाखै सल्लाह दिएर के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98520-5194 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संघवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल 29 2083 साल भाद्र 25 भित्र कार्यक्रम कार्यान्वयन एकाइ संघवा सभा जोन प्राविधिक एकाइ भोजपुर जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ डिङ्लामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेर सम्म भित्रका युवा कृषक वा कृषि उद्यमी कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19 बजेट रु 76 लाख अनुदान रकम तथा भुक्तानी प्रक्रिया प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्ला भरि लक्ष्य संख्या 2 बजेट रु 4,20,000 प्रस्तावको कुल लागतको बढीमा 50% निवेदन साथ संलग्न गर्नुपर्ने कागजातहरू सूचनाहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाई संघ सभाको वेबसाइट www.pmamp.sanghasabha.gov.in बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा थानी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979, संखुवा सभा 029420949 9852077376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
0: होइन है केटा, दिदीको बिहे पनि आयो, इज्जतकै लागि भए पनि एउटा एलइडी टिभी त दिनु पर्यो नि।
8: त्यो पनि हो, चार्ज लाइट पनि एउटा किन्नु पर्नेछ, बजाउनको लागि उपहार पनि चाहियो नि, मान्छेले हेर्दा घरको भित्तामा घडी पनि छैन, सम्झनको लागि बिहेका फोटोहरू खिचेर झुलाउनु पर्ने, झुलाउने ठाउँ पनि विचार गरिराख्नु पर्ने, अब चैनपुरतिरै जानु पर्ला।
0: ल त्यतिको लागि चैनपुर जानुपर्छ, हाम्रै माझी ओखरभट्टेमा सबिन इलेक्ट्रोनिक्स एन्ड भिभो फोटो स्टुडियो छँदैछ नि,
8: सब थोक त्यहीबाट हुन्छ त।
0: हुन्छ त, त्यहाँ त एलइडी टिभी, मोबाइल सेट, उफर, साउन्ड सिस्टम, मोबाइलका ब्याट्री, चार्जर, हेडफोन, सिम कार्ड, सबै किसिमका रिचार्ज कार्ड, लाइट, खडी, रेडियो, टिभी लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। साथै फोटोकपी, फ्याक्स, लेमिनेसन, फोटो फ्रेमिङ, प्रमाण पत्र डिजाइनिङ तथा प्रिन्टिङ, फ्रेमिङ, अर्जेन्ट फोटो, ब्यालेन्स स्टक अफ, इमेल, इन्टरनेटको सेवा सुविधा पनि सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियोमा नै गरिन्छ नि।
9: त्यति मात्र होइन, विवाह व्रतबन्धका कार्डहरू सुपथ मूल्यमा छपाइन्छ र अर्डर अनुसारका छाप र स्ट्याम्प समेत तुरन्त बनाइन्छ।
10: सबिन इलेक्ट्रोनिक्स एन्ड फोटो स्टुडियो, माधी नगरपालिका चार, ओखरगोटे, सङ्खुवा सभा, मोबाइल 9891091081 र 9869786333।
8: सबिन इलेक्ट्रोनिक्स एन्ड शिव फोटो स्टुडियो।
11: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको

कफी पकाए नि मान्दिन कानछि के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरुण, सधैँ सुन्नुहोस् है।

0: कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी जीवहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रण पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई, सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता, हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण,
1: भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12 खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण,
0: भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण,
1: भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5, 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण,
0: र भाद्र 12 गते शुक्रबार आमसभा, हिरक महोत्सव, स्मारिका विमोचन, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत, अभिनन्दन तथा सम्मान कार्यक्रम, अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम, प्रशंसा पत्र तथा कदर पत्र, प्रमाण पत्र वितरण, शुभकामना मन्तव्य, छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली। साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
1: पूर्व शिक्षक स्वर्गीय शेष राज दाहाल भाद्रपुर जाता,
0: स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक, स्वर्गीय भू लक्ष्मी दाहाल माधी नगरपालिका 5,
1: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल माधी नगरपालिका 5 कोपिले,
0: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला माधी नगरपालिका 4,
1: प्रशिक्षक स्वर्गीय प्रमोद काफ्ले पाँच भवन नगरपालिका,
0: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक, स्वर्गीय गोपी रमण दाहाल माधी नगरपालिका 4 ओखरबोटे,
1: जग्गा दाता तथा आजीवन सदस्य स्वर्गीय चिया देवी दाहाल माधी नगरपालिका 5 समसेरे,
0: आजीवन सदस्य पुण्यमाता दाहाल माधी नगरपालिका 5,
1: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल माधी नगरपालिका 5 हाल अमेरिका,
0: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल माधी नगरपालिका 6,
1: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी माधी नगरपालिका 5,
0: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 एसएलसी ब्याच, स्वर्गीय गोपाल प्रसाद काफले गौरादह,
1: मानर्थ सदस्य स्वर्गीय लीला देवी दाहाल माधी नगरपालिका 5 हाल सुन्दरहराई चमोरङ,
0: विद्यालय संस्थापकका परिवार, यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहालकी धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल माधी नगरपालिका 5 कोपिले हाल विराटनगर,
1: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा माधी नगरपालिका 4 ओखरबोटे,
0: माधी माध्यमिक विद्यालय माधी नगरपालिका 5 संखुवासभा।
2: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98-6-21-43-460।
3: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
4: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
3: औ लु, समस्याको समाधान भनेकै म हो,
5: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
3: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
4: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
5: अब त्यहीबाट जानु
3: लाखेगर के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
6: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया।

0: मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525154, 98126772 र व्हाट्सएप नम्बर 97054 58302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
1: रेडियो अरो टाइम चेक 7 AM
2: अहिले बिहानको 7 बज्यो।
0: सुनौलो बिहानीको बसाई कार्यक्रम शुभ सन्देश मीडिया प्रेमी साथीहरूको प्रायोजनमा मात्र रेडियो अरुण 97.6 MHz को रेडियो तरंगमा तपाईहरूकै शुभकामनाको संगालो कार्यक्रम शुभ सन्देश।
3: कार्यक्रम प्रायोजन गर्ने मीडिया प्रेमी साथीहरू आननीय श्रेष्ठ भोजपुर हाल सिन्धुली
0: सागर घायल कुलुङ सालका सिरिछो गाउँपालिका 4 भोजपुर हाल रोमनिया
3: भावना पुन मगर परशुराम नगरपालिका 2 बसौटी डडलदुरा हाल इन्डिया
0: सानुमाया शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा हाल कुवेत
3: मीडिया प्रेमी निमु शेर्पा पाँच खपन नगरपालिका 8 चुङखुरुङ संखुवा सभा
0: पूर्वेली आकाश राई भोजपुर हाल मलेसिया
3: सपना शासनखर माधी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
0: जीवन फाविन सभा पोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
3: अभागी राजकुमार भुजेल अरुण गाउँपालिका 3 स्याउली भोजपुर
0: सुजाता यखा इलुङबाङ धर्मदेवी नगरपालिका 7 आँखी भुई संखुवा सभा हाल मोरङ
3: लिम्बू विजय पाँच खबर नगरपालिका 1 कुसुवा संखुवा सभा हाल मलेसिया
0: अनिता गदाल बराइली धर्मदेवी नगरपालिका 1 तेल्लोक संखुवा सभा
3: सुरत राई चुम्छा पौवादुमा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
0: जुनिता चामलिङ राई फिदिम नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत
3: बिरबल तामाङ साल्पा सिंहिचो गाउँपालिका 4 भोजपुर
0: रवि पहाडी मकवानपुर गाउँपालिका 2 राई गाउँ हेटौडा हाल मलेसिया
3: गजेन्द्र राई साल्पा सिलिसो गाउँपालिका 4 भोजपुर
0: अर्जुन यखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर
0: र सुमिता यखा लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ

हेलो हाई गुड मर्निङ अनि शुभ बिहानी कार्यक्रम शुभ सन्देशको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मधहरूलाई हार्दिक स्वागत गर्दै गर्दै सदाजै आजको बसाइमा पनि म तपाईँको साथी कार्यक्रम प्रस्तुता सुनिता कार्यक्रम शुभ सन्देशको साथमा उपस्थित भइसकेकी छु। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको धुन रेडियो अरूण 97.6 MHz रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई www.radioarun.com.np लगइन गरेर हामीलाई संसारभरबाट एकैसाथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र त नभनौँ नेपाली पात्र त्यसै गरी मोबाइल एप्स र हाम्रो अफिसियल फेसबुक पेजबाट पनि तपाईँले यति बेला प्रत्यक्ष रूपमा हामीलाई लाइभ मार्फत सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले सुन्दै आउनुभएको छ हप्ताको सातै दिन साथीभाइ यानि कि बिहान सात बजेदेखि आठ बजेसम्म तपाईँहरूले हामीलाई व्यवसायलाई सुन्दै आउनुभएको छ। र विशेष गरी यस कार्यक्रमलाई चाहिँ मिडिया प्रेमी साथीहरूले प्रायोजन गरेर साथ दिनु भएको छ। विशेष गरी व्यवसायमा म हाम्रा जम्मा 20 मिडिया प्रेमी मनहरूलाई सम्झाउन चाहन्छु र विशेष मनैबाट धन्यवाद पनि व्यक्त गर्न चाहन्छु। एकदमै बिहानीको समय छ साथीहरू, यति बेला के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ तपाईँहरू, जहाँ जहाँ हुनुहुन्छ, जुन जुन अवस्थामा हुनुहुन्छ, हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला भन्न चाहन्छु। एकदम बिहानीको बसाइ छ, यति बेला तपाईँहरू कतिपय साथीहरू त ओछ्यानतिरै हुनुहुन्छ होला, कतिपय साथीहरू त यति बेला बिहानै उठेर आफ्नो कामतिर पुगिसक्नु भयो होला होइन, यति बेला बारीतिर कोदो रोप्दै हुनुहुन्छ होला कतिपय साथीहरू घाँस काट्दै हुनुहुन्छ होला, कतिपय साथीहरू यति बेला बिहान खाना बनाउँदै आफ्नै होइन अब घरको काममा व्यस्त हुनुहुन्छ होला, कतिपय साथीहरू यात्रा गरिराख्नु भयो होला। तपाईँ जहाँ जहाँ जुन जुन अवस्थामा हुनुहुन्छ हामीलाई छोटो समय निकालेर सुनेर साथ दिनुहोला, सकेभर फोन कल पनि गर्नुहोला भन्न चाहन्छु। एकदमै बिहानीको बसाइ छ, यति बेला चैनपुर जिल्लाको मौसम बाहिर पानी त्यति ठुलो पनि होइन, पानी सिमसिम पानी परिरहेको अवस्था छ, तपाईँहरूकोतिर के कस्तो छ तपाईँले त्यो पनि जानकारी गराउनु होला यो बसाइमा। र अब पनि चाहिँ तपाईँहरूको लागि भनेर छुटिएको नम्बर 9840668623 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। आज पनि हामी बुधबारे बसाईमा छौं, यो बसाईमा हामी तपाईँहरूसँग दुवै माध्यमबाट जोडिनेछौ। आज भने प्रवासी मनहरूको लागि भनेर छुटिएको वाट्सएप नम्बर 9840668623 को लाइन खुल्ला छ। आज प्रवासी मात्र नभएर आज नेपालमा रहनुहुने साथीले पनि यो बसाईमा कल गर्न सक्नुहुनेछ। तपाईँले जहाँ चाहिँ फ्रिक्वेन्सी भन्दा धेरै टाढाको साथी हुनुहुन्छ, जहाँसम्म तपाईँले फ्रिक्वेन्सी सुनिराख्नु भएको छ, जुन जुन भूभागबाट तपाईँले फ्रिक्वेन्सी मार्फत कार्यक्रम सुनिराख्नु भएको छ त्यो ठाउँबाट चाहिँ हामीलाई, त्यो भूभागबाट चाहिँ हामीलाई तपाईँले फोन लाइन होइन तपाईँको लागि भनेर सुटाएको नम्बर फोन लाइन खुल्ला छ 9840668623 को लाइन खुल्ला छ। वाट्सएप नम्बर पनि यही हो 9840668623 को लाइन। तपाईँले नेपालमा रहनुहुने साथीहरू जहाँ चाहिँ फ्रिक्वेन्सीभन्दा धेरै टाढाको साथी हुनुहुन्छ उहाँहरूले चाहिँ आज व्यवसायमा फोन गर्नु पाउनुहुनेछ वाट्सएप नम्बर मार्फत। नेपालभन्दा बाहिरको साथीले पनि व्यवसायमा फोन गर्नुहोला, वाट्सएप नम्बर खुल्ला छ, म फेरि पनि एकपटक जानकारी गराउँछु 9840668623 को लाइन खुल्ला छ, सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। त्यसै गरी तपाईँका विशेष सम्झना नभनौँ, सम्झना त नभनौँ, शुभकामना सन्देश छन् भने पनि तपाईँले फेसबुक अडियो लाइभको कमेन्ट बक्स खुल्ला छ, कमेन्ट बक्सबाट पनि आफ्ना केही सन्देशहरू छन् भने लेखेर पठाउनुहोला, म सकेभर तपाईँको कमेन्टलाई पनि व्यवसायमा स्थान दिने नै छु। र अब पनि कार्यक्रम शुभ सन्देश मार्फत साथीलाई शुभकामना सन्देश दिनुपर्दाखेरि आज जति पनि साथीहरूको जन्मदिन परेको छ जन्मदिनको एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी बिरामी हुनुहुन्छ भने शीघ्र स्वास्थ्य लाभको कामना, त्यसै गरी यात्रामा हुनुहुन्छ भने यात्रा सफलताको लागि पनि विशेष शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी तपाईँ वैवाहिक जीवनमा बाँधिँदै हुनुहुन्छ भने दाम्पत्य जीवनको पनि एकदमै धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी नयाँ कामको थालनी गर्दै हुनुहुन्छ, कार्य सफलताको लागि पनि विशेष शुभकामना। परीक्षा दिँदै हुनुहुन्छ, परीक्षा लेख्दै हुनुहुन्छ भने तपाईँलाई शैक्षिक सफलताको लागि पनि शुभकामना। र जो जति साथी यति बेला आफ्नो आफ्नो क्षेत्रमा रहेर काम गरेर गइराख्नु भएको छ तपाईँहरू सम्पूर्ण साथीलाई आफ्नो आफ्नो क्षेत्रको पनि शुभकामना व्यक्त गर्न चाहन्छौ रेडियो अरूणको तर्फबाट। र अब पनि तपाईँहरू फटाफट फोन डायल गर्दै गर्नुहोला, हाम्रो स्टुडियोको मोबाइल नम्बर 9840668623 को लाइन खुल्ला छ, यदि सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नुहोला भन्न चाहन्छु। र म पनि अब भने कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राख्नेछु, देशभक्ति गीत मेरो देश नेपाल, राजेश पाण्डे राईको आवाज भनेको गीत सुन्दै रहनुहोला। गीत पश्चात म फेरि फर्केर आउने नै छु, कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला।

0: हजुर, कार्यक्रमको आरम्भमा एकदमै मिठो गीत राखेको थिएँ मैले, पहिलो सांगीतिक कोसेली नै भनौँ अब होइन कार्यक्रमको शुरूआतमा, एकदमै देशभक्ति गीत राखेको थिएँ। गीत पछि पुनः स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ भने फटाफट फोन डायल गर्दै गर्नु होला, 9840668623 लाइन खुल्ला छ। र अब पनि म ढिला गर्दिनँ, म फोन लाइन तर्फै लाग्छु। यति बेला आजको लागि फर्स्ट टेन लकी कलर साथी लाइनमा हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कार्यक्रममा स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, धर्मदेवी नगरपालिका चारबाट प्रकाश कमर बोल्दै हुनुहुन्छ है? हजुर, के छ प्रकाशजी, यति बेला यो समयमा के गर्दै हुनुहुन्छ? हजुर, यतिकै बसी बसाइ छ, आरामै हुनुहुन्छ नि? हजुर, ल हुन्छ, सधैँभरि यस्तै रहनु होला। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ है।
1: हस् हुन्छ, फर्स्टमा त हजुरलाई आजको दिन शुभ रहोस् भन्न चाहन्छु। अनि आज चाहिँ हामी यात्रामा छौँ भन्नुपर्छ। अनि मेरो दाई काठमाडौँतिर हुनुहुन्छ, बिराम हुनुहुन्छ, छिटै निकाउनु होला भन्न चाहन्छु। अनि
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला प्रकाश कमर, धर्मदेवी नगरपालिका चारबाट हुनुहुन्थ्यो, उहाँसँग म छुटे। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, शिवारू नमस्कार, गुड मर्निङ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सुमी लिम्बू तेह्रथुमबाट, कार्यक्रममा स्वागत छ सुमीजी। हजुर, हुन्छ, अनि के छ यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि हामीलाई सुन्दै खाना बनाउने तयारी गर्दै हुनुहुन्छ है? हजुर हजुर, ल हुन्छ, अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश कसको लागि? हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुमी लिम्बू तेह्रथुमबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष गरी शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बर तर्फ लाग्छु, कोही मित्र हुनुहुन्छ। हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुर गर्वैहाल मलेसियाबाट सुरज राई तुम्सा हुनुहुन्छ, बोल्दै हुनुहुन्छ, के छ अनि हाम्रो सुरजजीको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ? हजुर, भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, खाना खाएर यति बेला आराम गर्ने तर्खरमा हुनुहुन्छ है? हजुर, ल हुन्छ, आउनुभयो कार्यक्रम शुभ सन्देशको व्यवसायमा। अनि अब भने तपाईँको शुभकामना सन्देशको कसको लागि राख्नुहुन्छ?
2: आजको दिन शुभ रहोस्, कार्य सफलताको पनि शुभकामना हजुरलाई भन्न चाहन्छु। भने आजको दिनमा चाहिँ हाम्रो किशोरी नेवानको बहिनी सुमिका नेवानको जन्मदिन परेको रहेछ। सुमिका नेवान माइलीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ है माइली भन्न चाहन्छु। भने अन्य केही साथीहरूलाई कार्य सफलताको शुभकामना दिनुपर्दा चाहिँ सर हुनुहुन्छ तीर्थराय र मनोकान्त तामाङ योग्य निन्याङ लिम्बू लिम्बू विजय सर र अरू त हाम्रो राजु राई काइँला छ। अनि कृष्ण तामाङ सर हुनुहुन्छ भने अनु शेर्पा, राजकला गुरुङ, अश्मी सोतङ, सरस्वत पोखरेल, सानुमा शेर्पा अनि
0: हजुर
2: लगायत
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुरज राई तुम्छ, भोजपुर गर्वैहाल यति बेला मलेसियाबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। भने यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
3: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, शुभ प्रभात।
0: हजुर, गुड मर्निङ, नमस्ते, नमस्कार, शुभ बिहानी, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, शङ्करजी कार्यक्रममा स्वागत गरे है त।
3: हुन्छ, धन्यवाद।
0: हजुर, ल अनि के छ हाम्रो शङ्करजीको खबर खबर लगायत मोरङतिरको के छ?
3: राम्रो छ, मौसम पनि एकदम राम्रो छ, अहिले शीतल छ, बिहानी पकाएको कुरा हो। रमाइलै छ।
0: हजुर, भनेपछि एकदमै मौसम शीतल छ, राम्रो छ, रमाइलो छ है।
3: हजुर
0: हजुर, ल हुन्छ, आउनु भयो कार्यक्रममा। व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ है, कसको लागि?
3: हुन्छ, फर्स्ट अफ अल त अरुण एफएम हो लिमिटेडलाई शुभ बिहानी भन्न चाहन्छु, बाँकी फल शुभ रहोस्। अनि अब आगामी 12 गते जन्मदिन मनाउँदै हुन्छ हाम्रो इलामको बहिनी कमला मुखियालाई अग्रिम जन्मदिनको शुभकामना। बाँकी जतिले अब आज जन्मदिन मनाउँदै हुनुहुन्छ उहाँलाई जन्मदिनको शुभकामना। अनि साथीहरू हुनुहुन्छ, यता राजु कटवाल हुनुहुन्छ, सुनिल लिम्बू हुनुहुन्छ, मन कुमारी कान्छी कुरो हुनुहुन्छ।
0: हजुर, तपाईँको शुभकामना सन्देश राख्नु होला।
3: बिहानी भन्दै बिदा हुन चाहन्छु, हवस् त, नमस्ते।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल हुनुहुन्थ्यो मोरङबाट, उहाँसँग छुटे। यति बेला अर्कोजना साथी हुनुहुन्छ लाइनमा। हेलो, गुड मर्निङ, नमस्ते।
4: नमस्कार, गुड मर्निङ।
0: हजुर नमस्कार, गुड मर्निङ, स्वागत छ। कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म ईश्वरी मेवाङ भोजपुरबाट।
0: ओहो, ईश्वरी मेवाङ भोजपुरबाट, के छ सुनाउनुहोस् न ईश्वरीजी, तपाईँको खबर खबर।
4: खबर ठिकै छ, म खाजा बनाउँदैछु, पानी परिरहेको छ, बसिरहेको घरमै भन्नुपर्छ।
0: हजुर, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, खाजा बनाउनु व्यस्त हुनुहुन्छ है? हजुर हजुर, ल एकदमै मिठो बनाएर खानु होला। अनि आउनुभयो कार्यक्रममा, व्यवसायमा तपाईँका शुभकामना सन्देश तर्फ लागौँ, कसको लागि?
4: हुन्छ, शुभकामना सन्देश राख्नु पर्दा हजुरलाई आजको दिन शुभ दिन भन्न चाहन्छु, अनि रेडियो अरुणलाई पनि शुभ दिन शुभ रहोस् भन्न चाहन्छु। अनि आजको दिनमा बर्थडे परेको छ मेरो बहिनी सुमिका मेवाङलाई, एकदम पनि ह्याप्पी बर्थडे टु यु बहिनी, तिमीले अब सोचेको हरेक पहिला पहिला सफल रहोस्, एडभान्स ह्याप्पी बर्थडे टु यु भन्न चाहन्छु। अनि आजै बर्थडे परेको छ बहिनी अमिराई अमृतालाई पनि एकदम ह्याप्पी बर्थडे टु यु बहिनी भन्न चाहन्छु। अनि यही छ छोरी आइसीका आर्या बहिनी निशा, अनि अघि मात्र कल गर्दैन भने सुराज राई तुम्छा रुनिसा राई अजिता कुलुङ बहिनी पवित्र राई ईश्वरी भनेर चिन्नुहुने सबैलाई आजको दिन शुभ दिन शुभ रहोस् भन्दै नमस्कार, बाई बाई।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला ईश्वरी मेवाङ राई भोजपुरबाट, उहाँसँग म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने, यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
5: हेलो, गुड मर्निङ, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तामकुबाट मन कुमारी कान्छी कुलुङ बोल्दै हुनुहुन्छ, के छ हाम्रो मन कुमारीजीको खबर खबर सुनाउनुहोस्। हजुर भनेपछि खबर खबर सबै ठिकै छ, राम्रै छ, पानी परिरहेछ है? हजुर हजुर, ल आफ्नो ख्याल गर्नुहोला। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि राख्नुहुन्छ? हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सङ्खुवा सभा तामकुबाट मन कुमारी कान्छी गुलुङ, उहाँसँग पनि म छुटे। उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला अर्कोजना मित्र हुनुहुन्छ लाइनमा। हेलो नमस्ते।
6: हेलो नमस्ते, नमस्कार।
0: हजुर गुड मर्निङ, नमस्ते, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट वरुण चञ्चले, कार्यक्रममा स्वागत छ वरुणजी। हजुर ल, अनि यति बेला के गर्दै हुनुहुन्छ?
6: यति बेला म अलैँची भट्टीमा अलैँची लगाएर अहिले कार्यक्रम सुन्दै बसिरहेको छु, भट्टीमा आग पनि खुब्दैछु।
0: भनेपछि तपाईँ यति बेला अलैँची सेकाउँदै हुनुहुन्छ?
6: हजुर हजुर
0: हजुर, ल एकदमै मजाले फलाउनु भयो होला, कति मन जति लगभग कति मन जति फलाउनु भयो त यसपाल? हजुर सुकाइसकेपछि मात्र थाहा हुन्छ। ल एकदम मजाले फलाउनु भएको छ, जे होस् काममै व्यस्त हुनुहुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो विषयमा तपाईँका शुभकामना सन्देश कसको लागि?
6: विशेष गरी अब तपाईँलाई आजको दिन एकदम शुभ रहोस् अनि कार्यक्षमताको धेरै धेरै शुभकामना भन्न चाहन्छु। अनि त्यसै गरी आज जन्मदिन मनाउने हाम्रो यता भोजपुर खातम्माको बहिनी हाल चाहिँ अहिले बाहिर हुनुहुन्छ, हाम्रो अमिराई अमृता, उहाँ बहिनीलाई चाहिँ एकदम जन्मदिनको धेरै धेरै शुभकामना बहिनी भन्न चाहन्छु। अनि त्यसै गरी हिजो जन्मदिन मनाउने मेरो छोरी निशा राई, अनि त्यसै गरी हाम्रो कमला मुखिया, त्यो दुईजनालाई धेरै जन्मदिनको शुभकामना। हाम्रो भाइरी हाम्रो भाइ मिना शेर्पालाई एकदम गाठोल छन् भन्न चाहन्छु, अनि आशिष नयन बस्नेत, अनि त्यसै गरी हाम्रो ढकाल धर्मराज, रोमन मोकान तामाङ, पूर्वेली आशिष राई लगायत धेरै साथीहरू हुन्छ, सबै सबैलाई आजको दिन एकदम शुभ रहोस् अनि कार्य सफलताको धेरै धेरै शुभकामना भन्दैछु।
0: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला वरुण चञ्चले भोजपुरबाट हुनुहुन्थ्यो, वरुणजीसँग म छुटे, उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो सहीबाट छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा। हेलो गुड मर्निङ, नमस्ते।
7: हेलो गुड मर्निङ, नमस्ते।
0: हजुर गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तीर्थजी, कार्यक्रममा स्वागत छ है त हजुरलाई। हुन्छ, अनि तीर्थजी के छ, तपाईँ यति बेला के गर्दै हुनुहुन्छ?
7: हजुर मेरो खबर के छ, अहिलेको समयमा चाहिँ प्रोग्राम चाहिँ साथमा छु भन्ने छ।
0: हजुर ओहो, भनेपछि खबर सबै ठिकै छ, राम्रै छ, कार्यक्रमकै साथमा हुनुहुन्छ।
7: हजुर
0: ल, आउनुभयो कार्यक्रममा, खुसी लाग्यो। यो वसाईमा तपाईँका शुभकामना सन्देश तर्फै लागौ है।
7: मेरो शुभकामना सन्देश राख्नु पर्दाखेरि फर्स्ट अफ अल त तपाईँ लगायत रेडियो अरुण होल इन्टर टिमलाई नै आजको दिन शुभ रहोस् भन्न चाहन्छु। र के साथीहरूले शुभकामना सन्देश छोड्नु पर्दाखेरि अघि भर्खरै मात्रै कल गर्ने सर हुन्छ सुरज राख्नु हुन्छ, अनि मिडिया प्रेमी शेर्पा, रिमा थामी, चन्द्रमाया शेर्पा, भूमिका राई, अनि रञ्जना बाङ राई, रञ्जित राई लगायत साथी त धेरै हुनुहुन्छ, सपना मुक्तान तामाङ, बहिनी चन्द्रमाया तामाङ, जसले मलाई तीर्थ भनेर चिन्नुहुन्छ र जसले जुन माध्यमबाट त्यो कार्यक्रम सुन्ने हुनुहुन्छ, सम्पूर्ण साथीहरूलाई आजको दिन शुभ रहोस् भन्दै हजुरको बसाइबाट छुटेर जान चाहन्छु। नमस्ते,
0: सबै नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला तीर्थ राई, खाँदबारी छ तल्लो पाङ्ठाबाट, उहाँसँग म छुटे, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर यो वसाईबाट छुटिसक्नु भएको छ। यति बेला फेसबुक अडियो लाइभमा पनि धेरैजना साथीहरूले हामीलाई सुन्दै हुनुहुन्छ, सँगसँगै कमेन्ट पनि गर्दै हुनुहुन्छ। यति बेला प्रयासी पवित्र मगरले गुड मर्निङ भन्नुभएको छ, त्यसै गरी यति बेला रामजी घिमिरेले लेख्नु भएको छ, नमस्कार सम्झना सबैमा मनैदेखि छ है, चितवनबाट सुन्दैछु भन्नुभएको छ। मुना कोइच युबी हुनुहुन्छ, ह्याप्पी बर्थडे टु यु। मनिषा कार्की एन्ड ह्याभ अ नाइस डे अल भन्नुभएको छ। ढकाल धर्मराज हुनुहुन्छ, यति बेला उहाँले लेख्नु भएको छ, नमस्ते शुभ प्रभातमा ढकाल धर्मराज, वीरता मोड झापा गर्वै दुवैबाट कार्यक्रम सुन्दैछु। आज यस कार्यक्रममा मार्फत शुभकामना सन्देश राख्नुपर्दा आज भदौ 10 गते जन्मदिन मनाउने इलामकी भाइ, इलामको भाइ केशव ढकाल, तेह्रथुमकी साथी मुनाम बुढा थोकी, त्यसरी इलामका साथी मातृका घिमिरे, इलाम रेडियो फिकल कि पुरानो आरजी सरिता राईलाई, सरिता राई झापाका नवीन दाललाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। त्यसै गरी सुमन गुरूङले पनि यति बेला अल साथीहरूलाई मिस यू अल भन्नुभएको छ। सृजना तामाङ हुनुहुन्छ, उहाँले मिस यू अल, हेभ अ गुड डे विथ मी सृजना तामाङ फ्रम भोजपुरबाट है भन्नुभएको छ। सुरज राई तुम्सले यति बेला ह्याप्पी बर्थडे टु यु, सुमिका मेवाङलाई भन्नुभएको रहेछ उहाँले। त्यसै गरी रोमन मोक्तान तामाङले यति बेला शुभ दिन सबै सबै साथीहरूमा भन्नुभएको छ भने, यति बेला शान्ति बेसी हुनुहुन्छ उहाँले गुड मर्निङ अल भन्नुभएको छ। त्यसै गरी जुनिता बमजन हुनुहुन्छ, उहाँले ह्याप्पी बर्थडे टु यु सपना बमजन, एन्ड ह्याभ अ नाइस डे अल माई फ्रेन्ड्स भन्नुभएको छ। थ्याङ्क यू सो मच कमेन्टको लागि। यति बेला कोही मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई अनियर गर्छु। हेलो नमस्ते। हेलो गुड मर्निङ, नमस्ते हजुर। हेलो नमस्ते भन्दा पनि साथी फोन लाइनबाट बाहिरिसक्नु भयो, उहाँको अलिकति नेटवर्कमा समस्या थियो होला, उहाँको मैले फोन त रिसिभ गरेँ तर मैले उहाँको आवाजलाई सुन्न सकिनँ। यति बेला राजकालीकोटेले लेख्नुहुन्छ, हाई गुड मर्निङ मि झापाले, हिरो राजकालीकोटे बिरतामोड झापा जस्ट नाउ युएबाट सुन्दैछु है भन्नुभएको छ। त्यसै गरी यति बेला रिमा थामी हुनुहुन्छ, उहाँले सेवा दिज्यू के छ खबर भन्नुभएको छ, मेरो खबर ठिकै छ राम्रै छ। उहाँले लेख्नु भएको छ, आज चैनपुरतिरको मौसम कस्तो छ नि भन्नुभएको छ। चैनपुरतिर बाहिर एकदमै धुम्म छ, पानी सिमसिम पानी परिरहेको छ होला, सायद अघि परिरहेको थियो, यता पनि पानी परिरहेको छ है भन्नुभएको छ। थ्याङ्क यू तपाईँलाई कमेन्टको लागि। तपाईँले यो बसाइमा छिसिक छिसिक मिस कल चाहिँ नगरिदिनु होला, तपाईँले मिस कल गर्नु मन छ भने कार्यक्रम पछाडि चाहिँ तपाईँले दिप मरुन्जेल मिस कल गर्नुहोला, नभए तपाईँले मिस कल चाहिँ यो कार्यक्रममा नगर्नु होला भन्न चाहन्छु। तपाईँले यदि बोल्नु छ भने, तपाईँको शुभकामना छन् भने आएर आफ्नो राखेर जान सक्नुहुनेछ यो बसाइमा। तपाईँले मिस कल हानेर चाहिँ डिस्टर्ब नगराउनु होला। यदि मिस कल नै हान्नु छ भने तपाईँले चाहिँ कार्यक्रम पछाडि जब 8 बजे पछाडि तपाईँले बेलुकाको 9 बजीसम्म मिस कलै मात्रै हान्दा पनि हुन्छ र कार्यक्रमको समयमा तपाईँले चाहिँ कुनै हालतमा पनि मिस कल चाहिँ नगरिदिनु होला भन्न चाहन्छु। त्यसै गरी यति बेला जुनु दिवानी तिगेला हुनुहुन्छ, उहाँले हेलो गुड मर्निङ नमस्ते सेवारो मि जुनु दिवानी तिगेला तेह्रथुमबाट ह्याभ अ नाइस डे अल भन्नुभएको छ उहाँले। त्यसै गरी यति बेला सपना सासङखरले मारीबाट सुन्दैछु शुभ दिन ओल भन्नुभएको छ। तीर्थराय हुनुहुन्छ उहाँले पनि यति बेला खानबारी छ तल्लो बाङ्ठाबाट सुन्दैछु है सबैमा शुभ दिन भन्नुभएको छ। त्यसै गरी यति बेला सोमिला शेर्पा हुनुहुन्छ उहाँले हेलो गुड मर्निङ भन्नुभएको छ। त्यसै गरी अमर कुवर हुनुहुन्छ हेलो गुड मर्निङ दिदी म पनि सुन्दैछु उहाँले लेख्नुभएको छ यता बिरगन्जबाट हो सरी उहाँले लेख्नुभएको छ सुन्दैछु उहाँले के लेख्नु भयो बझाङ लेख्नु भएको बझाङ लेख्नु चाहिँ खोज्नु भएको तर उहाँले अलिकति मिस्टेक लेख्नु भएको छ। सबै सबैमा शुभ दिन भन्नुभएको छ। थ्याङ्क यू सो मच तपाईँलाई कमेन्टको लागि। यति बेला फोन लाइनमा कोही हुनुहुन्छ हेलो नमस्ते
8: हजुर नमस्कार
0: हजुर गुड मर्निङ नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर ल हुन्छ तपाईँलाई पनि एकदमै जनै पूर्णिमाको धेरै धेरै शुभकामना छ। अनि के छ हाम्रो युवराज्यको गाउँठाउँतिरको खबर खबर सुनाउनुहोस् न।
8: खबर खबर त हजुर अहिले अलिअलि पानी परेर धुम्म भएर शीतलको आवाज तिर छ हजुर।
0: हजुर भनेपछि पानी परेर धुम्मा धुम्मा छ त्यही भएर शीतल छ है। हजुर हजुर ल हुन्छ अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि
8: शुभकामना व्यक्त गर्नुपर्दा हजुर लगायत साथीलाई सधैँभरि यसरी मेरो फोन पनि लागिरहोस् र हजुरहरूलाई दर्शन गर्न पनि पाइएछ भने शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी भोजपुरमा हुने मेरो परम मित्र एकजना हुनुहुन्छ राजु कटवाल उहाँको जय होस् मङ्गल होस्। त्यसै गरी तेह्रसम्म हुने सीता भण्डारी अनि हजुरको रोजिना भन्ने रोजिना लिम्पाने पङ्गुवा सभामा हुने अनि मेरो घरमा श्रीमती तेरा छोरी बुहारी नाति मङ्गलमा शुभकामना व्यक्त गर्दै दिँदा चाहन्छु। अनि मेरो मोरङमा हुने सुन्दर ढकाल र रत्नबहादुर थापालाई जय होस् भन्न चाहन्छु। नमस्कार
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला शङ्कर ढकाल त नभनौँ यति बेला युवराज पोखरेल हुनुहुन्थ्यो उहाँसँग म छुटेँ। उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ। यति बेला वाट्सएप नम्बरमा एकजना मित्र हुनुहुन्छ हेलो नमस्ते हजुर गुड मर्निङ नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सब पोखरीबाट सम्झना रुङबाङसा तपाईँले फ्रिक्वेन्सी सुन्नु भएको छ कि छैन सम्झनाजी? तपाईँले चाहिँ तपाईँ फ्रिक्वेन्सीबाट नै सुन्नुहुन्छ भने तपाईँले फोनमा भनौँ हाम्रो फोन लाइन तर्फ फोन गर्नुहोला। वाट्सएपमा चाहिँ तपाईँसँग म कुराकानी गर्न सक्दिनँ है। हजुर साथी हुनुहुन्थ्यो यति बेला सम्झना रुङबाङसा उहाँसँग मैले कुराकानी गर्न सकिनँ। वाट्सएप नम्बर मार्फत जहाँ चाहिँ फ्रिक्वेन्सीभन्दा धेरै टाढाको साथीहरू हुनुहुन्छ त्यहाँबाट तपाईँले हामीलाई वाट्सएप नम्बर गर्नुहोला वाट्सएप नम्बरमा फोन गर्नुहोला। यति बेला कोही मित्र हुनुहुन्छ हेलो नमस्ते
9: गुड मर्निङ नमस्कार
0: हजुर गुड मर्निङ नमस्कार तपाईँको रेडियो सानो पार्नुहोला हजुर पारिसके ल अनि कार्यक्रममा स्वागत छ कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर सुनिता कुलुङ बोल्दै हुनुहुन्छ सङ्खुवा सभा बालाबाट। हजुर के छ सुनिताजी तपाईँको खबर खबर सुनाउनुहोस् यो समयमा के गर्दै हुनुहुन्छ? हजुर भनेपछि पानी परिरहेको छ कार्यक्रम सुन्दै बसिराख्नु भएको छ है? हजुर हजुर ल हुन्छ आउनुभयो कार्यक्रममा खुसी लाग्यो यो बसाईमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
9: हुन्छ अनि बिरामी हुनुहुन्छ भाइ निमालाई के फेरि आफ्नो स्वास्थ्य केयर गर भन्न चाहन्छु। अनि नाना छोरी सुनिता पनि बिरामी हुन्छ अनि के फेरि चाँडै ठिक हुनुहोला भन्न चाहन्छु। शुभ दिनको कामना पुनः खुसी अङ्कला अशिष तामाङ अनि सपना तामाङ दिदी सानो कमला प्रवीण मगर बिमा लिम्बू कृष्ण तामाङ जीवन थापी
0: विधायक
9: वरुण चन्दले आश्रम बस्ने ढकाल
0: धर्मराजी
9: चन्दले राखी रेकाईलाई बाँकी प्रोग्राम सुनेर बस्ने सम्पूर्णलाई के गर्ने
0: हजुर नमस्ते टेक केयर बाई बाई साथी हुनुहुन्थ्यो यति बेला सुनिता कुलुङ संखुवा सभाका बालादेखि हुनुहुन्थ्यो उहाँसँग म छुटे उहाँले पनि आफ्ना शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ र अब भने कार्यक्रम शुभ सन्देशको बसाइमा म दोस्रो सांगीतिक कोशीले एकदमै मिठो गीत छ देश मेरो गीत राख्नेछु दोस्रो भनौँ गीत पछि छोटो ब्रेक रहनेछ ब्रेक पछि म फेरि फर्केर आउने नै छु कार्यक्रम शुभ सन्देश सुन्दै रहनुहोला

0: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
1: हातमा के पो बोकेर लग्यो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: दुखले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: लु अब त्यहीबाट जाने।
1: लाखै सल्लाह दिएको के पाक्क बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 1920 किनेरु ल्याएको रेडियो छ। लु सुनौँ त।
4: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: भाइको लागि प्यान्ट, मेरो लागि कुर्ता सलवार, अनि घरको लागि अरू कपडा पनि किन्नु छ।
6: होइन के साह्रो हो तपाईँ, बजार जान्छु भन्थी एक्लै गनगनाएर बसिरहेछ त।
5: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
6: हे लाठी, यति कुरामा पनि टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
5: धन्यवाद दादा, म अहिले नै गइहाले।
6: जेन्ट्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट विभिन्न रेडिमेड कपडा कुर्ता सलवार सिरक डस्ना ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रत बन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा, प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
5: खराङ सम्पर्क सञ्जीव कटवाल 9916348440।
6: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
7: मादी माध्यमिक विद्यालय मादीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
8: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता, श्रेयस्कर, विशिष्ट मानर्थ, संरक्षक, आजीवन चन्दादाता सदस्यज्यूहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षक ज्यूहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ।
4: कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण
9: भाद्रा 9 गते मंगलबार कक्षा 6 देखि कक्षा 12 सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण
4: भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण
9: भाद्रा 11 गते बिहीबार विद्यालय स्तरीय कक्षा 1-5 6-8 र कक्षा 9-12 को हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण
4: र भाद्र 12 गते शुक्रबार आम सभा हिरक महोत्सव स्मारिका विमोचन विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत अभिनन्दन तथा सम्मान कार्यक्रम अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम प्रशंसा पत्र तथा कदर पत्र प्रमाण पत्र वितरण शुभकामना मन्तव्य छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
9: पूर्व शिक्षक स्वर्गीय शेषराज दाहाल भद्रपुर झापा,
4: स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक, स्वर्गीय भू लक्ष्मी दाहाल माधी नगरपालिका 5,
9: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल माधी नगरपालिका 5 कोपिले,
4: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला माधी नगरपालिका 4,
9: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँच भवन नगरपालिका,
4: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक, स्वर्गीय गोपी रमण दाहाल माधी नगरपालिका 4 ओखरबोटे,
9: जग्गा दाता तथा आजीवन सदस्य स्वर्गीय चुया देवी दाहाल माधी नगरपालिका 5 समसेरे,
4: आजीवन सदस्य पुण्यमाता दाहाल माधी नगरपालिका 5,
9: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल माधी नगरपालिका 5 हाल अमेरिका,
4: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल माधी नगरपालिका 6,
9: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी माधी नगरपालिका 5,
4: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 को एसएलसी ब्याच, स्वर्गीय गोपाल प्रसाद काफले गौरादह
9: मानर्थ सदस्य स्वर्गीय नीलादेवी दाहाल माधी नगरपालिका 5 हाल सुन्दरहरै चमोरङ,
4: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहालकी धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल माधी नगरपालिका 5 कोपिले हाल विराटनगर,
9: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा माधी नगरपालिका 4 ओखरबोटे,
4: माधी माध्यमिक विद्यालय माधी नगरपालिका 5 सङ्खुवासभा।

0: हजुर, कार्यक्रमको कार्यक्रममा राखिएको छोटो विश्राम पछि पुनः स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ लेक बेसीको ध्वनि रेडियो अरुण सन्तानब्बे दशमलव छ मेगाहर्जको रेडियो तरंगसँगै। अनलाइनमा तपाईँले यति बेला हामीलाई विभिन्न माध्यमबाट सुनिराख्नु भएको छ, सँगसँगै फ्रिक्वेन्सीबाट पनि तपाईँले यति बेला हामीलाई सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभ सन्देशको व्यवसायलाई तपाईँले हप्ताको साथै दिन साथीभाइ बिहान 7 बजेदेखि 8 बजेसम्म सुन्दै आउनुभएको छ र यस कार्यक्रमलाई मीडिया प्रेमी साथीहरूले प्रायोजन गरेर सहकार्यमा जोडेर साथ दिनुभएको छ। विशेष गरी म फेरि पनि धन्यवाद व्यक्त गर्दै गर्दै म अब पनि फोन लाइनतर्फै लाग्छु। कोही मित्र लाइनमा हुनुहुन्छ? हेलो, गुड मर्निङ, नमस्ते। हजुर, गुड मर्निङ, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, सभापोखरी ज्यामिरीबाट दिलुरुङ बाङ्सा, कार्यक्रममा स्वागत छ है त। हजुर, ल हुन्छ। अनि दिलुजी यति बेला के गर्दै हुनुहुन्छ?
1: म चाहिँ अहिलेको समयमा प्रोग्राम सुन्दै घरतिर खाजा खाएर बसिरहेको भन्नुपर्छ। मेरो सानो भनेको पानी परिरहेको हाम्रोतिर त, अन्त घरतिर मौसम के कस्तो छ नि?
0: हजुर, भनेपछि मौसम पानी परिरहेको छ त्यता, यता पनि बाहिर अघिसम्म चाहिँ सिमसिम पानी परिरहेको थियो, अहिले ठ्याक्कै कस्तो छ त्यो चाहिँ मैले ठ्याक्कै भन्न सकिनँ होइन। अब यताबाट हेर्दाखेरि चाहिँ अब बाहिर यसो हेर्दाखेरि कुहिरो लागिरहेको अवस्था छ, त्यति मजाले देखिन सकेका छैन। अरू त ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँका शुभकामना सन्देशको कसको लागि?
1: शुभ सन्देश रहनुपर्दा सर्वप्रथम त तपाईँ लगायत रेडियो अरू नेटम अन्य रातको लागि नै शुभ दिन, साथमा मिठोमा सम्झना अनि कार्य सफलता पनि शुभकामना भन्न चाहन्छु। अनि आज यात्रामा हुनुहुन्छ भेना अनिल लिम्बू, उहाँलाई यात्रा सफलताको शुभकामना, राम्रोसँग जानुहोला है भेना भन्न चाहन्छु। अनि चिचुलातिर हुनुहुन्छ बाबा, बाबालाई कार्य सफलताको शुभकामना, धेरै मिस गरेको छु बाबा, टाढो हुनुभयो पनि भन्न चाहन्छु। अनि केटिएमतिर हुन्छ चरमन चुलचलाई, उहाँलाई पनि कार्य सफलताको शुभकामना, साथमा मिठोमा सम्झना शुभ दिन भन्न चाहन्छु। अनि धेरै सम्झनाहरूमा छ मिता प्रेमी शेर्पा, मन कुमारीका ठुलो उपेक्षा पनि शुभ दिन भन्न चाहन्छु। अनि कुबेततिर हुनुहुन्छ प्यारिसा किसानुमा शेर्पा, उहाँलाई पनि कार्य सफलताको शुभकामना, साथमा मिठो माया सम्झना शुभ दिन भन्न चाहन्छु। अनि मेरो घर परिवार पनि सबैजना शुभ दिन भन्न चाहन्छु। अनि अहिलेको समयमा प्रोग्राम सुनेर बसी भएर सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्न चाहन्छु। अनि मलाई दिलु रुमाउँछ भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण साथीहरूलाई पनि शुभ दिन, साथमा मिठो माया सम्झना अनि कार्य सफलता पनि शुभकामना भन्दै जान्छु ल।
0: नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला दिलु रुमाउँछ, सभापोखरी ज्यामिरीको साथी हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ लाइनमा? हेलो, नमस्ते। हजुर, गुड मर्निङ, नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर, भोजपुरबाट उर्मिला राई, कार्यक्रममा स्वागत छ है उर्मिलाजी। हजुर, ल हुन्छ। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस्, यति बेला के गर्दै हुनुहुन्छ?
1: मेरो खबर सबै ठिकै छ भन्नुपर्छ, भर्खरै घाँसिएर यति बसिरहेको भन्नुपर्छ दिदी। अनि तपाईँको के छ खबर?
0: हजुर, मेरो पनि खबर खबर सबै ठिकै छ, राम्रै छ भन्नुपर्छ है त। हजुर, ल हस् हुन्छ हुन्छ। पक्कै पनि हामी सन्चै रहने कोसिस गर्नेछौँ होइन। अब मान्छेको जिन्दगी हो कि कसो हुने हो त्यो ठ्याक्कैले भन्न सकिँदैन, अहिले छ भोलि भरे के हुन्छ पत्तो हुँदैन। हजुर, ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा व्यवसायमा तपाईँको शुभकामना सन्देशको कसको लागि?
1: हुन्छ, शुभकामना सन्देश राख्नुभन्दा पछिमा त तपाईँलाई शुभकामना कार्यक्रमबाट धेरै शुभकामना भन्न चाहन्छु। कार्यक्रमलाई माया गरेर प्रायोजन गर्ने साथीहरूलाई पनि आफ्नो प्रकारको शुभकामना शुभ दिन भन्न चाहन्छु। अनि हिजो मात्रै जन्मदिन गरेको छु, साथी हुनुहुन्छ कमला मुखिया, उहाँलाई हिजो ठुलो गरेको पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्तिगत साथी भन्न चाहन्छु। अनि बिमारी हुनुहुन्छ निमा शेर्पा, उहाँलाई स्वास्थ्यलाई कामना चाहेर खुसी होला, जस्तै छन् आफ्नो स्वास्थ्यले ख्याल गर्नुहोला भन्न चाहन्छु। अनि साथीहरूलाई दिनको कामना राख्नु पर्दा मन कुमारी जान्छु, अनि अलिक आलु मेरो प्यारो सुनिलाई पनि शुभ दिन भन्न चाहन्छु। एकदम पनि युट्युब एक्जाम पनि छ, एक्जामको पनि अलिक राम्रो एक्जाम दे छोरी भन्न चाहन्छु। अनि आफ्नै अनि लगनतिर तिमी विराट सुनि सुमन भूमिप्रिया ताराशङ्कर खगसिद्धा प्रतिमा ईश्वरजी लगायत जति पनि समयमा प्रोग्राम सुनेर बस्नु नाम छिटो सबै तपाईँलाई धेरै सम्झना शुभिन भन्दै सिकिन्छु। नमस्ते
0: हजुर, नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला भोजपुरबाट उर्मिला राई, उर्मिलाजीसँग पनि म छुटे। उहाँले पनि आफ्नो विशेष शुभकामना सन्देश राखेर यो समयबाट छुटिसक्नु भएको छ भने यति बेला अर्कोजना साथी लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते।
2: गुड मर्निङ। नमस्ते।
0: हजुर, गुड मर्निङ, नमस्ते। कहाँबाट को बोल्नुभयो? हजुर, सुनु सुनिता राई बेतिनीबाट बोल्दै हुनुहुन्छ, कार्यक्रममा स्वागत छ है सुनिताजी।
2: एकदमै धन्यवाद
0: तपाईँलाई। काम तिन पानी बनाउँदै हुनुहुन्छ है? हजुर। अब मौसम पनि चिसो चिसो छ, यसो तिन पानी त अब तपाईँले बनाउँदै हुनुहुँदो रहेछ, एकदम मजाले बनाउनु है त।
2: एकदमै प्रोग्राम सक्दो रहेछ।

0: सुन्दै हुनुहुन्छ, सबै सबैजनालाई शुभ दिन। अनि भाइ निमा बिरामी छ, निमालाई एकदम सिक्नु सक्छ लाग्छ कामना, चाँडै ठिक हुनु होला भने। अनि बुनु सुनि बाक्लुङ अनि खुसिया मुगालाई शुभ दिन। धेरै साथीहरू छ, बरुण जन्चली, प्रवीण मगर, हाम्रो सानो कमला, सपना तामाङ, सानो सरगमलाई पनि शुभ दिन। यो कार्यक्रमलाई माया गरेर सुनेको सबै सबैलाई शुभ दिन भन्दै छुट्टी ल। नमस्ते।
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला सुनु सुनिता राई, खादबारी बेटी निभाटो हुनुहुन्थ्यो, उहाँसँग म छुटे। उहाँले पनि आफ्नो शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला कोही मित्र हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्ते, कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ? हजुर बोल्दैछु अभागी मनिषा पोया, चैनपुरबाट। हजुर के छ अनि मनिषाजी, कार्यक्रममा स्वागत छ, यति बेला के गर्दै हुनुहुन्छ? हजुर भनेपछि यति बेला बसिराख्नु भएको छ, हल्का पानी परिरहेको छ बाहिर है? हजुर हजुर ल हुन्छ। अनि आउनुभयो कार्यक्रममा, यो बसाइमा तपाईँको शुभकामना सन्देश कसको लागि?
0: शुभकामना सन्देश राख्नुपर्दा त शुभकामना
1: हजुर नमस्ते, टेक केयर, बाई बाई। साथी हुनुहुन्थ्यो यति बेला अभागी मनिषा पोया, चैनपुरको भन्ज्याङबाट हुनुहुन्थ्यो, उहाँले पनि आफ्ना विशेष शुभकामना सन्देश राखेर छुटिसक्नु भएको छ। यति बेला फोन लाइनमै लाग्छु, कोही मित्र हुनुहुन्छ, हेलो नमस्ते। हजुर गुड मर्निङ, नमस्कार नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर भोजपुरबाट कल्पना बोल्दै हुनुहुन्छ है? हजुर पक्कै पनि। अनि कार्यक्रममा स्वागत छ कल्पनाजीलाई। हजुर हस् हुन्छ। अनि आउनुभयो कल्पनाजी कार्यक्रममा, यति बेला के गर्दै हुनुहुन्थ्यो? हजुर हजुर भनेपछि आज एकदम मौसम राम्रो छ होइन? हिजो त अस्ति त घाम लागेर एकदम बिहानैबाट एकदम गाह्रो गाह्रै थियो, आज होस् आज चाहिँ बिहानैबाट घाम लागेको छैन, मौसम शीतलै छ, पानी पनि परेको छैन होइन, एकदम धुम्म छ, एकदम मौसम चिसो चिसो छ है।
0: हाम्रोतिर पानी नै परेर
1: भनेपछि पानी परिरहेको छ यति बेला भोजपुरतिर?

सुजन राई हुनुहुन्छ, गुड मर्निङ, नमस्ते, म भोजपुर नेपाली डाँडाबाट सुन्दैछु। आज मेरो श्रीमतीको जन्मदिन पर्न गएकोले जन्मदिनको लाखौं लाख शुभकामना है भन्नुभएको छ उहाँले। त्यसै गरी मिलन घालमुटु हुनुहुन्छ, उहाँले गुड मर्निङ शुभ दिन अल भन्नुभएको छ। मनकुमारी कान्छी गुलुङले शङ्खुवा सभाको तामकोबाट सुन्दैछु भन्नुभएको छ भने अनिता नाकुकले गुड मर्निङ नमस्ते मि अनिता नाकुक भोजपुरबाट ह्याभ अ नाइस डे अल भन्नुभएको छ। विष्णु कुमार तामाङ हुनुहुन्छ, गुड मर्निङ सिस्टर, यता माधीबाट हो सुन्दैछु हजुरको प्रोग्राम, आजको दिन शुभ रहोस् भन्दै गए ल भन्नुभएको छ। आननीय श्रेष्ठले शुभ दिन अल भन्नुभएको छ। त्यसै गरी दिलु रुङमाङसाले पनि यति बेला हेलो गुड मर्निङ नमस्ते म सभा पोखरीबाट सुन्दैछु हो भन्नुभएको छ। त्यसै गरी यति बेला कुमारी योङहाङ लावती कुमारीजीले पनि यति बेला ह्याप्पी बर्थडे टु यु रोशन तामाङलाई पाँच तरबाट है भन्नुभएको छ। अस्मी सताङले निसी होल भन्नुभएको छ। निशान योङहाङ हुनुहुन्छ, सबैबाट शुभ दिनको कामना छ निशान योङहाङ। सयपत्री मिडिया ग्रुप ग्रुप प्रभासको प्रभास नेपाल भन्नुभएको छ, इलाङ मांगसिबाट है भन्नुभएको छ उहाँले। सिम्पल सरिनाले गुड मर्निङ अल भन्नुभएको छ। पासाङ तामाङ हुनुहुन्छ, शुभ बिहानी म पनि सुन्दैछु भन्नुभएको छ। त्यसै गरी अभागी जिन्दगी उहाँले पनि हेलो गुड मर्निङ नमस्ते म धरानबाट किराती अर्पण हो कुलुङ, किराती अर्पण कुलुङ सम्पूर्ण साथीहरूलाई सबै साथीहरूमा शुभ दिन गर्नुभएको छ। त्यसै गरी भदौ बाह्र गतेको दिन जन्मदिन परेको छ, उहाँले लेख्नु भएको छ जन्मदिन परेको छ, उहाँले जनै भन्दा पनि जनै पूर्णिमाको सबैमा शुभ दिन भन्नुभयो, जनै पूर्णिमाको सबैमा शुभकामना भन्नुभएको रहेछ उहाँले। त्यसै गरी सुभाष पितामाङले पनि यति बेला हामीलाई खातबारीबाट सुन्दै हुनुहुन्छ। त्यसै गरी लिम्बू विजयले पनि गुड मर्निङ ह्याभ अ नाइस डे अल भन्नुभएको छ। सम्झना रुङमाङसाले शुभ दिन सबै सबैमा भन्नुभएको छ भने यति बेला मैले कमेन्ट लगभग लिइसकेको जस्तो लाग्यो, मैले लिइसकेको रहेछु। धन्यवाद छ तपाईँ सम्पूर्ण साथीले कमेन्टको लागि। र अब भने मैले पनि यति भन्दै आजको बसै कार्यक्रम शुभ सन्देशको बसैबाट फेरि भोलिको बसैमा आउने बाचा गर्दै त नभनौँ होइन, तीनजनसम्म हामीलाई जुन बसै जुन माध्यमबाट सुनेर साथ दिनुभयो त्यसको लागि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी तीनजनसम्म सुनेर साथ दिनुहुने, कार्यक्रममा फोन गर्नुहुने, फोन प्रयास गर्नुहुने सबै साथीहरूमा विशेष धन्यवाद छ होइन। फोन प्रयास गर्नुभयो, आज फोन लागेन केही अन्यथा नगर्नुहोला, अन्यथा नलिनुहोला भन्दै आजको बसै कार्यक्रम शुभ सन्देशबाट भोलिको बसैमा आउने बाचा गर्दै म तपाईँकै साथी कार्यक्रम प्रस्तोता सुमिता आजको बसैबाट छुट्टिन्छु। हवस् त नमस्ते, तपाईँको बाँकी पल शुभ रहोस्।

0: नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्नुभयो भने प्रत्यक्ष रूपमा हामी आइरहेका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। आदरणीय श्रोता, विभिन्न डिजिटल प्लेटफर्मबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ भने काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट नेपाली बहस एकसाथ प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्छौ। सीधा प्रश्नको सीधा जवाफ पनि लिने गर्दछौ। सामाजिक आर्थिक राजनीतिक कुटनीतिक क्षेत्रका विषयमा सांस्कृतिक क्षेत्रका विषयमा हामी बहस गर्ने गर्दछौ। आदरणीय श्रोता, प्रधानमन्त्री बालिन र शाह बालिन पहिलो पटक प्रश्नोत्तरमा सहभागी हुँदैछन्। औपचारिक रूपमा 11 जना सांसदले सोध्दैछन् प्रश्न। आज प्रधानमन्त्री बालिन र शाह कालो चस्मामै संसद भवन प्रवेश गर्नेछन् किनभने नेपाली सेनाको अस्पतालमा जाँच गराएर उनले कालो चस्मा लाउनै पर्ने रिपोर्ट संसद सचिवालयलाई पेश गरेको भन्ने विषय पनि आएको छ। आदरणीय श्रोता, प्रधानमन्त्री बालेन्द्र शाह आज प्रतिनिधि सभाको नियमावली अनुसार पहिलो पटक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदैछन् किनभने सभामुख डीपी अर्यालले रूलिङ गरेर उनी आज 10 गते संसदमा उपस्थित हुन लागेका हुन्। नेपालको राजनीतिमा संसदीय अभ्यासमा यो पहिलो पटकको अपवादमा हुने यस्ता खालका रूलिङहरूमा बालेन्द्र शाह आज सहभागी हुँदैछन् र नेपालको पार्लियामेन्ट अर्थात लोकतान्त्रिक पद्धतिमा सदन भनेको विधायकीहरूको एउटा थलो हो जहाँ चाहिँ जनताका प्रतिनिधिहरूले आफ्ना आवाजहरू मुखरित गर्छन् र जनताले प्रत्यक्ष रूपमा त्यसमा हेर्ने र उनीहरूका गतिविधिहरू नियाल्ने मौका पाउँछन्। संसदीय व्यवस्थामा लोकतान्त्रिक व्यवस्थामा संसदीय व्यवस्थालाई मर्यादित बनाउनका निम्ति काम गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय फागुन 21 गतेको निर्वाचनबाट आएको सरकारले पछिल्लो जुन किसिमका गतिविधिहरू गरिरहेको छ, प्रधानमन्त्रीले जुन किसिमका गतिविधिहरू गरिरहेका छन् त्यो चाहिँ लोकतान्त्रिक पद्धति अनुकूल भन्दा पनि केन्द्रीकृत सेन्ट्रलाइजेशनका रूपमा अगाडि बढ़ेको भन्ने आरोपहरू पनि यतिखेर सरकारले खेपिरहेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजबाट प्रधानमन्त्री सुध्रिएकै हुन्छ, सांसदका प्रश्नको उत्तर दिन्छन् त यतिखेर संसदमा गएर 11 जना सांसदले आज प्रश्न सोध्दैछन्। प्रधानमन्त्री आउने कुरा कन्फर्म जस्तै होला किनभने रूलिङ भइसकेको एउटा स्थिति छ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बालेन्द्र शाहले आज संसद फेस गर्दैछन्। आदरणीय श्रोता, तपाईँले जानकारी गराउँछौ हामी यतिखेर 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न विभागलाई मन्त्रालयको निर्देशन छ। श्रम युवा श्रम तथा रोजगार मन्त्रालयले मलेसियाको फरेन वर्क सेन्ट्रल म्यानेजमेन्ट सिस्टममा आबद्ध 25 मेन पावर कम्पनीलाई कार्यवाही गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ। 25 मध्ये 15 व्यवसायीले सिन्डिकेट छाड्ने प्रतिबद्धता जनाइसकेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हिराबाबु डाँगी हरिले विभागले कुन खालको कार्यवाही गर्ने हो त्यो भने स्पष्ट भइ नसकेको बताएका छन्। आदरणीय श्रोता, नेपालबाट मलेसिया जाने अर्थात मलेसिया पठाउने मेन पावर कम्पनीका बारेमा पटक पटक विवाद आउने गर्दछ। त्यसैले यो विवादलाई साम्य गर्नका निम्ति मन्त्रालयले कार्यवाहीको सिफारिश गरेको छ। बालिन पर्खिरहेको छ बन्सरे डाँडा। आदरणीय श्रोता, 4.5 वर्ष अघि काठमाडौँ महानगरको मेयर निर्वाचित हुनसाथ बन्सरे डाँडाको डम्पिङ साइट पुगेका बालिन्द्र शाह बालिनले एउटा बाचा गरेका थिए, फोहोर व्यवस्थापनको समस्या समाधान नभएसम्म खाद्य माला र अबिर लगाउँदिन, उत्सव पनि मनाउँदिन। मेयर निर्वाचित भएको केही दिनमा उनी बन्सरे डाँडा पुगेका थिए। बालिन आएको खबरपछि स्वागत गर्न खादामाला लिएर पुगेका स्थानीयहरूको खादामाला उनले ग्रहण गरेनन् तर अहिले पनि ग्रहण गर्ने स्थितिमा छैनन् किनभने त्यहाँ चाहिँ फोहोर व्यवस्थापन राम्रोसँग हुन सकिरहेको छैन। आजले श्रोता, फेरि अदालतको पोल्टामा गएको छ कंग्रेसको किचलो। कंग्रेसको किचलो सर्वोच्च अदालतमा प्रवेश गरेको छ। पूर्णबहादुर खड्का र निवर्तमान सभापति शेरबहादुर देउबाको रिट सर्वोच्चमा दर्ता भएको छ। के यसले नेपाली कंग्रेसलाई बलियो बनाउँछ? यो आन्तरिक कलहले, आन्तरिक झगडाले, राजनैतिक दलको झगडाले कंग्रेसलाई किन कमजोर बनाउन खोजिरहेको छ? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, के छ रिट निवेदनको माग? देउबा र खड्काले छुट्टा छुट्टै निवेदन दिए पनि उनीहरूको माग दावी भने एकै खाले रहेको छ। विशेष महाधिवेशनबाट सभापति बनेका थापालाई 2082 माघ 2 गते निर्वाचन आयोगले आधिकारिकता दिँदै विवरण अध्यापति गरेको थियो। सर्वोच्च अदालतको संयुक्त इजलासले पनि 2083 वैशाख 4 फैसला सुनाउँदै आयोगको निर्णय सदर गरेको थियो। तर उक्त फैसलामा प्रश्न उठाउँदै देउबा र खड्काले निवेदन दिएपछि प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा सहितको इजलासले पुनरावलोकन गर्ने निर्णय गरिसकेको छ। अब कंग्रेसको विवाद के हुन्छ भन्ने विषय पनि आजको बहसको चर्चामा रहनेछ। आदरणीय श्रोता, एजेण्डामा प्रदेश खारेजी छ, प्रदेशमै पदका लागि रापरवाको रणाको मचिएको छ यतिखेर। रापरवाले प्रदेशमा जुन किसिमको आफ्नो रणाको मचाइरहेको छ, तर प्रदेश चाहिँदैन पनि भनिरहेको छ। नेपालको राजनीतिमा यस्ता खालका विषयहरू भने नौला होइनन्, ती भइ नै रहेका हुन्छन्। त्यसैले गर्दाखेरि रापरवा आफ्नो अडान आफ्नो सिद्धान्त बिर्सिँदै गएको हो त। आधारित श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्छौं ओलीलाई नेतृत्व छाड्न दबाव छ। फागुनको निर्वाचनमा एमालेको लज्जाजनक हारपछि आफ्ना विश्वासपात्र मध्येका महासचिव शंकर पोखरेल सहितका नेताहरू ओलीको विपक्षमा उत्रिएका छन्। तर केपी शर्मा ओली अहिले पनि कसको मस भएका छैनन्। विष्णु पौडेल मौन छन्, बादल पुनर्लेखन गर्दैछन् प्रतिवेदनको, तर शंकर पोखरेल एक्लै बोलेर नेकपा एमाले परिवर्तन हुने पक्षमा छैन। ओलीको वरिपरि फेरि राजनीति घुमिसकेको छ र जुन ओलीले फेरि आफूलाई शक्ति आर्जनको एउटा विन्दुमा उभ्याइसकेका छन्, नेकपा एमाले र ओली पर्यावाची जस्तै हो भन्ने विषय यतिखेर आएको छ। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ, बुझिएन हेर्नुहोस् बा भनेको स्वर समान हुन्छन् होइन र भनेर चाहिँ एउटा कार्टुन आएको छ। आदरणीय श्रोता, केपी शर्मा ओलीले कुनै पनि हालतमा एमालेको नेतृत्व नछोड्ने अडान दोहोर्याएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा गर्छौं। छोटो विश्राम लिन्छौं, विश्रामपछि उपस्थित हुनेछौं।
1: कहाँ हेर न, गरगहनाले त डोलीले कस्तो सुहाएको छ है? त्यही त, कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्?
2: के को खास खास विशेष चल्दैछ यता? हामीले सुन्न मिल्दैन कि कसो?
1: ए, डोलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइन त रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ।
2: यो त सुप्रिन्सा सुनचाँदी पसलको कमाल हो नि दिदी।
3: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
4: प्रोप्राइटर समीर विक प्लस रूपा विक, मोबाइल नम्बर 9865-93-87-25 र 9917-64-57-29।
3: सुप्रिन्सा सुन चाँदी पसल, चैनपुर छ शङ्खुवा सभा, त्रिचोकबाट हिटिटोल जाने बाटो, दिलकुमारी भवन अगाडि।
5: भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको कलिलो तामा कान्छीको मन हर्ने।

0: फकाए नि मान्दिन कानाछी के छ र मेरो खोटा। नमस्कार, म गायक अनन्त घिमिरे, तपाईँ सुन्दै हुनुहुन्छ लेख बेसीको धुन, रेडियो अरुण, सधैँ सुन्नुहोस् है।
1: यतिखेर हाम्रो बेसमा नागरिक क्षेत्रका अगुवा विश्लेषक डाक्टर सुन्दरमणि दीक्षित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: गुड मर्निङ, थ्याङ्क यू भेरी मच। म साँच्चै राजनीतिक विशेषज्ञ होइन है, म डाक्टर मात्रै हुँ।
1: ए, डाक्टर साहब हुनुहुन्छ, नागरिक क्षेत्रका विषयमा आवाजहरू उठाउनुहुन्छ डाक्टर साहब। अलिअलि
2: मैले
1: सामाजिक तपाईँको विश्लेषण मिल्छ डाक्टर साहब, हामीले धेरै पटक बहस गरेका छौँ होइन।
2: ओके,
1: तपाईँले जनताको पक्षमा बोलेका आवाजहरू धेरै मिलिरहेको छन्, त्यसैले हामी पटक पटक डाक्टर साहबलाई यहाँ दुःख दिइरहेको छौँ कार्यक्रममा। आज प्रधानमन्त्री पहिलो पटक औपचारिक रूपमा संसदमा प्रस्तुत हुँदै हुनुहुन्छ, तर कालो चस्मा लाउनै पर्ने बाध्यता भरे आँखाको कारणले गर्दाखेरि होइन, उहाँले चाहिँ प्रश्नहरू फेस गर्न सक्नुहोला आज सांसदहरूका प्रश्न।
2: आज मैले अस्ति मलाई लाग्छ कि हिजो मैले सुने हाँसो पनि उठ्यो कि अस्ति मात्रै प्रधानमन्त्री आफै मोटर आँखा मुस्ताङ पुग्नुभएको थियो, सडनली उहाँको आँखामा यस्तो भयो कि चाहिँ कालो चस्मा नलाइकन हुँदैन हुने भयो। अब अस्तिमा बाहिर घामको ग्लेयर मात्रै मान्छे कालो चस्मा लाउँछन् कि, त्यो संसद भवनभित्र त्यत्रो ग्लेयर त हुन नपर्ने हो, घामको ग्लेयर त नहुने हो, भनेदेखि कालो चस्मा त्यहाँ पनि लाउनु पर्ने अर्थमा चाहिँ हुन्छ। यो खालि एउटा यो कुनै बहसको विषय पनि होइन,
1: अचम्म
2: किन भनेदेखि यो कालो चस्माको विषय चाहिँ नि यो उठिरहेको छ, यो माने अचम्मसम्म उठिरहेको छ। त अहिले आएर अब रिजनिङ दिए चाहिँ अब चाहिँ आँखाको डाक्टरले चाहिँ नि लाउनै पर्छ भनेर भन्दै त्यो मलाई अलिक छक्क पऱ्यो कि, म पनि अचम्म लाग्यो मलाई। तर मलाई शङ्का चाहिँ के छ भने बालन शाहलाई कसैले चाहिँ नि कोही अब हुने कुनै ज्योतिषले होला या कसरी चाहिँ नि तिमी चाहिँ नि कालो नै लाऊ भनेर भनेको छौ कि, यसो मलाई शङ्का लाग्छ। बट अब हामीलाई थाहा छैन यो कुरा, त मलाई अचम्म चाहिँ लाग्यो कि भवनभित्र नै कालो चस्मै लाउनु पर्ने मलाई अचम्म लाग्छ।
1: भनेपछि अब आँखामा कालो चस्मा सनग्लास भने चाहिँ सूर्यबाट बस्न दिउँछ, घाममा त लाउँछन् नै होइन, प्रायले
2: लाउनै पर्यो
1: होइन, किसान आँखामा चाहिँ मोतियाबिन्दु भएकाहरूले लाउँछन् होइन, धेरै त्यो कालो चस्मा लाउनु पर्छ
2: लाउँछन् हो। तर जो व्यक्ति अस्ति मात्रै बाबा मुस्ताङसम्म आँखेर गएको छ, फेरि मुस्ताङमा के छ भने त्यहाँ त एकदम घामको ग्लेयर त भयङ्कर हुन्छ, घाम काठमाडौँ जति हुन्छ नि पल्युसन धेरै त्यो त्यही चाहिँ रात चाहिँ कम गराउँछ रे चाहिँ, त्यो मुस्ताङ चाहिँ एकदमै ओपन त्यसलाई ग्लेयर भन्छ नि एकदम गर्दैन मान्छेले, सनग्लासेस पनि अल्ट्रा भायोलेट रेज प्रोटेक्ट गर्ने सनग्लास लाउँछ नि। अब त्यस्तो त्यहाँसम्म पुगेको मान्छे सडनली यहाँ चाहिँ भवनभित्र कालो छ लाउनु पर्ने, एनिवे त त्यो अहिले मुख्य बस थियो होइन,
1: बस होइन, यो आज प्रश्नोत्तरमा सहभागी हुँदैछन् फेस गर्न रुलिङ भएको छ क्या सभामुखको रुलिङ
2: होइन। अब त्यो चाहिँ हेर्नु रुलिङ नै गर्न परेपछि त पहिलो कुरा प्रधानमन्त्रीको चाहिँ यो एटिट्युडमा प्रश्न चिन्ह उठ्यो, कुनै पनि प्रधानमन्त्रीलाई आज भने पहिलोचोटि एकचोटि प्रश्न हुँदैछन् त्यो पनि रुलिङबाट का नाकमा नत्थी लगाए चाहिँ आइज खबर बताइदिए यहाँ सांसदको धेरैजना आवाज आइसक्यो उपस्थित हो भनेर त्यतिसम्म रुलिङ दिन परेपछि त प्रधानमन्त्री त एक प्रकार त नि यो माने यो त रवैया ठिक भएन भा, यो त कुनै नर्मल डेमोक्रेसीमा त प्रधानमन्त्री आफै आए चाहिँ स्पष्टीकरण दिन्छन् के, यहाँ त कान नाकमा नत्थी लगाए चाहिँ तान्न पर्यो सभामुख चाहिँ आउनुहोस् एकदमै दिनै पर्यो जवाब भन्दाखेरि त्यो चाहिँ त राम्रो देखिएन कि, एकदम राम्रो देखिएन।
1: तर अहिलेको अवस्थामा चाहिँ अब सभामुखले यो पहिलो पटकै यसरी रुलिङ गरे होला होइन, नेपालको राजनीतिक इतिहासमा
2: पहिले नै रुलिङ गर्न पर्थ्यो, जब चाहिँ आज तीन महिना भइसक्यो त्यत्रो हङ्गामा हुन्छ संसदमा, एभ्री डे संसदमा चाहिँ खोज तिमीले उठेर मञ्चबाट चाहिँ हामीले भारतको भूमि चाहिँ मिच्या चाहिँ भन्यो के प्रमाण छ, कुन भूमि हामीले भारतलाई फर्काउनु पर्ने हो बताऊ भनेर तीन महिना भइसक्यो बोलेको झन्डी झन्डै, अब यहाँ चाहिँ जवाफै छैन। त्यही बेलामा सुरुमै चाहिँ यस्तै ठुलो महत्त्वपूर्ण कुरा परेपछि त्यो बेलामा अरिजालजीले त्यो सभामुखले रुलिङ गर्नु पर्थ्यो, यहाँ उहाँले आऊ भन्नु पर्थ्यो, अब त्यो चाहिँ गर्नु भएन, त्यो कमजोरी पनि देखाउनु हो। अब अहिले चाहिँ नि ज्यादै वर्ष अब संसद नै नचल्ने अवस्था पुगिरहेको छ भनेदेखि अनि रुलिङ चाहिँ गर्नु पर्यो। अब रुलिङ गर्नु सभामुखको अहिलेको त ठिक भयो, तर सुरुमा चाहिँ कमजोरी देखाउनु भयो, त्यो बालन शाहको लागि प्रधानमन्त्री रहेछ भनेदेखि साह्रै चाहिँ यो चाहिँ डेमोक्रेसी कमजोरी पार्ने कुरा चाहिँ हो, किनभने रुलिङ गरेर नाकमा नथ्याएर चाहिँ पार्लियामेन्ट जवाब दिए भने अवस्था आउनु नहुने थियो, त्यो भर्खरको शुरूआतको अहिलेको प्रधानमन्त्री कालमा भयो, अब त्यो राम्रो भएन।
1: अब एउटा कुरा डाक्टर साहब, यो जस्तो रवि लामिछाने र बालेन शाहको सम्बन्धको विषय, किनभने अब ठुलो दल हो अहिले, किनभने नेपालको पहिलो दल हो राष्ट्रिय स्वतन्त्र पार्टी होइन, उहाँहरूको बीचको सम्बन्धका कुरालाई कसरी हेर्न सकिन्छ अहिले?
2: अहिले राष्ट्रिय स्वतन्त्र पार्टी माने अवस्था दयनीय छ, रवि लामिछानेको त अवस्था खत्तमै छ। किनभनेदेखि रवि लामिछानेले अब सुरुमै चाहिँ नि उनले अनडेमोक्रेटिक हिसाबबाट चाहिँ नि बालन शाहलाई त प्रधानमन्त्री होस् हुन्छ भनेर भनिदियो। हेर्नुहोस् अब त्यो त नर्मल डेमोक्रेसीमा त मान्छे चुनिएर आउँछ, पहिले संसदीय दल बस्छ, उनीहरूले इलेक्सन गर्छन्, अनि के चाहिँ प्रधानमन्त्री चुनिन्छ नि। यहाँ त जङ्गबहादुर शैलीमा चाहिँ नि तँलाई विरुद्ध दिए मैले दिइदियो। अब कुरा आयो के भनेदेखि रवि लामिछानेले कन्ट्रोल गर्न सकेन मुख्य गरी, अब किन सकेन भनेदेखि उनीमाथि यसै पनि मुद्दा छ दुईटा, सहकारीको र मनी लन्ड्रिङको, त्यही दुईटा मुद्दा पाएर ओलीले यति यति वर्ष जाके जाके गरे जेलमा। अब बालन शाहले त हातमा अर्को ठुलो हतियार, आधिकारिक हतियार पाएछन्, राष्ट्रिय मानवाधिकार आयोगले चाहिँ नि रवि लामिछाने माथि फौजदारी मुद्दा लगाऊ भनेर भनिदिएको छ। हेर्नुहोस् निर्देशै त्यस्तोहरू लाग्नु छ भनेपछि त बालनको हातमा ठुलो हतियार पो रवि गरेको छ। अब रवि चुक्क बोलोस् या अलिकति प्रधानमन्त्रीको कुर्सी चाहिँ ताक्यो भनेदेखि बालनले एक रातमा ठोकिदिन्छ।
1: तर रविको हातमा पावर छ नि त डाक्टर साहब, अहिले त पार्टी त रविकै कब्जामा छ नि त अहिले,
2: के पनि छैन रविको हातमा। अहिले हेऱ्यो भनेदेखि अध्यक्ष हुन्, पार्टीभित्र यताउति गर्न सक्लन्, तर यतिसम्म चाहिँ उनले अस्ति आफ्नै पार्टीभित्र महामन्त्री तोक्न सकेनन्, उपसभा सभापति तोक्न सकेनन्, किन बालन शाह चाहिँ भागिदियो मुस्ताङतिर गइदिए। भनेदेखि रवि लामिछानेको हेर्नुहोस् हालत खराब छ, त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी अहिले कमजोर अवस्थामा, हामी 181 नबन्टानुहोस्, पार्टी बलियो हुन्छ तब न सरकार बलियो हुन्छ, उसको सरकार बलियो हुन्छ। यो त एकल सरकार पर्यो, मिलिजुली सरकारमा त पार्टीहरू बलियो हुनुपर्छ, एकल सरकारमा पार्टी बलियो नभइकन सरकार बलियो हुन सक्दैन, एक दिशामा जान सक्दैन, प्रोग्राम एउटा प्लान एउटा जान सक्दैन, मुलुकलाई फड्को मार्ने हिसाब जान सक्दैन। यहाँ त के भइदियो भनेदेखि पार्टी यति कमजोर भइदियो, कहाँको फड्को मार्ने, यहाँ त आफ्नै रणभुल्नेमा परेका छन् आफ्नो पार्टीभित्र। महामन्त्री तोक्न सकेनन् बाबा त्यत्रो भेला गरेर, उपसभा सभापति तोक्न सकेन भनेदेखि कहाँ पुग्यो यिनीहरू भन्नु मलाई, त्यो त्यो बस्नु पर्छ बालन शाहले, ऊ त उसलाई वरिष्ठ नेता भनेपछि बस्नै पर्छ, वरिष्ठ नेताको हिसाबबाट उसले प्रधानमन्त्री पद चाहिँ खायो
1: होइन, किन बहिष्कार गर्दैछन् बालनले पटक पटक यस्ता केन्द्रीय समिति, मतलब छैन त्यो सबै पार्टीको चाहिँ।
2: बालन शाहलाई बताउनुहोस् मलाई, तपाईँ अगर तपाईँले तपाईँ कुनै घर बनाउनुमा तपाईँको हातै छैन, तर पछिबाट चाहिँ कुनजाने चट्ट भन्ने निम्ता गरेर आउनु त्यो घर बस्नुहोस् भनेपछि त्यो घरको माया तपाईँलाई हुन्छ कि त्यो घर बनाउने मान्छेलाई माया हुन्छ? आज रवि आज यो राष्ट्रिय स्वतन्त्र पार्टी जिरो अवस्थाबाट रवि लामिछानेले बनाए, उनीहरूलाई केही सहयोगीले कसैले नचिनेको बेलामा आफ्नो पैसा आफ्नो प्रोफेसनल सबै लियाकत हालेर उनले गरे, 21 सिट ल्याए, त्यो क्रिएसन गरेको यिनीहरूले, यिनलाई माया हुन्छ पार्टीको, पार्टी डुब्यो भनेदेखि उनलाई चाहिँ धक्का पर्छ। बालन शाह खुत्रोको पछिबाट न यो पार्टीमा कुनै देन छ, न कुनै उनको चाहिँ कुनै उपस्थिति छ, चट्ट रवि लामिछानेको के मूर्खतापूर्ण कुराले ठ्याक्कै चाहिँ नि उनलाई प्रधानमन्त्री पद दिइदियो। अब अहिले बालन शाहले यो पार्टीको माया नै छैन, उनले पार्टीबाट पद पाइहाले, उनलाई चाहिँ सबै माने रवाफ पाइहाले, उनलाई के मतलब पार्टी छ, उनी हिँड्दे मुस्ताङतिर यत्रो दिन अधिवेशनमा उनले मुस्ताङ हिँडे, र रिजल्ट के भयो, पार्टी अपूर्ण भएछ, अपूर्ण पार्टीले कहिले पनि अगाडि बढ्न सक्दैन, यसको मतलब बालन शाह र रविको
1: भित्र आन्तरिक रूपमा चाहिँ अढाई वर्ष सहमति भएको छ भन्ने कुरा पनि आएको छ डाक्टर साहब, दुईजना बिचको कसैले थाहा छैन त्यो कुरा,
2: कुनै सहमति मञ्चबाट फुटबल यहाँ त्यहाँ हान्छु भन्दै पनि हुन्छ, देखिसक्यो। अगर त्यो त्यस्तो सहमति भयो भनेदेखि अहिले चाहिँ त्यस्तो अधिवेशनमा चाहिँ त्यो पदाधिकारी पार्टीको टोक्नु छ बाबा महामन्त्रीसम्म भन्दाखेरि त्यहाँ बालन शाह उपस्थित नभए चट्ट जान्छ, त्यो पनि कुनै कुनै आधिकारिक कुरामा होइन, उसले छुट्टीमा गएको रहेछ भन्नुहोस् मलाई, त्यो कुनै एकदम इमर्जेन्सी कुरा परेर देशमा कहीँ भैँचालो आएको भए आपद विपद पर्याए भए त्यहाँ प्रधानले जानै पर्यो भने भिन्नै कुरा हुन्छ, यहाँ त उनले छुट्टीमा गएर हेर्नुहोस् मौज मजाक पोखरा त्यहाँबाट मुस्ताङ मजासँग गए यहाँ चाहिँ पार्टी जाने हावा खाएर बस्यो किनभनेदेखि मेन पदाधिकारी तोक्न सकेन
1: होइन मुस्ताङ जाने कुरालाई पनि धेरै रूपमा विवादित पनि हुन्छ मुस्ताङ जाने विषय यो पाला उनको के भयो मुस्ताङको विषय के हुन सक्छ
2: हेर्नुहोस् मैले सुने चाहिँ कुरा छ पहिलाको त मैले सुने एडमिनिस्ट्रेसनलाई प्रशासनलाई थाहा थिएन यिनी सबै आर्मीको कन्ट्रोलमा गाडे आर्मीलाई मिलाएर गाडे आर्मीसँग गोपनीयता हुन्थ्यो हेर्नुहोस् यो प्रशासन या पुलिसमा यिनीहरू गोपनीयता हुँदैन त्यसले भालन शाह त्यहाँ गएको प्योर छुट्टी बनाउनु हो कि या अरू नै कुनै उद्देश्य आर्मीलाई मात्रै भनेर किन जान्छ हामीले सुने चाहिँ पुलिसलाई पनि प्रशासनलाई पनि खासै खबर छैन त्यो उनीको जाने प्लान पछि उनले गएपछि त पुलिसले त्यो खटायो होला नि तर छैन त्यो प्लान उनी सच्च त्यहाँ पुग्छन् अब हामीले सुने अनुसार चाहिँ कति ठिक हो त्यहाँ चाहिँ कतै विदेशीको चलखेल पो छ कि कसैलाई भेट्नु पो त्यहाँ गएको हो कि हामी सुन्छौँ कुनै एम्बेसीको मान्छे त्यहाँ पहिला हालचालै पुगेको थियो अरे त्योमा त्यो एम्बेसीमा फर्के पनि आइसके अरे अब यो सब बाहिर उठ्दो कुरा थियो नि हो हेर्नुहोस् तर उठ्दो कुरामा भारतको यो सदन जानुपर्ने पार्टीको त्यत्रो प्रोग्राम भइरहेको छ जानुपर्ने सडनली भनेपछि कहीँ त केही त शङ्कास्पद कुरा त भयो भा सबै कुरा त्यो पनि किन अहिले अचानक छुट्टी मनाउनु पर्थ्यो अस्ति मात्रै महादेवसमा त उनी गएर सौरामा त छुट्टी मनाइसकेको छ फेरि हामीले सुने त बालन शाहले यति काम गर्नुपर्छ उनी एक मिनट छोड्न सक्दैनन् त्यत्रो मधेसको आन्दोलन भयो अहिले हालचालै भइरहेको छ हिन्दू मुस्लिम दङ्गा भयो बालन शाह एक अनुहार पनि देखाउन पुगेन मधेस मुल्क भएका पनि दुई ठाउँ मात्रै गइरहे पनि हुन्थ्यो बरु रविराम सेना गए सुदन गुरुङ गए उनी जानु पर्ने उहाँ सधैँ काम गर्नुपर्ने त त्यो सबै सर्ने चट्ट चोरेर नि मस्ताङ घुम्न गएको छैन भा यो अचम्म कुरा भइरहेछ त्यही नै शङ्कास्पद धेरै कुरा छ
1: अब दर्शक एउटा कुरा जस्तो हुन त अब हरेक पार्टीको त्यस्तै त्यस्तै स्थिति छ सरकारमा बाबर राष्ट्रपतिको अलिक बढी कुराहरू आउँछन् तर नेपाली कंग्रेसको स्थिति हेर्नुहोस् त अब वार पारको लडाईँमा लोकतान्त्रिक पार्टी अब अदालतको शरणमा गएको छ फेरि रिट दर्ता भएछ देउबाको र पूर्णबहादुरको हिजोमा
2: तपाईँले के भन्छ कंग्रेस पार्टी भनिदिनु भयो नि त्यो अलिक गलत हो कंग्रेस पार्टी भनेको गगन थापाको पार्टी हो अहिले किनभने अधिकार प्राप्त गरिसक्यो अब हामी सुप्रिम कोर्ट पनि नमान्दा हामी होइन होला नि हामी इलेक्सन कमिसन नमान हामी त होइन होला नि कंग्रेस इतर पक्षले नमान्लान् त तपाईँ मैले त मान्नुपर्छ नि सो अहिले आधिकारिक रूपमा कङ्ग्रेस भनेपछि गगन थापा उठेर हामीले कङ्ग्रेस यस्तो भए भन्नु इतरका गैर सिद्धान्तवादी बिपी कोइरालाको सिद्धान्तलाई लत्याएर गणेश मान र भट्टराईजीहरूको सुवर्ण समझौ सिद्धान्तलाई लत्याएर संस्थापकहरू सिद्धान्त लत्याएर भाइ कम्युनिस्ट भएको त्यो समूह चाहिँ अहिले उहाँ गएको छ कोर्टमा गएको छ त्यो पनि लोभ त्यो देउवा जो गोदाई खाएर भागेर चाहिँ नि पाँचवटा प्रधानमन्त्री भएको मान्छे पाँच पाँच महिना लुकेर हङकङमा बस्छ ऊ आएर सडनली यो गर्छ भनेदेखि लोभ र पाप कति फैलायो भने त्यो त्यो इतरमा त्यसमा देख्छु म जसले साथ दिइरहेका छन् उनले अलिकति विश्लेषण आफ्नो मनमा गरौँ यो हामी के गर्दैछौँ भनेर विचार गरौँ न युवाहरूले क्रिएट गरिसके कङ्ग्रेसलाई चाहिँ बिपीको सिद्धान्त फर्काइसके यहाँ यो ग्रुप जसले बिपीलाई लत्यार भाइ कम्युनिस्ट भएको थियो दाई कम्युनिस्ट भएको थियो आज त्यो ग्रुप फेरि फस्टाउन खोजेको छ उनी पुगे हुन् कोर्टमा अब हेर्नु कोर्टले के डिसिसन गर्छ त मलाई शङ्का चाहिँ जसरी कोर्टले चाहिँ फेरि मुद्दा चाहिँ यो हेर्न पर्यो जुन फैसला फेरि हेर भनेको छ नि त्यहाँ चाहिँ अब यो अहिलेको जुन अर्को रिट हालेछन् त्यहाँ कतै कोर्टले त्यस्तै गर्ला कि मलाई शङ्का कोर्टमा पनि अलिअलि शङ्का त लाग्न थाल्यो भयो अब सुप्रिम कोर्टको पनि अघि त्यहाँ पनि त अघि चिफ जस्टिस त तिनजनालाई नागेर गएका छन् बालन शाहकै क्यान्डिडेट भने पनि हुन्छ त्यहाँ पनि चलखेल पो हुन थाल्यो कि मलाई शङ्का लाग्छ मलाई किनभने अहिले मिलो मितोतिर धेरै गएको छन् पार्टीहरू र राष्ट्रपाल पनि को पनि यसरी हेर्दाखेरि कुनै बेला फुट्यो भने त अरू दल त चाहिन्छ उनलाई हेर्नु उसले बालन उसले चाहिँ प्रचण्ड पनि चाहिन्छ ओली पनि चाहिन्छ देउवा पनि चाहिन्छ त्यो हिजामा त पार्टी फुट्ने अवस्था पुगिसकेको छ अब त्यो बेलामा त चाहियो वा अरू दल पनि त्यसैले अहिले कता कता चाहिँ नि सुप्रिम कोर्टसम्म पनि यो त्यो चलखेल चलेर त पुगेको त छैन भने
1: चलखेल गर्दैछ यो कसले चलखेल गर्दैछ त्यसो भए
2: के अरे
1: कसले चलखेल गर्दैछ
2: चलखेल त अहिले यसो नि राष्ट्र स्वतन्त्र पार्टीभित्र उनीहरू थाहा पाइसकेको छ कि चाहिँ फुट त धेरै भइसकेको छ फ्याँके भइसकेको छ ओके खालि बाहिर बाहिर अफिसियल डिक्लेयर गर्न सकेका छैन न यी यी जिद्दे दलहरू जुन छ बाहिर कम्युनिस्ट कङ्ग्रेस जुन छ नि अब इतरका कङ्ग्रेसहरू यिनले राम्रो यी त सबै यसमा चलखेलमा त माहिर छन् हेर्नुहोस् सधैँ 20 वर्ष त पुरा मिलिजुल सरकार बनाएर तैँ बिचु मै खाउँ तैँ खाउँ भनेर बसेका हुन् यिनलाई थाहा पाइसके यिनले चाहिँ यो राष्ट्र स्वतन्त्र पार्टी फुट्दैछ अथवा हामीले पनि यसलाई सहयोग गर्न सक्छु भन्ने परिसकेका छन् यिनीहरूलाई. त्यसैले अहिले चाहिँ दलहरू पनि यसमा अब अगाडि यही हिसाब अगाडि भयो मिलिजुलियो सरकार आउँछ आउँछ कहिले आउँछ भन्ने मात्र कुरा छ. राष्ट्र स्वतन्त्रमा भित्र पनि मेरो विचारमा त्यहाँको चिफहरू यताका पनि उताका पनि परिसकेका छ कि कुन बेला चाहिँ हामीले चाहिँ यिनको सहयोग लिनुपर्छ. त्यही हिसाबले त्यो मिलोमिलो गइ जत्र देउवालाई हामीले सुनेको थियौँ कि एयरपोर्ट आउने बित्तिकै समाज चाहिँ बनाएको थियौँ समाजले त पढे जाओ पुलिसले त एस्कर्ट गरेर मजा आएको छ उनीहरूले घरमा पो पुर्याएको छ. यसको मतलब देउवालाई कुनै आश्वासन कतै क्षेत्रबाट अहिलेको सरकारले नदिकन त्यस्तो हुन सक्ला जो देउवा लुकेर बसेका थियो किनभने देउवालाई कुनै किसिम गरेर उसलाई चाहिँ आश्वासन नपाइकन देउवा आएर त्यत्रो पुलिसको एस्कर्ट समाजमा गए होइन पुलिस उसलाई एस्कर्ट गरेर भन्दाखेरि प्रोटेक्सनको लागि भने तर घरसम्म एस्कर्ट गरेर लगेका छन् त्यत्रो भव्य इज्जत दिएको छ सरकारले भनेदेखि त सरकारमा त भालनसा नै हो भनेदेखि कतै कतै भालनसाको र देउवाको साँटकाट त भएको छैन यहाँ बुझाउनु हेर्नुहोस् पोलिटिक्स भनेको डटी खेल हो एकदम फोहोर राजनीति हो नेपालमा झनै फोहोर राजनीति भएको छ र यो अहिले हामी 20 वर्ष यता खालि मिलिजुली मात्र सरकारको भोगिरहेको ठाउँमा अहिले पनि हामी त्यतैतिर गए जस्तो मलाई लाग्छ. त्यसैले अहिले बालन शाहलाई भनौँ अब यो अब राष्ट्रपतिको अर्को फ्याक्ट भनौँ यिनलाई देखि देखिसके कुनै बेला हामीले सबै दलको नेता छैन त्यसैले कसैको पनि फाइल खोलेको छैन न प्रचण्डको न ओलीको न देउवाको उनको आसेपासेले खोल्लान् यिनको त अहिलेसम्म यति महिना भइसक्यो सिबिआईले चाहिँ अख्तियारमा चाङका चाङ फाइल रहेछ व्हाइट बडी छ सुन काण्ड छ भुटानी प्रकरण छ कमै जनमुक्ति सेना छ गिरिबन्धु छ काम्बोडिया छ कति न कति एउटा पनि फाइल खोल्दैन नि किन त किन त कुरा त्यो आउँछ नि त्यसले शङ्का धेरै छैन हामी त ब्याक टु मङ्गलमान पनि जाँदैछौँ साथ मलाई.
1: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र शुभ सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार. उहाँ हुनुहुन्थ्यो डाक्टर सुन्दरमणि दीक्षित नागरिक क्षेत्रका अगुवा आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम छ विश्रामपछि पुनः उपस्थित हुनेछौँ.
3: ए कान्छा तेरो दाजुले विदेशबाट आइएमईमा पैसा पठाएछ झिक्न जा. ए अनि सुन त तल काकालाई भोलि हस्पिटल लाने रे गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी.
4: ल ल आमा म तु गए तु आए
3: होइन आजै आइपुग्छस् र
4: कहाँ आमा त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि. हामी कहाँ आईएमई वेस्टर्न युनियन हिमाल रेमिट सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाएको पैसा झिक्न र पठाउन सकिन्छ साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्. त्यति मात्र कहाँ हो र इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्. आशिष एन्ड ब्रदर्स प्राली चैनपुर छ शङ्खुवा सभा प्रोपाइटर आशिष साख्य टेलिफोन नम्बर 029573128 मोबाइल नम्बर 9552045741.
1: यतिखेर हाम्रो बेसमा नेकपाका नेता राजन दाहाल हुनुहुन्छ. दाहालजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार गुड मर्निङ.
5: नमस्कार हार्दिक धन्यवाद.
1: होइन दाहालजी यतिखेर सुप्रिमो लगायतका पूर्व प्रधानमन्त्रीको सम्पत्ति छानबिन हुँदैछ त्यो मध्येमा स्वकीय सचिवहरूका सम्पत्ति पनि छानबिनको दायरामा आएका छन्. तपाईँलाई एनी आइडिया यो कता लुकाएका हुन्छन् सम्पत्तिहरू कसरी लुकाएका हुन्छन् प्रधानमन्त्री मन्त्रीहरूले?
5: पहिलो कुरा त सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित विषयमा हाम्रो पार्टीका सदस्य प्रचण्ड र उहाँको सचिवालय को औपचारिक छानबिन प्रक्रिया सुरु भएको छ भने जो बाहिर आइरहेको छ त्यो हाम्रो जानकारीमा छैन किनकि सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दा अख्तियारले हेर्छ र अख्तियारमा अध्यक्ष प्रचण्ड र प्रचण्डको सचिवालयसँग सम्बन्धित मुद्दा परेकै छैन. मुद्दा नपरिकन छानबिन हुने कुरा पनि भएन. होइन सरकारले गर्छ भन्ने मिलेन नि त. सरकार मातहतको होइन संवैधानिक आयोगहरू होइन सम्पत्ति शुद्धिकरण अख्तियार अनुसन्धान लगायतका आयोग यो राज्य मातहतका संवैधानिक आयोग हुन् जसले सरकारको पनि अनुसन्धान गर्न सक्छ बारेनको पनि अनुसन्धान गर्ने अधिकार सहितको आयोग हुन्छन्. सम्पत्ति शुद्धिकरण चाहिँ विभागले होइन अनुसन्धान गर्न सक्छ अनुसन्धान गर्नको निम्ति मुद्दा पर्नुपर्ने हुन्छ. तर पछिल्लो समय अरू पूर्व प्रधानमन्त्रीका सचिवालयहरू उहाँ त गिरफ्तार नै पर्नुभयो अनुसन्धान प्रक्रियामा जानुभयो तर पूर्व प्रधानमन्त्रीकै हैसियतमा अध्यक्षमा प्रचण्डको र प्रचण्डको सचिवालयको औपचारिक अनुसन्धान प्रक्रिया सुरु भएको हामीले जानकारीमा पाएको छैनौँ. तर यदि कानूनसम्मत निष्पक्षता र तटस्थाको जगमा उभिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा चाहिँ अब सार्वजनिक एउटा पदमा पूर्व प्रान्ति भइसकेपछि अनुसन्धान प्रक्रियामा जान अनुसन्धान प्रक्रियालाई सहयोग गर्न हाम्रो पार्टी अध्यक्षको प्रचण्ड र हाम्रो पार्टी अध्यक्षको प्रचण्डका सचिवालयहरू जुन कुनै दिन तयार छन् तर अहिलेसम्म बोलाइएका छैन।
1: तर सम्पत्ति त छोटो अवधिमा राम्रै कमाउनु भएको छ सुप्रिमोहरूले लगायतका नेताहरूले भन्ने छन् त होइन बजारमा।
5: यस्तो छ बजारमा के हल्ला चलेको छ भन्दा पनि सत्य के हो त सत्य के हो अनुसन्धान प्रक्रियाबाट प्रमाणित हुन्छ। यदि कमजोरी छ भने दण्डित हुन्छन्, कमजोरी छैन भने सफाई पाउँछन्। त्यो अनुसन्धान सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाउन मेरो चाहिँ आग्रह छ।
1: किनकि
5: अनुसन्धान गरिसकेपछि थाहा हुन्छ नि सत्य के हो होइन। बदमासी गरेका छ कि छैन, बेइमानी गरिया छ कि छैन, तर हामीलाई विश्वास छ हामी निश्चित उद्देश्य सहित राजनीतिमा आएको त्यो पनि सुनोस् एकात्मक र केन्द्रीय शासन व्यवस्था राष्ट्र संस्थाको समूल नष्ट गरेर संयुक्त क्रान्ति गणतन्त्र ल्याउने प्रक्रियाको मुख्य नेतृत्वकर्ताबाट होइन गैर कानूनी गतिविधि हुँदैन र चाहिँ अब निजी सम्पत्ति आर्जन गर्ने विषय त कल्पना पनि गर्न सकिन्न। मलाई विश्वास छ त्यो चाहिँ कहीँ पनि भेटिँदैन पनि गरिएको पनि छैन भन्ने कुरा म बुझ्छु।
1: अनि एउटा कुरा चाहिँ जस्तो अब के छ भने भ्रष्टाचार त व्यापक छ नि त होइन यो देशमा। भ्रष्टाचार व्याप्त बढ्यो त्यतिखेर चाहिँ अराजकता भयो कुशासन भयो भनेर त जेएनजी विद्रोह पनि त भयो नि त होइन यसको वितृष्णाका स्वरूप त नेपालमा।
5: पहिलो कुरो त जेएनजी विद्रोह हो या होइन यसको पनि समीक्षा गर्न आवश्यक छ किनभने भाद्र 23-24 नजिक आइसकेको छ। करिब भाद्र 23-24 पछिको घटनाक्रमलाई तपाईँले निहाल्नुहोस् र आजसम्म आउँदा एक वर्षको अन्तरालमा होइन यो मुलुक कहाँ पुगेको छ, झन कुशासनको दुष्टक्रममा मुलुक पुगेको छ, हत्या हिंसा लुटपाट बालिका बलात्कार अपहरण जस्ता जघन्य अपराधहरू बढेका छन्। जुन जाडै महिला सुरक्षाकर्मी त्यो पनि मध्य बानेश्वरमा राजधानीको मुटुमै कुटिएको तपाईँले हिजो मात्र देख्नु भएको छ। अब तपाईँले यो एक वर्षको अन्तरालमा चाहिँ महँगी कालाबजारी तस्करी अझ बढी भ्रष्टाचार अझ बढी कमिसन करको दर बढाइएको छ, कमिसनको पनि दर बढाइएको छ, करको दर मात्र बढाइएको छैन तपाईँ कुनै सरकारी निकायमा सरकारी कार्यमा राजनीति नियुक्तिमा जाँदा कमिसनको दर हिजोको भन्दा बढाइएको छ। हिजो खराब भयो संस्थागत भ्रष्टाचार भयो भने हामीले निरन्तर लड्यौं, संस्थागत भ्रष्टाचारका फाइल एउटा पनि खोलिएको छैन। यहाँले संस्थागत भ्रष्टाचारका फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झन्डै 39 फाइल जहाँ तत्कालीन साधन लेखा समितिबाट हामीले कार्यवाही प्रक्रिया अगाडि बढाउनु भन्दा फाइल खोलिया ती कुनै पनि खोलिएका छैनन् होइन। नकली भुटान सरकारको प्रकरणको बाँकी किनारादेखि लिएर गिरिबन्दी 30 कम्बोडिया कहाँ हजारौं छन् त्यहाँ त मुद्दाहरू भनेपछि सरकार कहाँ छ त एक वर्षमा। अर्को कुरो जेएनजी विद्रोह सब मानव स्वतस्फूर्त थियो भने भाद्र 23 तत्कालीन ओली सरकारले लगाएको सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गरे मार्क्सहित युवा विद्यार्थीहरू सडकमा निस्किएका थिए, त्यो युवा विद्यार्थी निस्केको जुलुसमा कसरी अमेरिकी युथ काउन्सिल पुगो, कसरी बार बार फाउन्डेसन पुगो, कसरी टिओबी पुगो, भोलिपल्ट 24 हत्या हिंसा लुटपाट आतंक सिंहदरबार जलाउने सर्वोच्च आवाज जलाउने अख्तियारलाई देशभरिका 26 संरचना जलाउने प्रक्रिया मुख्य नेतृत्वकर्ता सुदन गुरुङ कसरी टिओबी प्रमुख कसरी सिंहदरबार जलाउन पुगो यसो खोइ समीक्षा सत्य बाहिर आउनु पर्दैन। जेएनजी विद्रोह किन भएको थियो र अहिले यहाँ अन्तिम
1: जेएनजी विद्रोह त हिजोको अराजकता कुशासन भ्रष्टाचार 35 वर्षदेखिको रजगजका कारण भएको थियो भन्ने छ नि त होइन समीक्षामा।
5: होइन त्यो जेएनजी विद्रोहमा यो मैले अघि नै भनेका संस्थाको घुसपेट कसरी भयो अथवा नियोजित थियो या घुसपेट हो त्यसको समीक्षा गर्नु पर्दैन, राष्ट्रिय बहस गर्नु पर्दैन। यो सत्य त के सत्य त एउटै हुन्छ नि, हजार तर्क हुन्छन् तर सत्य एउटै हुन्छ कि जेएनजी विद्रोह पछि यहाँसम्म आउँदा जुन पात्रको हातमा कि त जेएनजी विद्रोह अपहरित भयो हो सेभोटेज भयो त्यसपछि जसले जस जो जोबाट सुरक्षा चुनौती छ तिनै अहिले के छन् सुरक्षा प्रमुख छन् हो जसले अनुसन्धानको दायरामा ल्याउनु पर्ने तिनै के छन् अहिले सरकार प्रमुख छन्। सिंहदरबार जलाउन आदेश दिने बालन सरकार प्रमुख छन्, सिंहदरबार जलाउने प्रक्रिया नेतृत्व गर्ने सुदन गुरुङ गृहमन्त्री छन्। 14,000 कैदीहरू फरार भएका थिए, ती 14,000 कैदी अहिले कहाँ छन्? अहिले देखिएको जो हत्या हिंसा लुटपाट आतंक बलात्कार घटनामा तिनै जघन्य अपराधमा त तिनै अपराध जोडिएका छन् हो। 14,000 कैदी मात्र भागेनन्, 23 हतियार लुटेको हतियार फिर्ता भएको छैनन्। लुटेको हतियार कहाँ छन् खोज्नु पर्दैन, झन्नै 4 खराब बराबरको भौतिक क्षति अपूर्णीय अकल्पनीय क्षति भयो, 76 बलिदान भयो, त्यो 4 खराब क्षति भएको संरचनाहरू फेरि पुनर्निर्माण प्रक्रिया सुरु गर्नु पर्दैन। अनि एक वर्षको समीक्षा पनि कसले गर्ने,
1: सबै कुरा चाहिँ एकैपटक
5: कसले गर्ने,
1: वर्ष त पुगेकै छैन नि, 4-5 महिनामा
5: यसको समीक्षा कसले गर्ने मलाई भनिदिनुहोस् त प्लिज।
1: तपाईँहरू गर्नुहोस् समीक्षा, सरकार त सुशासनतर्फ छ नि त अहिले।
5: होइन सुजन गुरुले गर्ने, सुशासन भनेको के हो, कुशासनको दुष्चक्रमा होइन मुलुक इतिहासमै सर्वाधिक राष्ट्रियता संकटमा छ। सुगौली सन्धि पछिको सबैभन्दा बढी सर्वाधिक संकटमा कहीँ छ भने मुलुकको राष्ट्रियता संकटमा छ हो। मुलुकको चाहिँ राष्ट्रिय जनतन्त्र दुईका सभामा यो सरकार त सरकारै छैन, सरकार कहाँ छ मलाई देखाइदिन्छु, मैले नीतिमानको तहमा सरकार छैन हो, सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने, जवाफदेही हुनुपर्ने, सरकार संसदप्रति उत्तरदायी छैन, जवाफदेही छैन।
1: होइन, आज प्रधानमन्त्री संसदमा जाँदै हुनुहुन्छ त कालो चस्मा लगाएर, फेरि
5: प्रधानमन्त्री जान्छ नि जाने के थाहा, मन लागे जान्छ नि मन नलाए जान्छ,
1: 11 प्रश्नहरू छन्, हुन त अब जाने नजाने टुङ्गो त छैन, तैपनि रुलिङ त भएको छ नि त सभामा
5: लाग्नु पर्यो। अहिले बालेनजीले तपाईँलाई मैले भनौँ, संवैधानिक दृष्टिकोणबाट बालेनजी निरक्षर हुनुहुन्छ हो, कहाँ संवैधानिक दृष्टिकोण, राजनीतिक दृष्टिकोणबाट निरक्षर हुनुहुन्छ, अनि संवैधानिक दृष्टिकोण निरक्षर, राजनीतिक दृष्टिकोण निरक्षर, सामाजिक दृष्टिकोण निरक्षर व्यक्ति प्रधानमन्त्री भएपछि मन लागे जान्छ, मन लागे जाँदैन, उनको असंवैधानिक यो त इतिहासमा सबभन्दा बढी लाज लाग्ने विषय हो यो हो। हाम्रो प्रतिनिधि सभा नियमावलीमै स्पष्ट व्यवस्था छ कि प्रत्येक महिनाको पहिलो हप्ता होइन प्रधानमन्त्री संसदमा गएर जवाफ दिनुपर्ने, प्रश्नोत्तर कार्यक्रम राख्ने, 15 मान्यजीवहरूले प्रश्न सोध्न पाइने, हाम्रो प्रतिनिधि सभा नियमावली नै भएको व्यवस्था हो, कोही रुलिङ गर्नुपर्छ, त्यो पनि रुलिङ मिति नै तोकेर 10 भाद्र 10 उपस्थिति भएर जवाफ दिने भनेर मिति तोकिया छ, जेठ 17 अचानक संसदभित्र पसेर होइन हात उठाएर सभामुखलाई चाहिँ सभामुख समय मागेर नेपालले भारतीय भूमि मिचेको छ भनेर राष्ट्रघाती अभिव्यक्ति दिएर निस्किएको चाहिँ सरकार प्रमुख, फेरि अस्ति भर्खरै मुस्ताङ पुगेर, यहाँलाई मैले त्यो पनि भन्नै पर्छ, मुस्ताङ पुगेर मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग भेटेर गुप्त भेटघाट गरेर युरेनियम र अमेरिकी बेस क्याम्पसँग सम्बन्धित गम्भीर विषय छलफल गरेर फर्केका बालेन आज संसद जान्छ नि जाने,
1: फेरि भन्नुहोस् त, फेरि दोहोऱ्याउनुहोस् त, मुस्ताङमा उहाँले अमेरिकी मालिका प्रमुख मामिला प्रमुख
5: होइन हो होइन मुस्ताङमा अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्करसँग उनको गोप्य भेटघाट भएको छ,
1: यो प्रमाणित कुरा हो,
5: जो प्रमाणित कुरा हो त नि, जो त्यो हुँदैनथ्यो भने तपाईँले, यदि हुँदैनथ्यो भने प्रधानमन्त्री त सार्वजनिक हुनुपर्ने, पारदर्शी हुनु पर्दैन, यहाँबाट सशस्त्र जनपदका पियस हो, ठाउँका ठाउँ छोडेर सेना मात्र लिएर अनि किन गाह्रो मुस्ताङ, हामीले हामीले थाहा पाउनु पर्दैन, हाम्रो सरकार प्रमुख किन जाँदैछन्, के काम गर्दैछन्, बिहानदेखि बेलुका थाहा पाउनु पर्दैन जनताले, यो बालेन मात्र होइन नि त, अहिले त प्रधानमन्त्री बालेन हो नि त, उनको हो अहिले जसरी हुन्छ नेपाललाई चाहिँ सैन्य, अब अमेरिकी सैन्य बेस क्याम्प खडा गर्ने नेपालमा र मुख्यतः अमेरिकाको चासो युरेनियम हो, त्यो पनि मुस्ताङ केन्द्रित होइन, तपाईँले हेर्नु होला युएसए एमएससीमा गएर यसो अहिले एक दुई दिनका फेसबुकहरू पनि हेर्न सक्नुहुन्छ, त्यो भन्छ हेर्दाखेरि तपाईँले देख्न सक्नुहुन्छ, भनेपछि यसरी पछिल्लो समय यदि चिनिया दबाब हुँदैनथ्यो भने मैले कुटनैतिक असफलता विषय भने कुटनैतिक नियोग आयोगका कुटनैतिक नियोग प्रमुखहरूलाई त सिंहदरबारमै ल्याएर चाहिँ धम्क्याउने थर्काउने हुर्मत लिने झरुन दादुतलाई देखिहाल्नु भएको छ हो, त्यसपछि गएर सुकीय आतंक छ, त्यो कमिसनको आतंक पनि छ र व्यक्तित्व अराजकता अनियमितताको आशंक आतंक,
1: भनेपछि युरेनियम उत्खननमा चाहिँ अमेरिकाको चासो मुस्ताङमा चाहिँ, अब अमेरिका गएर युरेनियम उत्खनन गर्ने अनि चीनले हेराइरहे हुन्छ त्यसो भए
5: हो, त्यसको यसै कारणले हामीले भन्छौँ कि यो बालेनजी त मुलुकलाई पनि गाह्रो हुनुभयो, मुलुकलाई मात्र होइन राष्ट्रपतिलाई नै गाह्रो भएको छ, संसद दलको बैठकमा संसद दलको नेतै जाँदैन, तपाईँले गाह्रो देख्नु भएको छ, प्रधानमन्त्री संसदमा जाँदैन, नीति निर्माण नीति योजना कार्यक्रम मात्र होइन बजेटको छलफल, बजेट पास गर्दा पनि प्रतियम प्रधानमन्त्री बिनाको बजेट पास भयो, भनेपछि बालेनजीले संसदलाई पनि हुर्मत लिनुभएको छ, राष्ट्रपतिलाई पनि हुर्मत लिनुभएको छ, मुलुकको पनि हुर्मत लिनुभएको छ, अब यो बालेनजी त मुलुक र राष्ट्रपतिको लागि पनि गाह्रो भइसकेको मैले पछिल्ला घटनाक्रमबाट प्रमाणित भएको देखिन्छ, र अझ भनौँ यो टिओबी गतिविधि त उहाँले दलाई लामाको जन्मोत्सव मनाउने अनुमति दिनुभयो, त्यसपछि गएर दलाई लामासँग सम्बन्धित समर्थित त्यो टिओबीको यहीँ सम्मेलनै गर्ने अनुमति दिएका थिए, तैपनि चिनिया दबावको कारणले त्यो सम्मेलन स्थायी भयो, भनेपछि कसरी हुन्छ यो एउटा अस्थिरता अराजकता निम्त्याउने र मूलत होइन वैदेशिक शक्ति केन्द्रहरूको यहाँ चाहिँ के भन्छ सैन्य अखडा कायम गर्ने प्रक्रियामा बालेन सरकार उद्धत छ र त्यो मुस्ताङ भ्रमण पनि त्योसँग सम्बन्धित छ भनेर हामीले अनुमान गर्न सक्छौ।
1: त एउटा कुरा चाहिँ अब जनताले जुन किसिमको विश्वास गरेका छन् राजन दाहालजी, किनभने देश बन्नुपर्छ भन्ने कुरा महत्वपूर्ण कुरा हो होइन, हामीले चाहिँ आरोप प्रत्यारोप भन्दा पनि, तर मुलुकमा फेरि अर्को खालको द्वन्द्व निम्त्याउने खतरा छ, त्यसो भए
5: त्यो सरकार आफ्नै संलग्न छ, तपाईँले सुकुम्बासी बस्तीमा डोजर लगाएदेखि आजको दिनसम्म जो होल्डिङ सेक्टर नाममा हिरासतमा बसेर सुकुम्बासी 17 मृत्यु भएको छ, जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर लगाइएर उजाड बनाइएको बस्ती अहिले कस्ता छन्, तिनलाई त कमसे कम वैकल्पिक व्यवस्था सहित सायद बस्ती स्थानान्तरण गरिन्थ्यो भने 17 जनाले आत्महत्या गरिदिन्थे। त्यो आत्महत्या दुरुस्तान मुद्दा बालन सरकार लाग्नुपर्छ। सुकुम्बासी बस्तीमाथि डोजर आतंकबाट शुरू भएको बजेटमा शिक्षा स्वास्थ्यमा कर अहिले पनि कर लागेको छ र उहाँ फेसबुकबाट फिर्ता लिनुभयो तर राजपत्रमा निस्केको त के छ कर लगाएर निस्किएको छ। त्यो राजपत्र नबदलिएपछि लगातार कर लिएको छ। विद्युतको कर छ हो, करको दर हेराफेरी छ, करको दर अग्रिम चुहावट छ, बजेटमा कहीँ जनता छैन, विकासमा ठप्प छ, राष्ट्रिय गरौँको आयोजनाहरूमा एउटा पनि काम भएको छैन, एउटा पनि ठेक्का चाहिँ अब प्रक्रिया अगाडि बढाएको छैन। बजेट पनि बजेटको हिसाबले विकासको हिसाबले सरकार असफल अथवा सरकारै छैन भनौँ, सार्वजनिक सेवा प्रवाहमा सरकार छैन, विपदमा सरकार छैन। विपद यति धेरै आइलागेको छ होइन, तर के हुन्छ उहाँ रुवाखोकी लाग्दा मन्त्री हेलिकप्टर चढेर बजाङबाट आउँछन्, त्यही जाँदरको रोल्पामा भएको पहिरोबाट चाहिँ उद्धार गर्न हेलिकप्टर पठाउँदैन। यसरी अख्तियार असरको चरम दुरुपयोग गरिएको जुन देखिन्छ होइन, मैले अघि नै भने कि कुनै पनि हालतमा अब यो सरकारले अल्गोरिदमको दुरुपयोग गरेर शासन सत्तामा पुग्न फेसबुक काम लाग्यो। अब फेसबुकबाट सरकार चल्दैन, सरकार प्रमुख आफैले होइन सम्बोधन फेसबुक आफ्नो फेसबुक लाइभ गर्छन्। नेपाल टेलिभिजन लगाएका
1: होइन फेसबुकबाट पैसा आउँछ नि त, अनि मोनिटाइज भएको पैसा राम्रो डलर आउँछ नि त फेसबुकबाट, तपाईँलाई थाहा छैन यतिखेर।
5: ओ त्यसले के गर्छ, बालनजीको सम्बोधन आफ्नै फेसबुक वालबाट गरेकोबाट के पुष्टि हुन्छ भनेदेखि उनको चिन्तन र दृष्टिकोण त्यहाँ झल्किन्छ क्या, कति संकीर्ण चिन्तन रहेछ दृष्टिकोण रहेछ। मैले
1: तपाईँहरूले के गर्नुभयो भने क्या, 20 वर्षसम्म तपाईँहरूले के गर्नुभयो, देशलाई खाल्डोमा त पार्नुभयो नि, भुमरीमा त पार्नुभयो नि त तपाईँहरूले पनि, तपाईँहरूको के राम्रो रहेर काम
5: होइन, अनि नराम्रो के रह्यो त
1: होइन, देशमा बेरोजगारी समस्या त्यस्तै गराउनु, भ्रष्टाचार त्यस्तै भयो, प्रशासन त्यस्तै भयो, नागरिकहरू पीडामा भए त्यतिखेर पनि होइन।
5: जनता यस्तो छ, मैले भन्नै खोजेको पुरा, हामी त तत्कालीन माओवादी केन्द्र हामी 63 पछि आएको शान्ति प्रक्रियामा आइसकेपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाएर दलित महिला जनजाति मधेसी उपेक्षी उत्पीडितका अधिकारहरू संविधान संस्थाप गरेर संविधानको सफल कार्यान्वयन प्रक्रियामा आएको हामी अलग पार्टी हो। तपाईँलाई पुराना पार्टी काङ्ग्रेस एमाले माओवादीले एउटै डोलामा जो डालोमा हालिराखेका छ त्यो पनि गलत छ, ठिक छ। हाम्रा कमजोरी कति हुन्, अरू पार्टीको कमजोरी कति हुन्, सरकार सञ्चालनमा पनि अथवा जनताका अधिकारसँग सम्बन्धित प्रश्नमा पनि त्यसको अलग व्याख्या गर्नुपर्ने हुन्छ र हामीले सकेको राम्रो गर्यो, नसकेको नराम्रो गरिएन। तपाईँले यति गर्नुपर्छ, संस्था भ्रष्टाचार विरोधी अभियान हामीले चलाओ, अध्यक्षमा 55 प्रधानमन्त्री उहाँ चलाओ, त्यो अभियान चलाएकै कारणले सरकार ढलो, 18 महिना सरकार ढलो, कङ्ग्रेस एमालेको समेत सरकार बनो, यो वस्तुगत सच्चाइले आत्मसात गर्नुपर्ने हुन्छ। ठिक छ, हामीले गर्न सकेको काम त अहिलेकाले गर्नु पर्यो नि। यति सर्वाधिक सुवर्ण अवसर छ कि झन्नै द्वितीय नजिकको एकल पार्टीको सरकार छ, उहाँलाई राम्रो काम गर्न कसले रोकेका छ, उहाँलाई जनचुरोलाई जवाफ दिने हुन कसले रोकेका छ, उहाँलाई सुशासन संविधान सामाजिक न्यायलाई केन्द्रमा राखेर काम गर्न कसले रोकेका छ, उहाँलाई संस्था भ्रष्टाचार फाइलहरू खोल्न कसले रोकेका छ, अन्तर्राष्ट्रिय स्तरमा बदनाम हुने गरी ती तीन पटक तपाईँले सोधिदिनु होला यो बालनजी र बालनजीको मन्त्री परिषद र बाल राष्ट्रपतिका नेतालाई ती तीन पटक होइन रेड करन नोटिस जारी गर्न इन्टरपोललाई सिफारिस गरेका व्यक्ति शेरबहादुर देउवालाई फेरि रेड कार्पेट किन भिक्षा लाग्नु हुँदैन, नैतिकतालाई राजीनामा दिनु पर्दैन हो, जसलाई ती तीन पटक एकपटक होइन इन्टरपोललाई रेड कर नोटिस पक्राउ पूर्जी जारी गरेर इन्टरपोललाई ती तीन पटक रेड कर नोटिस जारी गर्न सिफारिस गरेको व्यक्तिलाई एयरपोर्टमा के गरिएको छ, सुरक्षा प्रदान गरेको छ, रेड कार्पेट बिछाएछ, सलाम गरेर चाहिँ लगाएर घर राखिया छ, लाज हुँदैन कि त हिजो गलत गरिया थियो राजीनामा दिनु पर्यो हो, पक्राउ नै गर्नु नपर्ने मान्छेलाई चाहिँ किन पक्राउ पूर्जी जारी गरे, पक्राउ नै गर्नुपर्ने मान्छेलाई किन रेड कर नोटिस जारी गरे, के भन्छ अन्तर्राष्ट्रिय जगतमा, लाज लाग्दैन, शरम लाग्दैन, अझै सरकारको प्रमुख हैसियत भन्न मिल्छ, सरकार भन्न मिल्छ बालन सरकारलाई, हरेक दिन अनैतिकताको प्रकाष्ठमा के देखिन्छ यो सरकार गतिविधि। मैले कहीँ हजुरलाई आलोचना गर्न खोजिएन, नियत भन्दा पनि परिणाममा हेर्ने, हामीले परिणाममा हेर्दा नीतिमा हेर्ने, बजेटमा हेर्ने, कारणमा हेर्ने, सार्वजनिक सेवा प्रवाहमा हेर्ने, प्रशासनिक दक्षतामा हेर्ने होइन, नेतृत्व क्षमता निर्णय कुनै निर्णय यस्ता छन् बालनका 6 महिनाका निर्णय जो कि फिर्ता लिन नपर्ने, कुनै निर्णय यस्ता छन् जो कि सम्मानित अदालतले बदल गर्न नपर्ने, एउटा निर्णय मलाई सुनाइदिनुहोस् त, कुनै यस्तो कुनै राम्रो काम छ, नराम्रो काम त हजार छन् यहाँ, राम्रो काम एउटा 6 महिनामा एउटा यो चाहिँ राम्रो काम गराएको छ बालनले भनेर मलाई एउटा कामको चाहिँ फेरिस्ता यदि उहाँले बताइदिनु हो भनेदेखि म पनि सुस्थित हुन्थेँ भन्ने लाग्छ। अहिले मिडियाकर्ममाथि मैले भन्दै मिडियाकर्ममाथि यसरी आक्रमण गरिरहेछ, बोल्दै नहुने, प्रश्न गर्नै नहुने, यो मुद्दा होइन प्रश्न गर्नै नहुने, हिजो मात्र हाम्रो यहीँ प्रेस संगठन नेपालका बागमती प्रेसका महासचिवले फेसबुकमा सांसदको आलोचना गर्नुभएको छ, मानहानीको मुद्दा चाहिँ दर्ता गरेर तुरन्त गिरफ्तार गरियो, फेसबुकबाट बनेको सरकार, फेसबुकबाट उदाएका पात्रहरू, फेसबुकबाट बनेको पार्टी, फेसबुकबाट जितेका सांसद, अहिले फेसबुकमा आलोचना गर्ने त गिरफ्तार गर्नुपर्ने, मिडियाकर्मीको चाहिँ अब गेटमा गाडी तेर्स्याउने, तराईमा पुरै साम्प्रदायिक दङ्गा धार्मिक उपद्रवको नेतृत्व स्वयं सरकारले गर्ने, ती चारजनाको हत्या किन गरे? हत्या गर्नुपर्ने कारण थियो होइन, सामाजिक सद्भाव कायम भड्कुसँग गरे हो नि त, सामाजिक सद्भाव भड्काउन, प्रेस स्वतन्त्रता हनन गर्न सरकारको प्रत्यक्ष नेतृत्व गुण्डागर्दी देखिन्छ। अनि सरकार भन्ने कि गुण्डागर्दीको चाहिँ नेतृत्व बालेन गरिरहेको छ भन्ने हामी चाहिँ भन्न नसक्ने हो, यो प्रश्न छ नि त। तपाईँले यहीँबाट भन्नु पर्यो कि राम्रा काम केही छैन भने हामी खुलेर समर्थन गर्छौँ।
1: हस् राजनजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
5: हस् यहाँलाई
1: विशेष धन्यवाद। नेकपाका नेता राजन दाहाल आदरणीय श्रोता नेपाली भोजमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित।
6: आया आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
7: काका किन सुतेरै गनगनाइरहनु भएको छ नि?
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
7: ए लु जचाउन जानुपर्छ काका।
6: जान त जानु तर खोइ कहाँ पो जानु, राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
8: ल छ नि काका, 0.6 तेर्सो लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
9: पुरानो ग्यास्ट्रिक अल्सर हर्स दिशाबाट रगत बग्ने छाल सम्बन्धी रोग चर्म रोग तिनी रोग टन्सिल बाथ हाट जोड्ने नसा नाक कान घाँटी दम पिना तल्लो पेट दुखेको महिनावारी गडबडी भएको बाँचोपनको सल्लाह सुझाव हात खुट्टा झमझमाउने पोल्ने अनुहारको चाया पोतो डन्डीफोर आदिको उपचार साथै इसिजी एक्सरे भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
9: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
10: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 0295702692, फोन नम्बर 98423-4509।
1: यतिखेर हाम्रो बीचमा नेपाली कंग्रेसका युवा नेता जनक चटौत हुनुहुन्छ। जनकजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
11: गुड मर्निङ, धन्यवाद खेन्जी।
1: जनकजी, अब नेपाली कंग्रेसलाई
11: फागुन 21 गते त्यसमै राजनीतिक निरूपण यसको होस् भन्ने हेतुले उहाँहरूले भने बमोजिम उहाँहरूको मानिसलाई टिकट दिएर चुनावमा पठाइसकेको हो। यो राजनीतिक एउटा एकताको सन्देश त्यही थियो होइन, र त्यस पछाडि पनि अदालतको एउटा फैसला, निर्वाचन आयोगको फैसला, यी सबै कुरालाई हेर्ने हो भने कंग्रेस एउटा सामाजिकतामा फर्किरहेको बेलामा, कंग्रेस एउटा नयाँ कंग्रेस, एउटा नवीन एजेन्डा सहितको कंग्रेस बनिरहेको बेलामा यो केही राजनीतिक धन्दुकारीहरूको चङ्गुलमा नेपाली कंग्रेस अहिले फसेको छ, र यहाँ फसिसके पछाडि कंग्रेसलाई त्यहाँबाट उठाउने सामर्थ्य पनि अहिले हामी राख्छौँ।
1: तर नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा स्वदेश हुनुहुन्छ होइन, उहाँलाई इन्टरपोल लगाइयो 2-2 पटक, अहिले उहाँ चाहिँ चुनदेवीमा सभापतिकै नेमप्लेट राखेर बस्नु भएको छ, उहाँसँग गगन थापाजीको भेटघाट पनि छैन, यो यसरी कंग्रेस एकता हुन्छ त, एक ढिक्का हुन्छ त?
11: अहिले दुःखद विषय हो यो, तपाईँले उल्लेख गरे बमोजिम नै कुनै व्यक्ति स्वदेश आउनु विदेश जानु व्यक्तिको व्यक्तिगत विषय हो, तर कंग्रेसको एउटा सभापति भइसकेको व्यक्ति, 5 टाइम्स प्राइम मिनिस्टर भइसकेको व्यक्ति, एउटा कुनै सम्पर्क कार्यालयको टेबुलमा कसै व्यक्तिले, गिरोहको कुनै एउटा सदस्यले सभापति लेखिदिएको नेम प्लेटमा बस्नु यो निकै दुःखद हो। यद्यपि पार्टी सभापति गगन थापाले प्रयास गरिरहनु भएको छ संवादको, र यसका निमित्त उहाँले 2-3 चोटि फोन गर्नुभएको, कारोबारी गिरोहको एउटा चङ्गुल, एउटा जालो जस्तै हामीले देखिरहेका छौँ। त्यसको भरपूर यथेष्ट प्रमाणहरू, भरपूर यथेष्ट सूचनाहरू हामीसँग छ, तथापि मैले अघि भनिसके यसलाई निश्चित गर्ने शक्ति
1: तपाईँसँग, कसले के गर्न खोजिरहेको छ पार्टी भित्रैबाट, पार्टीकै नेताले त्यो काम गर्दैछन् भने भन्नुहोस् न आज जनतालाई, नेता
11: कार्यकर्ता। यसमा स्पष्ट छ, जुन चुनदेवीमा बस्नुभएको साथीहरू हुनुहुन्छ र त्यसमा त्यसलाई इतर पक्ष जुन भनिएको छ अहिले नेपालको राजनीतिक परिदृश्यमा, त्योभित्र केही सदस्यहरू 2-3 जना 3 जना एउटा राजनैतिक कारोबारी गिरोही जस्तो त्यहाँ देखिन्छ. तपाईँले त्यसलाई मबाटै नाम किन
1: बनाउनुहुन्छ? जनतालाई के थाहा हुन्छ काठमाडौँमा चुन्दिमीमा भएको कुरा बताउनुहोस् न आज.
11: होइन होइन, यो छातकाती विषय छ. पार्टीको पूर्व मन्त्री भइसक्नु भएको, पार्टीको केन्द्रीय सदस्य भइसक्नु भएको, पूर्व राज्य मन्त्री भइसक्नु भएको एउटा एउटा एउटा गिरोह, जस्तै त्यो कारोबारी गिरोह भन्छु म त्यसलाई, त्यो कारोबारी गिरोह एकदम एक्टिभ भएको छ. र तपाईँले अलिक पछाडि जानुभयो भने 2074 सालको एउटा नियुक्तिलाई लिएर यसलाई जोड्नुहुन्छ भने चलचित्र विकास बोर्डको अध्यक्षमा तत्कालीन समयमा निकिता पौडेल, जो अहिले अहिले सत्तारूढ दल राष्ट्रपाको सभापतिको धर्मपत्नी हुनुहुन्छ, निकिता पौडेलको चलचित्र विकास बोर्डको अध्यक्षमा एउटा विवादास्पद नियुक्ति भएको थियो. तपाईँ त्यहाँ हेर्न सक्नुहुन्छ. त्यो बेला तत्कालीन संचार मन्त्री मोहन बहादुर बस्नेत हुनुहुन्थ्यो, र मोहन बहादुर बस्नेतले बलजबस्ती मन्त्री परिषदमा यो प्रस्ताव लानुभएको थियो. पछि त्यो मन्त्री परिषदबाट पारित भयो. त्यो कुन अवस्थामा भएको थियो भने त्यो बेला 2074 साल मक्सिरको 21 गते निर्वाचन सम्पन्न भएको थियो. 74 सालको त्यो निर्वाचन सम्पन्न भएको चार दिन पछाडि जब नतिजा आउन थालिसकेको थियो त्यो बेला यो विवादास्पद नियुक्ति भएको थियो. र अहिले यथेष्ट केही सूचनाहरू हामीसँग छ. त्यो बेलाको त्यो सम्बन्ध, त्यो गिरोह, त्यो बेला एउटा ठुलो स्क्यान्डलकै रूपमा थियो यो. आर्थिक लेनदेन पनि त्यो नियुक्तिमा भएको भन्ने परिचर्चाहरू त चर्चा परिचर्चा सर्वत्र थियो. र त्यो बेलाको यो सम्बन्धले अहिले पनि काम गरिरहेको छ भन्ने एउटा स्कुल अफ थाउट छ. र
1: सभापति पत्नी निकिता पौडेल र मोहन बस्नेत बीचको त्यति बेलाको सम्बन्ध सुमधुर छ अहिलेसम्म पनि, त्यसो भए
11: होइन? त्यसमा यथेष्ट सूचनाहरू हामीसँग छ. हेर्नुहोस्, यसमा
1: तपाईँ
11: होइन, सत्तारूढ पार्टी सभापतिको धर्मपत्नी त्यति बेला उहाँहरूको बिहे भएको थिएन. उहाँहरू सम्बन्धमा हुनुहुन्थ्यो, हुनुहुन्थ्यो, त्यो तपसिलको विषय भयो. तर उहाँहरूको बिहे नहुँदैको विषय हो यो, होइन? त्यो बेलाको सम्बन्ध अहिले कसरी जोडियो भन्ने तपाईँको जुन प्रश्न छ, यो त्यो बेलाको विवादास्पद नियुक्ति, त्यसको सदस्यता, होइन, यो पछिल्लो समय आएर कुनै एउटा पार्टी सभापति रवि लामिछाने निकट कुनै नेताको, कुनै सांसदको घरमा बैठक बसेको यथेष्ट सूचनाहरू प्राप्त भएको छ.
1: उहाँको निकट भने दीपकजी
11: हुन सक्छन् र थुप्रै सांसदहरू हुन सक्छन्, तर अब यो सूचना हो. सूचना तपाईँले अब यो सूचनालाई तपाईँहरूले पुष्टि गर्ने हो, सञ्चार माध्यमले पुष्टि गर्ने, यसमा थप खोतल्ने विषय गर्ने हो, होइन? जुन पार्टी सभापति रवि लामिछाने निकट यो कारोबारी गिरोह छ, र त्यो राजनीतिक एउटा शक्तिको आडमा जुन कारोबारी गिरोही त्यहाँ छ, र नेपाली कङ्ग्रेसको इतर पक्ष जो सत्तामा लामो

0: सत्ताशील रहदा राजनीतिक गुण भन्दा पनि त्यो आर्थिक गुणले भरिपूर्ण थियो। त्यो कारोबारी समूह गिरोह जसलाई भनिन्थ्यो नेपाली कंग्रेस सत्तामा हुँदाखेरि पनि, त्यो गिरोह अहिले
1: जनकजी जनक चतुर्थसँग हामी कुराकानी गर्दैछौ, उहाँको टेलिफोनमा चाहिँ केही समस्या आएको संकेत प्राप्त भएको छ। हामी फेरि जोड्छौं जनक चतुर्थजीलाई। नेपाली कंग्रेसको अहिलेको विवाद के हो र यो आन्तरिक विवाद कहाँसम्म पुगेको छ, यो कसरी चाहिँ नेपाली कंग्रेसलाई एकदिक्का बनाउनका निम्ति किन सकिरहेको छैन, यो विभाजनको डिलमा वा संघारमा हो वा नेपाली कंग्रेसभित्रकै नेता कार्यकर्ताहरूले चाहिँ यसमा रोल प्ले गरिरहेका छन् त, उहाँले एउटा आरोप लाउनु भएको छ नेपाली कंग्रेसभित्रको पनि एउटा कारोबारी गिरोह छ, कारोबारी गिरोहले नेपाली कंग्रेसलाई सिद्ध्याउनु खोजिरहेको छ भन्ने जुन आरोप लाउनु भएको छ, यसका पुष्टि गर्ने आधारहरू के हुन् त? नेपाली कंग्रेसले आज किन विभाजनको डिलमा, नेपाली कंग्रेसलाई आज सिद्ध्याउनु कसले खोजिरहेको छ त? नेपालको लोकतान्त्रिक पार्टी आज सर्वोच्चको ढोका ढकढक्याउनु पर्ने स्थिति किन पैदा भइरहेको छ त भन्ने विषयमा हामी चर्चा र परिचर्चा गरिरहेका छौं, किनभने अहिले शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ, त्यसपछि गगन कुमार थापाले विशेष महाधिवेशन मार्फत आधिकारिकता पाइसक्नु भएको एउटा परिस्थिति पनि छ। त्यस विषयको अन्तर्गुलित रूपमा चाहिँ हामी बहस गरिरहेका छौं, किनभने कंग्रेसको पछिल्लो अवस्था निकै जटिल र पेचिलो बन्दै गइरहेको छ। उहाँहरू बीचको एकता वा विभाजनलाई रोक्नका निम्ति नेपाली कंग्रेसभित्र जुन किसिमका कसरतहरू भइरहेका छन् ती कसरतहरू सार्थक हुन सकिरहेका छन् कि छैनन्, कहाँनिरबाट चाहिँ हलो अड्कियो, त्यो हलोलाई किन फुकाउन सकिएन, आजको नेपाली बहसमा हामी चर्चा गरिरहेका छौं। नेपाली कंग्रेसको आन्तरिक कलह र यो आन्तरिक कलहलाई साम्य पार्नका निम्ति अहिलेसम्म भएका भूमिकाहरू, अहिलेसम्म खेलिएका भूमिकाहरू, आज त्यो विषयमा चाहिँ हामी चर्चा परिचर्चा गर्न खोजिरहेका छौं। जनकजीसँग हाम्रो सम्पर्क हुन नसकेको जानकारी प्राप्त भएको छ, यद्यपि हामी प्रयत्नरत छौं उहाँसँग कुराकानी गर्नका निम्ति। र अब कंग्रेस आज कुन अवस्थामा छ, कंग्रेसलाई सभापति गगन कुमार थापाले एक ढिक्का बनाउन किन सकिरहनु भएको छैन, वा चाहिँ इतर पक्ष चुनदेवीले चाहिँ चाल्नुपर्ने भूमिकाहरू के हुन्, आजको बहसमा हामीले चर्चा परिचर्चा पनि गर्यौं र समग्र रूपमा एउटा जुन किसिमको आज कंग्रेसको आन्तरिक स्थिति छ, जुन मजबूत ढंगले पार्टी एक ढिक्का भएर अगाडि बढ्नुपर्ने एउटा परिस्थिति हो, किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले दुईटै नजिकको बहुमत पाइसके पछाडि पुराना राजनीतिक दलहरूले आफूलाई रिफर्म गर्ने र बलियो हुने जुन किसिमको त्यो कसरत गर्नुपर्ने थियो, त्यहाँबाट किन कंग्रेस च्युत भएको छ त? जनकजी तपाईँ के भन्न खोजिरहनु भएको थियो, यो सम्बन्ध र कारोबारीको जुन तपाईँले आरोप लाउनु भएको छ यसले कसरी चाहिँ कंग्रेस फ्याक्सन गर्छ त्यसो भए?
0: अहिले यो कंग्रेस फ्याक्सनको विषय छैन, कंग्रेसलाई कंग्रेस मैले भनिसके, कंग्रेस कानूनी र राजनीतिक रूपमा फ्याक्सनमा जाँदैन, तर यो विषय के छ भने यसमा सत्तासीन पार्टी कहीँ न कतै इन्भल्भ देखिन्छ। मैले अघि तपाईँलाई भने केही कुराहरू उल्लेख गरे, जुन इतर पक्षको एउटा कारोबारी गिरोह र सत्तासीन पार्टीका सभापतिसँग निकट रहेको अर्को कारोबारी जुन गिरोह छ, यो गिरोहको बीचमा गहिरो साँठगाँठ भएको सप्रमाणहरू, थुप्रो सूचनाहरू र प्रमाणहरू हामीसँग छ। यो यसरी कमजोर हुने होइन, कमजोर हुने कसरी हो भने केही विषयलाई लिएर यसमा अदालतमा यो अल्झाइराख्ने, नेपाली कंग्रेस पार्टी एउटा रिफर्ममा गइरहेको बेला र देशमै कसरी रिफर्म गर्ने विषय भन्ने विषयको प्लान एउटा पार्टीले एउटा प्रमुख प्रतिपक्ष दलको पार्टी र त्यसको भिजनरी लिडरको रूपमा उदाएका पार्टी सभापति गगन थापाको टिमले, त्यो समूहले होइन, त्यो राजनीतिक एउटा शक्तिले देशलाई नै रिफर्म कसरी गर्ने र देश अनुकूलको पार्टीहरू कस्तो हुनुपर्छ भन्ने कुराको एउटा ध्येय स्पष्ट गरिरहेको बेलामा यो जुन तरिकाले एउटा पार्टीलाई यसरी अल्झाउने कुरा आएको छ, यो अल्झाइराख्ने नै स्थानीय निर्वाचनसम्म यसलाई पुर्याइराख्ने एउटा दुष्प्रयास सुरु भएको छ। यसमा मलाई के विश्वास छ भने यसमा अदालतले पनि हेर्छ र भोलिको दिनमा हेर्नुहोस् न, यो त कस्तो हो भने पार्टीभित्रको यो विद्रोह हो नि, विशेष महाधिवेशन भनेको त पार्टीभित्रको विद्रोह हो, हेर्नुहोस् होइन, पार्टीभित्रको विद्रोहको संस्थागत कुरा जुन विषय छ।

0: भन्दा जुन व्यक्तिको हाली मुहाली चल्थ्यो नि होइन त्यो व्यक्तिहरू त्यहाँ त्यो ठाउँमा रहेन नि. अहिले तपाईँ हाम्रो जेनेरेसनको व्यक्तिहरू त्यो ठाउँमा आउनुभयो भनेको होला पार्टीको पोलिसीमा पार्टीको लिडरसिपमा नयाँ मान्छेहरू आइरहँदाखेरि उहाँहरूलाई पतिरहेको छैन. र मैले तपाईँलाई आजभन्दा 17-18 दिनको जुन अन्तर्वार्तामै भनेको थिएँ हेर्दै हेर्दै जानुहोला दुई सातामा यो यो यो यो हुन्छ भनेर त्यो सूचनाको आधारमा मैले तपाईँलाई जुन भनेको थिएँ त्यो त अहिले प्रमाणित हुँदै आइरहेको छ नि. तपाईँको स्मृतिमा होला नि त त्यो विषय एउटा कुरा होइन. दोस्रो कुरा अर्को विषय भनेको के हो भने मैले तपाईँलाई आजभन्दा 2 वर्ष अगाडि पनि एउटा अन्तर्वार्तामा भनेको छु. के भनेको छु भने मलाई कहिले कतै शंका छ कि हाम्रो आजको नेपाली कंग्रेसको त्यति बेला भनेको छु आजको नेपाली कंग्रेसको नेताहरू जो हुनुहुन्छ भोलि आफूले टिकट नपाउँदै गर्दा उहाँहरू मध्ये 90% यो रूपमा मतदानै गर्दैनन् हेर्नुहोस्. त्यसकारण यो पार्टीका नेता होइनन् यो राजनीतिक गिरोह हुन् यो राजनीतिक धन्दुकारीहरू हुन् यिनको सफाई जरुरी छ पार्टीमा यिनको पार्टीमा सफाई जरुरी छ र पार्टीलाई 46 साल पूर्व जो पञ्चायतकालीन परिवेश थियो त्यो परिवेशबाट जन्मिएर हुर्किएर उहाँलाई त्यो सम्मान गर्नुपर्ने व्यक्तिलाई सम्मान गर्नुपर्ने त्यसलाई औषधोपचार गर्नुपर्ने एउटा विषय रहन्छ. तर त्यो सम्मान र औषधोपचारलाई लिएर राजनीतिक शक्तिसँग त जब तपाईँ जोड्नुहुन्छ तब त्यसले दुर्घटना निम्त्याउँछ. आज शेरबहादुर देउवा शशांक कोइरालाहरूलाई सम्मान गरेन गरेन गरेन गरेन भनेर राजनीतिक शक्तिसँग जोड्ने र त्यो शक्तिबाट आफूलाई लाभ लिने खालको जुन गिरोहगत राजनीतिक अपराध सुरु भएको छ नेपाली कंग्रेस पार्टीमा त्यो हामी सफल हुन दिन्न.
1: हस् जनकजी यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
0: नमस्ते.
1: उहाँ नेपाली कंग्रेसका युवा नेता जनक चटौत. आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाई सँगै।
1: रेडियो अरुण टाइम चेक
2: इट्स 9 AM
3: अहिले बिहानको 9 बज्यो। हरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैली सम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाडी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन, 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री। र टप N20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नहरूको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। प्रतिनिधि सभा नियमावलीको परिच्छेद 9 मा हरेक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सांसदहरूका लिखित प्रश्नको जवाब दिनुपर्ने प्रावधान छ। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसदको प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यस यता जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, रासोपा, राप्र

0: नेकपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकाले यस विषयमा स्पष्ट पार्न सरकारको 3 महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाफदेहिताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यस्तै मल र ग्यासको अभाव, महँगी, सीमा समस्या र प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्नहरू सांसदले गर्नेछन्। संघीय सरकारले आफ्नो प्रशासनिक संरचनालाई चुस्त र छरितो बनाउने उद्देश्यले गराएको नयाँ संगठन तथा व्यवस्थापन ओएनएम सर्वेक्षण अनुसार विभिन्न तहका कुल 2754 दरबन्दी कटौती गरेको छ भने 229 नयाँ दरबन्दी थप गरेको छ। मन्त्रालयको संख्या 22 घटाएर 18 झारिएपछि परराष्ट्र बाहेका 17 मन्त्रालयमा यो नयाँ संरचना स्वीकृत भइसकेको छ, जस अनुसार अब 17 मन्त्रालयमा कुल दरबन्दी 19,669 सीमित भएको छ। दरबन्दी कटौतीमा 10 सचिव र 1 सचिव सर विशिष्ट श्रेणीका अधिकारी परेका छन्। यसै गरी 72 सहसचिव, 186 उपसचिव र 119 शाखा अधिकृतका दरबन्दी खारेज भएका छन्। यसै सबैभन्दा धेरै दरबन्दी कृषि, वन तथा पर्यावरण मन्त्रालयबाट 1562, ऊर्जा मन्त्रालयबाट 470 काटिएको छ। यसै गरी गृह मन्त्रालयमा 93 र नवनिर्मित विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा 90 दरबन्दी थपिएका छन्। गृहको नयाँ व्यवस्थापनसँगै यसअघि सहसचिवको दरबन्दी रहेका बैतडी, डडेलधुरा, जुम्ला लगायतका 9 पहाड़ी जिल्लामा अब उपसचिव स्तरका कर्मचारी, प्रमुख जिल्ला अधिकारी, प्रजीय हुने भएका छन्। राष्ट्रिय किताबखानामा मन्त्रालयगत दरबन्दी दर्ता भइसकेको छ भने परराष्ट्र मन्त्रालयको ओएनएम भने अझै छलफलकै क्रममा रहेको छ। अहिले देशका हिमाली र पहाड़ी भूभागमा सामान्य बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा सामान्यतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको 1-2 ठाउँमा सामान्यदेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज कोशी, बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना छ। आज राति कोशीको हिमाली पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ। यसैबीच यस वर्ष मनसून प्रवेश गरी यता 60 दिनको अवधिमा नेपालमा सरदर भन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावा पानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीका अनुसार असार 5 गतेदेखि भदौ 1 देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर छ। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको हो। काठमाडौँको भ्रिकुटी मण्डपमा नाडा अटो शो 2026 पहिलो दिन 30,000 भन्दा बढ़ी अवलोकनकर्ता पुगेका छन्। अवलोकनमा पुगेका मध्ये धेरैले अटो शोमा आकर्षणका रूपमा रहेको हिँडिरहेको रोबोटसँग हात मिलाउने र तस्विर खिच्नेको भीड़ लागेको थियो। हिजो पहिलो दिन 2 पाङ्ग्रेदेखि 4 पाङ्ग्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक गरिएको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले जनाएको छ। अटो शोमा 4 पाङ्ग्रे 26, मोटरसाइकल, स्कूटर 18 र कमर्सियल भेहिकलका 12 मोडल सहित 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। आउँदो आइतबारसम्म चल्ने शोमा 200 स्टल राखिएको छ। शोमा यात्रुबस, माइक्रोबस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको आयोजकले जनाएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशन डेमोका रूपमा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्चाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत तीन दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौं।

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेकपा एमालेको पुनर्गठन र सुदृढीकरणका लागि गठित कार्यदलले पछिल्लो विधान अधिवेशनबाट हटाइएका 70 वर्षे उमेर हद र मुख्य पदमा बढ़ीमा 2 कार्यकालको व्यवस्था पुनः लागू गर्न प्रस्ताव गरेको छ। महासचिव शंकर पोखरेलले तयार पारेर कार्यदलका संयोजक रामबहादुर थापालाई बुझाएको 65 पृष्ठ लामो प्रतिवेदनमा एमाले वर्तमान यथास्थितिमा अगाडि बढ़न नसक्ने स्पष्ट निष्कर्ष निकालेको छ। प्रतिवेदनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो राजनीतिक परिस्थिति र चुनावको परिणामलाई आत्मसात गर्दै नयाँ नेतृत्वका लागि बाटो खुल्ला गरिदिनुपर्ने सुझाव दिएको छ। प्रतिवेदन सार्वजनिक भएसँगै एमालेभित्र आन्तरिक बहस र तरंग पैदा भएको छ। प्रतिवेदनमा विगतका गल्ती र कमजोरीहरू सच्याउँदै सुदृढ पार्टी निर्माणमा जुट्न आग्रह गरिएको छ। विशेष महाधिवेशन वा पुनर्गठन को माग गर्नु अनुशासनहीनता नभई पार्टी बचाउने प्रयास भएको समेत प्रतिवेदनमा उल्लेख छ। एमाले फागुन 21 को चुनावमा पराजय भोग्नुका कारण र आउँदा दिनमा पार्टीले लिनुपर्ने नीति बारे पनि प्रतिवेदनमा उल्लेख छ। यसैगरी चुनावमा उम्मेद्वार चयन गर्दा तल्ला कमिटिको सिफारिश वा संगठित सदस्यहरू बीच आन्तरिक चुनाव गराएर लोकप्रिय पात्र छान्ने प्रस्ताव समेत गरिएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भएको हो। अहिले हिजरी सम्वत 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। यसैकारण इस्लाम धर्मावलम्बी जीवनमा एकपटक मक्का मदीनामा गएर हज गर्न चाहन्छन्। सरकारले आज मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक विदा दिएको छ। अब विदेशको खबर। अमेरिकी प्रसिद्ध गायिका तथा गीतकार डॉली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। उहाँको परिवारले सामाजिक सञ्जाल मार्फत निधनको जानकारी दिएको बीबीसीले जनाएको छ। 7 दशक लामो संगीत यात्रामा पार्टनले 10 ग्रामी अवार्ड जित्नु भएको छ। डॉलीले क्यान्सरसँग छोटो समय संघर्ष गरेपछि प्रियजनहरूको उपस्थितिमा नासभिलमा रहेको भान्डरबिल्ट इनग्राम क्यान्सर सेन्टरमा संसार छाडेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ। पार्टनको झण्डै 7 दशक लामो सांगीतिक यात्रामा उहाँका 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री भएका छन्। साथै 3,000 भन्दा बढ़ी गीत उहाँले लेख्नु भएको छ। पार्टनले आफूलाई गायिका भन्दा बढ़ी गीतकारका रूपमा चिनाउँदै आउनुभएको थियो। उहाँको गीतले देश संगीत सँगै ऱ्याप, रक, मेटल र आरएनबी लगायतका विभिन्न विधामा प्रभाव पारेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डॉली पार्टनको निधनप्रति दुःख व्यक्त गर्दै उहाँलाई अतुलनीय कलाकारका रूपमा स्मरण गर्नुभएको छ। पार्टनको जन्म अमेरिका टेनेसीको स्मोकी माउन्टेन्समा गरीब परिवारमा भएको थियो। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप 20 श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसीटीसँग खेल्दैछ। यी दुई टोली बीचको खेल दिउँसो 3:15 बजेदेखि डार्विनको मरारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति हो बर्ड हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। त्यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले हारेको नेपाल दोस्रो खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटले पराजित भयो। यसअघि 3 खेल हारेको एसीटीको टोली भने आज पहिलो जितको खोजीमा छ। 9 टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाहले आज पहिलो पल्ट नियमपूर्वक सांसदहरूलाई जवाब दिँदै 11 सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने। आज देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, यस वर्षको मनसून यता सरदर भन्दा कम वर्षा। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। चर्चित अमेरिकी गायिका डॉली पार्टनको 80 वर्षको उमेरमा निधन, 7 दशक लामो सांगीतिक यात्रामा डॉलीको 10 करोड़ भन्दा बढ़ी रेकर्ड बिक्री। र टप एन टी 20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
5: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
4: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
5: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा।
4: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
5: 25 सम्मको लचिलो कर्जा अवधि,
4: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: शर्तहरू लागू हुनेछन्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: को एकमात्र डीटीएच सेवा डिस्को
1: डिस्को खुशी को कनेक्शन साली नदी को सीर
2: मणि चूर को काक
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति
2: शान्ति र आनन्दको अनुभूति
1: भीडभाडबाट टाढा
2: शहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841549481 वेबसाइट झुले.com.np
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईलाई स्वागत छ। काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन लगायत विषयमा उपत्यका मेयर फोरमले प्रधानमन्त्रीसँग छलफल गर्ने भएको छ। ललितपुर महानगरपालिकामा हिजो बसेको काठमाडौँ उपत्यका मेयर्स फोरमको बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत समसामयिक विषय अवगत गराउने निर्णय गरेको हो। मेयर्स फोरम उपत्यकाभित्रका पालिकामा मेयर र उपमेयरहरूको साझा मंचका रूपमा रहँदै आएको छ। ललितपुर महानगरपालिकाका मेयर चिरी बाबु महर्जनले फोहोर व्यवस्थापनका विषयमा नेपाल सरकारसँगको छलफलबाट वैज्ञानिक निष्कर्ष निस्कने विश्वास व्यक्त गर्नुभयो। साथै बैठकले फोहोर व्यवस्थापन, सड़क बत्तीको महसूल तथा पालिकाले प्रयोग गरिरहेको जग्गाको भोगाधिकार लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। काठमाडौँको तलेजुमा चाङ्गु नारायण, लक्ष्मी र सरस्वतीको प्रतीक चाँदीको कलश ल्याइएको छ। भक्तपुरको चाङ्गु नारायण मन्दिरबाट नारायण, लक्ष्मी र सरस्वतीको प्रतीकका रूपमा तीनवटा कलश पैदल यात्रा गराएर काठमाडौँको हनुमान ढोका तथा बसन्तपुर ल्याउने परम्परा छ। हरेक वर्ष जनै पूर्णिमाको चार दिन अगाडि हिजो क्वाटी बिजाउने सन्देशका साथ तलेजुको प्रवेशद्वार छेउको मन्दिरमा कुमारीको समेत विराजमान गराई चाङ्गु नारायणको प्रवेशको दृश्य अवलोकन गराइएको थियो। त्यहाँ विधिपूर्वक पूजा सम्पन्न भएपछि राष्ट्र प्रमुखले कलशमा आफ्नो छाया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्ने परम्परा छ। यही परम्परा अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चाङ्गु नारायणको कलश यात्राको क्रममा कलशमा छाया दर्शन गर्नुभएको हो। चाङ्गु नारायण कलश यात्राका पुजारी सहितका सहभागी हिजो राष्ट्रपति भवन शीतल निवास पुगेपछि राष्ट्रपति पौडेलले कलशमा आफ्नो छाया दर्शन गरी टीका, फूल र प्रसाद ग्रहण गर्नुभएको थियो। प्रत्येक वर्ष भाद्र शुक्ल प्रतिपदाको दिन नेवार समुदायले भव्य रूपमा मनाउने गाई जात्रा अर्थात सापारूको भक्तपुरको टोल टोलमा तयारी पूरा भएको छ। आउने शनिबार नेवार समुदायले आफ्नो दिवंगत पितृको सम्झनामा मनाउने गाई जात्राका लागि टोल टोलमा धिमे बाजाको तालमा लट्ठी जुदाई, घिन्ताङ घिसी नाच लगायत अन्य नाचहरूको तयारी पूरा भएको छ। भक्तपुरमा गाई जात्रा अर्थात सापारू आठ दिनसम्म घिन्ताङ घिसी नाच प्रदर्शन गर्ने परम्परा छ। नाचसँगै हनुमान नाच, जंगल नाच, माक प्याख अर्थात बाँदर नाच समेत टोल टोलमा प्रदर्शन गर्ने परम्परा छ। यसका साथै लाखे नाच, भैरव नाच लगायत देवी देवताका नाच समेत प्रदर्शन गर्ने परम्परा छ। र काठमाडौँको बानेश्वरमा ड्यूटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा पक्राउ परेका जुम्ला तातोपानीका राज कठायत विरूद्ध पाँच दिनको म्याद थप गरिएको छ। जिल्ला प्रशासन कार्यालयले म्याद थप गरी कठायतमाथि थप अनुसन्धान अघि बढ़ाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। बानेश्वरबाट थापागाउँ जाने सड़क खण्डमा हिजो ड्यूटीमा खटिएका प्रहरीले आकाशे पुलबाट बाटो काट्न लाग्दा आग्रह गर्दा कठायतले अटेर गर्नुका साथै अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नाडा अटो शोमा पहिलो दिन 56 मोडलका गाड़ी सार्वजनिक, 30,000 भन्दा बढ़ी अवलोकनकर्ता। फोहोर मैला व्यवस्थापन बारेमा उपत्यका मेयर्स फोरमले प्रधानमन्त्रीसँग भेट्ने, क्षेत्राधिकार लगायत समस्या समाधान गरेर वैज्ञानिक व्यवस्थापनको शुरूआत गर्ने लक्ष्य। र राष्ट्रपतिद्वारा चाङ्गु नारायणको प्रसाद ग्रहण, भक्तपुरमा गाई जात्राका लागि टोल टोलमा तयारी पूरा। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेसन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ? यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र। हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
3: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814777118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
4: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
5: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
4: औ लु, समस्याको समाधान भनेकै म
6: हो। कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
4: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
5: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
6: अब त्यहीबाट जाने
4: लाखै सल्लाह लिएर के पाक बोले कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 पोङटिङमा किनेरू ल्याएको रेडियो छ। लु सुनौ त।
7: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812367742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।

0: छ, तेरो दाजुले विदेशबाट आइएमीमा पैसा पठाएछ, झिक्न जा। ए अनि सुन त, तल काकालाई भोलि हस्पिटल लाने रे, गाडी रिजर्भको लागि बन्दोबस्त पनि गरेछ है, खै के इलेक्ट्रोनिक सामानहरू पनि चाहिएको छ भन्दै थियो तेरो काकी।
1: ल ल आमा, म तु गए तु आए।
0: होइन, आजै आइपुग्छस् र?
1: कहाँ आमा, त्यति काम त यही चैनपुरको आशिष एन्ड ब्रदर्स प्यालीमा भइहाल्छ नि।
2: हामी कहाँ आइएमई, वेस्टर्न युनियन, हिमाल रेमिट, सिटी एक्सप्रेस र रिलायबल रेमिट मार्फत देश विदेशबाट पठाइएको पैसा झिक्न र पठाउन सकिन्छ। साथै गाडी रिजर्भमा लिनु परेमा पनि हामीलाई सम्पर्क गर्नुहोस्। त्यति मात्र कहाँ हो र, इलेक्ट्रोनिक सामानहरू पनि पाइन्छ, वैदेशिक रोजगारीको लागि पनि हामीलाई सम्झनुहोस्। आशिष एन्ड ब्रदर्स प्राली, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर आशिष साख्य, टेलिफोन नम्बर 029-570-128, मोबाइल नम्बर 9852-45-441।
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862-63-39-64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
4: होइन भाउजू, यति हतारमा कता जाँदै हुनुहुन्छ?
5: दाजुले विदेशबाट पैसा पठाउनु भएछ, अनि त्यही पैसाले गहना नि किन्नु भनेको, फेरि केटाकेटीलाई लुगा कपडा नि ल्याउनु छ, यति धेरै काम छ, फेरि मलाई पैसा झिक्ने कहाँ हो त्यो पनि थाहा छैन, अनि गर्नु परेन हतार।
4: भाउजू, अब त्यसो भए तपाईँ चैनपुर बजारको समिन टेलर्समा जानुहोस् त,
5: त्यहाँ मेरो कुन चाहिँ काम बन्छ त बाबु?
4: त्यहाँ तपाईँको सबै काम बन्छ भाउजू, त्यहाँ त प्रभु मनी ट्रान्सफर, उल्लास रेमिट, संसार रेमिटबाट पैसा झिक्न अनि पठाउन सकिन्छ, अनि सुन चाँदी खरिद बिक्री पनि गरिन्छ, त्यति मात्रै कहाँ हो र, त्यहाँ त रेडिमेड कपडा साथै थान कपडाहरू खुद्रा तथा होलसेल मूल्यमा पनि बिक्री गरिन्छ नि।
5: धन्यवाद बाबु, तपाईँले समिन टेलर्सको बारेमा नभन्नु भएको भए त आज चैनपुर बजार घुम्दै दिन बित्ने रहेछ।
4: ए पख्नुहोस् त भाउजू, त्यहाँ त कामख्या प्रिमा ग्यास पनि बिक्री गरिन्छ नि।
6: समिन ट्रेडर्स, चैनपुर छ, शङ्खुवा सभा, प्रोप्राइटर मेघराज साख्य,
4: टेलिफोन नम्बर 029-570-123,
5: मोबाइल नम्बर 9841-0662-22।
7: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक सत्र 2083-84 लागि मिति 2083 साल श्रावण 15 गतेदेखि बीएड, बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subjects. Thap jankari ko lagi samparka number 9�928-25969 98-424-96-96 शङ्खुवा सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, शङ्खुवा सभा।
8: आदि माध्यमिक विद्यालय माधीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
9: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता श्रेयस्कर, विशिष्ट मानर्थ, संरक्षक, आजीवन जग्गादाता सदस्यज्यूहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षक ज्यूहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई, सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता, हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण,
10: भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12 खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण,
9: भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण,
10: भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5, 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण,
9: र भाद्र 12 गते शुक्रबार आमसभा, हिरक महोत्सव, स्मारिका विमोचन, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत, अभिनन्दन तथा सम्मान कार्यक्रम, अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम, प्रशंसा पत्र तथा कदर पत्र, प्रमाण पत्र वितरण, शुभकामना मन्तव्य, छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली। साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
10: पूर्व शिक्षक स्वर्गीय शेष राज दाहाल भद्रपुर जाता,
9: स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक, स्वर्गीय भू लक्ष्मी दाहाल मादी नगरपालिका 5,
10: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल मादी नगरपालिका 5 कोपिले,
9: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला मादी नगरपालिका 4,
10: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँच भवन नगरपालिका,
9: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक, स्वर्गीय गोपी रमण दाहाल मादी नगरपालिका 4 ओखरबोटे,
10: जग्गादाता तथा आजीवन सदस्य स्वर्गीय चिया देवी दाहाल मादी नगरपालिका 5 समसेरे,
9: आजीवन सदस्य पुण्यमाता दाहाल मादी नगरपालिका 5,
10: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल मादी नगरपालिका 5 हाल अमेरिका,
9: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल मादी नगरपालिका 6,
10: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी मादी नगरपालिका 5,
9: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 को एसएलसी ब्याच, स्वर्गीय गोपाल प्रसाद काफले गौरा दह
10: मानर्थ सदस्य स्वर्गीय नीलादेवी दाहाल मादी नगरपालिका 5 हाल सुन्दरहराई चमोरङ,
9: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहालकी धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल मादी नगरपालिका 5 कोपिले हाल विराटनगर,
10: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा मादी नगरपालिका 4 ओखरबोटे,
9: मादी माध्यमिक विद्यालय मादी नगरपालिका 5 संखुवासभा।

नेपाली रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। नेपाली कंग्रेसका उपसभापति विश्व प्रकाश शर्माले सर्वोच्च अदालतमा निवेदन दर्ता हुँदैमा पार्टीको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश आउने सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ। आज भिडियो सन्देश जारी गर्दै शर्माले 4 आधार प्रस्तुत गर्नुभएको छ। महाधिवेशनको मिति पहिले नै तय भइसकेको, निवेदन पर्नु र आदेश आउनु फरक विषय भएको, सहमतिका लागि वडा अधिवेशन 22 दिन पछाडि सारिएको र बीचमा चाडपर्व तथा अदालत विदा पर्ने भएकाले रोक लगाउनु नपर्ने उहाँको यसै गरी आगामी मंगसिर मशान्तमा कंग्रेसको केन्द्रीय समिति र सबै तहको 5 वर्षे समयावधि सकिने भएकाले विधान र संविधान अनुसार थप समय लिन नमिल्ने उहाँले स्पष्ट पार्नु भएको छ। उपसभापति शर्माले घमण्ड त्यागेर अदालतको ढोका ढकढक्याउनुको साटो पार्टी कार्यालयमै बसेर संवाद मार्फत समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्नुभएको छ। चीनको तिब्बत क्षेत्रबाट लेदो सहितको ठूलो बाढ़ी आएपछि रसुआ स्थित भोटेकोसी नदीमा पानीको बहाव अत्यधिक बढ़ेको छ। बाढ़ीका कारण जोखिम बढ़ेपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले त्रिशुली नदी र त्यसका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय रसुआले पनि सचेत गराएको छ। बाढ़ीको असर पर्न सक्ने रसुआ, नुवाकोट, धादिङ, गोर्खा र चितवन जिल्लाका नदी किनार आसपासका बासिन्दाहरूलाई विशेष सजगता अपनाउन भनिएको छ। आज इस्लाम धर्मका अन्तिम पैगम्बर हजरत मोहम्मदको 1501 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यस अवसरमा मुस्लिम समुदायले प्रभात फेरी, र्याली तथा विभिन्न धार्मिक कार्यक्रम आयोजना गरिरहेका छन्। मोहम्मदको उपदेश र योगदानको स्मरण गर्दै काठमाण्डुका नेपाली जामे मस्जिद र काश्मीरी जामे मस्जिद लगायत देशभरका मस्जिदहरूमा विशेष पाठ पूजा, कुरान पाठ र शुभकामना साटासाट भइरहेको छ। मोहम्मद जयन्तीका अवसरमा सरकारले देशभरका नेपाली मुस्लिम समुदाय मुस्लिम धर्मावलम्बीहरूका लागि विदा दिएको छ भने मध्य प्रदेश सरकार र विभिन्न स्थानीय तहले पनि आज सार्वजनिक विदा दिएका छन्। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ
2: आईएमई गरौँ आईएमई गरौँ
3: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ।

0: हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर, सरकारले नेपाल प्रशासन सेवाका 51 जना नायब सुब्बाको एकैपटक सरूवा तथा कामकाजका लागि नयाँ जिम्मेवारी तोकेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा कर्मचारीहरूको सरूवा गरेको हो। मन्त्रालयका अनुसार रिक्त रहेका स्थानहरूमा कर्मचारी मिलाउन यो निर्णय गरिएको हो। सरूवा भएका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत र स्थानीय तहहरूमा खटाइएको छ। र कञ्चनपुरको गड्डा चौकी नाका भएर नेपालभित्रिने विदेशी पर्यटकको संख्यामा लगातार वृद्धि हुँदै गएको छ। अध्यागमन कार्यालय गड्डा चौकीका अनुसार गत आर्थिक वर्षमा मात्रै 1,753 जना विदेशी पर्यटक यो नाका हुँदै भित्रिएका छन्, जसबाट 1,05,00,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको छ। तर सुदूरपश्चिममा खप्तड, बढ़ी मालिका र शुक्ला फाटा जस्ता प्रचुर सम्भावना बोकेका गन्तव्य भए पनि पूर्वाधार प्रसार प्रसारको कमीका कारण पर्यटकहरू सिधै काठमाण्डु र पोखरातर्फ लाग्ने गरेका छन्। पर्यटकलाई प्रदेशमै अड्याउनका लागि सीमा नाकामै सूचना डेस्क स्थापना गर्न र पर्यटकको सुविधा विस्तार गर्न स्थानीय व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण
1: 97.6 MHz हरपल तपाईसँगै।
2: सिलाउने आँखाबाट पानी आइरहने, आँखा रातो हुने, निन्द्रा नपुगेजै अनुभव हुने आदि सुक्खा आँखाका लक्षणहरू हुन्। सुक्खा आँखा हुँदा आँखाको आँसु कमजोर हुन्छ। यो समस्याले आँखामा विभिन्न रोगहरू निम्त्याउन सक्छ, त्यसैले सुक्खा आँखाको बेलैमा उपचार गर्नुपर्छ। सुक्खा आँखा सम्बन्धी जाँच, उपचार तथा परामर्शका लागि कोर्निया क्लिनिक नवदृष्टि आई हस्पिटलको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0929-575-267, मोबाइल नम्बर 98655-86-460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: बस्नेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। पाउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ। एकपटक आउनुहोस्, आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका 6 टलीकम अगाडि, प्रोप्राइटर दिल्ली कुमार बस्नेत। सम्पर्क नम्बर 98621-43-460।
5: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
6: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको नि।
5: औ लु, समस्याको समाधान भनेकै म हो।
7: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
5: औ त्यति कुरामा पनि टेन्सन लिनु पर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ झुसेले।
6: दुबोकले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
7: लु अब त्यहीबाट जाने
5: लाखे सल्लाह लिएर के पाक बोलेको? कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त। 19 फोङटिङमा किनेरू ल्याएको रेडियो छ, लु सुनौ त।
8: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 देखि माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 देखि माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98525-51-094, 98126-77-42 र व्हाट्सएप नम्बर 97054-58-302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
9: भालुमा बासको खालिलो तामा कान्छीको मन हर्ने, भालुमा बासको खालिलो

सुने पनि सुनिरहन मन लाग्छ इन्द्रणीमा बाँसुरीको सुरिलो धुन, अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम आउँछ। त्यो कार्यक्रमको नाम इन्द्रणी हो। त्यही इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि सदाको दिनहरू चाहिँ आजको बिहानीको समयमा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु। र कार्यक्रम इन्द्रणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका 120 भन्दा बढ़ी साझेदार रेडियो स्टेशन अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा, टिकटक लाइभमा, नेपाली पात्रो, हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट पनि व्यवसायलाई सुन्न अनि तपाईँले हेर्न सक्नुहुन्छ र हेरिरहनु भएको छ, सुनिरहनु भएको छ भन्ने एउटा विश्वास पनि मैले यहाँबाट लिएको छु। देशैभरका रेडियोबाट सँगै रहिरहँदा हाम्रा टेक्निकल सपोर्टमा रहने साथीहरूले मलाई एसएमएसहरू गर्न थालिसक्नु भएको छ। इन्द्रणीको धुन बजेसँगै इन्द्रणी शुरू भयो दादा, अब एकैछिन हामी 11 बजेसम्म रमाइलोसँग यात्रा गर्छौं होइन भन्न लेख्नु भएको छ। पक्कै पनि हो साथी हो, तपाईँको महत्वपूर्ण साथका कारण इन्द्रणीको बसाईलाई यादगारमय बनाउँदै हामी अगाडि बढ्छौं र यसमा तपाईँको साथ चाहिन्छ। त्यो साथ मागे अनुरूप यहाँहरूले हामीलाई दिनुहुनेछ, त्यही विश्वास पनि हामीले तपाईँबाट लिएका छौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट आज देखिरहेको छु मैले हाम्रो जनार्दन भाइलाई, जनार्दनले मलाई साथ दिइरहनु भएको छ, जनार्दनलाई पनि एकदम नमन छ। अब यो बिहानीको बसाईलाई अब मिठा मिठा गीतहरूको साथमा हामी रमाइलो गर्छौं। अनि मेचीदेखि महाकालीसम्मका साथीहरूले हामीलाई चाहिँ आज कमेन्ट गर्न सक्नुहुन्छ है, टिकटक लाइभमा हुँदा, फेसबुक लाइभमा हुँदा होइन तपाईँले कमेन्ट गर्नुहोला। ती कमेन्टहरूलाई हामी सम्बोधन गर्ने प्रयासमा निरन्तर रहन्छौं र आज पनि हामी सम्बोधन गर्नेछौं भन्ने जानकारी गराउँदै आजको यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले साथ दिएको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स देशैभर यसले आफ्नो शाखा सञ्चालन गरिरहेको छ। तपाईँलाई जहाँ सजिलो पर्छ त्यहाँबाट एकदम सुरक्षित जीवनका लागि जीवन बीमा गर्न सक्नुहुन्छ। हामी सबैको लागि जीवन बीमा, त्यसका लागि पनि सूर्यज्योति यहाँले सम्झन हुनेछ भन्ने विश्वास लिँदै हामी कार्यक्रममा राख्दैछौ एउटा तीजको भाका। तीज नजिकैदैछ, संचारकर्मी नेपालले गरेको विमोचन केही दिन अगाडि यही 7 गते हामीले सम्पन्न गरेका छौं र त्यो सँगसँगै उत्साह बढ़ेको छ र नेपाली गीत संगीत र अझ भन्नुपर्दा तीजको गीतहरूमा हामीले पूर्ण त पूरै चाहिँ संग्लो बनाउने सत्रलाई भन्न त सकेका छैनौं, तर केही हदसम्म हामीले प्रयास गरिरहेका छौं र विगतका वर्षहरूमा भन्दा यो वर्ष हामीले केही विकृति ल्याउने गीतहरूलाई भेटेका छौं, तर ती गीतहरूलाई अब हामी अगाडि कुन हिसाबले बढ्ने भन्ने कुरा चाहिँ संचारकर्मी नेपालका सम्पूर्ण टीम बसेर सल्लाह गर्नेछौ। दोहोरी गीतसँग आबद्ध रहेका संघ संस्थासँग छलफल चलाउनेछौ र ती गीतहरूलाई अब के गर्ने, कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी अगाडि बढ्छौं यो जानकारी यहाँलाई गराउँदै। अब ती नराम्रा भित्राउने राम्रा गीतहरू धेरै आएका छन् र अहिलेको पालि पहिला जस्तो हुजुरबहादुर गर्नु परेको छैन, तर केही गीतहरू त्यस्ता आए भन्ने कुरा चाहिँ हामीलाई फेसबुक लिङ्कहरू हामीलाई आउन थालेका छन्। त्यसैले त्यसलाई हामी मध्यनजर गर्दै त्यसलाई पनि केही गर्ने सोचमा छौं अथवा कसरी अगाडि बढ्ने सल्लाहमै छौं र राम्रा गीतहरूको प्रमोशन गर्नुपर्छ भन्दै राख्दैछु विशाल छेत्रीको यो गीतलाई।

देशै भरका रेडियोबाट मजाले इन्द्र सुनिरहनु भएको छ। टेक्निकलमा जनार्दनले साथ दिइरहनु भएको छ। अडियोमा पनि छौ, भिडियोमा पनि छौ, अनि हामी निकै रमाइलो गर्दै यो यात्रालाई अगाडि बढ़ाइरहेका छौं। भर्खरै हामीले सांगीतिक बजारमा आएको विशाल छेत्रीको नयाँ 30 को गीत आमा तिम्रो दुःखलाई हामीले सुनायौं, र अब यो गीत सुन्दै गर्दा महिला आवाजमा तपाईँले कता कता विष्णुमाझी हो कि क्या हो भन्नु पनि भयो होला, तर यो गीतमा आवाज भने अन्जिता विश्वकर्माको रहेको छ, र निकै सम्भावना छ अन्जिताको, असाध्यै राम्रो सम्भावनाको साथमा नेपाली लोकदोरीमा आउनु भएको छ। सायद हामीलाई त्यो विष्णुमाझीको झल्को चाहिँ मेटाउने गीत यो बनेको छ, र यस्ता अन्य धेरै गीतहरू पनि अन्जिता विश्वकर्माले स्वरबद्ध गर्नुभएको बजारमा छ। हामी अन्जिता विश्वकर्मालाई सांगीतिक सफलताको शुभकामना दिन्छौं, र पछिल्लो समय लोकदोरीको क्षेत्रमा सदाबहार गायिकाहरूले त हिजोको दिनदेखि नै त्यो स्थानलाई एकदम कायम राखिराख्नु भएको छ, तर केही नयाँ कलाकार आइदिए हुन्थ्यो, नयाँ आवाज सुन्न पाए हुन्थ्यो भन्दै गर्दा अन्जिता विश्वकर्मालाई सुन्दै गर्दा हामीले विष्णुमाझीको झल्को चाहिँ अब मेटाउन सक्छौ भन्ने हामीलाई लागेको छ। विष्णुमाझीको आवाजसँग तुलना गर्न थालिएको छ अन्जिता विश्वकर्माको आवाजलाई। साधुवाद छ अन्जिता, यति मिठो आवाज यहाँको छ, र विशाल छेत्रीको यो नयाँ गीतलाई तपाईँले मन पराइरहनु भएको छ। लगभग अब मिलियनकै भ्युज होइन, अब लगभग अब बिस्तारा बिस्तारै 10 लाख यो पुग्ने तर्खर गर्दैछ, सायद राम्रै भएको कारणले हुन सक्छ। अन्जिता विश्वकर्माको आवाज छ, विशाल छेत्रीको शब्द संगीत, याम थापा मगरले हेर्नुहोस् यति मिठो एरेन्ज गर्नु भएको छ। कहिले काहीँ याम थापा मगरको एरेन्ज भित्रका गीतहरू सुनिन सक्नुहुन्छ, तर यस्ता राम्रा गीतहरू पनि याम थापाले एरेन्ज गर्नुहुन्छ। उहाँ आफैमा एउटा बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। बागलुङमा जन्मिएर नेपाली लोकदोहरीमा निकै संघर्ष गर्ने कलाकारभित्र याम थापा पनि पर्नुहुन्छ, तर पछिल्लो समय जुन राम्रा गीतहरूमा उहाँले एरेन्ज गर्न थाल्नु भएको छ, यसको चारैतिर अहिले प्रशंसा चलिरहेको छ, यो जानकारी गराउँछु। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा छौं, देशैभरका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा रमाइलोपनको आवाज गर्नु भएको छ, अनि धेरैभन्दा धेरै साथीहरूले भिडियो मार्फत हेरिरहनु भएको छ, यसमा टिकटक लाइभमा कति धेरै साथीहरू जोडिनु भएको। हाम्रो रामकुमारले दर्शन दाई म पनि हेर्दै र सुन्दैछु है भन्नुभएको छ, रामकुमारलाई पनि सम्झना छ। केशवराज तिमज छिनाले दाई नमस्कार सुन्दैछु भनेर लेख्नु भएको छ, यहाँलाई पनि धेरै धेरै सम्झना छ, माया छ यहाँहरूको साथले, साँच्चीकै यादगारमा इन्द्रणी बनेको छ। अनि हाम्रो गगन कणेलले पनि म सुन्दैछु मेलबर्न अस्ट्रेलियाबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। धन थापाजी मिस्टर विनेश राणालाई पनि सम्झना छ। नमराज निराशले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। अनि निरन्तर सुन्ने पम्पा थापा बुढाथोकीले पनि हामीलाई सुनिरहनु भएको छ। अनि दिप्सन दिव्यानी श्रेष्ठले हार्दिक नमन दाई यहाँलाई सम्झना छ भन्नुभएको छ। अम्बिका रेग्मीले गुड मर्निङ दादा हजुर भनेर लेख्नु भएको छ। अम्बिकालाई पनि धेरै धेरै सम्झना छ, धेरै धेरै माया छ, इन्द्रलाई साथ दिइरहनु भएको छ। विमलाले नमस्कार हजुर भनेर लेख्नु भएको छ। अनि जनक साउदले सुदूरपश्चिमको अछामको कमल बजार नगरपालिका चाल्साको मान्छे म राम्रोसँग सुन्छु इन्द्रेणी, अहिले म दुबईमा छु भनेर लेख्नु भएको छ। अनि हाम्रो गुडियाले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ। रोमियोले पनि हामीलाई सुन्दै हुनुहुन्छ। घनश्याम पाण्डेले गुड मर्निङ भन्नुभएको छ। सन्तोष बस्नेतले कस्तो राम्रो गीत लाउनु भएको भनेर लेख्नु भएको छ। अनि अलौन भैले पनि सुन्दै हुनुहुन्छ मलेसियाबाट। शारदा तिमल सिन्हा, अम्बिका रेग्मी अनि मिस्टर छेत्रीदेखि लिएर आयुषाले सन्चै हुनुहुन्छ, सुन्दै र हेर्दैछु। रोमानियाबाट चन्द्रमणि दाई मिठो सम्झना भन्छु है भन्नु भएको छ। आयुषा शेर्पा जो सधैँ हामीलाई काठमाडौँको कालापुलबाट एसएमएस गर्नुहुन्थ्यो, टेलिफोन गर्नुहुन्थ्यो, उहाँ आफैमा एउटा प्रतिभाशाली कलाकार हुनुहुन्छ, राम्रा राम्रा गीतहरू ल्याउनु भएको छ, अझ बढी सेलो गीतमा दखल छ हाम्रो आयुषाको। तर के गर्ने, देशमा रोजगारी नहुँदा होइन, अनि नयाँ भनेकाहरूबाट पनि त्यो आशा गर्न नसक्दा, अहिले चाहिँ हेर्नुहोस् त भर्खर केही समय अगाडि नै उहाँ रोमानिया जानु भएको छ, परदेशमा दुःख पसिना बगाइरहनु भएको छ। यस्तै छ आयुषा, राम्रो कमाउनुहोस्, टन्न कमाउनुहोस्, आउनुहोस्, फेरि नेपाली गीत सङ्गीतमा केही बाँकी रहेका रकमहरूबाट खर्च गर्नुपर्छ, गीत निकाल्नुपर्छ, आफू पनि चल्नुपर्छ है, यहाँलाई सम्झना छ। शम्भु छेत्री कटुवाललाई पनि धेरै धेरै सम्झना, भोजपुरको घोरेटारदेखि धेरै धेरै माया भन्नुभएको छ। भोजपुर
भोजपुरमा हाम्रा धेरै श्रोता साथीहरू हुनुहुन्छ, साथ दिइरहनु भएको छ, सबैलाई सम्झना। लक्ष्मण अधिकारीले कति राम्रो बोली अनि कति राम्रो आहा बोलीचाली भन्नुभएको छ। तपाईँलाई राम्रो लाग्यो लक्ष्मणजी? मलाई त खासै मेरो बोली मिठो लाग्दैन, तर तपाईँले मन पराइदिनु भएको छ, यसको लागि नमन गर्छु। त्यसपछि आयुषादेखि लिएर सन्तोषदेखि ऋषिराम बङ्गाल दाई, हाम्रो आदरणीय गोकर्णेश्वर नगरपालिका वडा नम्बर 6, हाम्रो नयाँ बस्ती युवा क्लबका शुभचिन्तक आदरणीय दाई, साथ दिइरहनु भएको छ क्लब अगाडिबाट। यहाँलाई पनि सम्झना गर्दै अमर राउतलाई पनि सम्झिएको छु। अब राख्दैछु। विगतका वर्षहरूमा भागीरथ चलाउनेको आवाजमा गीत आउँदै गर्दा कस्तो होला, के होला, अनि त्यो एउटा खुल्दुली श्रोतालाई हुन्छ यो वर्षको गीत कस्तो छ त भागीरथको। यतिखेर इन्द्रेणीमा हामी राख्छौं।

देशै भरका रेडियोबाट इन्द्रणी आउँदै गर्दा तपाईँले यो वर्षको बाहिर चलाउनेको यो गीतलाई यहाँले सुन्नुभयो. अब कस्तो लाग्यो? सल्लाह सुझाव प्रतिक्रिया कलाकारलाई दिन सक्नुहुन्छ. को मूर्खले लान्छ र मलाई अल्छी भइसकेपछि कसले लैजाला के होला भन्ने चिन्ता हुन्छ, त्यसैले अल्छी मान्नु हुँदैन है. सबैभन्दा ठूलो कुरा चाहिँ बिहान चाँडै उठ्नुपर्छ, व्यायाम जानुपर्छ, मर्निङवाक गर्नुपर्छ, स्वस्थ ज्यान बनाउनुपर्छ. 10 बजेसम्म सुत्नेलाई चाहिँ खासै मान्छेले मन पराउँदैनन् जस्तो लाग्छ. यहाँ चाहिँ अब अल्छी भइयो, मलाई कसले लान्छ, के गर्छ, जिन्दगी कसरी चल्छ, देशमा बेरोजगारी छु त्यही भएर पनि भनेको जसरी जागर चल्दैन भन्ने कुराहरू छन्. हामी चाहन्छौ देशमा रोजगारी उपलब्ध हुनुपर्छ. अब कुनै पनि युवाले विदेश जान पाउनु हुँदैन, जाने सोच बनाउनै हुँदैन. सरकारले ती खालका नीतिहरू ल्याउनु पर्छ. यहाँ अब कसरी रोक्ने भन्दा पनि त्यो नीतिमा ल्याइदियो भनेदेखि सायद रोक्न सकिन्छ होला. होइन भने झन नयाँ बनाउँदाहरूबाट झन चाहिँ आइसकेपछि, नयाँ सरकार आइसकेपछि चाहिँ झन बढी चाहिँ मात्रामा विदेश गएको तथ्याङ्कले देखाइरहेको छ. त्यसैले पनि हामी आग्रह गर्न चाहन्छौ, अब 100 दिनमा ल्याउने भन्ने कुराहरू थियो, अब त्यो कता हराए थाहा छैन. किनभने खबरदारी है यो पनि, किनभने त्यति भएसले झकझकाइन्छ कि जस्तो पनि लाग्छ. त्यही भएर पनि हो हामी इन्द्रणीको बसाईमा छौं. भागीरथ चलाउने सरिता सुनारको आवाजमा रहेको यो गीतलाई यहाँको माझमा प्रस्तुत गरिसकेपछि भागीरथ चलाउने अनि सरिता सुनारलाई शुभकामना छ. जलन विश्वकर्माको शब्दमा अनि भागीरथ चलाउनेको संगीत रहेको छ. विनोद दाईले अरेन्ज गर्नुभएको छ. स्टुडियो माला श्रीमा रेकर्ड भएको गीत हो. खड्ग अनि राजेन्द्र सागर सबैलाई सम्झना छ. हामी इन्द्रणीकै बसाईमा छौं हजुर. निकै रमाइलो भइरहेछ. धेरै भन्दा धेरै साथीहरूले हामीलाई इन्द्रणी सुनिरहनु भएको छ, हेरिरहनु भएको छ. करण विष्टले पनि सम्झनु भएको छ सबै सबैजनालाई. कञ्चन खत्री श्रेष्ठ निरन्तर सुन्नुहुन्छ, जब इन्द्रणी आउँछ सधैँभरि सुन्नुहुन्छ. हिजो सुन्नुभयो, आज पनि सुन्दै हुनुहुन्छ. धेरै धेरै सम्झना छ. अनि हाम्रो गुड मर्निङ भन्दै लेख्ने साथी चाहिँ शङ्खुवा सभाबाट तेज बहादुर भट्टराई हुनुहुन्छ. सफला नेपालले पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ. सुषमा केसीले पनि गुड मर्निङ भन्नुभएको छ. विक्रम धमलाले हलो हलो हलो भनेर लेख्नु भएको छ, यहाँलाई पनि सम्झना छ. अनि त्यसपछि अम्बिकाले त्यति धेरै साथ दिइरहनु भएको छ आज. सँगै हाम्रो विमला भुजेलले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ. सबिना श्रेष्ठ जोशीले पनि मुलपानीबाट हेर्दै र सुन्दैछु दादालाई भन्न लेख्नु भएको छ. कमल राणाले भक्तपुरबाट सम्झना कार्यक्रम सुन्दैछु भन्नुभएको छ. अनि हाम्रो मोना दाहाल सखी हुनुहुन्छ, हरि शरणम आराम भइसिन्छ सखी. यहाँले पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको रहेछ, खुसी लाग्यो. घर मेरो उदयपुर भनेर लेख्नु भएको छ. अनि लक्ष्मु थापाले पनि नमस्कार भन्दै अब बज्नी गीत सुनाउँछु भन्नुभयो. कति बोली पनि कति मिठो मान्छे पनि राम्रो, यस्तै गरी बोली सुन्नु रहनु चन्द्रमणि हाम्रो भनेर लेख्नु भएको छ. वाह, धन्यवाद छ. अनि हाम्रो प्रतिमा शाही ठाकुरीले दर्शन हजुर कोहलपुरबाट है भन्नुभएको छ. सागर सेनले पनि सबैलाई सम्झना मलेसियाबाट. सबिनोली ठुल्लाई धेरै धेरै सम्झना छ. त्यसपछि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ विमलाजी हुनुहुन्छ है. कमल संगमले पनि नमस्कार गुड मर्निङ सुन्दैछु. ककनी नुवाकोटबाट दाई नमस्कार भन्नुभएको छ. अनि अर्को साथी सुन्दर बुढा छेत्री सुन्दै हुनुहुन्छ, धेरै धेरै सम्झना भन्नुभएको छ. उमेश बराल रविनले पनि सुन्दै हुनुहुन्छ. नवराज निराशको मैले भनिसके. रामकुमारजी धेरै धेरै सम्झना. ल अब चाहिँ भने हामी तपाईँसँग सँगै रहेर यात्रा गर्दै गर्दा राख्छौ. अर्को एउटा केही समय अगाडि बजारमा आएको, लगभग 12 वर्षमा खोलो पनि फर्कन्छ भन्छन् त्यस्तै हो, 12 वर्ष अगाडि आएको गीतलाई म राख्दैछु. मनमाया वाइबा फुलमाया केसीको यो गीत अस्तन बजारमा.

मनमाया वाइबा फुलमाया केसीको तिसको गीत अस्तन बजार झाम बोलको यो गीतलाई सुनाए र 11-12 वर्ष अगाडि यो गीत सांगीतिक बजारमा आएको थियो. यहाँ चाहिँ दुई बहिनीको गफ छ, साडी किन्न जाने अस्तन बजार होइन भन्ने कुराहरू. राम्रो साडी पाए किनौला, होइन भने चिउरा किन्न भयो भने फर्काउला नि हो, अस्तनको चिउरा मिठो हुन्छ भन्ने कुराहरू छ. अनि त्यही हो, अब फुलमाया र मनमाया असाध्यै मिल्ने साथी हुन् नेपाली गीत संगीतमा. अहिले पनि फुलमाया केसीले गाउनुभएका धेरै गीतहरू बजारमा छन् र विशेष गरी दोहोरी साथमै आफ्नो जीवनलाई चाहिँ व्यतीत गरिरहनु भएको छ हाम्रो फुलमाया केसीले. अब मनमाया वाइबा त इन्द्रणी कार्यक्रममा सधैँभरि तपाईँले भेट्नुहुन्छ. कृष्ण कलेलको यो इन्द्रणी विकास केन्द्रबाट सञ्चालित इन्द्रणीमा गीत गाइरहनु भएको छ. खरिजी भए पनि उहाँहरूको यो साथीहरूको माया भने अपार छ. फुलमाया र मनमाया चाहिँ असाध्यै मिल्ने साथी पनि हुन् यो जानकारी यहाँलाई गराउँछु. र यो पालि पनि फुलमाया केसीको नयाँ गीत आएको छ. दिदीलाई सफलताको शुभकामना, मनमायालाई पनि सफलताको शुभकामना. फुलमायाको पनि यो वर्ष 30 गीत छ, मनमायाको पनि छ. नेत्रबन्ध पोखरेलको गीत गाउनु भएको छ. एकदम म दुवैजनालाई सफलताको शुभकामना दिन्छु. र मनमायाले त यो वर्ष कस्तो मार्मिक गीत गाउनु भएको छ. समय रहेसम्म म सुनाउने कोशिशमा रहनेछु. हामी इन्द्रणीको बसाइमा छौं. यतिखेर भने हाम्रो तारामान ठाकुरले हामीलाई सुन्दै हुनुहुन्छ बेंगलोरबाट. दिपेश किशोर अन्जान एकदम इन्द्रणीलाई माया गर्ने मन हुनुहुन्छ. टंक रिमाल जन्मदिनको शुभकामना भन्नुभएको छ. याद आउँछ गाउँघर डुलेको छैन अझै सबैलाई भुलेको, भन्ज्यानी चौतारीमा घाँसौदा गर्दै दौतरीहरूमा सुसेली मार्दै गाई बाख्रा चराको टाढै भइगए के भो त. उहाँले लेख्नु भएको छ, टाढै भइगए के भो त, छैन केही हराएको. याद आउँछ गाउँघर डुलेको छैन अझै गाउँघरलाई भुलेको. नमस्कार भन्दै असाध्यै मिठो भावका साथमा आउनुहुन्छ, खुसी लाग्छ. दुहा कतारबाट देवेन किशोर रञ्जनले हामीलाई साथ दिइरहनु भएको छ, यहाँलाई पनि सम्झना. सुनिता घिसिङले सुन्दैछु भन्नुभएको छ, सुनिताले सबैलाई सम्झना पनि गर्न चाहनु भएको छ. त्यसपछि हाम्रो दर्पण मगरले सुन्दै हुनुहुन्छ, नमस्कार म भारतको हिमाचल प्रदेशबाट भन्नुभएको छ. मायालु धर्म कुर्माललाई हामीले सिमलादेखि सुन्दै रहेको जानकारी पाएका छौं. नारायणले पनि नमस्कार सुन्दैछु प्युठानदेखि भन्न लेख्नु भएको छ. अनि हाम्रो करण प्रसाद ढकालले हलो हलो नमस्कार भन्नुभएको छ. अनि शुभमा मगरले पनि सुन्दै हुनुहुन्छ. मनिष रसाइलीले सबैलाई सम्झना परिवर्तन सम्भव छ. सामुदायिक रेडियो मालाश्री 100.5 मेगाहर्जबाट इन्द्रणी घन्किरहेको मनिषाले हामीलाई जानकारी गराउनु भएको छ. रेडियो मालाश्री रोल्पाका सम्पूर्ण मनहरूलाई नमन छ. सँगै यतिखेर दिलु रुङमाङसाले पनि हामीलाई सुन्दै हुनुहुन्छ. दिलुलाई पनि धेरै सम्झना, कार्यकालको सफल शुभकामना. उज्जवल राईलाई धेरै धेरै सम्झना भन्नुभएको छ. पूर्वेली कान्छाले भोजपुर दिङला सडानन्द नगरपालिका घर भई अहिले काठमाडौँको कपन पैयौटारबाट सुन्दैछु, भोजपुर होटलबाट हो, भोजपुरी टोलबाट भन्नुभएको छ. इन्द्रणी कार्यक्रम मजाले सुन्छौं भनेर लेख्नु भएको छ. भोजपुरी टोलका सबैलाई सम्झना. अनि क्षेत्री ओम प्रकाशले सुन्दै हुनुहुन्छ, टिकाराम पहाडीले पनि सुन्दै हुनुहुन्छ, लक्ष्मी पन्त, त्यसपछि दीपक कुमार डाँगीले पनि रोल्पा चारको मान्छे लोकभाकाको कार्यक्रम दामी लाग्छ सुन्छु भन्नुभएको छ. थानेश्वर खड्काले पनि हामीलाई बेंगलोरबाट सुन्दै हुनुहुन्छ. अनि करण प्रसाद ढकालले पनि सुन्दै हुनुहुन्छ, तुर्मा खाँद गाउँपालिका चार अछामको मान्छे सुदूरपश्चिमबाट नमस्कार भन्नुभएको छ. सँगै हाम्रो अर्जुन याखाले पनि गुड मर्निङ है भनेर लेख्नु भएको छ. कर्णप्रिय केसी संगीतले पनि हिमाचलबाट सुन्दै हुनुहुन्छ. राजकुमार बीका न्यूयोर्कमा हुनुहुन्छ, मध्यरात भएको छ, इन्द्रणीको साथमा हुनुहुन्छ. अनि धर्मराज नमस्कार है ढकाल, धर्मराज प्यारो मान्छे बिरतामोड झापा घर भई दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ. आज यस कार्यक्रम मार्फत उहाँले विशेष गरी जन्मदिन मनाउने साथीहरूलाई सम्झनुहुन्छ. आज भदौको 10 हो, जन्मदिन मनाउने इलामको भाइ केशव ढकाल, इलामको साथी मातृका घिमिरे, इलाम रेडियो फिक्कल की पुरानो आरजे सरिता राई, झापाका नवीन दाहाललाई जन्मदिनको शुभकामना भन्नुभएको छ. जनार्दन भाई हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाइमा छौं. ढिला नगरौं, राखौं यतिखेर रामजी खाँडको यो आवाजमा रहेको गीतलाई.

देशैभरका रेडियोबाट इन्द्रणी आइरहेको छ। मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा त्यसको बेला राम्री बनेर पक्कै पनि जब तीज आउँछ महिला दिदी बहिनीहरू रातो साडी चुरा पोते लगाएर होइन अनि दर्खान जाने रमाइलो गर्ने परम्परा हामीमा छ। त्यसको बेला राम्री बनेर रामजी खान र आशा थापाको आवाजमा छ अनि यसमा चाहिँ लालकुमार बरालको शब्द र संगीत छ। कहिलेकाहीँ त रहर लाग्छ हौ लालकुमार यति मिठा गीतहरू गर्ने मान्छे आज भोलि व्यवसायमा त हुनुहुन्छ कृषि फर्मतिर हुनुहुन्छ यता किर्तिपुरतिर हुनुहुन्छ भन्ने कुरा पाङतिर हुनुहुन्छ कि भन्ने कुरा हामीले थाहा पाएका छौं तर नेपाली गीत संगीतमा असाध्यै आशा गरिएका

0: आठ नौ वर्षको थिइन् उनी यो गीत आउँदै गर्दा. अहिले उनी त अब ठुली भइसकेकी छिन्, अहिले बाहिर छिन् अस्ट्रेलिया होइन. अनि युनालाई म यहाँ देख्छु कि अनि त्यसपछि मलाई एकदम आनन्द लाग्छ. खैर जे भए पनि हामी इन्द्रणीको बसाईमा रहिरहँदा मेचीदेखि महाकालीसम्मबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ. यहाँहरू सबैलाई म नमन गर्छु. र आज बुधबार यो समय सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा इन्द्रणीको श्रृंखला प्रायोजित छ र यही श्रृंखलामा हामी रहेर यात्रा गरिरहेका छौं. र सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ, गीतहरू सुनिरहनु भएको छ, कमेन्टहरू हामी वाचन गरिरहेका छौं. र यतिखेर धेरैभन्दा धेरै साथीहरूले सुन्दै गर्दा हामीलाई केही कमेन्टहरू यति धेरै प्राप्त भएको छ. अनिल गौतमले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ, अनि ध्यानु देवीले पनि दाङ घोराईबाट सम्झना भन्नुभएको छ, अनि दिपसन दिव्यानी श्रेष्ठले नमस्कार दाई मिठो सांगीतिक अभिवादन, मिठो सांगीतिक कोशीलीको साथमा आएको छु भन्नुभएको छ. बीपी डाङ्गी छेत्रीले पनि गुड मर्निङ इन्द्रणीको बसाई सुन्दैछु हजुर भनेर लेख्नुभएको छ, अनि आयुषाले पनि सबैलाई सम्झना भन्नुभएको छ, यहाँलाई पनि नमन छ. र यतिखेर हामीलाई धेरैले सुनिरहनु भएको छ, मलाई लाग्छ यतिखेर हाम्रो अजिताजीलाई पनि मैले धेरै सम्झिएको छु. गोकर्णेश्वर नगरपालिका सामाजिक विकास शाखामा आबद्ध हुनुहुन्छ, कहिले काहीँ टिकटक लाइभमा कता कता देख्नुहुन्छ है. एकदम अजिता कपाललाई पनि धेरै धेरै सम्झना छ, कार्यक्रमलाई सुन्नु भएको भएदेखि मिठो सम्झना भन्दै अब एउटा गीत राखौं. जनार्दनले मलाई टेक्निकल सपोर्टमा साथ दिनु भएको छ. यतिखेर पनि त्यसकै भाका म प्रस्तुत गर्दैछु.
1: अर्को छोरा.

देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ र पशुपति म्युजिकले बजारमा ल्याएको बसन्त थापाको सृजना छोरा बनाइदेलाई सुनायौं, जहाँ शान्तिश्री परियारको आवाज छ। पछिल्लो समय हाम्रो समाजको जुन एउटा यथार्थ घटना छ ती घटनालाई मध्यनजर गर्दै अब भगवान यो जुनीमा चाहिँ मलाई छोरी नबनाइदेऊ, छोरीलाई यति पीड़ा हुँदो रहेछ, यति कष्ट हुँदो रहेछ, बरू मलाई छोरा बनाइदेऊ भन्ने कुराहरू छ यहाँ। यो गीत एकचोटि सुन्नुहोला, म यहाँलाई आग्रह गर्न चाहन्छु। हामी

सैनिक अवस्थामा रहिरहँदा हामीले संसार प्राप्त गरिसकेका छौं। भर्खरै तिब्बतबाट भोटेको सीमा भयंकर ठूलो बाढ़ी आएको छ र रसुवामा ठूलो क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। त्यहाँबाट अहिले उद्धारको लागि अनि काठमाडौँबाट सवारी साधनलाई चार जिल्ला जाने सवारीलाई ट्राफिकले काठमाडौँमै रोकिसकेको अवस्था छ र त्यहाँ निकै भयावह भइरहेको छ। यो देशमा हेर्नुहोस् न, कहिले के एउटा न एउटा जब अलिकति राम्रो हुँदै जान्छ फेरि हामीलाई विपत्तिहरू पर्छ। अहिले ठूलो विपत्ति परेको छ रसुवामा र रसुवामा कसैलाई पनि केही नहोस् भन्ने हाम्रो कामना छ। सबै सकुशल रहनुहोला हामी यही भन्छौं र एकदम ठूलो बाढ़ीका कारण चाहिँ त्रिशुली आसपासका सबै सचेत रहनको लागि आग्रह गरिएको छ किनभने माथि तिब्बतपट्टिबाट ठूलो चाहिँ बाढ़ी पहिरो सहित आएको कारणले जुन त्रिशुलीमै त्यो मिसिनी भएको कारणले ती आसपासमा चाहिँ भीषण बाढ़ी आएको कारणले सचेत रहनको लागि आग्रह पनि गरिएको छ। अब भने हामी छुट्टिन्छौं। यो साथ सपोर्ट र मायाको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। मैले जानकारी पनि यहाँलाई गराइसकेको छु। यतिखेर म अर्को पनि एउटा जानकारी गराउन चाहन्छु र त्यो विशेष गरी निमन्त्रणा रहेको छ। शंखडोल पारिजात महिला समूहको तीज विशेष कार्यक्रम आज हुँदैछ। आज बुधबार यो भाद्र 10 गति दिउँसो 1 बजेबाट ओसिस

खबरमा समीक्षा महतेको नमस्कार। चीनको तिब्बत तर्फबाट आएको लेदो सहितको ठूलो बाढ़ीले रसुवाका स्याफ्रोवेसी टिमुरे बजार बस्ती र तीनवटा प्रहरी कार्यालयमा क्षति पुर्याएपछि तल्लो तटीय क्षेत्रमा उच्च जोखिम बढ़ेको छ। बाढ़ी रसुवाबाट नुवाकोट, धादिङ, गोर्खा र चितवनतिर बढ़ेकाले सरकारले भोटे कोशी र त्रिशुली नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित ठाउँमा जान आग्रह गरेको छ। तटीय क्षेत्रका सर्वसाधारणलाई मोबाइलमा एसएमएस र फोन मार्फत सचेत गराइएको छ। बाढ़ीकै कारण पृथ्वी राजमार्ग र गल्छी नुवाकोट ट्रसवा सड़कमा खोज उद्धार र राहतका लागि सेना सशस्त्र र नेपाल प्रहरीसँगै थप सुरक्षाकर्मी र एम्बुलेन्स प्रभावित क्षेत्रमा पठाइएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी तथा निजी सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री शाहले बाढ़ीबाट सुरक्षित रहन सबैमा अपील पनि गर्नुभएको छ। प्रधानमन्त्री शाहले सुरक्षा विपद परिषदको आपतकालीन बैठक समेत बोलाउनु भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार बैठक केही बेरमा बस्नेछ। यस्तै प्रधानमन्त्री कार्यालय सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। विपद व्यवस्थापन प्राधिकरणले स्काउट, रेडक्रस र स्वास्थ्य टोलीसँग मिलेर काम शुरू गरिसकेको जनाएको छ भने गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक बसिरहेको छ। संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले हल्लाको पछि नलागि आधिकारिक सूचना मात्र मान्न अपील समेत गर्नुभएको छ। उद्धार वा सहयोग चाहिएमा टोल फ्री नम्बर 1234 सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ। नेपाली कंग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सर्वोच्च अदालतमा निवेदन दर्ता हुँदैमा पार्टीको 15 महाधिवेशन रोक्न अन्तरिम आदेश आउने सम्भावना नरहेको स्पष्ट पार्नु भएको छ। आज भिडियो सन्देश जारी गर्दै शर्माले चारवटा आधार प्रस्तुत गर्नुभएको छ। महाधिवेशनको मिति पहिले नै तय भइसकेको, निवेदन पर्नु वा आदेश आउनु फरक फरक विषय भएको, सहमतिका लागि वडा अधिवेशन 22 दिन पछाडि सारिएको र बीचमा चाडपर्व तथा अदालत विदा पर्ने भएकाले रोक लगाउनु नपर्ने उहाँको भनाइ छ। गरी आगामी मंगसिर मशान्तसम्ममा कंग्रेसको केन्द्रीय समिति र सबै तहको 5 वर्ष समयावधि सकिने भएकाले विधान र संविधान अनुसार थप समय लिन नमिल्ने उहाँले स्पष्ट पार्नु भएको छ। शर्माले घमण्ड त्यागेर अदालतको ढोका ढकढक्याउनुको साटो पार्टी कार्यालयमा बसेर संवाद मार्फत समाधान खोज्न असन्तुष्ट पक्षलाई आग्रह गर्नु भएको छ। संघीय संसद अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ। विधान व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो। दिउँसो 1 बजे बस्ने विधान व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 विज्ञ तथा सरकारवालाहरूसँग छलफल हुनेछ। यसै गरी बिहान 11:30 बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठकमा पुस्तकालय नीतिको मस्यौदाका सम्बन्धमा छलफल हुने कार्यसूची सो बैठकका लागि पुस्तकालयका प्रमुख तथा प्रतिनिधिहरूलाई आमन्त्रण गरिएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। गृह मन्त्रालयको सूचना, भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग, गल्छी नुवाकोट, रसुवा स्याफ्रुवेसी सड़क, मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत

0: आफन्तको हात हातमा पुर्याउन आयमी गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास।
0: आयमी गरौं,
2: आयमी गरौं, आयमी गरौं।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर। गण्डकी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिने भएको छ। मन्त्रीहरूलाई फिर्ता बोलाउने संसदीय बोर्डको हिजोको निर्णयलाई अनुमोदन गर्न एमाले संसदीय दलको बैठक बस्दैछ। निर्णय अनुमोदन भएपछि एमालेका तर्फबाट सरकारमा सहभागी भौतिक पूर्वाधार मन्त्री गोविन्द नेपाली, भूमि व्यवस्था मन्त्री भीम कार्की, उद्योग मन्त्री यशोदा रिमाल र स्वास्थ्य मन्त्री लक्ष्मण पाण्डेले आज मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेलाई राजीनामा बुझाउने तयारी गर्नु भएको छ। केन्द्रमा नयाँ राजनैतिक समीकरण बनेपछि एमाले गण्डकी सरकारबाट बाहिरिन लागेको हो। एमालेका 22 र नेकपाका 6 सांसद रहे पनि 60 सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन 30 सीट चाहिने भएकाले राप्रपाको समर्थन बिना नयाँ सरकार बन्ने सम्भावना देखिएको छैन। र पाकिस्तानको ब्रोडफ्रिक हिमाल आरोहणका क्रममा निधन भएका चर्चित पर्वतारोही निर्मल पुर्जा निम्स्ताईको आज बेलायतको डोरसेटमा अन्त्येष्टि गरिँदैछ। पारिवारिक स्रोतका अनुसार अन्त्येष्टि समारोहमा परिवारका सदस्य र निकट आफन्त मात्र सहभागी हुनेछन्। सीमित क्षमता, सुरक्षा र गोपनीयतालाई ध्यानमा राख्दै परिवारले यसअघि नाम दर्ता गराएका व्यक्तिहरूलाई मात्र प्रवेशको अनुमति दिएको छ। निम्सका दाई कमल बहादुर पुर्जाका अनुसार अन्त्येष्टि सम्पन्न भएपछि शुभेच्छुक तथा पर्वतारोहण क्षेत्रका व्यक्तिहरूका लागि सार्वजनिक रूपमा श्रद्धांजलि अर्पण गर्न छुट्टै कार्यक्रम आयोजना गरिनेछ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: हरेक दिन साथी पनि आउँछरीको टाइम गाउँ शहर देश विदेश ठाउँछरीको टाइम अब म्यासेज तपाईँकै रोजाई तपाईँकै देश विदेशसम्म तपाईँको सन्देश शुभकामना र डेडिकेसन पुर्याउने काम अब हामी गर्नेछौँ कार्यक्रम रिक्वेस्ट टाइमबाट रेडियो अरुण 97.6 MHz रेडियो तरङ्गबाट हप्ताको सातै दिन बिहान 11 बजेको नेपाली खबर पछि 12 बजेसम्म सुन्न नभुल्नुहोला
2: कार्यक्रम प्रायोजन गर्ने मिडिया प्रेमी साथीहरू निशान योङहाङ माङसिबुङ गाउँपालिका 3 इलाम
3: सुस्मिता नाछिरिङ सर्पसिलिछो 3 चौकीडाँडा भोज हाल कुवेत
2: विश्वजित जिमी धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा हाल कतार
3: जीवन थाबेन सभापोखरी गाउँपालिका 4 संखुवा सभा हाल मलेसिया
2: सपना साशंकर माझी नगरपालिका 4 देवढुङ्गा संखुवा सभा
3: हिमाल सामलिङ राई सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा हाल मलेसिया
2: शुक्रराज याखा चैनपुर नगरपालिका 10 खरान संखुवा सभा
3: सानु सरगम राई बेलका नगरपालिका 6 उदयपुर
2: सुजन कुलुङ राई सिलिचोङ गाउँपालिका 1 बेसिन्दा संखुवा सभा हाल कतार
3: दिल कुमारी रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: अर्जुन याखा धर्मदेवी नगरपालिका 2 तामापोक संखुवा सभा
3: सम्झना रुङबाङसा सभापोखरी गाउँपालिका 2 ज्यामिरे संखुवा सभा
2: सरोज याखा धर्मदेवी नगरपालिका 6 संखुवा सभा हाल काठमाडौँ
3: देवराज राई चैनपुर नगरपालिका 10 लेवारिङ संखुवा सभा हाल काठमाडौँ
2: निरुषा खालिङ राई चैनपुर नगरपालिका 9 भित्रे संखुवा सभा
3: मदन लिङ्खा धर्मदेवी नगरपालिका 9 मूलगाउँ संखुवा सभा हाल कतार
2: मिडिया प्रेमी निमु शेर्पा पाँच खोपल नगरपालिका 8 चेङखुरुङ संखुवा सभा
3: भूपेन्द्र तामाङ सभा पोखरी गाउँपालिका 3 संखुवा सभा हाल युएई
2: सुरज राई तुम्सा पोवादुम्बा गाउँपालिका 5 भोजपुर हाल मलेसिया
3: किशोर कोइ राई केपिलासगढ गाउँपालिका सुङदेल खोटाङ हाल काठमाडौँ
2: सुजता जिमी धर्मदेवी नगरपालिका 7 अमरुवा संखुवा सभा हाल हङकङ
3: सिम्पल ललित बल भोजपुर नगरपालिका 1 भामराङ भोजपुर हाल साउदी
2: शर्मिला राई खादबारी नगरपालिका 4 गैरीपाङमा संखुवा सभा हाल कुबेत
3: अविरल घरती मगर चयन माथि गाउँपालिका 5 भावाङ रोल्पा हाल कतार
2: कल्पना साम्पाङ भोजपुर हाल काठमाडौँ
3: प्रणित याखा धर्मदेवी नगरपालिका 2 तामाफोक खोलापारी संखुवा सभा
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा पाँचथर
3: प्रदीप राई चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा हाल युके
2: सन्दीप याखा धर्मदेवी नगरपालिका 2 तामाफोक संखुवा सभा
3: सुमिता याखा लिमुखिम चैनपुर नगरपालिका 10 खराङ संखुवा सभा
2: र बागमतीको ज्वाई राई हेटौडा उपमहानगरपालिका 16 हाल काठमाडौँ

हेलो हाई गुड मर्निङ अनि नमस्कार. कार्यक्रम रिक्वेस्ट ट्याङ्कको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोता मनलाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सधैँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत रमा कार्यक्रम रिक्वेस्ट ट्याङ्कको साथमा उपस्थित भइसकेकी छु. लेक बेसीको धुन रेडियो 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ. अनि सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ. अनि त्यसै गरेर तपाईँले हामीलाई सजिलोको लागि अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि सुन्दै हुनुहुन्छ. अनि नेपाली पात्र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिरहनु भएको छ. आशा गर्छु तपाई जहाँ हुनुहुन्छ यो समय हामी सँगै रहेर तपाईँले हामीलाई भरपूर मात्रामा सुनेर न्यानो साथ दिइरहनु भएको छ. र यो कार्यक्रममा हामी तपाईँले पठाउनु भएका तपाईँका सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौ. आजको विषयमा पनि तपाईँले आफ्नो सम्झना सन्देशहरू पठाउन चाहँदै हुनुहुन्छ भने सधैँ तपाईँले म्यासेज गर्नुपर्छ. म्यासेज गर्नको लागि रेडियोको अफिसियल फेसबुक पेज नेपालीबाट रहेको छ रेडियो अरुण 97.6 मेगाहर्ज भनेर तपाईँले सर्च गर्नुभयो भने हाम्रो अफिसियल फेसबुक पेज भेट्न सक्नुहुन्छ. पेजमा नयाँ हुने साथीहरू जोडिनुहोस्, पेजलाई लाइक गर्नुहोस्, फलो गर्नुहोस् र त्यहाँ प्रोग्राम स्टार्ट हुँदै गर्दा एउटा स्टाटस पोस्ट गरेका छौं हामीले. सोही स्टाटसको कमेन्ट बक्सबाट फटाफट आफ्ना म्यासेजहरू पठाउन सक्नुहुन्छ. तपाईँको साथीभाइ इष्टमित्र जति हुनुहुन्छ उहाँहरूलाई चाहिँ स्पेसियल त 10 जनासम्म साठजना मिठो सम्झनाको कसैले जोड्न सक्नुहुन्छ. अनि तपाईँलाई मन परेको कुनै पनि नेपाली गीत संगीत छ भने पृष्ठ रूपमा गीतको बोल अनि गायक र गायिकाको नाम तपाईँले लेखी पठाउनु भयो भने अवश्य पनि तपाईँको रोजाएका गीत संगीतहरू तपाईँको लागि सुनाउनेछु. आजको बसाईमा धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ. तपाईँका ती सम्झना सन्देशहरूलाई मैले बोल्छु नै. विशेष गरी तपाईँ कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, तपाईँको गाउँ ठाउँतिरको खबर खबर के छ त्यो त मलाई केही पनि थाहा छैन. त्यसैले तपाईँले आफ्ना म्यासेजहरू सँगै आफ्नो खबर खबरहरू पनि लेखी पठाउनु भयो भने तपाईँको बारेमा के छ कसो छ हामीले पनि बुझ्न पाउनेछौ. मौसम कस्तो छ होइन, चैनपुरतिर मौसम आज अहिलेसम्म चाहिँ मौसम शीतल शीतल छ है. तपाईँको के छ कसो छ लेखी पठाउनु हुने नै छ. यही भन्दै अब तपाईँकै सम्झना सन्देशतर्फ लाग्न चाहन्छु. शिशिर चञ्चलीले म्यासेज पठाउनु भएको छ. नमस्कार रमा नाना, म शिशिर चञ्चली पाँच कबिनबाट कार्यक्रम मार्फत सबैलाई सम्झना मिस यु अल एन्ड सी यु टुमरो भन्नुभएको छ. ओके, धेरै धेरै धन्यवाद छ तपाईँलाई. अनि अर्को साथी हुनुहुन्छ हामीलाई सपना तामाङ मोक्तानले म्यासेज पठाउनु भएको छ. हेलो हजुर, गुड मर्निङ, नमस्कार र आशिष, म सपना सुन्दैछु यता सङ्खुवा सभाको पाँच खपनबाट. के छ हो हजुरको खबर, आराम हुनुहुन्छ होला नि भन्नुभएको छ. एकदमै आराम छु अनि म पनि ठिक छु है भनेर लेख्नु भएको छ. अनि त्यसै गरेर माम खानुभयो त भन्नुभएको छ. माम खाइसकेँ मैले, अनि मेरो चाहिँ मजाले भइसक्यो, मैले खाइसकेँ भन्नुभएको रहेछ. ओके, अनि आज एउटा सङ रोजेको छु, बजाइदिनुहोस् न है. तिमी गयौ अर्कैको टोलीमा लोक भाका हो, विमल डाँगी र विष्णु माझीको भनेर लेख्नु भएको छ. अनि अब बज्ने गीत सुनाउनु पर्दा फर्स्टमा त हजुरलाई अनि प्यारी माया सुमिता लिम्बुखिमलाई मिठो माया सम्झना छ. अनि अब बज्ने गीत हजुरको लागि नै भनेर लेख्नु भएको रहेछ. अनि साथीहरू प्यारी दिजु युनिसा तामाङ, प्यारीहरू दिल्सा राई, सुनिता गुलुङ, भावना मगर, जुनिता चामिङ राई, सुनिम शेर्पा, त्यसै गरेर फुची यमकला, सानु कमला, सानुमाया शेर्पा, रिमा थामी, चन्द्रमाया तामाङ, तीर्थ राई, त्यसै गरेर निमा शेर्पा, मिडिया प्रे मिनिमो शेर्पा, सुरज राई तुम्सा, राजविनाही काइला, सुशीला विश्वकर्मा, रञ्जना बाहिङ राई, त्यसै गरेर रजिना घटानी, फुलमाया राई अनि लगायत नाम सुटेको सबैलाई मिठो माया सम्झना भन्दै गएर ओके बाई बाई भनेर लेख्नु भएको छ. ओके, धेरै धेरै धन्यवाद छ तपाईँलाई. सरोज छेत्री हुनुहुन्छ, सरोजीले गुड मर्निङ एन्ड मिस यु अल भनेर लेख्नु भएको छ. सन्तोष काफले पनि मिस यु अल भन्ने सबैलाई सम्झिनुहुन्छ. सुनिता सिंहले सुन्दैछु तामको बाटो, सुनिता तामाङ हो, मिस यु अल बाई बाई भन्नुभएको छ. अनि रञ्जना बाहिङ राईले मिस यु अल फ्रेन्ड्स, इट्स मी रञ्जना बाहिङ राई फ्रम सङ्खुवा सभा मकालो भन्नुहुन्छ. सुमिला शेर्पाले नमस्ते भन्नुभएको छ. लौ नमस्ते तपाईँलाई पनि. अनि त्यसै गरेर शान्ति बिसी हुनुहुन्छ, शान्तिजीले मिस यु अल भन्ने सबैलाई सम्झिनुभयो. मिलन घायल मुटुले गुड मर्निङ सिस्टर, अपकमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड्स फ्रम दोहा कतार भनेर लेख्नु भएको छ. अर्को साथी राज धर्मराजी हुनुहुन्छ,
छ। उहाँले नमस्ते रमा सिस्टर, म ढकाल धर्मराज बिर्तामोड झापागढ भैहाल दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई खेम सेन्चुरीको लट्ठै भए म बलको गीत बजाइदिनुहोस् ल भन्नुभएको छ। यस गीत मार्फत सम्झनु पर्दा साथीहरू आशिष नयन, सुमी लिम्बू, हिमा राई, वरुण चञ्चली अनि सम्झिनी सरस्वता पोखरेल, दिल्सा राई, एलिसा लिम्बू, सुनिता गुलुङ, लक्ष्मी छेत्री, सपना खड्का, मन्जु थापा, भूमिश्री मगर, निमा शेर्पा, अल्का मान्तवा, स्काई नवीन, त्यसै गरेर पूजा लकान्द्री, पूर्वेली आकाश साई, वसन्त श्रेष्ठ, प्रीति थामी, कमला मुखिया, सुनु सुनिता, रचना चौहान, एक्सन विराज राई, कालीकमला ओनिम, अभागी सृजना, राज घले मगर, प्रवीण मगर, लविस्टार सन्तोष छेत्री, विष्णु खनाल, जीवन फाविन अनि एलिना राई, समीसा राई, अनिसा राई, दन्तबहादुर थापा, गगन तेरथुमी, गीता भण्डारी, सहयात्रीहरू तारा भुजेल अनि सलिना पोखरेल, त्यसै गरेर कला लिम्बू, सरिना गुरूङ, हरफल रोशनी, प्याकुली गीता लिम्बू, सुस्मिता बस्नेत, मेनुका श्रेष्ठ, अनिता बस्नेत, कल्पना साम्पाङ लगायत धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। अर्को मित्र हुनुहुन्छ कर्णप्रिय केसी, उहाँले लेख्नु भएको छ, लौ भाइ दर्शन नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ, म चाहिँ यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुल्सीपुर कार्यक्रम मजाले सुन्दैछु, यही कार्यक्रम मार्फत हजुरलाई लगाए सम्पूर्णमा मिठो सम्झना भनेर लेख्नु भएको छ। ओके, तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट ट्याङ्कको बसाई तपाईँ सुन्दै हुनुहुन्छ। यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले बोलिरहेकी छु। धेरै साथीहरूले आफ्ना सम्झना सन्देशहरू पठाइरहनु भएको छ। तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका सुमधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु। अहिले पनि कार्यक्रममा साथीले रोजाइमा पार्नुभएको यो सुमधुर लोकभाका राख्न चाहन्छु। तिमी गयौ अर्कैको डोलीमा बोलको लोकभाका हो विमल डाङ्गी र बिमा कुमारी दुराका आवाजमा सजिएको यो सुमधुर भाका सुन्दै रहनुहोस्।

0: डिजिटल नेपाल।
1: हजुर, साथीले रोजाईमा पार्नु भएको यो निकै सुमधुर लोक भाका पश्चात तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। लेख बेचेको धुन रेडियो अरुण 97.6 MHz रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुन्न सक्नुहुन्छ। अझ सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। अनि तपाईँले हामीलाई नेपाली पात्र मोबाइल एप्लिकेशनबाट पनि सुन्न सक्नुहुन्छ। अनि अल एफएम नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट पनि संसारै भरबाट तपाईँले इन्टरनेटको पहुँचमा आउनुहुन्छ भने अवश्य पनि हामीलाई सुनेर साथ दिन सक्नुहुनेछ। आशा गर्छु यो समय तपाईँ हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। अब पनि म फेरि पनि ढिला नगरिकन तपाईँकै बाँकी सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ अस्मिता लोहरुङ एआर फेसबुक आइडी भएको साथीले, मिस यू अल भन्दै सम्पूर्ण साथीहरूलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ सम्झना रुङबाङसा, सम्झनाजीले मिस यू अल भनेर सबैलाई सम्झिनु भएको छ। रूपेश सायमाजी छेत्रीले एउटा गीतको लिङ्क पठाउनु भएको छ। अनि नमस्ते, सुन्दैछु भोजरगर भई हाल बहराइनदेखि, बस्ने मिठो गीत हजुरको लागि अनि सबैमा मिठो माया सम्झना भनेर लेख्नु भएको छ। दिली रुङमाङसाले हेलो गुड मर्निङ नमस्ते ब्युटिफुल नाना माम खानु भयो के छ खबर, मी दिलु रुङमाङसा फ्रम सभा पोखरी ज्यामिरी, म पनि गोठाला गर्दै मजाले प्रोग्राम सुनेर साथ दिँदैछु नाना भन्नुभएको छ। अनि आज तपाईँहरूकोतिर मौसम कस्तो छ? यता हाम्रोतिर त घाम लागेको छैन, मौसम शीतल छ है भनेर लेख्नु भएको छ। आज यता पनि त्यस्तै छ। फ्रेन्ड्स मिस गर्नुपर्दा फर्स्टमा त तपाईँ लगायत रेडियो अरुण एफएम होल इन्टायर टिमको लागि अनि कार्य सफलताको शुभकामना साथमा मिठो माया सम्झना छ भनेर लेख्नुभएको छ। थ्याङ्क यू सो मच। अनि सिसिलातिर हुनुहुन्छ बाबालाई कार्य सफलताको शुभकामना, ठिक यो मिसु प्यारो मान्छे उज्जवल राई, अनि प्यारी भदैनी सम्झना रुमाङ सा, त्यसै गरेर ज्वाई सन्देश कुलुङ राई, भदै हिमाली अम्फू, हिमाल सामलिङ राई, माया बिरु मेहता शासङ्कर, क्युटी दिल्सा राई, अनि मायलु मनकुमारी कान्छेको लुङ भन्नुभएको छ। मुटु चन्द्र माया तामाङ, त्यसै गरेर बेष्टी प्रतिमा वालाखाम, अनि पियारी सोनी जगाई, डियरहरू रञ्जना बाहिङ राई, मिडिया प्रेमिनी मु शेर्पा, प्रेमु शेर्पा, सानामा शेर्पा, अनि सुशीला विश्वकर्मा लगायत धेरै साथीहरूको नाम उहाँले लेखी पठाउनु भएको छ। तपाईँहरूलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु। रामजी घिमिरे हुनुहुन्छ, रामजीजीले पनि नमस्कार सम्झना सबैमा मनैदेखि चितवनबाट सुन्दैछु भन्नुभएको छ। अर्को साथी सचिन नेवाहाङ राई हुनुहुन्छ, सचिनजीले पनि मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। दिलसा राईले हेलो श्री सेवा, म दिलसा राई ग्रीन सिटी लामबाट हो, डियर मित्रले लगायत मलाई माया गरेर सम्झिनुहुने सम्पूर्ण साथीहरूलाई मिठो माया छ भन्दै बाई बाई भन्नुभएको छ। अर्को साथी हुनुहुन्छ ईश्वरी मेवाहाङ राई, हेलो नमस्ते, म ईश्वरी मेवाहाङ राई फ्रम भोजपुर, आजको दिन बर्थडे परेको छ बहिनी सुमिका मेवाहाङ राईलाई, ह्याप्पी बर्थडे टु यु, अनि बर्थडे सङ बजाइदिनु है सिस्टर भनेर लेख्नु भएको रहेछ। मेसेजको लागि धेरै धेरै धन्यवाद छ। जुनु तामाङले नमस्ते दिदी, सुन्दैछु शङ्खा सभाबाट, कार्यक्रम लाइभमा राम्रो लाग्छ, अब बज्ने गीत सुनाउनु पर्दा प्यारो दादा सौगात तामाङ, सुभाषी तामाङ, राजकुमार भुजेल, चन्द्रमाया तामाङ, सौगात श्रेष्ठ, एस रावत, सुशीला विश्वकर्मा, अस्मिता तामाङ, त्यसै गरेर छविन्द्र डुमजन तामाङ, अनि चन्द्र डुमजन तामाङ, मिडिया प्रेमी निरन मगर, अनि त्यसै गरेर निराज तामाङ, दीप तामाङ लगायत सबैजना साथीहरूलाई मिठो माया सम्झना भन्दै बाई बाई भनेर लेख्नु भएको छ। अर्को साथी मनकुमारी कान्छेको लुङ हुनुहुन्छ, गुड मर्निङ शङ्खुवा सभाबाट, मनकुमारी कान्छेको लुङ हो, मिस यू प्रतिमा स्पर्शी, सुमिता लिमुखी म्याखा, अतित अन्जान राई, अञ्जीव बान्तवा राई, अनि सम्झना रुमाङसा, दिलु रुमाङसा, मिडिया प्रेमी निमो शेर्पा, जेनी लिम्बु, विष्णु हाङबाङ राई, जीवन फाबिन, साइली सुनिया कुलुङ, घाइल बिरमान सुनवार, विशाल साम्पाङ राई, रत्नबहादुर थापा, गगन तिरथुमे, अनि बोकेदारी भनेर लेख्नु भएको छ। रनिसा राई, पवित्र राई, एन्ड अल माई फ्रेन्ड्सको लागि भन्नुहुन्छ सलिना शेर्पाले मिस यू अल भन्दै सबैलाई सम्झिनु भएको छ। राई कुमार जङ याखाले पनि मिस यू अल भन्दै सम्पूर्ण साथीहरूलाई सम्झना गर्नुभएको छ। सो थ्याङ्क यू सो मच भन्न चाहन्छु तपाईँलाई। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ। अब भने कार्यक्रममा अर्को एउटा सुमधुर गीत तपाईँको निम्ति सुनाउने बेला भइसकेको छ। तसर्थ ढिला नगरिकन तपाईँको लागि साथीले रोजाइमा पार्नु भएको अर्को मिठो गीत राख्न चाहन्छु। लठै भए म बोलको यो गीतलाई यति बेला साथीले रोजाइमा पार्नु भएको छ। सो यो मिठो गीत तपाईँको निम्ति राख्छु। कार्यक्रम सुन्दै रहनुहोस्।

0: माझी माध्यमिक विद्यालय माझीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
1: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता, श्रेयस्कर, विशिष्ट मानर्थ, संरक्षक, आजीवन जन्मदाता सदस्यज्यूहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षकज्यूहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारीज्यूहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई, सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता, हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण,
2: भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12-सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण,
1: भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण,
2: भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5, 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण,
1: र भाद्र 12 गते शुक्रबार आमसभा, हिरक महोत्सव, स्मारिका विमोचन, विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत, सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत, अभिनन्दन तथा सम्मान कार्यक्रम, अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम, प्रशंसा पत्र तथा कदर पत्र, प्रमाण पत्र वितरण, शुभकामना मन्तव्य, छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली। साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ।
2: पूर्व शिक्षक स्वर्गीय शेष राज दाहाल भाद्रपुर जाता,
1: स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक, स्वर्गीय भू लक्ष्मी दाहाल माटी नगरपालिका 5,
2: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल माटी नगरपालिका 5 कोपिले,
1: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला माधी नगरपालिका 4,
2: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँच भवन नगरपालिका,
1: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक, स्वर्गीय गोपी रमण दाहाल माधी नगरपालिका 4 ओखरबोटे,
2: जग्गा दाता तथा आजीवन सदस्य स्वर्गीय चुया देवी दाहाल माधी नगरपालिका 5 समसेरे,
1: आजीवन सदस्य पुण्यमाता दाहाल माधी नगरपालिका 5,
2: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल माधी नगरपालिका 5 हाल अमेरिका,
1: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल माधी नगरपालिका 6,
2: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी माधी नगरपालिका 5,
1: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 को एसएलसी ब्याच, स्वर्गीय गोपाल प्रसाद काफले गौरा दाह
2: मानर्थ सदस्य स्वर्गीय नीलादेवी दाहाल माधी नगरपालिका 5 हाल सुन्दरहराई चम्मोरङ,
1: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहालकी धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल माधी नगरपालिका 5 कोपिले हाल विराटनगर,
2: र आजीवन सदस्य स्वर्गीय खेमनाथ दाहाल गोपालबा माधी नगरपालिका 4 ओखरबोटे,
1: माधी माध्यमिक विद्यालय माधी नगरपालिका 5 संखुवा सभा।
3: चाहना हेर न गरगहनाले त बेहुलीले कस्तो सुहाएको छ है, त्यही त कस्तो डिजाइनर गरगहना कहाँ बनाएछन्,
4: के को खास खास कोसिस चल्दैछ यता, हामीले सुन्न मिल्दैन कि कसो,
3: ए बेहुलीले लगाएको गरगहनाको बारे कस्तो डिजाइनर रहेछ, कुन ज्वेलर्समा बनाएका रहेछन् भनेर नि भाइ,
4: यो त सुप्रिन्सा सुनचाली पसलको कमाल हो नि दिदी।
5: हाम्रा सेवाहरू नयाँ तथा पुराना डिजाइनका गरगहनाहरू तयार गरिनुका साथै अर्डर बमोजिमका गहनाहरू ग्यारेन्टीका साथ तयार गरिन्छ। दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी गरिन्छ।
6: प्रोपाइटर समीर बिक प्लस रूपा बिक, मोबाइल नम्बर 9862-93-87-25 र 9917-64-57-29।
5: सुप्रिन्सा सुन चाँदी पसल चैनपुर छ शङ्खुवासभा त्रिचोकबाट हिटिटोल जाने बाटो दिलकुमारी भवन अगाडि।

सर वेलकम ब्याक आफ्टर सर्ट कमर्सियल ब्रेक कार्यक्रम रिक्वेस्ट टाइमको बचाई तपाईँ सुनिरहनु भएको छ लेक बिर्सेको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले www.radioarun.com.np लगइन गरेर संसारै भरबाट केही साथ सुनिरहनु भएको छ। सजिलोको लागि तपाईँले रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत पनि हामीलाई सुन्दै हुनुहुन्छ। अनि तपाईँले अझ सजिलोको लागि मोबाइल एप्लिकेशनहरू हाम्रो चाहिँ तपाईँले नेपाली पात्रो मोबाइल एप्लिकेशन अनि अलफिन नेपाली रेडियो मोबाइल एप्लिकेशनबाट प्रत्यक्ष रूपमा हामीलाई तपाईँले सुनिरहनु भएको छ। आशा गर्छु तपाईँ यो समय हामी सँगै हुनुहुन्छ, हामीलाई तपाईँले भरपूर मात्रामा सुनेर साथ दिइरहनु भएको छ। यो बसाईमा तपाईँको सम्झना सन्देशहरूलाई वाचन गर्ने गर्छौं। आज पनि धेरै साथीहरूका सम्झना सन्देशहरू छन्। तपाईँका ती सम्झना सन्देशहरूतर्फ नै ढिला नगरिकन लाग्न चाहन्छु। यति बेला हामीलाई मेसेज पठाउनु भएको छ, ओके सानो शशिका किराती हुनुहुन्छ, शशिकाजीले मिस यु अल भन्दै सबैलाई सम्झिनु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ, ओके अभागी जिन्दगी फेसबुक आइडी भएको मित्रले, हेलो नाना सेवाकी हजुर, अनि के छ खबर? आज केही दिनपछि आई है धरानबाट, किराती अर्पण गर्नु हो, अनि सङ्घ रोजेको सुप ले गरिदिनु न ल भन्नुभएको छ। माया हिरिकै भन्ने सङ्घ हो। अनि साथीहरू मिस गर्नु पर्दा फर्स्टमा दैफिन परिवारलाई मिठो माया सम्झना छ, अनि माया राइनी सुदीक्षा कोलोङ छोरी आरोसी कोलोङ, त्यसै गरेर हर्पल रोशनी अनि अलिसा लिम्बु, त्यसै गरेर दिलसा राई, राज घले मगर, माधव ढुङ्गेल, रिमा थामी, आकाश राई, सम्झना रूम्बाङसा, दिलो रूम्बाङसा, सन्देश कोलोङ, आदित्य राई, मिडिया प्रेमी राई, अनिसा राई, सहलायुष, जीवन फाविन, मन कुमारी कान्छी कोलोङ, सिम्पल सरिना, वरुण चन्दनी लगायत सम्पूर्ण साथीहरूलाई भन्दै धेरै साथीहरूको नाम लेखी पठाउनु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अर्को साथी मनको साथी जीवन कार्की फेसबुक आइडी भएको मित्रले नमस्ते भन्नुभएको छ। अनि चन्द्र दुमजन तामाङ हुनुहुन्छ, चन्द्रजीले मिस यु अल भन्दै सबैलाई सम्झिनुहुन्छ। निमा शेर्पाले नमस्कार, म निमा शेर्पा काठमाडौँबाट, आज मलाई परदेशी रहेछ जालियामा, यो गीत बजाइदिनु ल भनेर लेख्नु भएको छ। अनि सबैलाई सम्झेको छु भन्दै बाई बाई भन्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। त्यसै गरेर अर्को साथी रोनिसा राई हुनुहुन्छ, हाई सिस गुड मर्निङ एन्ड सेवा सम्भोसुर, मि रोनिसा राई सुन्दैछु प्रोग्राम, फ्रेन्ड्स मिस गर्नु पर्दा जस्ट फर यु, र खातम साथी र हुनुहुने अल माई फ्यामिलीलाई मिस यु, अनि डियर अनुसा विकसित, त्यसै गरेर ममिता राई, हस्बेन्ड सौरभ राई, छोरी सेरिना राई, बुनु यासोदा राई, ईश्वरी मेवाहाङ राई, एल्सना कोलोङ राई, मन कुमारी कान्छी कोलोङ, त्यसै गरेर अनिता नखोक, सुनिम शेर्पा, सम्झना हाङ्गाम लिम्बु, सामिङ निर्मला, त्यसै गरेर सुनिता कुलुङ लिम्बु, श्रेया, त्यसै गरेर दिलसा राई, शान्ति कुलुङ एन्जेल लगायत अल फ्रेन्ड्सलाई मिस यु भन्दै मेसेज छोड्नु भएको छ। सो थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। अनि अर्को साथी हुनुहुन्छ हामीलाई ओके सुनिरहनु भएको छ, सुरेश राणा मगरले पनि, हेलो दिदी गुड मर्निङ नमस्ते, म पनि सुन्दैछु है, सभा पोखरी एक धुपोबाट हो, सुरेश राणा मगर हो, आजको सम्झना फर्स्टमा त दिदी हजुरलाई मिठो सम्झना भन्न चाहन्छु, र मेरो प्रिय साथी मिडिया प्रेमी निमु शेर्पालाई मिठो माया र सम्झना भन्दै छुटेल, नमस्ते बाई बाई भन्नुभएको छ। ओके थ्याङ्क यू सो मच तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ, र यो बसाईमा तपाईँका सम्झना सन्देशहरूलाई मैले वाचन गरिरहेकी छु। तपाईँका सम्झना सन्देशहरूसँगै तपाईँका रोजाएका समधुर गीत संगीतहरू तपाईँलाई नै सुनाउने गरेकी छु। अहिले पनि ढिला नगरिकन अर्को एउटा समधुर गीत तपाईँको निम्ति सुनाउन चाहन्छु, साथीले रोजाईमा पार्नु भएको छ यो मिठो गीत, त्यति बेला तपाईँको निम्ति

हजुर, यो निकै नै सुमधुर गीत बस्दा तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुनिरहनु भएको छ र यो बसाईमा तपाईँका सम्झना सन्देशहरू सँगै तपाईँकी रोजाएका समधुर गीत संगीतहरू मैले तपाईँकै निम्ति प्रस्तुत गरिरहेकी छु। यो बसाईमा धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ र तपाईँकी सम्झना सन्देशहरूलाई नै मैले वाचन गरिरहेकी छु। यो कार्यक्रममा मीडिया प्रेमी साथीहरू जोडिनु भएको छ जसले गर्दा यो कार्यक्रमलाई प्रायोजन गर्नुभएको छ र हामीसँग सहकारीमा हुनुहुन्छ। उहाँहरूप्रति हार्दिक आभार फेरि पनि गर्दै अहिले भने म ढिला नगरिकन बाँकी साथीहरूको सम्झना सन्देशतर्फ लाग्न चाहन्छु। रतिना घटानीले हाई भनेर लेख्नु भएको छ, त्यसै गरेर अर्को साथी हुनुहुन्छ खम्बुनी एसएन फेसबुक आइडी भएको साथीले हेलो सिस्टर नमस्ते, चिचिला पाँचबाट सपु राई हो अनि सम्झनु पर्दा चाहिँ मकालोमा रहनुहुने बाबा मामो दाई अभि अनि बीएम झरना प्रतीक्षा हस्बेन्ड केदार अनि ओके हस्बेन्ड केदार किराती छोरी सकिरा एण्ड शिवाङ्गी शान्ति सुमना लगायत सम्पूर्णको लागि भनेर लेख्नुहुन्छ। तपाईँलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अनि त्यसै गरेर अर्को साथी हुनुहुन्छ सौगात तामाङ, सौगात दिले लेख्नु भएको छ हेलो नमस्ते सेवारो सेवा सौगात तामाङ ताप्लेजुङबाट प्यारी बुनु जुनु तामाङ बुनु प्रेमकला आचार्य एण्ड अल फ्रेन्ड्सलाई हेभ अ गुड डे भन्दै जान्छ, बिदा हुन्छ, नमस्ते बाई बाई भन्नुभएको छ। स्वर्णिम राईले पनि मिस यु अल भन्नुभएको छ। अस्मि सोताङले पनि मिस यु अल भन्नुहुन्छ। नम्रता शेर्पाले पनि मिस यु अल भनेर सबैलाई सम्झिनु भएको छ। निर्मला राईले पनि मिस यु अल भन्नुभएको छ। तीर्थ राईले गुड मर्निङ रमासी सिडस्मित राई फ्रम खानबारी छतल भान्सा नाउ ओके आई एम कमिङ ओके ओके ओके उहाँले लेख्नु भएको रहेछ नाउ युएम कमिङ सङ डेडिकेट टु अल भनेर लेख्नु भएको छ। सम्भवतः स्पेलिङ थोरै मिस्टेक भयो होला है। ओके ल, अर्को साथी हुनुहुन्छ कुलुङ नरजित, नरजितले पनि नमस्ते दी सबैजनालाई सम्झना है भन्नुभएको छ। मगर सुषमाले पनि सबैलाई सम्झेको छु भनेर मेसेज गर्नुभएको छ। सो थ्याङ्क यू सो मच सुषमा दी तपाईँलाई मेसेजको लागि। कार्यक्रम रिक्वेस्ट टाइमको बसाई तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद छ। तिनजेलसम्म साथ दिने साथीहरू र विशेष अब चाहिँ मैले कार्यक्रमलाई त्यहीतिर बेट पार्नुपर्छ, समय लिने टोका नै लागिसकेको छ। आजको यो कार्यक्रमको स्टेटसलाई दुईजना साथीले सेयर गर्नु भएको छ, शान्ति विशी र सम्झना रुम्बाङसाले। सो दुवैजना साथीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु र यो कार्यक्रमलाई माया गरेर मेसेज पठाउनुहुने, सुनेर साथ दिनुहुने, स्पोन्सर गर्नुहुने तपाईँ सम्पूर्ण मीडिया प्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तिममा छुटिएर जाँदै गर्दा तपाईँको लागि साथीले रोजाइमा पार्नुभएको यो निकै नै मिठो गीत छोड्दै आजको कार्यक्रम रिक्वेस्ट टाइमको बसाईबाट म तपाईँ

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल हर तपाईं सँगै
1: रेडियो अरुण टाइम चेक इट्स 2 PM
2: अहिले मध्याह्नको 12 बज्यो।
3: नमस्कार, म भोजेन्द्र बराल हुँदै अघि बढेको बाढ़ी धादिङको गजरी पार गरेर अगाडि बढेको छ। नदी तटीय क्षेत्रमा ठूलो क्षति गर्दै अघि बढेको बाढ़ी

0: प्रस्तुत गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल जिल्ला प्रशासन कार्यालय लगायतले पीड़ितको उद्धार र खोज कार्यलाई पनि तीव्र बनाएको बताएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढ़ाएको छ। गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा कमाण्ड सेन्टर स्थापना गरेर उद्धार राहत लगायतका काम थालिएका छन्। मेडिकल टोली बोकेको सेनाको हेलिकप्टर रसुवा गएको छ। सरकारले सबै 12 हेलिकप्टर कम्पनीलाई सबै 34 हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै सबै निकायलाई उद्धारमा सक्रिय बनाएको जानकारी गराउनु भएको छ। रसुवामा ठूलो बाढ़ी पहिरो आएपछि ट्राफिक प्रहरीले काठमाण्डुबाट रसुवा, नुवाकोट, चितौन र धादिङ जाने गाड़ीलाई काठमाण्डुमै रोकेको छ। बाढ़ीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार बाढ़ीबाट रसुवागढ़ी, चिलिमे, त्रिशुली ए जलविद्युत केन्द्र तथा त्रिशुली बी को हबको 220 केवी सब स्टेशनमा क्षति पुगेको छ। यस्तै त्रिशुली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचना समेत बाढ़ीले प्रभावित बनेका छन्। बाढ़ी कसरी आयो भन्ने यकिन भएको छैन। तिब्बततर्फ कुनै हिमताल फुटेको हुन सक्ने अनुमानका आधारमा विश्लेषण गर्ने काम भइरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच नुवाकोटको विदुर नगरपालिकामा रहेको उत्तर गया पब्लिक स्कूलका शिक्षक सोमलाल डंगोलले बाढ़ी पहिरोको विपत्तिमा विद्यार्थी लिन गएको स्कूल बस सम्पर्क विहीन भएको बताउनु भएको छ। उहाँले बेत्रावती र सोरेलले बजार पूर्ण रूपमा भएको बताउँदै ठूलो क्षति भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार स्थानीय प्रहरी चौकी पनि भएको छ। त्यहाँ सुरक्षाकर्मीको अवस्थाबारे केही थाहा छैन। उहाँले सकेसम्म हेलिकप्टर पठाइदिएर स्थानीय बासिन्दाको उद्धार गर्नको लागि अनुरोध गर्नुभएको छ। संघीय सरकारमा पहुँच गरेपछि पुराना राजनीतिक दलहरू प्रदेश सत्ताको लुछाचोडीमा अल्झिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा एकल सत्ता चलाउँदा पुराना दलहरू प्रदेश सरकारको लुछाचोडीमा देखिएका हुन्। पुराना मध्येको दल नेपाली कांग्रेसले आफूलाई प्रदेश सत्ताको खेलबाट बाहिर राखेको छ भने मुख्य कम्युनिष्ट दल एमाले र नेकपाले सत्ता लुछाचोडीको सीमा पार गरिरहेका छन्। यसमा रापरपा र जसपा पनि मिसिएका छन्। बागमतीमा रापरपा र लुम्बिनीमा जसपाभित्र आन्तरिक विवाद र सांसदहरूलाई कार्यवाहीको श्रृंखला चलेको छ। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको महिनादिन बित्दा पनि मुख्यमन्त्रीकै दल नेकपाभित्रको गुटबन्दीका कारण मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। प्रदेशमा देखिएको यो पछिल्लो तानातान र अस्थिरताप्रति एमाले र नेकपाका युवा नेताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज सुनको भाउ 100 रूपियाँले घटेर तोलाको 322,100 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधबार अर्थात भदौ 3 गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो। यस्तै आज चाँदीको भाउ 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्बीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गयो, चीनबाट जनै आयात नभएको भन्छ विभागको भनाई लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट

0: भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
0: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
0: फोन 056-421-2161 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एकजना हामीले रसुवाको भटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़्यो मुगलिनसम्म उच्च जोखिम हुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा फेरि पनि बाढ़ी सम्बन्धी नै खबर। बिहान 9 बजेतिर आएको बाढ़ी कारण जनधनको ठूलो क्षति पुगेको आशंका छ। सरकारी निकायहरूले चितवनसम्म नै त्रिशुली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले बाढ़ीबाट पृथ्वी राजमार्ग गल्छीमुलाकोट रसुवा स्याप्रवेशी सड़क मुगलिन नारायण सड़कमा नारायणगढ़ सड़कमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। रसुवा प्रमुख जिल्ला अधिकारीका अनुसार नदीमा बाढ़ी आएको धुन्सेबाट नै प्रश्न देखिएको छ। सेनाले रसुवाका प्रभावित क्षेत्रमा उद्धारकर्ता र हेलिकप्टर पठाइसकेको जानकारी गराएको छ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँ पहिरोले नदी थुनेको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढ़ी आएको अनुमान गरिएको छ। गएको वर्ष पनि यस्तै प्रकृतिको घटना भएको स्मरण गर्दै उहाँले तिब्बत चीनसँग ट्रान्स बााउण्ड्री छलफल गरिरहेको र त्यसपछि मात्र थाहा हुने बताउनु भएको छ। रसुवागढ़ीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्पपोस्टहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। अहिलेसम्म सरकारी निकायहरूले रसुवादेखि मुलाकोट धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँहरू विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन्। प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने निर्माणहीन तथा संचालित आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयहरूमा समेत आवश्यक पूर्व तयारी र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्। गएको वर्ष पनि नेपाल चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएको थियो। रसुवागढ़ी नाका अवरूद्ध भएको थियो भने 18 जना बेपत्ता भएका थिए। नेपाल चीन सीमाबाट 36 किलोमिटर टाढा रहेको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा गएको वर्ष हिम नदीबाट अचानक पानीको निकास हुँदा घटना भएको थियो। गएको वर्ष असार 24 गते दुर्घटना भएको थियो भने आज पनि त्यही ठाउँमा फेरि पनि उस्तै प्रकृतिको बाढ़ी आएको हो। गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। रेसुङ्गा नगरपालिका साथमा रहेको जीप पार्क बसमा ट्रकले ठक्कर दिँदा रेसुङ्गा साथ भुजेलखर्गका 25 वर्षका पवन विकको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थ ढुवानीमा केन्द्रित रहेको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवन निर्भर रहने खाद्यान्न तथा ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनु भएको छ। अब खेल खबर। अस्ट्रेलियामा चलिरहेको टप इन्टी ट्वेन्टी श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीसँग खेल्दैछ। यी दुई टोली बीचको खेल दिउँसो 3:15 बजे डार्विनको मारारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति होवार्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। नौ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अङ्कका साथ तालिकाको 7 औं स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि पटक। दशहराको भोटेको सिन्धुलीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजरी पार गरेर अघि बढ़्यो, मुगलिनसम्म जोखिम उच्च। संघीय सरकारमा उच्च ज्यान सड़कीय सरकारमा पहुँच गुमाएका पुराना दलहरू प्रदेश सत्ताको लुछाछोड़ीमा नागरिकमा झनै वितृष्ण बढ़ाउने युवा नेताहरूको चिन्ता। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। सामुद्रिक मार्गको स्वतन्त्रता अर्बौं मानिसको जीवनसँग जोड़िएको भनाई। र टप N20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षित बस्नुहोला।

आदरणीय श्रोता मानुभावहरू, निर्धारित प्रसारण तालिका अनुसार रेडियो अरूणको नियमित प्रसारण अहिलेलाई यही समाप्त भएको छ। आजको प्रसारणभरि हामीसँग जोडिनु भएकोमा यहाँहरूलाई हार्दिक धन्यवाद। हामी पुनः साँझ 5 बजे ताजा समाचार, विविध जानकारी, मनोरञ्जनपूर्ण प्रस्तुति र उत्कृष्ट नेपाली गीत संगीतका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि हामी बिदा चाहन्छौ। सुरक्षित रहनुहोस्, स्वस्थ रहनुहोस्। तपाईँको बाँकी पल सुखद बितोस्।

श्रोता महानुभावहरू नमस्कार, शुभ सन्ध्या। यो हो रेडियो अरुण। निर्धारित समय तालिका अनुसार हामी फेरि एकपटक तपाईहरूमा उपस्थित भएका छौं। दिनभरिका कामकाजपछि अहिलेको यो सन्ध्यालाई अझ जानकारीमूलक, मनोरञ्जनपूर्ण र स्मरणीय बनाउन हामीले ताजा समाचार, समसामयिक जानकारी, रोचक प्रस्तुतिका साथमा उत्कृष्ट नेपाली गीत संगीत लिएर आएका छौं। आफ्नो परिवार, साथीभाइ र प्रियजनसँग रमाउँदै रातिको 9 बजेसम्म हामीलाई पूर्ण रूपमा सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएका छौं।

आज बिहान आएको बाढ़ीपछि रसुवाका छ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन्। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज गर्ती मकरले दिएको जानकारी अनुसार टिमुरे र स्याप्रो बेसीमा रहेको स्वास्थ्य चौकी बाढ़ीले बगाएको छ। दुवै स्वास्थ्य चौकीमा कार्यरत दुईजना स्वास्थ्यकर्मी हालसम्म सम्पर्कमा आएका छैनन्। यस्तै गरी रसुवागढ़ी नाकाका हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट गोविन्द यादव पनि सम्पर्कविहीन हुनुहुन्छ। उत्तर गया गाउँपालिकाका स्वास्थ्य संयोजक पनि सम्पर्कमा नआएको घरती मकरले जानकारी दिनुभयो। धेरै ठाउँको संचार सम्पर्क टुटेकाले सबै जानकारी प्राप्त हुन नसकेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी तारापति बेसीले जानकारी दिनुभएको छ। रसुवा बाढ़ीबारे सरकारका तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले संसदमा जानकारी गराउनु भएको छ। यसअघि गृहमन्त्री सुदन गुरूङले जानकारी गराउने भने पनि उहाँ व्यस्त रहेकाले परराष्ट्र मन्त्री खनालले जानकारी गराउनुभयो। मन्त्री खनालका अनुसार बिहान 8:40 रसुवाको भोटेकोशी नदीमा ठूलो बाढ़ी आएको थियो, जसले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँमा निकै ठूलो क्षति पुर्याएर गएको छ। बाढ़ीले धादिङ र नुवाकोट लगायतका क्षेत्रमा पनि क्षति पुगेको परराष्ट्र मन्त्री खनालले बताउनुभयो। भूकम्पले बिहान 8:37 सो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेका कारण बाढ़ी आएको भन्ने प्रारम्भिक सूचना आएको उहाँले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौँ।
2: गृह मन्त्रालयको सूचना, भोटेकोशी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटीय क्षेत्र मुगलिनसम्म उच्च सतर्कता सहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता लिनुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर 1234 तुरन्त कल गर्नुहुन अनुरोध छ। साथै पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी सड़क मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवत जावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
3: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
4: अब बाँकी खबर, रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ी चितवनको नारायणगढ़ क्षेत्र कटेर दक्षिणतर्फ लागेको छ। आज दिउँसो 4:15 नारायणगढ़ क्षेत्रमा पुगेको बाढ़ी अहिले शिवघाट हुँदै मंगलपुर तलतर्फ पुगेको छ। बाढ़ी चितवन प्रवेश गरे पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढ़ीको अवस्था र सम्भावित जोखिमबारे निरन्तर निगरानी भइरहेको छ। रसुवा बाढ़ीका कारण त्रिशुली नदीका 19 भन्दा बढ़ी पुलमा क्षति पुगेको छ। सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले हालसम्म करिब 19 पुलमा क्षति पुगेको जानकारी दिनुभयो। बिहान चीनको सीमानाबाट आएको बाढ़ीका कारण 40 किलोमिटर सड़क अवरूद्ध भएको छ। प्रवक्ता न्यौपानेका अनुसार सड़क विभागले बाढ़ी प्रभावित क्षेत्रमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहलाई सामाजिक सञ्जाल मार्फत ज्यान मार्ने धम्की दिने युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको भद्रपुर नौघर भई किर्तिपुर बस्दै आएका 23 वर्षीय पुष्कर दाहाल छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: अरू
1: 97.6 MHz हरपल तपाईँ सँगै।
2: लोकगीत लोक भाका र मौलिक संस्कृतिको साझा चौतारी कार्यक्रम लोक चौतारीलाई प्रायोजन गर्ने साथीहरू मित्र आले महोत्तरी हाल मलेसिया,
1: विजय लिम्बू 5/1 कुशवा हाल मलेसिया,
2: सोनिम शेर्पा सिद्धिचरण नगरपालिका 11 रमाइलो डाँडा ओखलढुङ्गा,
1: राजविराही काइला इटहरी सुनसरी हाल मलेसिया,
2: सरस्वता पोखरेल सैना मैना नगरपालिका 6 बुटवल,
1: जीवन फाबेन सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: सुनिता कुलुङ सिलिचुङ गाउँपालिका 2 बाला शङ्खुवासभा,
1: सूरज राई तुन्सा औवादुम्मा गाउँपालिका 5 भोजपुर हाल मलेसिया,
2: जुनी साम्पाङ राई टेम्के मयुङ गाउँपालिका 1 रिमचिम भोजपुर हाल कुवेत,
1: अनिस टेम्बे लिम्बु सभा पोखरी गाउँपालिका 4 शङ्खुवासभा हाल मलेसिया,
2: जुनिता चामलिङ राई फिदिन नगरपालिका 5 सरसुला केराबारी 5 थर हाल कुवेत,
1: कृष्ण तामाङ 5/5 नगरपालिका 6 वाना हाल साउदी अरब,
2: रवि पहरी हेटौडा मकवानपुर गाउँपालिका 2 राई गाउँ हाल मलेसिया,
1: साइली सुनिया कुलुङ मकालु गाउँपालिका 6 शङ्खुवासभा,
2: सुस्केरा जीवन सुन्दास तुम्बेवा गाउँपालिका 2 नेवार गाउँ 5 थर हाल कुवेत,
1: सपना तामाङ मोक्तान 5/5 नगरपालिका 7 वावन शङ्खुवासभा,
2: समीक्षा जोशी तुम्बेवा गाउँपालिका 2 मौवा 5 थर,
1: विस्कल चेवाली कान्छा खाम्बारी नगरपालिका 2 शङ्खुवासभा फिनाल साउदी अरब,
2: युनिसब लोन तामाङ धर्मदेवी नगरपालिका 4 मामलिङ शङ्खुवासभा,
1: सुजन कुलुङ राई सिलिचुङ 1 बेसिन्दा शङ्खुवासभा हाल कतार,
2: सुमिता याखाल लिम्बुखिम चैनपुर नगरपालिका 10 खराङ शङ्खुवासभा,
1: र दिलसराई देउमाई नगरपालिका 1

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक सांगीतिक लोक अभिवादन कार्यक्रम लोक चौतारीको बर्खाईमा बसिरहनु भएका तपाईँ सम्पूर्ण श्रोतामालाई हार्दिक स्वागत गर्दै आजको बसाईमा पनि सदा चाहिँ म तपाईँकै साथी कार्यक्रम प्रस्तुत गर्नमा कार्यक्रम लोक चौतारीको साथमा उपस्थित भइसकेकी छु। लेक बेसीको धुन रेडियो अरुण 97.6 मेगाहर्जको रेडियो तरंग सँगै अनलाइनमा तपाईँले हामीलाई www.radioarun.com.np लगइन गरेर संसारै भरबाट एकैसाथ सुनिरहनु भएको छ। अनि त्यसै गरेर तपाईँले सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभ मार्फत सुनिरहनु भएको छ। यो कार्यक्रममा चाहिँ तपाईँले फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। कुनै दिन तपाईँका रोजाइका भाकाहरू राख्छौ, कुनै दिन भने तपाईँका सम्झना सन्देशहरू फेसबुक लाइभ मार्फत प्राप्त भएका सन्देशहरू वाचन गर्ने गर्छौ। हप्ताको छ दिन फरक बार अनि फरक बसाएको साथमा जोडिने आउने गर्छ यो कार्यक्रम। आज भने बुधबारे बसाईमा छौं। आज के गर्छौ भन्ने कुरा त तपाईँ नियमित श्रोता हुनुहुन्छ भने त अवश्य पनि थाहा छँदै नै छ। र विशेष गरी आज चाहिँ नेपालमा एकदमै ठूलो जनधनको क्षति भइरहेको अवस्था छ। होइन, बिहान करिब 9 बजेतिर तिब्बत तर्फबाट विशेष गरी सूचना पाए अनुसार चाहिँ तिब्बतको चाहिँ हिमताल विस्फोट भएर चाहिँ हिमताल फुटेर चाहिँ एकदमै ठूलो विस्तार बाढी चाहिँ नेपालतर्फ रसुवा नाका हुँदै नेपाल छिरेको हुँदा चाहिँ विभिन्न ठाउँमा चाहिँ एकदमै धेरै मानवीय क्षति भएको छ। सँगै जनधनको क्षति, भौतिक क्षति त छँदै नै छ, त्योभन्दा ठूलो एकदमै धेरै मानवीय क्षति पनि भएको छ। यो दुःखको क्षण हो। विशेष गरी अब कति धेरै कैयौं नेपाली जनताहरू यति बेला सम्पर्कविहीन भएका छन्। कैयौं चाहिँ अब पक्कै पनि बाढीमा पर्यो होला भन्ने आशंका गरिएको छ। यस्तै किसिमका सूचनाहरू प्राप्त भइरहेका छन्। ती विभिन्न संचार माध्यमले प्रसारण गरिरहेका सूचनाहरू अनि ती भिडियोहरू हेर्दै गर्दाखेरि चाहिँ मुटु नै छिया छिया भइरहेको छ। यो दुःखको घड़ीमा छौं। विशेष गरी एकदमै यो जस्तो ठूलो आपत्ति, सायद हुन त प्राकृतिक आपत्ति कहिले के हुन्छ थाहा नै हुन, तर पनि यो जतिको ठूलो चाहिँ यो विशेष गरी यो बाढीबाट चाहिँ यति धेरै क्षति चाहिँ सम्भवतः भएको थिएन होला जस्तो लाग्छ मलाई। यो दुःखको क्षणमा छौं। विशेष गरी यो समय नेपाल रोइरहेको छ, तर पनि तपाईँहरूसँग जोडिनुपर्छ यो कार्यक्रममा भन्ने हेतुका साथ म तपाईँसँग जोडिसकेकी छु। कार्यक्रममा आज हामी तपाईँ नयाँ साथीहरूलाई चाहिँ हामीले फोन कल मार्फत जोड्ने गर्छौं। जो जति साथीहरू हामीसँग सुनिरहनु भएको छ, जोडिन चाहनुहुन्छ भने 98 40 68 68 23 नम्बर तपाईँको लागि खुल्ला भएको छ। आजसम्म कार्यक्रममा कहिले पनि फोन नगर्नुहुने साथीहरूले कार्यक्रममा चाहिँ फोन गरेर सहभागिता जनाउन सक्नुहुन्छ। र तपाईँलाई इच्छा लागे अनुसार भाका गुनगुनाउन चाहनुहुन्छ भने भाका गुनगुनाएर सुनाउन सक्नुहुन्छ। यदि तपाईँलाई भाका गुनगुनाउन आउँदैन, आज मन छैन, होइन आज देशमा यस्तै परिस्थिति आइपरेको छ, आज चाहिँ म भाका गुनगुनाउँदिन भन्नुहुन्छ भने पनि आजको बसाईमा चाहिँ एकदमै हामी स्वीकार्छौं। होइन, अनि विशेष गरी जो प्रवासमा हुनुहुन्छ, अर्थात जुन चाहिँ जो साथीहरू चाहिँ नियमित रूपमा हामीसँग जोडिँदै आइरहनु भएको छ, तपाईँले भने कार्यक्रममा चाहिँ फेसबुक लाइभको कमेन्ट बक्सबाट चाहिँ सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँलाई हामीले फेसबुक लाइभमा प्राप्त भएका कमेन्ट बक्सबाट तपाईँलाई समेट्ने गर्छौं। कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, के छ तपाईँको खबर, होइन के गर्दै हुनुहुन्छ, हामी तपाईँसँग प्रत्यक्ष रूपमा जोडिएर कुराकानी गर्न नसके तापनि, भलाकुसारी गर्न नसके तापनि तपाईँको फेसबुक लाइभ मार्फत प्राप्त भएका कमेन्टबाट तपाईँका खबरहरू, हालखबरहरू बुझ्न सकौं। कति होइन, अब विशेष गरी यो समय भनेको सुरक्षित भएर बस्नुपर्ने समय हो, हुन त अब यो सबै ठाउँलाई प्रभावित पारेको छैन निश्चित, त्यो चाहिँ होइन अब भुटेको श्री त्रिशुली हुँदै विभिन्न ठाउँमा कुन कुन ठाउँ हुँदै त्यो खोला चाहिँ बहेको छ, होइन कुन कुन जिल्ला पुगेको छ, त्यता एकदमै धेरै जोखिम छ, तपाईँ सतर्क भएर बस्नुपर्नेछ। लगायत नेपालभरका विभिन्न जिल्लाका, नेपाली भरका सम्पूर्ण जनताहरूलाई चाहिँ एकदम चासो भएको छ, के हुँदैछ, कसो भयो, कति के भयो, यति धेरै
चाहिँ नभइदिए हुन्थ्यो भनेर धेरैले चाहिँ प्रार्थना गरिरहनु भएको छ। हामी सबैले प्रार्थना गरौं, सोचे भन्दा कमै मात्रै दुर्घटना होस् भनेर प्रार्थना गरौं। तपाईलाई मैले प्रत्यक्ष रूपमा फोन कल मार्फत नयाँ साथीहरूलाई जोड्नेछु, पुरानो साथीहरूलाई फेसबुक लाइभ मार्फत तपाईलाई कमेन्ट बक्सबाट जोड्नेछु। तपाईलाई कुनै पनि भाग सुन्न मन लागेको छ भने चाहिँ कमेन्ट बक्सबाट चाहिँ आफ्ना मन परेका सुन्न मन लागेको भाकाहरू लेखी पठाउनुहोस्, ती भाकाहरू सम्भव भएसम्म समय मिलेसम्म तपाईँको लागि सुनाउनेछु।

हजुर, कार्यक्रम लोक चौतारीको बसाईमा अब भने कार्यक्रमको आरम्भ गर्न चाहन्छु। यो एउटा निकै नै पुरानो अनि विशेष गरेर चाहिँ यो अहिले जुन देशमा घटना घटिरहेको छ, बाढीले चाहिँ एकदमै धेरै जनधनको क्षति गरिरहेको अवस्थामा सोही घटनासँग सम्बन्धित हुने खालको यता के हुँदैछ, त्यता के हुँदैछ, यता बाढी पछि छ, बुलको यो भाका कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु। यो भाका पश्चात म तपाईँसँग जोडिनेछु, तपाईँसँग भलाकुसारी गर्नेछु। नयाँ साथी हुनुहुन्छ भने हामीलाई फोन गर्नुहोस् 9840-6868-23। यो नम्बर चाहिँ तपाईँको लागि खुल्ला भइसकेको छ। हजुर, कार्यक्रमको आरम्भमा यो भाका राख्न चाहन्छु, सुन्दै रहनुहोस् र तपाईँ जोडिन चाहनुहुन्छ भने 9840-6868-23 नम्बर खुल्ला भइसकेको छ। नयाँ साथीहरूले फोन गर्दै गर्नुहोस्, फेसबुक लाइभबाट जोडिन चाहनुहुने साथीहरूले कमेन्ट बक्स खुल्ला छ, त्यहाँबाट सहभागिता जनाउँदै गर्न सक्नुहुनेछ।

0: हजुर, यो गीत कार्यक्रम लोक चौतारीको शुभारम्भ गर्दै गर्दा मैले तपाईँको निम्ति सुनाए। साँच्चीकै आज यो भाकामा भने चाहिँ कतिको घर परिवार छैन, घर परिवार बेघर भएका छन्, होइन घर नै छैन, बस्ने ठाउँ नै छैन, कतिको आफ्नो परिवार गुमाउनु भयो होला, होइन तपाईँ जस्तो भए पनि तपाईँ जो हुनुहुन्छ होइन आफू एकदमै डर भएर बस्नुहोला, यो आग्रह गर्नुपर्छ हामीले। र जति साथीहरू तपाईँ जुन चाहिँ प्रभावित क्षेत्रका हुनुहुन्छ तपाईँ एकदमै सुरक्षित भएर बस्नुपर्छ यो समयमा भन्दै अब म कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। तपाईँलाई जोड्ने छु 9840 68 68 23 को लाइनमा। आजको लागि पहिलो सहभागी मित्र फोन लाइनमा हुनुहुन्छ, कहाँबाट आउनु भएको छ स्वागत गर्छु। नमस्कार हजुर।
1: नमस्ते दिदी।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट? भोजपुरबाट जमुना राई। हजुर, अनि के छ जमुनाजी, तपाईँको खबर सन्चै हुनुहुन्छ?
1: एकदम ठिकै छ भनौँ न, म अहिले प्रोग्राम सुन्दै बसिरहेछु
0: है। कार्यक्रम सुन्दै बस्नु भएको छ तपाईँ भोजपुरबाट भन्नुभयो, भोजपुरको कुन ठाउँबाट हो नि जमुनाजी? कहाँबाट भन्नुभयो? सुप्ला भन्नुभयो।
1: ए,
0: यो सुप्ला भनेको चाहिँ कुन नगरपालिकामा पर्छ? ए, पौवादुम्माको सुप्लाबाट आउनुभयो है। ल हुन्छ, खुसी लाग्यो जोडिनुभयो। अनि अहिले कार्यक्रम सुनिरहेको छु भन्नुभयो यहाँले, आज कुनै भाका सुनाउनुहुन्छ हामीलाई?
1: हुन्छ,
0: ल सुरु गर्नुहोस् न त।
1: हुन्छ।

0: त खाउन सनुले ज्यानलाई तिर पुयो पर्छ हो ज्यानलाई तिर पर्छ लाइट नि
1: हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद छ कोसिस गर्नुभयो हुन्छ ल छोटोमा साथी सम्झिनुहोस् न त
0: हुन्छ फर्स्टमा तपाईँलाई नै धेरै सम्झना अनि मिठो माया साथमा कार्य सफलताको शुभकामना भन्न चाहन्छु अनि त्यसै गरी दिदी दुई बुटालाई धेरै सम्झना छोरा चेली राई दिदी जुनुरालाई पनि धेरै सम्झना अनि त्यसै गरी हुनुहुन्छ हस्बेन्ड अझै कार्यक्रम धेरै सम्झना लगायत सबैजनालाई
1: नमस्ते छुट्याउ साथी हुनुहुन्थ्यो जमुनाजी भोसुरको पौवादुम्मा नगरपालिकाबाट पौवादुम्मा गाउँपालिकासम्मबाट त्यहाँबाट हामीले फोन गर्नुभयो अनि छुटिनुभयो साथीले छोटोमा भाका पनि गुनगुनाउनु भयो र सुनाएर जानु भएको छ यो बसाईमा हामीलाई धेरै साथीहरूले फेसबुक लाइभ मार्फत पनि सुन्दै हुनुहुन्छ लाइभको कमेन्ट बक्स मार्फत धेरै साथीहरूले सहभागिता जनाइरहनु भएको छ रोनिसा राईले सुन्दैछु कार्यक्रम सबैलाई सम्झना छ भनेर लेख्नु भएको छ अस्मी सोताङले पनि मिस्यु वल भन्नुहुन्छ जुनिता चामलिङ राईले सम्झना सबैमा भन्नुभएको छ त्यसै गरेर अर्को साथी राजविरही काइला हुनुहुन्छ नमस्कार रमा सिस्टर म मलेसियाबाट आज मेरो देश अनि रसुवा रोइरहेको छ अत्यन्तै भावुक र स्तब्ध भएको छु नदी खोला नालाको छेउछाउमा बस्नु नै सम्पूर्णलाई सुरक्षित रहनुहोला है भन्दै सबैलाई सम्झेको छु भनेर लेख्नु भएको छ धेरै धेरै धन्यवाद छ तपाईँलाई अनि अर्को साथी जनक रजाले मगर हुनुहुन्छ उहाँले मिस यू अल माई फ्रेन्ड्स एन्ड ह्याप्पी बर्थडे टु यू मनिषा कार्की भनेर लेख्नु भएको छ त्यसै गरेर मुस्कान सुमिन कला बराइली हुनुहुन्छ उहाँले हेलो दी नमस्कार म पनि सुन्दैछु है बिरानो ठाउँ बाट उही त हुने परदेशी जीवन सबैलाई सम्झना छ भनेर मेसेज गर्नु भएको छ रिमा थामी हुनुहुन्छ रिमाजीले हेलो गुड इभिनिङ सेवा दिज्यू के छ खबर सन्चै हुनुहुन्छ म पनि ठिक छु है भन्नुभएको छ सुन्दैछु ल कार्यक्रम मजाले भोजपुर याम्पाङबाट हो रिमा थामी सम्झना सबै सबैको लागि अनि आफ्नो पनि ख्याल गर्नुहोला सबैलाई सबैजनालाई भन्दै छुटिन्छु नमस्ते भन्नुभएको छ अर्को साथी निशान योङहाङ हुनुहुन्छ सांगीतिक लोक अभिवादन सबैमा मिठो सम्झना साथी बस्ने लोकभाका सबैको लागि निशान योङहाङ सयपत्री मिडिया ग्रुप प्रवास नेपाल इलाम माङसेबुङ हाल सुनसरीबाट भनेर मेसेज छोड्नु भएको छ त्यसै गरेर मिडिया प्रेमी निमु शेर्पा हुनुहुन्छ हेलो गुड इभिनिङ नमस्कार दिदी म पाँचका बनाथ चुङखुरङबाट निमु शेर्पा हो म पनि कार्यक्रम सुन्दैछु सबैलाई सम्झेको छु है भनेर मेसेज छोड्नु भएको छ हुन्छ तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै म फेरि पनि फोन कलतर्फ लाग्न चाहन्छु यति बेला साथी फोन लाइनमा हुनुहुन्छ स्वागत गर्छु नमस्कार हजुर
2: हजुर नमस्कार
1: को बोल्दै हुनुहुन्छ कुन ठाउँबाट शङ्खुवा सभा खाबारीबाट ल हजुरको शुभ नाम पनि भनिदिनुहोस् न त जमुना तामाङ ल अगाडि पनि जमुनाजी आउनु भएको थियो फेरि तपाईँ पनि जमुनाजी आउनुभयो है अनि के छ तपाईँको खबर सन्चै हुनुहुन्छ जमुनाजी ठिक छ है कार्यक्रम सुनिरहनु भएको छ हजुर मेरो पनि एकदम ठिक छ आराम छु सन्चै छु है तपाईँ खाँदबारी ठ्याक्कै खाँदबारीबाट हुनुहुन्छ कि खाँदबारी आसपासबाट हुनुहुन्छ जमुनाजी ए चन्दनपुरबाट ल हुन्छ खुसी लाग्यो अनि कार्यक्रम सुनिरहनु भएको रहेछ आज हामीलाई कुनै भाका सुनाउनुहुन्छ आउँदैन कोसिस गर्नुहुन्छ कि अथवा आज म गाउँदिन भन्नुहुन्छ ल भन्नुहोस् त
2: हजुर अब भोलि पर्सि
1: गाउँदा हुन्छ ल ठिक छ आउँदो बसाइमा तपाईँको आवाजबाट हामी भाका सुन्नेछौ आज भने चाहिँ छोटो मिठो साथी सम्झिनुहोस् अनि हामी छुटिन्छौ है त
2: अनि त्यहाँबाट हाम्रो यहाँ मेरो दिदी भेनाहरू हुनुहुन्छ अनि उहाँ चयनपुरमा आएर दिदी गङ्गा तामाङ हुनुहुन्छ उहाँलाई सम्झे अनि घरमा मेरो बुबा मम्मीलाई
1: लगायत सम्पूर्णको लागि भन्दै छुटाउँ है त जमुनाजी
2: जमुना तामाङ भन्ने चिने जति सबैलाई सम्झेको छु भन्न चाहन्छु
1: हस् हुन्छ ल अहिले छुटाउँ है त जमुनाजी हस् नमस्ते साथी हुनुहुन्थ्यो जमुना तामाङ हामीलाई खाँदबारीको चन्दनपुरबाट फोन गर्नुभयो उहाँसँग म छुटिसकेकी छु र साथीले चाहिँ कार्यक्रममा फोन गरेर आज हामीलाई भाका सुनाउनु भएन पक्कै पनि आउने बसाइमा उहाँले हामीलाई भाका सुनाउनु हुने नै छ यही भन्दै म फेरि पनि फोन कलतर्फ लाग्छु अर्को साथीको आगमन भएको छ कहाँबाट को हुनुहुन्छ नमस्कार हजुर हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ? प्रवीण मगर काठमाडौँबाट। लामो समय भइसक्यो कि कसो तपाईँसँग कुराकानी नभएको त, के छ खबर खबर, आराम हुनुहुन्छ? हो त्यही त होइन, अब सधैँभरि जोडिरहने साथीहरू बीचमा दुई चार दिन हराउनु भयो भने पनि साँच्चीकै माया मार्नु भयो कि जस्तो फिल हुँदो रहेछ है। अनि के गर्दै हुनुहुन्छ अहिले प्रवीणजी? हजुर बसिरहनु भएको छ, कार्यक्रम सुन्दै हुनुहुन्छ? हुन्छ, आउनुभयो आज चाहिँ, तर विशेष गरी तपाईँसँग मैले जोडिए तर कुराकानी पनि गरे, तर आज त नयाँ साथीहरूको बसाइ हो नि त प्रवीणजी? हजुर, आज बुधबार चाहिँ हामीले सम्भवतः धेरै जस्तो कल चाहिँ लिँदैन थियौँ, अहिले हामी छुटौँ है त। साथी हुनुहुन्थ्यो हामीलाई प्रवीण मगरले फोन गर्नुभयो, उहाँसँग म छुटे। कार्यक्रम लोक सौतारीमा अब तपाईँको लागि एउटा भाका राख्न चाहन्छु। यो भाका पश्चात म तपाईँसँग फेरि पनि जोडिनको लागि आउने नै छु। हामीलाई सुन्दै हुनुहुन्छ पक्कै पनि तपाईँले, कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, फेसबुक लाइभबाट सहभागिता जनाउन सक्नुहुनेछ। फेसबुक लाइभको कमेन्ट बक्स तपाईँको लागि खुल्ला छ, कमेन्ट बक्सबाट फटाफट म्यासेज पठाउनुहोस्। तपाईँका म्यासेजहरूलाई मैले सम्भव भएसम्म, समयले साथ दिएसम्म लिनेछु। अहिले पनि यस्तो मधुर भाका सुन्दै रहनुहोस्।

0: प्रश्न विचार
1: उज्यालो रेडियो
2: भोटेपछि बाढीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनुको संख्या 16 पुग्यो। बाढी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देश।
3: बाढीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। पृथ्वी राजमार्ग गल्छी स्यापुरबेसी र मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्न आग्रह। 19 पुल तथा रोसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति।
2: विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। विपद प्रतिकारीमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान।
3: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 नवजात शिशुको ज्यान गयो। घटनाको छानबिन गर्न समिति गठन।
2: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 खेलाडी पठाउने।
4: एनबीएल अटो लोन,
5: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल।
4: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
5: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
4: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
5: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-5-97-12-22 मा सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
6: समय समय अघि बढ्दै

0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण जनधनको ठूलो क्षति भएको छ। तिब्बत क्षेत्रबाट आज बिहान 8:40 रसुवातर्फ बाढ़ी प्रवेश गरेको थियो। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 16 ज्यान गएको छ। नुवाकोटमा 9, धादिङमा 6 र रसुवामा 1 गरी 16 ज्यान गएको पछिल्लो विवरण रहेको छ। त्यस्तै 65 भन्दा धेरै घाइते भएका छन्। उनीहरूको सम्बन्धित जिल्ला तथा काठमाण्डुमा समेत उपचार भइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार 25 घाइतेलाई काठमाण्डु ल्याएर विभिन्न अस्पतालमा उपचार भइरहेको छ। सरकारले घाइतेको निशुल्क उपचार गर्ने भएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैय्या तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन शैय्या छुट्याएको जनाएको छ।
1: यसैबीच रसुवाको स्याफ्रिवेसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीको कारणले जलविद्युत आयोजनामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभएको छ। उहाँका अनुसार आयोजनाको सुरुङको कंक्रिट ढलानको काम भइरहेको थियो।
0: यस्तै रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोडी माग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन छन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गाना सहित 25 कर्मचारी भने सम्पर्कमा आउनुभएको बाढ़ी प्रभावित रसुवाको पछिल्लो अवस्थाबारे सहायक प्रमुख जिल्ला अधिकारी दुर्व प्रसाद अधिकारी।
2: सबै इन्फ्रास्ट्रक्चर गएको छ। हाम्रो रोडहरू पुलहरू अब हामीहरू अनुभव रेस्क्यु गर्न सक्ने अवस्थामा छैनौँ। ठुलो संख्यामा हिलीहरू आउने जाने हामीले उद्धार गर्ने गरेका छ। केही बिरामीहरूले यहाँबाट रिफर पनि गरेका छौँ। अकल्पनीय भने पनि हुन्छ। हाम्रो दुईटा राम्रो बस्ती नै सबै गएको छ। तल मैलुङमा सबै लगेको छ, भित्रावतीमा लगेको छ, नौबिसे भन्ने ठाउँ छ त्यहाँ लगेको छ। अब अकल्पनीय क्षति भएको छ। च्यासो र टिमुरेको त पुरै त्यो के पनि छैन, सबै सर्टआउट गरेका छ बजारै। नियमित बग्ने खोला भन्दा झन्डै 150 मिटरसम्म माथिसम्म आएको छ बाढी होइन। जति सकिन्छ हेलीबाट गर्ने कुरा छ। हेलीबाट चाहिँ हामीले पहिले प्रायोरिटी चाहिँ बिरामीलाई दिइरहेको छौँ। पटक पटक ल्याउने यहाँ हस्पिटलमा गर्ने, यहाँ भएन भने काठमाडौँ रिफर गरेर पनि पठाएर अवस्था छ। बाढी चाहिँ जहाँ सुरक्षित हुनुहुन्छ त्यही सुरक्षित पठा बनाएको छौँ र खाद्यान्न केही सामानहरू चाहिँ पठाएर आउँछ।
0: रसुवापछि अर्को प्रभावित जिल्ला नुवाकोटको अवस्था के छ त? नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई।
3: नुवाकोटमा त इतिहासकै सबभन्दा ठूलो क्षति पुगेको छ। दिदुर नगरपालिका, किस्पाङ गाउँपालिका, बेलकुटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका स्थल हवाई मार्फत हामीले चाहिँ उद्धार गर्दैछौँ। विपद पछिको योजना अनुसारको स्थान लोकेट गरिएको ठाउँहरूमा चाहिँ संख्यात्मक रूपले चाहिँ जिजुवाडी गरेर राख्दैछौँ। हजुर,
0: नुवाकोटको अवस्थापछि अर्को जिल्ला धादिङको यो जानकारी।
4: कैफी गजुरी बिरिघाट सुद्धालय एरियामा क्षति गरेको छ। अब ट्याक्कै मानवीय क्षति कति भन्ने कुरा अहिलेसम्म एकिन आउन सकेको छैन। सुरक्षा निकायको पट्टा भइसकेको छ। सबै आएका सम्पर्कमा आएका साथीहरू सम्पर्क गर्ने प्रयास जारी गरेका छौँ। पञ्चायतकोमा चाहिँ टेलिफोनमा अहिले समस्या आइरहेको छ। विद्युतमा भन्दा बढी चाहिँ टेलिफोनमा आएको छ। ठाउँ ठाउँमा पहिरो लगाएर रोकिएको छ। अहिले कुनै पनि जुन अवस्थामा त्यही ठाउँमा चाहिँ गाडी छ त्यहीमा चाहिँ होल्डिङ सेन्टर राखेर हामीले गाडीहरू होल्डिङ गरेका छौँ। थप अहिलेको जोखिमलाई मैले गर्दै त्यसलाई चाहिँ बिस्तारै त्यहाँबाट सुरक्षित स्थानमा लाने पक्ष गर्ने भन्ने हामीले अहिले चाहिँ विपद व्यवस्था समितिको बैठक बसिरहेको छ। हामीले एउटा प्लान बनाएर नै अब थप हामीले गर्दैछौँ। सर,
0: रसुवा, नुवाकोट र धादिङको पछिल्लो अवस्थाबारे जानकारी दिँदै हुनुहुन्थ्यो सम्बन्धित जिल्लाका अधिकारीहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले 384 पर्यटक तथा पदयात्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेहरूमा 291 विदेशी र 93 नेपाली पर्यटक रहेका छन्। नेपाल पर्यटन बोर्डले स्थिति प्रतिवेदन मार्फत अहिलेसम्म 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन नसकेको जनाएको हो। भोटेकोशी नदीमा अचानक ठूलो बाढ़ी आएपछि सम्पर्कविहीन भएका पर्यटक तथा पदयात्रीको पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य निकायले खोजी तथा उद्धारमा समन्वय गरिरहेका छन्। विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिका लगायत देशका नागरिक रहेका छन्। केही पर्यटकको राष्ट्रियता खुल्न बाँकी नै रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
1: यस्तै चीनतर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेको

0: त्रिशुलीको क्षेत्रमा जोखिम कायमै रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र त्यस्ता सूचनाको पालना गर्न आग्रह गरिएको छ। रसुवा तथा नुवाकोट आसपासमा पानी पर्न सक्ने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारीका अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेपानेका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखु फुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। यस्तै किरेनी फोसेटार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ।
1: सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। त्यस्तै घाइते तथा विचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ। त्यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार र राहतका लागि चीन र भारतका सरकारसँग संवाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाई छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र, क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कंग्रेसको संसद दलका नेता भीष्मराज आङदाम्बेले विपदको यस घटीमा राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। साथै प्रभावितहरूको उद्धार राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन समेत गरिएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो। उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर,
6: गाँठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 पुग्यो, उद्धार राहत तथा पुनर्स्थापनाको काम चल्दै, बाढ़ीपछि 384 जना पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन, बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा, उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन लगायतका खबर प्रस्तुत।
0: नेपाल दर्पणमा अब बाँकी खबर। भोटेकोशी नदीमा तीव्र तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग, गल्छे नुवाकोट रसुवा स्याफ्रेवेसी सड़क तथा मोगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको छ। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो, कटान र डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको प्राधिकरणले जनाएको छ। रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सबैलाई आग्रह समेत गरेको छ। खोज, उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
1: भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यसअघि चितवनको देवघाटसम्म मात्रै जोखिम रहन सक्ने अनुमान गरिएकोमा जोखिम आकलन गर्दा सुस्तासम्म पुग्ने देखिएको हो। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको पर्खाइमा रहेका व्यक्तिहरूलाई आफू रहेको वा बसेको ठाउँबाट उद्धार टोलीको ध्यानाकर्षण गराउन आगोको धुवा निकालेर संकेत गर्न अनुरोध गरेको छ। प्राधिकरणले रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्ला प्रभावित भएपछि खोज तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हेलिकप्टर तथा ड्रोनसँग सम्बन्धित संघ संस्थालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा पालिकासँग समन्वय गरी सहयोग गर्न विशेष अनुरोध गरेको छ। प्राधिकरणले वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ लगायत हेलिकप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ संस्थालाई उद्धार कार्यमा सहयोग गर्न अपील गरेको छ। प्राधिकरणले बाढ़ी प्रभावित क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित ठाउँमा जान तथा सम्भावित जोखिमबाट सतर्क रहन तथा उद्धार टोलीसँग समन्वय गर्न पनि आग्रह गरेको छ। उपसचिव एवं प्रवक्ता शान्ति महतले बाढ़ी प्रभावित जिल्लामा उद्धार कार्य निरन्तर रहेको जानकारी दिनुभयो।
0: रसुवा बाढ़ीमा परेकाहरूको उद्धारका लागि रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाको सशस्त्र प्रहरी बल नेपालका युनिटबाट उद्धारका सामग्री सहित सशस्त्र प्रहरी कर्मचारी परिचालन भएका छन्। ती क्षेत्रमा तयारी अवस्थामा राखिएका आपतकालीन राहत तथा उद्धार सामग्री सहितको कन्टेनर बाढ़ी प्रभावित क्षेत्रहरूमा तत्काल पुर्याउने कार्य समेत भइरहेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। साथै अन्य क्षेत्रमा रहेका कन्टेनरहरू समेत बाढ़ी प्रभावित क्षेत्रतर्फ केन्द्रित गरी परिचालन गरिएको छ। बाढ़ीमा परि घाइते भएकाहरूका लागि तत्काल प्राथमिक उपचारको व्यवस्था मिलाउन चिकित्सा तथा उद्धार टोलीलाई परिचालन गरिएको छ। नदी किनार तथा जोखिमयुक्त बस्तीमा सशस्त्र प्रहरीले गाड़ी तथा गस्ती टेली टोली मार्फत साइरन बजाई तथा माइकिङ गरी तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण हुन समेत भनेको छ। यस्तै बाढ़ीमा परेकाहरूको तत्काल उपचारका लागि नेपाल एपीएफ अस्पतालमा बेडहरू समेत खाली गरिएको छ।
1: यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाको टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापनामा जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। वहाँले सुरक्षा सहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरिएको छ।
1: यसैबीच सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले देशमा आइपर्ने प्राकृतिक विपदको सामना गर्न दलीय स्वार्थ र झण्डाभन्दा माथि उठेर एकीकृत रूपमा राहत तथा उद्धारमा जुट्न आह्वान गर्नुभएको छ। प्रतिनिधि सभामा आजको बैठकमा बोल्दै सभापति लामिछानेले राजनैतिक दलहरूसँग भएका उद्धार तथा राहत कार्यमा दक्ष र तालिम प्राप्त जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी परिचालन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले 2072 सालको भूकम्पका बेला दलहरूले देखाएको उच्च राजनैतिक चरित्रको स्मरण गर्दै सदनको ठूलो दलको हैसियतमा रासोपाले समन्वयकारी भूमिका निर्वाह गर्ने र आवश्यकता परे सर्वदलीय बैठकको माध्यमबाट विपद जोखिम न्यूनीकरणमा अग्रसरता लिने प्रतिबद्धता व्यक्त गर्नुभयो। चीनको तिब्बत तर्फको जलाधार क्षेत्रमा आएको हिम पहिरोका कारण भोटेकोशी नदीमा आएको आकस्मिक बाढ़ी र त्यसले निम्त्याउन सक्ने जोखिमप्रति उहाँले सदनको ध्यान आकर्षण गराउनुभयो। लामिछानेले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासी लगायत नदी किनारका बस्तीलाई उच्च सतर्कतामा राखिएको बताउनुभयो। उहाँले सरकारले खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो। यसैबीच रसुवा बाढ़ीबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले आजको संसद बैठकमा जानकारी गराउनु भएको छ। प्रतिनिधि सभामा आज हुने भनिएको प्रधानमन्त्री बालेन्द्र शाहसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने स्थगित गरिएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्को
1: डिस्को खुशीको कनेक्शन।
2: दाँतको सामान्य उपचारदेखि जटिल दन्त उपचारसम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर।
3: डर्माडेन्टमा उपलब्ध छ सम्पूर्ण दन्त उपचार सेवा, नियमित दाँत जाँच, स्केलिङ तथा पोलिसिङ, फिलिङ, रुट क्यानल, दाँत निकाल्ने, डेन्टल इम्प्लान्टदेखि आकर्षक मुस्कानका लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दन्त चिकित्सकबाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारीका लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हस्पिटल रोड, लगनखेल। सम्पर्क 01-5454-66, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये संचालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रोमेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ीसँगै नदीमा आएको अत्यधिक बालुवा लेदोका कारण संचालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको छ। रसुवामा निजी क्षेत्रबाट संचालित 111 मेगावाटको रसुवागढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मार्फतका 4 सरकारी आयोजना 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन अवरूद्ध भएको छ। विद्युत उत्पादन एकैपटक 354 मेगावाट भन्दा बढ़ी गुम्दा काठमाडौँ उपत्यका र आसपासका औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। कुल 13 आयोजना मध्ये 9 निजी क्षेत्रका प्रवर्तक कम्पनी रहेका छन् जसको कुल क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 संचालित आयोजनाहरूको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्र 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाडौँ प्रसारण लाइन तथा स्याफ्रुबीस रसुवागढ़ी जोड्ने पासाङ लामो राजमार्गका विभिन्न ठाउँमा पहिरोले अवरूद्ध भएकाले आयोजनासम्म प्राविधिक टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3A स्विच यार्ड नजिकैको डाँडो भाँसिएकाले रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मर्मत गरी 1-3 हप्ताभित्र संचालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू गरिनेछ।
4: शेयर बजार लगातार चौथो कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 35.92 अंकले घटेर 2558.35 बिन्दुमा झरेको छ। आज सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 3.90% ओह्रालो लागेको छ। आज 252 कम्पनीको शेयर घटेकोमा 23 बढ़ेको छ। त्यस्तै इमर्जिङ नेपाल, कामना सेवा विकास बैंक र नेशनल लघुवित्तको शेयर भने घटबड़ भएको छैन। आज रसुवागढ़ी हाइड्रो पावर र मैलिङ खोला जलविद्युतको शेयर 15% घट्यो। बजार उच्च अंकले घटेको दिन सर्वोत्तम पेन्ट्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.10 अर्ब कारोबार भएकोमा आज 348 कम्पनी निका 1.35 लाख किता शेयर 4.77 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: नेपाल टेलिकमले रसुवा बाढ़ीबाट प्रभावितका लागि टेलिफोन, एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। 2 दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो।
4: नेपाल दर्पणमा अब विदेशका खबर। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा 14 जना नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकल पीआईएमएसको प्रसूति कक्षमा आज बिहान 6:30 बजेतिर आगलागी भएको चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। 9 जना बाल बालिकाको तत्कालै र अन्यको बाल कक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। आगलागीको समयमा 15 जना बाल बालिका प्रसूति कक्षमा थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अस्पतालमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। वहाँले तत्काल घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ। घटनाको छानबिन गर्न एउटा समिति गठन भएको छ। यो समितिले आगलागीको कारणबारे छानबिन गर्नेछ।
5: विदेशकै अर्को खबरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी निश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटरेसले हर्मू जलमार्गको संकट समाधानका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यवहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी पनि दिनुभयो। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनहरूमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मू जलमार्ग र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। त्यसै गरी युक्रेन द्वन्द्वका कारण तेल खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो। महासचिव गुटरेसले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अर्ब मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनुभयो।
4: नेपाल दर्पणमा अब एउटा खेल खबर। उत्तर कोरियाले जापानमा हुने एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने भएको छ। विशौं संस्करणको प्रतियोगिताका लागि 14 खेलका झण्डै 100 जना खेलाड़ी पठाउने उत्तर कोरियाको ओलम्पिक कमिटिलाई उद्धत गर्दै समाचार संस्था रोइटर्सले जनाएको छ। जापानसँग उत्तर कोरियाको सम्बन्ध प्राय तनावपूर्ण रहने गरेको छ। उत्तर कोरियाले विश्वव्यापी स्वास्थ्य संकटलाई कारण देखाउँदै सन् 2021 टोकियो ग्रीष्मकालीन ओलम्पिकमा टोली नपठाउने निर्णय गरेको थियो। सन् 2023 को हानजाउमा भएको अघिल्लो एसियाली खेलकुदमा उत्तर कोरियाले 18 खेलमा 185 जना खेलाड़ी पठाएको थियो। त्यसबेला उत्तर कोरियाले 11 स्वर्ण 18 रजत र 10 कास्य पदक जितेको थियो। यसपटकको टोलीको आकार भने त्यसको तुलनामा सानो छ। कोरियाली संचार माध्यमका अनुसार यो सानो टोलीले 3 वर्ष अघिको तुलनामा धेरै पदक जित्ने आशा व्यक्त गरेको छ। एसियाली खेलकुद जापानको आइचिन आयोगमा आउँदो सेप्टेम्बर 24 अक्टोबर 3 आयोजना हुँदैछ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीका कारण जनधनको ठूलो क्षति, ज्यान गुमाउनेको संख्या 16 पुग्यो। बाढ़ी प्रभावित जिल्लाका पालिका 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा। उद्धार र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन।
4: बाढ़ीपछि 384 पर्यटक तथा पदयात्रीको अवस्था थाहा हुन सकेन। पृथ्वी राजमार्ग गल्छी स्याप्रुवेसी र मुगलिन नारायणगढ़ सड़कमा यात्रा नगर्न आग्रह। 19 पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा क्षति।
5: विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। विपद प्रतिकारीमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सहभापति लामिछानेको आह्वान।
4: पाकिस्तानको एक अस्पतालमा आगलागी हुँदा 14 नवजात शिशुको ज्यान गयो। घटनाको छानबिन गर्न समिति गठन।
5: र उत्तर कोरियाले एसियाली खेलकुदमा झण्डै 100 जना खेलाड़ी पठाउने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र मदन पौड्याल पनि विदा हुन्छौं। बाढ़ी प्रभावित र नदी तटीय क्षेत्रका बासिन्दाले सावधानी अपनाउनु

0: रेडियो अरुण अरुण 97.6 MHz हर पल तपाईं सँगै मादी माध्यमिक विद्यालय मादीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
1: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता श्रेयस्कर विशिष्ट मानर्थ संरक्षक आजीवन जन्मदाता सदस्यज्यूहरू छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षक ज्यूहरू कर्मचारीहरू पूर्व विद्यालय व्यवस्थापन समिति शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरू पूर्व विद्यार्थी ज्यूहरू अभिभावक ज्यूहरू शिक्षा प्रेमी बुद्धिजीवी समाजसेवी महानुभावहरू संघ संस्थाहरू विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रणा पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार माने विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण भाद्र 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12-सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण र भाद्र 12 गते शुक्रबार आमसभा हिरक महोत्सव स्मारिका विमोचन विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत अभिनन्दन तथा सम्मान कार्यक्रम अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम प्रशंसा पत्र तथा कदर पत्र प्रमाण पत्र वितरण शुभकामना मन्तव्य छात्रवृत्ति तथा पुरस्कार वितरण र साँझमा दीपावली। साथै 75 वार्षिकोत्सव पछाडि आजका मितिसम्म दिवंगत सम्पूर्ण महानुभावहरूको ब्रह्मलीन आत्माले चिर शान्ति प्राप्त गर्न सकोस् भन्ने कामना गर्दै विद्यालय परिवारको तर्फबाट हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौ। पूर्व शिक्षक स्वर्गीय शेष राज दाहाल भाद्रपुर जाता स्वर्गीय नयाँ प्रसाद दाहाल स्मृति छात्रवृत्ति अक्षय कोषका संस्थापक स्वर्गीय भू लक्ष्मी दाहाल मादी नगरपालिका 5
2: आजीवन सदस्य स्वर्गीय श्री मनरथ दाहाल मादी नगरपालिका 5 कोपीले
1: आजीवन सदस्य स्वर्गीय वेदनिधि कोइराला मादी नगरपालिका 4
2: प्रशिक्षक स्वर्गीय प्रमोद काफले पाँच भवन नगरपालिका
1: स्वर्गीय भीम गुरु देवकी देवमाया दाहाल स्मृति अक्षय कोषका संस्थापक स्वर्गीय गोपी रमण दाहाल मादी नगरपालिका 4 ओखरबोटे
2: जग्गादाता तथा आजीवन सदस्य स्वर्गीय चिया देवी दाहाल मादी नगरपालिका 5 समसेरे
1: आजीवन सदस्य पुण्यमाता दाहाल मादी नगरपालिका 5
2: आजीवन सदस्य स्वर्गीय रुक्मिणा दाहाल मादी नगरपालिका 5 हाल अमेरिका
1: आजीवन सदस्य स्वर्गीय विष्णु कुमारी दाहाल मादी नगरपालिका 6
2: आजीवन सदस्य स्वर्गीय पदम कुमारी अधिकारी मादी नगरपालिका 5
1: स्वर्गीय रुद्र प्रसाद दाहाल स्मृति अक्षय कोषका संस्थापक 2021 एसएलसी ब्याच स्वर्गीय गोपाल प्रसाद काफले गौरादह
2: मानर्थ सदस्य स्वर्गीय नीलादेवी दाहाल मादी नगरपालिका 5 हाल सुन्दरहराई चम्मोरङ
1: विद्यालय संस्थापकका परिवार यस विद्यालयलाई हर तरहले सहयोग पुर्याउनु भएका भोलानाथ दाहालकी धर्मपत्नी स्वर्गीय मनोरमा दाहाल मादी नगरपालिका 5 कोपीले हाल विराटनगर
2: र आजीवन सदस्य स्वर्गीय खेलनाथ दाहाल गोपालदा मादी नगरपालिका 4 ओखरबोटे
1: मादी माध्यमिक विद्यालय मादी नगरपालिका 5 संखुवासभा।
3: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक संचालनमा आइसकेको छ। निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626339 सम्पर्क राख्नुहोस्। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
4: लाउरेहरू
5: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ
6: के गर्नु अब पेन्सन थाप्न हिँडेको भन्न मिलेन अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको
5: औ लु समस्याको समाधान भनेकै म
7: कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि
5: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो राम्रो कमाई पो छ भन्छ झुसेले
6: झुकोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ
7: अब त्यहीँबाट जाने
5: लाखै सल्लाह दिएको के पाक बोले कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त नाइटिङ फोङटिङमा किनेरू ल्याएको रेडियो छ लु सुनौ त
1: ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई मोबाइल 98 5251094 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054358302 ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल
8: होइन छिटो निस्कन भनेको ढिला भइसक्यो
2: जान्न म त हजुर मात्रै जानुहोस् साथीहरू चाहिँ डिजाइनदार गहना लगाएर आउँछन् म भने चाहिँ यस्तो गहना लगाएर के जानु
8: हे तेरी तिमीले भन न त तिमीले भने जस्ता डिजाइनदार गहना कहाँ पाइन्छ
2: पहिले किनिदिन्छु भन्नु न अनि मात्र भन्छु
8: भन न त भन किनिदिन्छु क्या किनिदिन्छु
2: मलाई त मनोकामना सुनसरी पसलकै गहना चाहिन्छ नि फेरि
8: अस्ति भन्नुपर्छ नि ल हिँड मनोकामना सुनसरी पसल हजुर आधुनिक तथा पुराना डिजाइनका गरगहना ग्यारेन्टीका साथ तयार पार्नु परेमा तयारी गरगहना उचित दर भावमा खरिद बिक्री गर्नु परेमा राशि अनुसारका पत्थर चाहिएमा र सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा मनोकामना सुनचाँदी पसललाई सम्झनुहोस्
9: साथै दुई नम्बरी सुनलाई रिफाइन गरी एक नम्बरी बनाउनु परेमा तथा बाह्रै राशिका पत्थरहरू चाहिएमा सधैँ हामीलाई
8: मनोकामना सुनचाँदी पसल
10: चैनपुर छ त्रिचोक प्रोप्राइटर पदम रसाइली ममता रसाइली मोबाइल 98 62 13 67 44 98 15 38 77 75

0: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 भदौ 20 गते शनिबार, 2083 असोज 3 गते शनिबार, 2083 असोज 17 गते शनिबार। समय बिहान 10 बजेदेखि 12 बजेसम्म। स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङटार। फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: हातमा के पो बोकेर लग्यो हो गुटुङटुङ?
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो।
3: जुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
3: अब त्यहीबाट जानु
1: लाखेगर के पाक्क बोलेको मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 1919 किनेर ल्याएको रेडियो छ। लु सुनौ त।
4: ग्रोथोसिस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी साउदी कतार कुवेत मलेसिया मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
5: उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौं जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826633964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो। शङ्ख सभा बहुमुखी क्याम्पस चैनपुरमा स्नातक तह प्रथम वर्षमा भर्ना खुल्यो। स्थानीय स्तरमै उच्च शिक्षाको सुनिश्चितता, सर्वसुलभ गुणस्तरीय सेवा हाम्रो प्रतिबद्धता भन्ने मूल नाराका साथ शैक्षिक

शैक्षिक सत्र 2083-84 का लागि मिति 2083 साल श्रावण 15 गते देखि बीएड बीबीएस र बीए प्रथम वर्षमा विशेष छुटका साथ नयाँ भर्ना खुल्ला भएको हुँदा योग्यता प्राप्त सम्पूर्ण विद्यार्थीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी भर्ना हुन जानकारी गराइन्छ। शुरूमा भर्ना हुने बीएड तर्फ 20 जना, बीबीएस तर्फ 10 जना र बीए तर्फ 5 जनालाई भर्ना शुल्कमा 50% छुट दिइने हुँदा यथाशीघ्र भर्ना भई मौकाको फाइदा उठाउन समेत सूचित गरिन्छ। We have well-managed classroom, scholarship up to 100%, peaceful environment, free hostel for boys and girls, library, assembly hall and multimedia, educational tour and entertainment, football stadium, volleyball court, free computer, PSC, TSC preparation class, extracurricular activities and cultural dance, extra classes in complicated subject. थप जानकारीको लागि सम्पर्क नम्बर 0295702008, 98421-25969, 98420-52496, 98421-93686 र 98420-76778। संघ सभा बहुमुखी क्याम्पस चैनपुर, चैनपुर नगरपालिका 6, संघ सभा।

साँझ 7 बजेको अरुण खबरमा रमाको नमस्कार। अरुण खबरको शुरूमा मुख्य खबरका शीर्षकहरू। संघका सभामा नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न। तिब्बतबाट आएको बाढ़ीसँगै चितवनका त्रिशुली र नारायणी नदीमा 18 शव भेटिए। बाढ़ीमा परेर घाइते भएका 25 जनाको काठमाडौँमा उपचार चल्दै। पाकिस्तानको अस्पतालमा आग लागि 14 नवजात शिशुको ज्यान गयो। र संघका सभा गोल्ड कप फुटबल प्रतियोगिता कार्तिक 14 गतेदेखि सञ्चालन हुने। अरुण खबर 97.6 मेगाहर्जमा कोशी प्रदेशका विभिन्न भूभागमा प्रत्यक्ष रूपमा सुन्न सकिन्छ भने अनलाइनमा www.radioarun.com.np साथै सजिलोको लागि रेडियोको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष रूपमा लाइभमा सुन्न सकिन्छ भने मोबाइल एप्लिकेशन नेपाली पात्रो र अलिफिम नेपाली रेडियो एप्लिकेशनबाट संसारभर एकैसाथ सुन्न सकिन्छ। खबर अब विस्तारमा। संघका सभामा नेपाल विद्युत प्राधिकरणको 41 वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल विद्युत प्राधिकरण खादबारी वितरण केन्द्रको आयोजना र नेपाल रेडक्रस सोसाइटी संघका सभाको सहकार्य तथा प्राविधिक सहयोगमा हिजो तुम्लिङटारमा रक्तदान

कार्यक्रम गरिएको हो। नेपाल विद्युत प्राधिकरणको 41 वार्षिकोत्सवको अवसरमा संखुवा सभामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्तदान जस्तो मानवीय सेवा मार्फत समुदायमा योगदान पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल विद्युत प्राधिकरण खाँदबारी वितरण केन्द्रका प्रमुख बाबुराम चौधरीले बताउनुभयो। रक्तदान कार्यक्रमले बिरामी तथा दुर्घटनाका घाइतेलाई रगत व्यवस्थापनमा सहयोग पुग्ने उहाँको भनाइ छ। रक्तदान जीवनदान भन्ने मूल नाराका साथ नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा 20 जनाले रक्तदान गरेका थिए। वार्षिकोत्सवकै अवसरमा खाँदबारी वितरण केन्द्रले ब्याडमिण्टन प्रतियोगिता समेत आयोजना गरेको चौधरीले जानकारी दिनुभयो। कर्मचारीबीच आपसी सद्भाव, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ। नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै खाँदबारी वितरण केन्द्रले रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। नेपाल विद्युत प्राधिकरणले आफ्नो वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम गर्दै आएको छ।

रसुवाको भुटेको सी नदीमा आज बिहान आएको बाढ़ीमा परेर घाइते भएका 25 जनाको काठमाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवं प्रहरी उपरीक्षक दान बहादुर थापाका अनुसार 4 जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उहाँका अनुसार ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका 5 का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ। त्यसै गरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवाको गोसाईकुण्ड गाउँपालिकाका दावा डोलमाको उपचार भइरहेको छ। प्रहरीका अनुसार महाराजगंजमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नुवाकोटको विदुर 3 का तेज बहादुर तामाङ, रसुवा गोसाईकुण्ड 5 का पेम्बा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थरका एक पुरूष, नाम थर बताउन नसक्ने एक पुरूष, सिन्धुपाल्चोकका मेन बहादुर श्रेष्ठ, सलियानका गिरीलाल बुढा थोकी, सिन्धुपाल्चोकको 12 विषे नगरपालिका 5 का रूपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घरती मगरको उपचार भइरहेको छ। साथै गोसाईकुण्ड 7 का कामो नगरकोटीको पनि यही अस्पतालमा उपचार भइरहेको छ। नगरकोटीको 7 मा 3 महिनाको नाबालक शिशु समेत रहेका छन्। प्रहरीका अनुसार गोसाईकुण्ड 7 का प्रेम दोर्जे घले, नेमा दोर्जे घले, ठेगाना नखुलेका फुरबालामा, बर्दियाको जितपुरका रामप्रसाद थारू, रसुवाको बेत्रावती गाउँपालिका 5 का सुराची राणा मगर र भक्तपुरको चागुराना नगरपालिका 1 का रीता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। साथै रसुवा अस्पतालमा 21 जना घाइतेको उपचार भइरहेको छ। सागर सहनी, रमेश बहादुर बुढा, ज्ञान बहादुर थिङ, श्यामलाल मोक्तान, चन्द्रबहादुर बुढा, तीर्थ बहादुर बुढा, उमेश रावल, राजु तामाङ, भुवन सिंह पाखरिन, निमा ग्याल्बो घले, तीर्थ बहादुर कार्की, सुकुमान कामी, प्याल्याङ शेर्पा, रेजिन शेर्पा, मिसान तामाङ, प्रतिमा लामा, फुर्बा युञ्जन, उपेश चौधरी, रोहनी चौधरी, निमा कर्मा र धुम्पु घलेको उपचार भइरहेको रसुवा अस्पतालले जनाएको छ। अरू खबरमा अब एउटा अन्तर्राष्ट्रिय खबर। पाकिस्तानको राजधानी इस्लामाबादमा रहेको एक अस्पतालमा आग लागी हुँदा कम्तीमा 14 जना नवजात शिशुको ज्यान गएको छ। सरकारी अस्पताल पाकिस्तान इन्स्टिच्यूट अफ मेडिकल पीआईएमएसको प्रसूति कक्षमा आज बिहान 6:30 बजेतिर आग लागी भएको चीनिया समाचार संस्था सिन्हुआले जनाएको छ। 9 जना बालबालिकाको घटनास्थलमै ज्यान गएको र अन्य घाइतेहरूलाई बालकक्षमा सारेर उपचार गर्ने क्रममा ज्यान गएको खबरमा उल्लेख छ। आग लागेको समयमा 15 जना बालबालिका प्रसूति कक्षमा भर्ना भएका थिए। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अस्पतालमा भएको आग लागेको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ। उहाँले अधिकारीहरूलाई तत्काल घटनाको छानबिन गर्न निर्देशन दिनुभएको छ। यसैबीच घटनाको छानबिन गर्न एउटा समिति गठन भएको छ। यो समितिले आग का कारणहरूको छानबिन गर्नेछ। र अन्त्यमा खेल खबर। संखुवा सभाको खानपानी नगरपालिका 3 माने भन्ज्याङमा संखुवा सभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। एडभान्स क्लबको आयोजनामा आगामी कार्तिक 14 गतेदेखि 20 गतेसम्म संखुवा सभा गोल्ड कप फुटबल प्रतियोगिता 2083 सञ्चालन हुने भएको छ। हिजो सदरमुकाम खानबारीमा आयोजक एडभान्स क्लब माने भन्ज्याङले पत्रकार सम्मेलन गर्दै संखुवा सभा गोल्ड कप फुटबल प्रतियोगिताको जानकारी दिएको हो। सामाजिक सद्भावका लागि युवा एकता, विकृति, विसंगतिका विरूद्ध खेलकुदद्वारा सहकार्यको प्रतिबद्धता भन्ने मूल नाराका साथ एडभान्स क्लबको आयोजनामा माने भन्ज्याङ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता हुन लागेको हो। एडभान्स क्लबले स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरूड कपलाई 2064 सालदेखि परिमार्जन गर्दै अरूड भ्याली रनिङ सिल फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको छ। कोशी प्रदेशमा महत्वपूर्ण प्रतियोगिताका रूपमा पहिचान बनाएको उक्त प्रतियोगितालाई यस वर्ष थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउँदै संखुवा सभा गोल्ड कप नामकरण गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा संखुवा सभाका 4 ए डिभिजन क्लब, राष्ट्रिय ए डिभिजन क्लब तथा कोशी प्रदेशका विभिन्न जिल्लाका ए डिभिजन क्लब गरी 8 टोलीको सहभागिता रहने एडभान्स क्लबका अध्यक्ष प्रकाश घिमिरेले बताउनुभयो। खेलकुद मार्फत युवा एकता, सामाजिक सद्भाव र सकारात्मक संस्कृतिको विकास गर्दै स्थानीय खेलाड़ीलाई उच्च स्तरीय प्रतिस्पर्धाको अवसर प्रदान गर्नु प्रतियोगिताको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ।

लाखको विजेताले नगद 5 लाख रूपियाँ र उपविजेताले 3 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। यसै सर्वोत्कृष्ट खेलाड़ीलाई 10,000 रूपियाँ तथा उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेण्डर, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही 7,000 रूपियाँ प्रदान गरिनेछ। प्रत्येक खेलका म्यान अफ द म्याचलाई 5,000 रूपियाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि पुरस्कारतर्फ मात्रै कुल 8,87,000 रूपियाँ खर्च हुने आयोजकले जनाएको छ। अरूण खबरको अन्त्यमा मुख्य खबरका शीर्षकहरू पुनः एकपल्ट। संघ सभामा नेपाल विद्युत प्राधिकरणको वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न। तिब्बतबाट आएको बाढ़ीसँगै चितवनका त्रिशुली र नारायणी नदीमा 1800 भेटिए। 25 जनाको काठमाण्डौमा उपचार चल्दै। पाकिस्तानको अस्पतालमा आग लागि 14 नवजात शिशुको ज्यान गयो। र संघसभा गोल्ड कप फुटबल प्रतियोगिता कार्तिक 14 गतेदेखि सञ्चालन हुने। हवस् अरूण खबर अहिलेलाई यति नै। अन्य नयाँ खबरका साथमा भोलि साँझ 7 बजे पुनः उपस्थित हुने नै छौं। रेडियो अरूण सुन्दै रहनुहोस्। र म बिदा हुन्छु। नमस्कार।

0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभाको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम बमोजिम संखुवा सभा तथा भोजपुर जिल्लामा सञ्चालित अलैंची सुपर जोन तथा सुन्तला जोनको तोकिएको कार्यक्षेत्रहरूमा सञ्चालन हुने भएकोले उक्त कार्यक्रमहरू सञ्चालन गर्नका लागि इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, उद्योग कम्पनी फर्महरूले मिति 2083 साल भाद्र 24 गतेसम्म कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा, जोन प्राविधिक एकाई भोजपुर, जोन सम्पर्क एकाई मादी र जोन सम्पर्क एकाई दिङला स्थित सम्पर्क कार्यालयमा अनुसूची 10 बमोजिम रितपूर्वक भरिएको आवेदन फारम तथा अन्य आवश्यक कागजातहरू प्रस्ताव पेश गर्नुहुन यो सूचना प्रसारण गरिएको छ। अलैंची सुपरजोन कार्यक्षेत्र धर्मदेवी नगरपालिका 1, 2, 3, 5 र 6, मादी नगरपालिका 1, 7, 8 र 9, चैनपुर नगरपालिका 1, 2 र 4, पाँचखपन नगरपालिका 1 र 9, खादबारी नगरपालिका 3, 4, 11, सभापोखरी गाउँपालिका 2-6, सिसिला गाउँपालिका 1-5, मकालो गाउँपालिका 1-6, सिलिचोङ गाउँपालिका 1-5 र भोटखोला गाउँपालिका 2-5, भोजपुर नगरपालिका 1, 2, 3, 4, 5, 8, 9, 10 र 11, सडानन्द नगरपालिका 9, 10 र 13, अरुण गाउँपालिका 2, टेम्के मयुङ गाउँपालिका 1, 2, 3, 4, 5, 7, 8 र 9, रामप्रसाद राई गाउँपालिका 1, 2, 3, 6 र 7, आमचोक गाउँपालिका 1-4, साल्पा सिलिछो गाउँपालिका 2-6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार, सुधारिएको अलैंची भट्टी निर्माण कार्यक्रम, अलैंची बालीको प्राथमिक प्रविधि तथा यन्त्र उपकरणहरूको जडान निर्माण तथा प्रदर्शनी, अलैंची बालीको नर्सरी स्रोत केन्द्र स्थापना तथा सुदृढीकरण, सुन्तला जोन संखुवा सभाको कार्यक्षेत्र धर्मदेवी नगरपालिका 4-6, मादी नगरपालिका 3, 4, 5, 6 र 7, चैनपुर नगरपालिका 5, 6, 8, 10 र 11, खादबारी नगरपालिका 1, 2, 4, 5, 6, 7, 8, 9, 10 र 11, सभापोखरी गाउँपालिका 1 र 2, सिलिचोङ गाउँपालिका 3, 4 र 5, सिसिला गाउँपालिका 1-5, सुन्तला जोन भोजपुरको कार्यक्षेत्र भोजपुर नगरपालिका 3 र 4, टेम्के मयुङ गाउँपालिका 2, 3, 5, 7 र 8, सडानन्द नगरपालिका 1, 2, 3, 4, 5, 6, 7, 8, 10, 11, 12, 13 र 14, रामप्रसाद राई गाउँपालिका 5 र 6, साल्पा सिलिछो गाउँपालिका 2, 3, 4 र 6। कार्यक्रमको नाम सिंचाई पूर्वाधार निर्माण कार्यक्रम, सुन्तलाको क्षेत्र विस्तार कार्यक्रम, सुन्तला अलैंचीको लागि आवश्यक खाद्य तत्व, बाली संरक्षण सामग्री, कृषिजन्य औजार उपकरण सहयोग कार्यक्रम। पुनश्च प्रस्ताव पेश गर्नको लागि प्रस्ताव फारमको ढाँचा अनुसूची 10 यस कार्यालयको वेबसाइटबाट डाउनलोड वा कार्यालयबाट प्राप्त गर्न सकिनेछ। आवेदन साथ पेश गर्नुपर्ने कागजातहरू, संस्था सूचीकृत वा नवीकरण गर्ने आशय सहितको निवेदन, संस्थाको दर्ता तथा नवीकरण तथा स्थायी लेखा नम्बर र गत आर्थिक वर्षको कर चुक्ता भएको प्रमाण पत्रको प्रतिलिपि, संस्थाको हकमा बैठकको निर्णयको प्रतिलिपि, खेती गरिने जग्गा स्थान खुल्ने गरी जग्गा धनीको लाल पूर्जा वा भाडा अथवा लिजको जग्गा भएमा कम्तीमा 5 वर्ष र पूर्वाधार निर्माणको लागि 10 वर्षको सम्झौता नामाको प्रतिलिपि, निवेदकको नागरिकता वा नेपाल सरकारद्वारा जारी फोटो सहितको परिचय खुल्ने कागजातको प्रतिलिपि। थप जानकारीको लागि सम्पर्क नम्बर संखुवा सभा 0295-62-855, भोजपुर 0295-420-049, नवीन कुमार दागी संखुवा सभा मोबाइल नम्बर 98-520-55-079, जुनिता राई भोजपुर मोबाइल नम्बर 98-520-77-376, इमेल pmamp.piu.sankhuasabha@gmail.com, वेबसाइट www.pmamp.sankhuasabha.gov.np। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई संखुवा सभा।
1: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू,
2: सपक्क
1: मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्नेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्नेत, सम्पर्क नम्बर 98 6 41 43 460।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
2: औ लु, समस्याको समाधान भनेकै म हो,
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाइ पो छ भन्छ झुसेले।
3: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक बोले, कुन मेन पावरबाट जाने त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
0: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98 5251094, 98 12 36 77 42 र व्हाट्सएप नम्बर 97054358302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: लै लै माया लै काटीमा खुटी खसीको मासु सती सालको अचानो भन्थे, लुगा धुने साबुन सफा गर्ने पानी मन धुने हजुर वचन, लौ लौ लल्ला बारी खर्कैको नारायण जौबारी।
6: नमस्कार, म लोक गायक कमलीकान्त भेटवाल, तपाईँ अहिले सुन्दै हुनुहुन्छ।

0: बस्मेत वस्त्रालयले दिँदैछ ग्राहकहरूका लागि सुवर्ण अवसर। विवाहका लागि सटिङ सुटिङका साडीहरू, मौकाको फाइदा उठाउनुहोस्। आउनु हुनेछ जस्तो तपाईँको मनले माग्छ, एकपटक आउनुहोस् आइरहनु लाग्छ। तपाईँकै सेवाको लागि बस्मेत वस्त्रालय, चैनपुर नगरपालिका छ टलिकम अगाडि, प्रोपाइटर दिल्ली कुमार बस्मेत, सम्पर्क नम्बर 98621443460।
1: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ,
2: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन, अब विदेश जान राम्रो मेन पावर खोज्न हिँडेको हुन्छ।
1: औ लु, समस्याको समाधान भनेकै म हो,
3: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
1: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ, त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो, राम्रो कमाई पो छ भन्थ्यो झुसेले।
2: हामी पनि त्यही मेन पावरबाट जानुपर्छ,
3: अब त्यहीबाट जाने
1: लाखे सल्लाह दिएको के पाक्क बोले, कुन मेन पावरबाट जाने, त्यो कुरा त रेडियोले पो भन्छ त, 1919 किनेर ल्याएको रेडियो छ, लु सुनौ त।
4: ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी, साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रा राम्रा कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 98520-51094, 98126-7742 र व्हाट्सएप नम्बर 97054-58302। ग्रोथ प्रोसेस मेन पावर, शाखा कार्यालय इटहरी, पूर्व लाइन सुनसरी नेपाल।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम संखुवा सभाको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास र प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन कार्यक्रम सञ्चालन सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार तपसिल बमोजिमको कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकोले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 अनुसार योग्यता पुगेका इच्छुक युवा कृषक वा कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित मिति 2083 साल साउन 29 गतेदेखि 2083 साल भाद्र 25 गते भित्र कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा, जोन प्राविधिक एकाइ भोजपुर, जोन सम्पर्क एकाइ मादी र जोन सम्पर्क एकाइ दिङलामा अनुसूचित 2 बमोजिमको ढाँचामा आवेदन तथा अनुसूचित 3 बमोजिमको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सञ्चालन हुने कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास लक्षित लाभग्राही 16-40 वर्ष उमेरसम्म भित्रका युवा कृषक वा कृषि उद्यमी, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, कार्यक्रम सञ्चालन गर्न सकिने बाली वा वस्तु, कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए अनुसार लक्ष्य संख्या 19, बजेट रु 76 लाख, अनुदान रकम तथा भुक्तानी प्रक्रिया, प्रस्तावको कुल लागतको बढ़ीमा 50% वा 4 लाख रूपैयाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने। सञ्चालन हुने कार्यक्रमको नाम प्राङ्गारिक मल भर्मी कम्पोस्ट प्रवर्धन, कार्यक्रम सञ्चालन हुने क्षेत्र संखुवा सभा र भोजपुर जिल्लाभरि, लक्ष्य संख्या 2, बजेट रु 4,20,000, प्रस्तावको कुल लागतको बढ़ीमा 50%, निवेदन साथ संलग्न गर्नुपर्ने कागजात प्रश्नहरू, कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव, अनुसूची दुईको निवेदन र अनुसूची तीन अनुसार प्रस्ताव ढाँचा, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभाको वेबसाइट www.pmamp.sankhuasabha.gov.np बाट प्राप्त गर्न सकिनेछ। आवेदकको व्यक्तिगत तथा तीन पुस्ते विवरण खुल्ने कागजातहरू, नेपाली नागरिकताको प्रतिलिपि, कार्यक्रम सञ्चालनका लागि जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भएमा जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माणतर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौताको प्रतिलिपि, उद्यम वा व्यवसाय दर्ता भएको भए सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, अघिल्लो आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू, स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि, सहकारी संस्था कृषक समूहको सदस्य भएमा सम्बन्धित सहकारी संस्था समूहको सिफारिस पत्र, थप जानकारीको लागि सम्पर्क नम्बर 029562855 9852058979, संखुवा सभा 029420949 9852077376, भोजपुर। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ संखुवा सभा।
6: आया, आज बिहानैदेखि पेट दुखेर हैरान भइसके, उपचार गर्न कहाँ जाने होला?
7: काका, किन सुतेरै गनगनाइरहनु भएको छ नि?
6: पेट दुखेर उठ्नै सकिरहेको छैन भने आया।
7: ए लु, जचाउन जानुपर्छ काका।
6: जान त जानु, तर खोइ कहाँ पो जानु? राम्रो उपचार गर्ने यो चैनपुरमा कुनै हस्पिटल छैन होला?
8: ल छ नि काका, 0.6 लाइनमा प्रभावकारी उपचार हुने प्रभास मेडिकल हल, त्यहाँ गए त भइगयो नि।
9: पुरानो ग्यास्ट्रिक, अल्सर, हर्ष, दिशाबाट रगत बग्ने, छाला सम्बन्धी रोग, चर्म रोग, तिमी रोग, टन्सिल, बाथ, हाट जोड्ने, नसा, नाक कान घाँटी, दम पिना, तल्लो पेट दुखेको, महिनावारी गडबडी भएको, बाजुधनको सल्लाह सुझाव, हात खुट्टा झमझमाउने, पोल्ने, अनुहारको चाया, पोतो, डन्डीफोर आदिको उपचार, साथै ईसीजी, एक्सरे, भिडियो एक्सरे सेवा उपलब्ध छ। साथै यहाँ सबै प्रकारका औषधिहरू सुपथ मूल्यमा बिक्री गरिन्छ।
10: प्रत्येक बिहीबार र शुक्रबार बिहान 7 बजेदेखि बेलुकी 7 बजेसम्म फिजिसियन एमबीबीएस डाक्टर रूपक रौनियाद्वारा ओपीडी सेवा, भिडियो एक्सरे, गर्भवती जाँच तथा प्याथोलोजी सेवा,
9: 24 घण्टा फार्मेसी सेवा तथा इमर्जेन्सी सेवा उपलब्ध छ। साथै 24 घण्टा एमबीबीएस सेवा पनि उपलब्ध छ।
10: विभिन्न देश तथा विदेश जानको लागि मेडिकल पनि गरिन्छ।
8: प्रवास मेडिकल हल, चैनपुर 7 0.13 लाइन, सम्पर्क नम्बर 029570292, फोन नम्बर 9843245019।
11: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा बनौ, मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।

0: के तपाईँलाई आँखा सम्बन्धी कुनै समस्या छ?
1: यदि समस्यामा हुनुहुन्छ भने आँखा सम्बन्धी सम्पूर्ण समस्याहरूको लागि चैनपुर आँखा उपचार केन्द्र।
0: हाम्रा सेवाहरू आँखा जाँच गरिनुका साथै आँखा जाँच गरे अनुसारका चस्माहरू बनाइन्छ। चस्मा जाँच गरिनुका साथै आँखा सम्बन्धी सम्पूर्ण औषधिहरू पनि पाइन्छ।
1: चैनपुर आँखा उपचार केन्द्र सम्पर्कको लागि मोबाइल नम्बर 9814771118 र 9867212300। चैनपुर आँखा उपचार केन्द्र, चैनपुर सङ्खुवा सभा।
2: हातमा के पो बोकेर लाग्यो गुटुङटुङ?
3: के गर्नु अब, पेन्सन थाप्न हिँडेको भन्न मिलेन। अब विदेश जान राम्रो मेन पावर खोज्दै हिँडेको नि।
2: लु, समस्याको समाधान भनेकै म हो।
4: बरु कुन मेन पावर राम्रो छ त्यहीबाट बाहिर जाउँ भनेर हिँडेको नि।
2: औ त्यति कुरामा पनि टेन्सन लिनुपर्छ? त्यो आन्द्रे कि बान्द्रे कुन मेन पावरबाट पो गएको थियो? राम्रो कमाइ पो छ भन्छ जुसेले।
3: दुबोले हामी पनि त्यही मेन पावरबाट जानुपर्छ।
4: अब त्यहीबाट जाने
2: लाखै सल्लाह दिएको के पाक्क बोले? कुन मेन पावरबाट जाने? त्यो कुरा त रेडियोले पो भन्छ त। 19 किनेरू ल्याएको रेडियो छ, लु सुनौँ त।
5: ग्रुप प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी। साउदी, कतार, कुवेत, मलेसिया, मोरिसियस लगायत युरोपियन कन्ट्रीहरूबाट भारी संख्यामा नेपाली महिला पुरुष कामदारहरूको माग भएकाले यस ग्रोथ प्रोसेस मेन पावरमा चाँडो भन्दा चाँडो सम्पर्क गर्नुहोला। यस मेन पावरबाट नेपाल सरकारले मान्यता दिएका देशहरूमा श्रम स्वीकृत गराएर सबै प्रक्रिया पूरा गराई नेपालकै एयरपोर्टबाट पठाइनेछ। यस मेन पावरले गल्फ कन्ट्रीहरूमा महिला तथा पुरुष कामदारहरूलाई खाना बस्न सुविधा सहित 40,000 माथि कमाई हुने राम्रो राम्रो कम्पनीहरूमा पठाइरहेको छ। साथै युरोपको हकमा खाना बस्ने सुविधा सहित मासिक 80,000 माथि कमाई हुने कम्पनीहरूमा पठाइरहेको छ। र यस मेन पावरबाट फ्री भिसा, फ्री टिकटमा पनि गल्फ कन्ट्री पठाइन्छ। थप जानकारीको लागि सम्पर्क घनश्याम भट्टराई, मोबाइल 9852051094, 9812376742 र व्हाट्सएप नम्बर 9704558302। ग्रोथ प्रोसेस मेन पावर शाखा कार्यालय इटहरी पूर्व लाइन सुनसरी नेपाल।
6: भाइको लागि प्यान्ट, मेरो लागि अनि घरको लागि अरू कता पनि किन्नु छ।
7: होइन के साह्रो हौ, त चाहिँ बजार जान्छु भन्थे, एक्लै गनगनाएर बसिरहेछस् त।
6: हेर्नुहोस् न दादा, आज कपडा किन्नु बजार जानु भनेको, धेरै कपडा किन्नु छ, कहाँ कहाँ खोज्नु पर्ने हो, दिक्क लागिसक्यो मलाई त।
7: हे लाठी, यति कुरामा टेन्सन लिनुहुन्छ? शम्भु ट्रेड्स एन्ड सप्लायर्स जान, त्यहाँ तैँले खोजेको सबै प्रकारका कपडाहरू पाइन्छ नि।
6: धन्यवाद दादा, म अहिले नै गइहाले।
7: जेन्स तथा लेडिज ओरिजिनल भेस्ट प्यान्ट, विभिन्न रेडिमेड कपडा, कुर्ता सलवार, तिरक, डस्ना, ब्यागहरू होलसेल तथा खुद्रा मूल्यमा पाइनुका साथै विवाह व्रतबन्धका सम्पूर्ण कपडाहरू पाइन्छ। शम्भु ट्रेड्स एन्ड सप्लायर्स, चैनपुर पोखरी बजार, सङ्खुवा सभा। प्रोप्राइटर शम्भु कटवाल। सम्पर्क नम्बर 9841150600।
6: खराङ सम्पर्क सञ्जीव कटवाल 9816348440।
7: जलजला बिहिबारे सम्पर्क मामा होलसेल वस्त्रालय, विनोद पोखरेल। सम्पर्क नम्बर 9840069782।
8: मादी माध्यमिक विद्यालय मादीको 76 वार्षिकोत्सव समारोह सम्बन्धी सूचना।
9: यस विद्यालयको 76 वार्षिकोत्सव समारोह तपसिल अनुसारका कार्यक्रमहरू सहित भव्य रूपमा मनाउने निर्णय भएको हुँदा उक्त अवसरमा उपस्थित भइदिनु हुन विद्यालयका जग्गादाता श्रेयस्कर, विशिष्ट मानर्थ, संरक्षक, आजीवन जग्गादाता सदस्यज्यूहरू, छात्रवृत्ति तथा अक्षय कोषहरूका संस्थापक ज्यूहरू लगायत विद्यालयका पूर्व शिक्षक ज्यूहरू, कर्मचारीहरू, पूर्व विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी ज्यूहरू, पूर्व विद्यार्थी जीवहरू, अभिभावक जीवहरू, शिक्षा प्रेमी, बुद्धिजीवी, समाजसेवी महानुभावहरू, संघ संस्थाहरू, विद्यालयहरू लगायत सम्बन्धित सबैलाई निमन्त्रण पत्र पठाइसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि विद्यालयको 75 वार्षिकोत्सव समारोहमा यहाँहरूको गरिमामय उपस्थितिको लागि यो सूचना प्रसारण गरिएको छ। कार्यक्रमहरू 2083 साल भाद्र 8 गते सोमबार विद्यालय सरसफाई सरसजावट तथा कक्षा 1-5 स्तरीय खेलकुद प्रतियोगिता हस्तकला तथा चित्रकला प्रतियोगिता र पुरस्कार वितरण भाद्रा 9 गते मंगलबार कक्षा 6-देखि कक्षा 12-सम्म खेलकुद प्रतियोगिता तथा पुरस्कार वितरण भाद्र 10 गते बुधबार साहित्य गोष्ठी र नृत्य प्रतियोगिता तथा पुरस्कार वितरण भाद्र 11 गते बिहिबार विद्यालय स्तरीय कक्षा 1-5, 6-8 र कक्षा 9-12 हाजिरी जवाफ प्रतियोगिता र पुरस्कार वितरण र भाद्र 12 गते शुक्रबार आमसभा हिरक महोत्सव स्मारिका विमोचन विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत सामाजिक परीक्षण प्रतिवेदन प्रस्तुत अभिनन्दन तथा सम्मान कार्यक्रम अन्तर्मावि स्तरीय सांस्कृतिक कार्यक्रम प्रशंसा पत्र तथा कदर पत्र प्रमाण पत्र वितरण

0: क्षितिज पारिबाट एउटा सन्देश घरदेशीलाई, मिठो सम्झना मेरो मुटु परदेशीलाई, क्षितिज पारिबाट एउटा सन्देश घरदेशीलाई, यादहरू कति कति क्षितिज पारिबाट, यादहरू कति कति क्षितिज पारिबाट, ज्यान यता मन उता गाह्रो रहेछ परदेशीलाई, क्षितिज पारिबाट एउटा सन्देश घरदेशीलाई। प्रिय मन, अब तपाईँलाई हामी कार्यक्रम क्षितिज पारीको बसाई मार्फत तपाईँको आफन्तीसम्म जोड्नेछौ, अनि तपाईँले पुग्नुहुनेछ गीत मरुन्जेल तपाईँका मनका थालहरू। रेडियो अरुणको तरंगमा हरेक साताको आइतबार, बुधबार र शुक्रबार राति मीडिया प्रेमी मनहरूको संयोजनमा कार्यक्रम क्षितिज पारी। रेडियो कार्यक्रम क्षितिज पारीलाई प्रायोजन गर्ने साथीहरू छविलाल राई, पहोले साइला, चम्पू नगरपालिका नौ, किराँत चौक भित्रे शङ्ख सभा,
1: सपना शाखर, मादी नगरपालिका चार, देवढुङ्गा शङ्ख सभा,
0: जीवन फावेन, सभा पोखरी गाउँपालिका चार, शङ्ख सभा हाल मलेसिया,
1: युनिसा तामाङ, धर्मदेवी नगरपालिका चार, मामलिङ शङ्ख सभा,
0: निशान युङहाङ, मङ्सेबुङ गाउँपालिका तीन, इलाङ,
1: ठुल्दाई श्रीराम दाहाल, चैनपुर नगरपालिका एघार, लोहाकोट शङ्खुवा सभा,
0: राजबिरही काइला, इटहरी सुनसरी हाल मलेसिया,
1: निरुषा खालिङ राई, चैनपुर नगरपालिका नौ भित्रे शङ्खुवा सभा,
0: देवराज राई, चैनपुर नगरपालिका दस लेवारी शङ्खुवा सभा हाल काठमाडौँ,
1: हिमाल चामलिङ राई, सभा पोखरी गाउँपालिका दुई ज्यामिरे शङ्खुवा सभा हाल मलेसिया,
0: सुजन कुलुङ राई, सिलिचुङ एक बैसिन्दा शङ्खुवा सभा हाल कतार,
1: जुनिता चामलिङ राई, फेदिम नगरपालिका पाँच, सरसिउला केराबारी पाँच, थर हाउ कुवेत।

हजुर, मेरो देश डुब्ने लाग्यो। वास्तवमा यो एउटा साँच्चै देशभक्ति, साँच्चै मर्मस्पर्शी यो गीत सँगसँगै तपाईँलाई म हार्दिक स्वागत गर्न चाहन्छु। क्षितिज पारीको अवसायमा हुनुहुन्छ, यति बेला तपाईँ हामी अलिकति दुःखद परिस्थितिमा छौं, दुःखद मोडमा छौं भनौ न। विशेष गरी यति बेला नेपालका विशेष रसुवा होइन, अनि रसुवा त्यसै गरी धादिङ, चितवन लगायतका जिल्लाहरूमा, नुवाकोट लगायतका जिल्लाहरूमा चाहिँ एक खालको अप्रत्याशित रूपमा एउटा प्राकृतिक घटना घट्यो। तिब्बतको चाहिँ हिमताल फुटेर भोटेको सी त्रिशुली हुँदै आएको बाढीले ठूलो जनधनको क्षति गर्यो अनि वास्तवमा के भन्ने के नभन्ने के बोल्ने के नबोल्ने त्यो परिस्थिति छ। वास्तवमा यति बेला मुलुक एकदमै प्रणामा छ, एकदमै प्रणामा छौँ तपाईँ हामी। कतिले ज्यान गुमाउनु भएको छ त्यो यकिन छैन, होइन। धन जनधनको क्षति यति भयो, त्यो अहिले तपाईँ हामीले कल्पना गरेको भन्दा धेरै नै भएको छ। वास्तवमा यो प्रणामा तपाईँ हामी छौँ। जहाँ भए पनि, अब जस्तो अवस्थामा रहे पनि, यो प्रणालाई चाहिँ अब शक्तिमा बदल्नु पर्छ तपाईँ हामीले। यति बेला सामाजिक सञ्जाल हेर्ने हो भने सामाजिक सञ्जालमा चाहिँ छेद विच्छेद भएका ती कारुणिक तस्विरहरू, कारुणिक भिडियोहरू, भन्दाहरू केही पनि तपाईँ हामीले देख्न सक्दैनौ। वास्तवमै यो एउटा प्रणादायिक परिस्थिति, प्रणादायिक चाहिँ अवस्थामा यति बेला चाहिँ मुलुक गुज्रेको छ। विशेष गरी नुवाकोट, धादिङ, चितवन लगायतका जिल्लाहरू यति बेला साँच्चै भनौँ न एक खालको चाहिँ तनावमा, पीडामा, त्यो परिस्थिति त्यसरी गुज्रिरहेको छ कि मान्छे छेद विच्छेद भइरहेको छ, मान्छेहरू कराइरहेको छ, आकुल व्याकुल भइरहेको छ। एकदमै अब त्यो चाहिँ भनौँ न सामाजिक सञ्जाल हेर्दै गर्दा, विभिन्न मिडियाहरू हेर्दै गर्दा तपाईँले पनि त्यो अनुभूति गरिसक्नु भएको छ। यो परिस्थिति एकदमै नाजुक छ। जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, तपाईँ सजग रहनुहोला, सचेत रहनुहोला। कहाँ कति बेला के हुन्छ यो तपाईँ हामीले कल्पना गर्न सकिँदो रहेनछ, होइन। वास्तवमै यति बेला चाहिँ हामी क्षितिज पारीको व्यवसायमा चाहिँ मिठा गीत संगीतको साथमा तपाईँसँग तपाईँका सम्झना सन्देशहरूलाई चाहिँ सम्प्रेषण गर्ने गर्छौँ। आज विशेष गरी अब मिठा गीत संगीत भन्दा पनि अलिकति अब यो मुलुक यति बेला चाहिँ समस्यामा छ, प्रणामा छ, एकदमै यो चाहिँ जर्जर अवस्था भइरहेको छ, एकदमै चाहिँ प्रणामा छौँ तपाईँ हामी। त्यो भएर पनि आज चाहिँ मिठा गीत संगीत भन्दा पनि केही देशभक्ति गीत संगीतको साथमा होइन तपाईँसँग मैले कुराकानी गर्छु। यति बेला कहाँबाट सुन्दै हुनुहुन्छ, कसरी सुन्दै हुनुहुन्छ, तपाईँलाई तपाईँ सबैलाई मैले स्वागत पनि गर्न चाहे कार्यक्रममा। यति बेला रेडियो अरुणको फ्रिक्वेन्सीबाट कोशी प्रदेश अनि आसपासका भूभागमा तपाईँले यो कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। 97.6 मेगाहर्जको फ्रिक्वेन्सीमा रेडियो बज्दैछ। सँगसँगै तपाईँले चाहिँ हामीलाई www.radioarun.com.np मार्फत पनि संसारभरबाट एकैसाथ सुन्न सक्नुहुन्छ, सुनिरहनु भएको छ मैले पूर्ण विश्वास लिएको छु। सँगसँगै हाम्रो पात्रमा चाहिँ केही समस्या आइरहेको छ, त्यो भएर तपाईँसँग त्यताबाट जोडिन सकेको छैनौँ। तर नेपाली पात्रमा तपाईँलाई यो पनि जानकारी गराउँछु, नेपाली पात्रबाट तपाईँले मजाले हामीलाई सुन्न सक्नुहुन्छ। सँगसँगै रेडियो अरुणको चाहिँ फेसबुक पेजबाट त धेरै साथीहरूले सुन्नुहुन्छ, धेरै साथीहरूले कार्यक्रमलाई सेयर गर्नुहुन्छ, आफ्ना चाहिँ कमेन्टहरू त्यहाँ पोस्ट गर्नुहुन्छ, आफूले त्यहाँ उपस्थित जनाउनुहुन्छ।

0: सँगसँगै मेरो व्यक्तिगत टिकटक आइडीबाट पनि यति बेला तपाईँले हेर्दै र सुन्दै हुनुहुन्छ। तपाईँ सबैप्रति म आभार व्यक्त गर्छु। मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको व्यवसाय हो, क्षितिज पारीको व्यवसाय, र व्यवसायमा हामी घरदेशदेखि परदेशसम्मका मनमुटुहरूलाई जोड्छौं। घरदेशदेखि परदेशसम्मका साथीभाइहरूसँग कुराकानी गर्दै गर्दै यो यात्रालाई चाहिँ हामी पूर्णता दिने गर्दछौ। हरेक आइतबार, बुधबार र शुक्रबार यही प्रहरमा कार्यक्रम आउने गर्छ। विशेष गरी आज अब यो परिस्थिति जुन तरिकाले गुज्रिरहेको छ नेपालमा यति बेला, विशेष गरी नुवाकोट, धादिङ, चितौन लगायतका जिल्लाहरूमा भएको एउटा अप्रत्याशित त्यो घटनाले तपाईँ हाम्रो चाहिँ भनौँ न मोड नै एकदमै चेन्ज भएको छ, मोड नै एकदमै अफ भएको छ होइन। यो परिस्थितिमा छौँ, देश विदेशबाट सुन्दै हुनुहुन्छ, खबर हेर्दै हुनुहुन्छ तपाईँ सबै, तपाईँ हामी सबै यति बेला एकदमै भनौँ न यो कारुणिक अवस्थामा छौँ। जसरी जे जे भए पनि मान्छेले सबै कुराहरूलाई चाहिँ शक्तिमा बदल्दै फेरि पनि आफ्नो चाहिँ दैनिकीमा फर्कनै पर्ने परिस्थिति हुन्छ, आफ्नो लयमा फेरि फर्कनै पर्छ। यो तपाईँ हाम्रो परिस्थिति हो, बाध्यता हो, यी सबै सबै कुराहरूलाई अब फिर्दै म तपाईँसँग कुराकानी गर्छु। के छ कसो छ तपाईँकोतिर? यति बेला म स्वागत गर्छु एकजना साथीलाई, आउनु भएको छ, फोन लाइनमा हुनुहुन्छ साथी। 9840686023 को लाइन खुल्ला छ। प्रवासमा रहनुहुने साथीहरूले वाट्सएपमा कल गर्नुहोला, नम्बर सही हो भन्दै स्वागत गर्छु साथीलाई। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट हुनुहुन्छ? शङ्ख सभा कुन ठाउँबाट बोल्दै हुनुहुन्छ सुस्मिताजी? फलाटेबाट बोल्दै हुनुहुन्छ। ल ठिक छ, अनि कार्यक्रम सुन्दै हुनुहुन्छ, सहभागिता जनाउँदै जनाउनु भयो होइन? सुन्दै हुनुहुन्छ है। खमारेबाट भन्नुभयो नि त तपाईँ, मैले फलाटे भने तपाईँले हजुर भन्नुभयो, खमारेबाट भनेपछि पाँच खपनबाट होइन? ल ठिक छ, तपाईँ आउनुभयो कार्यक्रममा सहभागिता जनाउनु भयो, अब तपाईँका सम्झना सन्देशतर्फ लागौँ।
1: सम्झना सन्देश भन्नु पर्दाखेरि फर्स्टमा त दादा हजुरलाई नै सुत्ने शुभ सपना भन्न चाहन्छु। अनि त्यसै गरी मेरो भोजपुरतिर रहनुहुने मेरो बाबा मम्मीलाई पनि सुत्ने शुभ सपना भन्न चाहन्छु। अनि साथीहरूलाई शुभ सपना राख्नु पर्दा त रिना तामाङ, अनि बिना तामाङ, अनि सन्जु तामाङ
0: नमस्कार। छुट्टीमा यति बेला सुस्मिता तामाङसँग कुराकानी गरे, पाँच खपन खमारेबाट सहभागिता जनाउनु भयो, उहाँले पनि सबैलाई सम्झँदै यो यात्राबाट बिदा हुनुभएको छ। वाट्सएपमा एकजना परदेशी यो यात्रामा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्छु। को आउनुभयो? हेलो हेलो, साथी लाइनमा हुनुहुन्छ तर उहाँको आवाज मैले केही पनि सुन्न सकिनँ, फेरि फोन लाइनतर्फै लाग्छु। आउनु भएको छ एकजना साथी, हुनुहुन्छ, स्वागत गरौँ। हेलो
2: नमस्कार।
0: हजुर रात्रिकालीन नमस्कार, को बोल्दै हुनुहुन्छ, कहाँबाट हो? मन्दिरा तामाङ बोल्नुभयो, पाँच खपनबाट है। मन्दिराजी के छ, आराम हुनुहुन्छ? एकदमै ठिकठाक छ, चिनपुरतिर ठिकठाक छ, मेरो पनि ठिकठाक छ है। हुन्छ, तपाईँका सम्झना सन्देशतर्फ लागौँ न मन्दिराजी।
2: मेरो सम्झना सन्देश मेरो पापा मम्मी बसिराख्नु भएको छ, उहाँहरूलाई पनि गुड नाइट शुभ सम्पन्न भन्न चाहन्। दिदीहरू हुनुहुन्छ पञ्चुभा तामाङ, सुमकुमार तामाङ, उहाँहरूलाई पनि गुड नाइट शुभ सम्पन्न भन्न चाहन्। साथीहरू हुनुहुन्छ ललिता तामाङ, विरका तामाङ, सन्ध्या तामाङ, देवी माया तामाङ, उहाँहरूलाई पनि गुड नाइट शुभ सम्पन्न भन्न चाहे। अनि आज मेरो प्यारो छोराको जन्मदिन, उसलाई पनि जन्मदिनको लाखौँ लाख शुभकामना भन्न चाहे। अनि मेरो प्यारो मान्छे हुनुहुन्छ सुजन तामाङ, उहाँलाई पनि गुड नाइट शुभ सम्पन्न भन्न चाहे। टेक केयर, दादा।
0: हस् नमस्कार। छुट्टी यति बेला पाँच खपनको साथी हुनुहुन्थ्यो मन्दिरा तामाङ, कुराकानी गरे सबैलाई सम्झँदै उहाँ पनि छुटेर गइसक्नु भएको छ। आउन सक्नुहुन्छ 9840686023 को लाइन खुल्ला छ। प्रवासमा रहनुहुने साथीहरूले वाट्सएपमा कल गर्नुहोला र स्वदेशमा रहनुहुने साथीहरूले सिधै सम्पर्क गरेर यो यात्रामा जोड लिन सक्नुहुन्छ। मिडिया प्रेमी मनहरूले संयोजन गर्नुभएको प्रसाय क्षितिज पारीको प्रसाय हरेक साताको आइतबार बुधबार र शुक्रबार यही प्रहरमा म तपाईँसँग जोडिने गर्छु। स्वागत गर्छु साथीलाई। हाल्यो हेलो साथी लाइनमा हुनुहुन्छ तर उहाँको आवाज मैले केही पनि सुनिरहेको छैन। हेलो हेलो हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ कहाँबाट? पुष्पाञ्जलि राई बोल्दै हुनुहुन्छ कुवेतबाट। पुष्पाञ्जलिजी तपाईँको घर यता नेपाल कुन ठाउँ भन्नुभयो?
3: भोजपुर
0: है। अनि कोभिड पुग्नु भएको कति भयो हाम्रो पुष्पाञ्जलिजी? कोभिड जानुभएको कति भयो? ए भर्खरै जानुभयो है। ल ठिक छ पुष्पाञ्जलिजी, अब सबै कुराहरू ठिकठाकै होला, आरामै हुनुहुन्छ होला होइन? यहाँलाई मैले शीघ्र स्वास्थ्य लाभको पनि कामना गरे। यहाँले आफ्नो सम्झना सन्देशहरू राख्नुहोस् पुष्पाञ्जलिजी।
3: मेरो घर परिवारलाई नि गुड नाइट सुझाउ पनि भन्न चाहन्छु, अनि सम्पूर्णतिर हुनुहुन्छ मेरो बाबु गुड नाइट सुझाउ पनि भन्न चाहन्छु, अनि त्यसका चाहिँ

0: dan sampo na sajala kutnek sura sangi bandri jansu tu
1: korai. Namaskar, chutiyo. Puspanjali ji, garwa ka bospur iti bala kuvet ma unonsa. सम्झनु भयो, सबै जनालाई सम्झनु भयो, साथीभाइ इष्टमित्र घर परिवारको मिठो सम्झना गर्दै गर्दै यो यात्राबाट छुटेर गइसक्नु भएको छ. मुलुक एकदमै नराम्रो परिस्थितिमा यति बेला चाहिँ गुज्रिरहेको छ. तपाईँलाई मैले अघि आरम्भमा पनि जानकारी गराएँ. विशेष गरी चाहिँ भनौँ न नुवाकोट, रसुवा, चितौन, धादिङ लगायतका जिल्लाहरूमा चाहिँ तिब्बतमा चाहिँ हिमताल फुटेर चाहिँ आएको बाढीले भुटेपछि र त्रिशुलीमा आएको बाढीले धेरै नै जनधनको क्षति गरेको छ. यो परिस्थिति एकदमै सामान्य छैन, यो परिस्थिति एकदमै असामान्य रूपमा गुज्रिरहेको छ. छेद विच्छेद अवस्था छ. यति बेला सामाजिक सञ्जाल हेर्ने हो भने तपाईँ हामी सबै अब यो परिस्थितिबाट फेरि पनि बिस्तारै चाहिँ भनौँ न लयमा फर्कनै पर्छ. अब यो तपाईँ हामीले चाहिँ भनौँ न जति नै समस्या, जति नै पीडा, जति नै दर्दनाक अवस्था भए पनि सबै कुराहरूको चाहिँ नि परिस्थितिहरूलाई बिस्तारै सामना गर्दै गर्दै अगाडि बढ्नुपर्ने मोडमा छौँ हामी. यति बेला म अर्को एकजना साथीसँग कुराकानी गर्छु. आउनु भएको छ लाइनमा. हेलो, हजुर नमस्ते. को बोल्दै हुनुहुन्छ? श्रेया लिम्बू बोल्दै हुनुहुन्छ, सभा पोखरीबाट. है, के छ श्रेयाजीको खबर? खबर आराम हुनुहुन्छ? आरामै हुनुहुन्छ है. ठिक छ, त्यसो हो भने अब म तपाईँका सम्झना सन्देश तर्फ लाग्छु. श्रेयाजी
2: अनि दुई जतिले प्रोग्राम सुन्दै हुनुहुन्छ, सबै साथीले कसैले बित्नु
1: नमस्कार. छुट्यौँ श्रीया लिम्बूसँग कुराकानी गरे. सभा पोखरीको साथी हुनुहुन्थ्यो, आउनुभयो. सबैलाई सम्झँदै म पनि छुटेर गइसक्नु भएको छ. यति बेला फेरि पनि म फोन लाइन तर्फै लाग्छु. कोही साथीको आगमन भएको छ, उहाँलाई स्वागत गरौँ. हेलो, हजुर नमस्ते. को बोल्नुभयो? अस्मि सोताङ. अस्मिजी, कति लामो समयसम्म तपाईँ कहाँ हराउनु भएको हो? हराउनु भएको छैन, सुनेर साथ दिइरहनु भएको थियो यहाँले, होइन त? ए ल, ठिक ठाक छ. भनेपछि तपाईँको खबर सबै राम्रो छ नि, होइन? एकदमै, मेरो पनि ठिकठाक छ. एकदमै ठिकठाक भएपछि न हो तपाईँहरूसँग यसरी कार्यक्रममा जोडिने आउने भनेको, होइन? अलिकति बेठिक भएपछि म कार्यक्रममा आउँदिनँ. अरू साथीहरूले चाहिँ सञ्चालन गर्नुहुन्छ, पक्कै पनि तपाईँले फेल गर्नुभयो होला, होइन त अस्मिजी? ल ठिक छ, अब यो यात्रामा जोडिनु भयो, तपाईँका सम्झना सन्देशतर्फ लगाउनु.
2: अनि धेरै साथीहरू हुनुहुन्छ त्रिवेली यात्रीहरू, डी भूमिका र वरुण पञ्चालीले पनि एकदम धेरै सम्झेको छु, ढकाल ढाल ठुला श्रीराम ढाल. अनि जति पनि साथीहरूले मलाई आफ्नो सम्पूर्ण साथीहरूले सम्झिरहेको कसैलाई पनि बिर्सेको छैन.
1: नमस्कार, छोटो अस्मि सोताङ हुनुहुन्थ्यो, खाँदबारी ढुङ्गे धाराबाट यो यात्रामा जोडिनु भयो, कुराकानी गरे, सबैलाई सम्झँदै छुट्नु भएको छ. मेरो व्यक्तिगत टिकटक लाइभबाट पनि यति बेला थुप्रैले हेर्दै हुनुहुन्छ, दुईजनाले हेर्दै हुनुहुन्छ. तपाईँहरूलाई एकदमै स्वागत छ. कार्यक्रमको यो अवधिभरि साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास पनि लिएको छु. अझै धेरै साथीहरू बिस्तारै जोडिँदै जानुहुन्छ, यो आशा यो भरोसा मैले यति बेला सङ्घालिरहेको छु. केही छैन, तपाईँ जहाँबाट जस्तो जस्तो अवस्थामा सहभागिता जनाउँदै हुनुहुन्छ, तपाईँ सबैप्रति म आभार व्यक्त गर्दै यति बेला फेरि पनि फोन लाइन तर्फै लाग्छु. कोही साथीको आगमन भयो. हेलो, हेलो, वाट्सएपमा एकजना साथी आउनु भएको छ. नमस्ते, कता हराउनु भएको हो? म हेलो हेलो गरिरहेको छु. तपाईँको आवाज पनि प्रष्ट आइरहेको छैन, आवाज कट्दै आइरहेको छ. को बोल्नुभयो, कहाँबाट भन्नुहोस् त? सानु माया शेर्पा, घर चाहिँ पाँचको पन, हाल चाहिँ कुवेतमा हुनुहुन्छ सानु मायाजी, होइन? अनि सानु मायाको खबर के छ भन्नुहोस् न, सुनाउनुहोस् न.
2: मेरो खबर ठिकै छु है, ड्युटीतिर छु, प्रोग्राम सुन्दै, अनि तपाईँको के छ नि?
1: एकदमै मेरो पनि ठिकठाक छ, कार्यक्रम सुन्दै हुनुहुन्छ, ड्युटी पनि चल्दैछ है। यति बेला बढी ध्यान तपाईँको कार्यक्रमपट्टि छ कि ड्युटीपट्टि छ? ननहाटी भन्नुहोस् त सानो मायाजी। फोन लागिसकेपछि चाहिँ यता पनि अलिकति ध्यान दिनु पर्यो, फोन लागेको छैन अथवा सुन्दै मात्रै हुनुहुन्छ भने चाहिँ अलिअलि यता पनि सुन्ने, विशेष गरी आफ्नो ड्युटीलाई ख्याल गर्नु पर्यो, होइन त सानु मायाजी? ल ठिक छ सानु मायाजी, तपाईँको आवाज अलिकति कट्दै आइरहेछ, हुनसक्छ नेटवर्कको केही समस्या, इन्टरनेटमा केही समस्या हुनसक्छ, तपाईँका सम्झना सन्देशतर्फ लागौँ न ल।
2: हुन्छ, मेरो सम्झना सम्झिरहेको छु भन्न चाहन्छु, अनि बहिनी मिडिया कुरी मिलिन्छ, अनुमोल छेत्री, रङ्गित राई, अनि यो ग्याङ्गी म्याङ्गु, अस्मी तोताङ, अघि मात्र कल गर्दै हुन्छ अस्मी तोताङलाई, धेरै मिस गरेर चाहिँ साथमा लुट्न एक मिटर सबै कामना भन्न चाहन्छु, अनि सुनिम शेर्पा, जीवन थाले, कृष्ण तामाङ, अनि मिडिया प्रेमी राई अनिता, सपना तामाङ भन्छन्, दिउसा राई, लिम्बु विजयलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि सुजन थापा, ढिलो रुबाङ सलाई पनि गुड नाइट, मिठो सबै गाना प्यारी भन्न चाहन्छु, अनि भूमिका राई, सन्जय सही किराती, जनग्रहरी मगर, अनि राई असफल राईलाई पनि गुड नाइट भन्न चाहन्छु, अनि सम्झना रुबाङ सलाई गुड नाइट, मिठो सबै गाना प्यारी भन्न चाहन्छु, अनि जुनिता चामु गाईलाई पनि गुड नाइट, प्याटे
1: नमस्कार, छुट्यौँ सानु माया शेर्पा कुवेतबाट यो व्यवसायमा जोडिनु भयो, घरमा आएको पाँच खपन सबैलाई सम्झँदै छुटेर जानु भएको छ, म फेरि अर्को एकजना साथीसँग कुराकानी गर्छु। हेलो हेलो, साथी लाइनमा हुनुहुन्छ तर उहाँको आवाज मैले के पनि सुन्न सकिनँ, फोन डिस्कनेक्ट भइसकेको छ, फेरि पनि म फोन लाइनतर्फ लाग्छु, कोही साथी आउनु भएको छ? हेलो हेलो, हजुर गुड इभिनिङ, नमस्ते, को बोल्दै हुनुहुन्छ, कहाँबाट हो? भोजपुरबाट बोल्नुभयो अनुसाजी है, अनिसाजी मिडिया प्रेमी साथी, अनि के छ खबर खबर हाम्रो अनिसाजीको, सुनाउनुहोस् न। एकदमै मेरो पनि ठिकठाकै छ है, समाचारहरू हेर्दै पढ्दै हुनुहुन्छ नि, सामाजिक सञ्जाललाई नजिकबाट हेरिरहनु भएको छ नि यहाँले, होइन? ल ठिकै छ, हुन्छ, यो व्यवसायमा जोडिनु भयो, तपाईँका सम्झना सन्देशतर्फ लागौँ न। नमस्कार, छुट्यो भोजपुरको साथी हुनुहुन्थ्यो अनुसाजी, अनिसाजी कुराकानी गरे, सबैलाई सम्झनु भयो र छोडेर गइसक्नु भएको छ, अब म तपाईँको लागि एउटा मिठो गीत राख्छु, पहाड़मा जाडो बढ़े तर अहिले सिक्नुपर्छ, वास्तवमा यति बेलाको यो परिस्थिति पनि त्यस्तै नै छ, मुलुकको एउटा पाटो एकदमै तनावमा छ, चिन्तामा छ, पीड़ामा छ, त्यहाँ चाहिँ धेरैले आफ्नो ज्यान गुमाउनु भएको छ, धेरै पीड़ामा छटपटाइरहनु भएको छ, घाइते हुनु भएको छ, क्षत विच्छेद अवस्थामा हुनुहुन्छ, यो परिस्थिति यति बेला तपाईँ हामीले सामान्य रूपमा लिने खालको परिस्थिति छैन, एकदमै असामान्य रूपमा यो परिस्थिति गुज्रिरहेको छ, तपाईँले चाहिँ नजिकबाट यति बेला त्यो परिस्थितिलाई नियालिरहनु भएको छ, यति बेला यो गीत तपाईँको लागि राख्छु।

0: हजुर पहाडमा जाडो बढ्यो तराईले सिक्नुपर्छ। स्वरूप राज आचार्यको आवाजमा छ जिको यो राष्ट्र भावनाले उत्प्रोत भएको मिठो गीतलाई तपाईँले सुनिसक्नु भएको छ, हेरिसक्नु भएको छ। तपाईँ सबै सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु। हाम्रो फेसबुक लाइभमा तपाईँले हेर्दै हुनुहुन्छ, कार्यक्रमलाई सुन्दै हुनुहुन्छ। रेडियोको अफिसियल फेसबुक पेज रेडियो अरुण 97.6 MHz लाई तपाईँ जति साथीहरूले यति बेला फ्रिक्वेन्सीमा सुन्दै हुनुहुन्छ, अन्य विभिन्न प्लेटफर्महरूबाट सुन्दै हुनुहुन्छ, त्यता पनि फलो गर्नुहोला, त्यताबाट पनि तपाईँहरू जोडिनुहोला भन्न चाहे मैले। विशेष गरी यति बेला नेपाली पात्रोबाट पनि तपाईँले कार्यक्रमलाई सहज रूपमा सुन्न सक्नुहुन्छ। हाम्रो पात्रोमा केही समस्या आएको छ, हाम्रो पात्रोको एप्लिकेसनमा चाहिँ तपाईँ हामी सहज रूपमा जोडिन सकेका छैनौँ, त्यताबाट पनि केही दिन पछाडि केही समय पछाडि पनि हुनसक्छ। त्यो उताबाट एप्लाई भइसक्यो हो, तर यताबाट अलिकति सपोर्ट गरिरहेको छैन, त्यो भएर तपाईँसँग कुराकानी भनौँ न कुराकानी भन्दा पनि त्यताबाट जोडिनलाई अलिकति असहज भएको हो। त्यताबाट पनि तपाईँहरू यसो सहज रूपमा चाहिँ सुन्न सकिन्छ सकिँदैन यसो विचार गर्दै गर्नुहोला भन्न चाहे मैले। धेरै साथीहरूले कार्यक्रमलाई सेयर गर्नुभएको छ, कार्यक्रममा आफ्ना कमेन्टहरू लेख्नु भएको छ, तपाईँ सबै सबैप्रति म आभार व्यक्त गर्दै फेरि पनि फोन लाइनतर्फ नै लाग्छु। कोही साथीको आगमन भएको छ, म उहाँलाई स्वागत गर्छु ढिला नगरिकन। हेलो, हजुर रात्रिकालीन नमस्कार, कहाँबाट को आउनुभयो? युनिसा तामाङ आउनुभयो मामलिङबाट, के छ युनिसाजीको खबर खबर? खबर ठिकै छ है? ल हुन्छ, त्यसो हो भने तपाईँका सम्झना सन्देशतर्फ लागौ न युनिसाजी।
1: त्यस्तै गरी मेरो हस्बेन्ड हुनुहुन्छ सन्तोष तामाङ कतारतिर, उहाँलाई गुड नाइट सुबह पनि क्षमा सम्झना भन्न चाहन्छु। अनि बिहान साथी हुनुहुन्छ दिनिसा राई, भावना मगर, जुन्ता चामलिङ, बहिनी सपना तामाङ, सुदिनी चन्द्रमा तामाङ, बहिनी जुमा थामी, सुनिता गुलुङ, सानो कमला, सम्झना रूपाङ्का, रही रसकला लगायत अब धेरैजना साथीहरू हुनुहुन्छ जसले मलाई युनिसा तामाङ भनेर चिन्नुहुन्छ। सबैलाई गुड नाइट सुबह पनि भन्दैछु के, बाई।
0: नमस्कार चुट्यौँ युनिसाजीले सुन्नुभयो, धर्मदेवीबाट सहभागिता पनि जनाउनु भयो, सबैलाई सम्झँदै सम्झँदै उहाँ पनि छुटेर गइसक्नु भएको छ। र यति बेला फेरि पनि म फोन लाइन तर्फै लाग्छु, कोही साथी आउनु भएको छ, स्वागत गरौँ। हेलो, हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? तपाईँको फोन आज के भइरहेको छ? तपाईँलाई हामीले दुई तीन चोटि रिसिभ गरिसक्यौँ, तपाईँ बोल्नुहुन्न है, म हेलो हेलो गरिरहेको हुन्छु यता, के भइरहेको छ, के समस्या छ?
2: तपाईँले मेरो भोइस नसुन्नु भएको मात्रै हो, मैले तपाईँको भोइस सुनिरहेको
0: थिएँ। त्यही त, तपाईँको आवाज त केही पनि सुनिरहेको थिएन, त्यो कुरा मैले दोहोरो संवाद गर्न सकिनँ यहाँसँग। अनि के छ तपाईँको खबर खबर सुनाउनुहोस् न।
2: पाल्तुलाको न्युजहरू हेरिरहेको छ, विशेष नेपालमा घटेको घटनाहरू हाम्रो रसुवा जिल्लामा एकदमै मान्ने कस्तो कस्तो भइरहेको छ, त्यही हेरेर नै ड्युटीबाट आउँदैछु, त्यो हेरि नै रहेको छु, त्यही घटना न्युजहरू भन्नुपर्छ है।
0: ल ठिक छ, घटना हेरिरहनु भएको छ, घटना घटिसक्यो, एकदमै समस्या छ, जर्जर अवस्था छ, प्रणदायी अवस्था छ, त्यो कुरालाई तपाईँले नजिकबाट निहाल्नु भएको छ। हुन्छ, सफल अनुजान चाहिँ यो यात्रामा जोडिनु भएको छ, तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म अब।
2: यसपालि आज त्यति मनपर्ने सेलिब्रेसन गर्नुहुने मेरो प्यारी हुनु भन्ने सर राई प्लस छोरा हुनुहुन्छ हाम्रो पूजन राई, त्यसै गरी हाम्रो रेडियो आन्टी हुनुहुन्छ हाम्रो सबै विकल्प लिम्बू, तिनैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना, हात बढेको यो मैले पनि हात रिटर्न सकेँ भन्न चाहन्छु। सर्वप्रथम हजुर टेक्निकलमा रहनुहुने मित्र मैले माया र नेपाल छोडेर रहनुहुने मेरो लक्ष्मी पनि मिठो सम्झना भन्न चाहेँ, र मोटो प्रेम प्लस सम्झना धेरै सम्झना माया भन्न चाहन्छु।
0: नमस्कार, छुट्यो असफल अन्जनजी व्यवसायमा जोडिनु भयो प्रवासबाट, कुराकानी गरे सबैलाई सम्झँदै छुटेर गइसक्नु भएको छ। अर्को एकजना साथी आउनुभयो, उहाँलाई पनि म स्वागत गर्छु, हेरौँ को हुनुहुन्छ। हेलो,
3: नमस्कार,
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ? सुजन थापा लामो समय पछाडि। सुजनजी तपाईँ त कता पुग्नुहुन्छ, कुन देशमा हुनुहुन्छ? मलेसियामा हुनुहुन्छ सुजनजी। के छ खबर खबर नयाँ नौलो सुनाउनुहोस् न। एकदमै खानपिन भइसक्यो, चैनपुरतिरको पनि ठिकठाक छ, मेरो पनि ठिकठाक छ होइन। आज मौसम एकदम चाहिँ भनौँ न दिउँसो मजाले घाम पनि लागेन, अलिअलि पानी छिट्यायो, एकदम शीतल छ मौसम, राम्रो छ एकदम। मौसमको कुरा गर्नुपर्दा कुन कुल छ मौसम चाहिँ सुजनजी? एकदम खानपिन भइसक्यो अनि तपाईँको पनि ठिकठाक रहेछ, आराम हुनुहुँदो रहेछ। अब तपाईँका सम्झना सन्देश तर्फ लाग्छु म।
3: बाबा मम्मी भाइलाई पनि एकदम धेरै सम्झना भन्न चाहन्छु, अनि साथतिर हुन्छ हाम्रो कृष्ण तामाङ, राजुले कैला सर, अनि हाम्रो लिम्बू विजय सर शुभ छ पनि, अनि हाम्रो अश्विनी सोताङलाई पनि एकदम गुडनेट शुभ छ पनि भन्न चाहन्छु, अनि हाम्रो सबिना तामाङ, अनि हाम्रो राजकला रैनी यिनीहरू गुडनेट शुभ छ पनि भन्न चाहन्छु, अनि हाम्रो कृष्णले हाम्रो राजेश श्रेष्ठ धेरै साथीहरू हुन्छ समग्रमा सबै साथीहरूले कृष्णमा गुड नाइट भन्दैछु।
0: नमस्कार, छुट्यौँ सुजन थापा मलेसियाबाट यो यात्रामा जोडिनु भयो, घर उहाँको शङ्ख सभा नै हो। सबैलाई सम्झाउनु भयो, साथीभाइ इष्ट मित्रहरूको मिठो ख्याल गर्दै गर्दै यो यात्राबाट छुटेर गइसक्नु भएको छ सुजनजी। अब फेरि म अर्को एकजना साथी आउनु भएको छ, उहाँलाई पनि ब्याक टु ब्याक यो यात्रामा स्वागत गरिहाल्छु। हेलो,
4: हजुर नमस्ते।
0: हजुर नमस्ते, को बोल्दै हुनुहुन्छ?
4: सम्झना रुङदाङ।
0: सम्झनाजी आउनुभयो सभा पोखरीबाट है?
4: हजुर।
0: के छ सम्झनाजीको खबर खबर सुनाउनुहोस् त।
4: मेरो खबर एकदमै ठिकै छ, खाना खाएर चाहिँ प्रोग्राम सुन्दै कल ट्राई गरेको, कल पनि बल्ल बल्ल लाग्यो लास्टतिर,
0: बल्ल बल्ल लाग्यो लास्ट भएको छैन नि, अझै म 8-10 जना साथीसँग कुरा गर्न सक्छु कि जस्तो लाग्दैछ।
4: हजुर।
0: अनि सबै खबर खबर ठिकठाक रहेछ, अब कल पनि लागिसक्यो, अब के छ तपाईँका सम्झना सन्देशतर्फ लागौँ त।
4: फर्स्टमा चाहिँ तपाईँलाई नै गुड नाइट शुभ छ पनि भन्न चाहेँ, अनि यही हुनुहुन्छ फुपू दिल कुमारी रुमाङ छ, उहाँलाई पनि गुड नाइट शुभ छ पनि, कल पनि ट्राई गर्दै हुनुहुन्छ, कल पनि लागोस् भन्न चाहेँ। अनि गुड नाइट सन्देश राख्नु पर्दा चाहिँ हस्बेन्ड सन्देश सुनौँ, अनि भाइ हिमाल ल्याम्पु दाई हिमाल चाम्लिङ, छोरी अर्चना कुलुङ, सानो माया शेर्पालाई पनि गुड नाइट शुभ छ पनि, अनि बिनुबिनिता शासङ्कर, अस्मिता यान्छु, तेमु शेर्पा, अस्मिता गुरुङ, मिडिया प्रेम निमु शेर्पा, सालिमा नाथिनी, चन्द्रमाया तामाङ, सपना तामाङ, युनिसेफ तामाङ, पन्तुमरी कान्छु कुलुङ, रञ्जना बाङ्रे, जीवन धामन, राज घले मगल, अनि अहिलेसम्म रिभ्यु सुनेर बस्नेहरू सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभ छ पनि भन्ने जुन चाहिँ टेक केयर, बाई बाई।
0: नमस्कार, छुट्यौँ सम्झनाजी सभा पोखरीको साथी हुनुहुन्थ्यो, कार्यक्रममा जोडिनु भयो, सबैलाई सम्झनु भयो र छुटेर गइसक्नु भएको छ। हाम्रो राजविरय खैलाले पनि यति बेला मलेसियाबाट कार्यक्रम सुन्दै हुनुहुन्छ, नमस्कार भन्नुभएको छ, नमस्कार है तपाईँलाई पनि। यता मेरो टिकटक आइडीबाट चाहिँ उहाँले कार्यक्रम हेर्दै सुन्दै हुनुहुन्छ, आराम हुनुहुन्छ होला तपाईँ होइन, मैले यही अपेक्षा गरिरहेको छु। यति बेला सबै साथीहरूलाई स्वागत पनि गर्न चाहेँ मैले, यति बेला टिकटकमा जति साथीहरूले हेर्दै हुनुहुन्छ, मलाई सुन्दै हुनुहुन्छ होइन, सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। र लाइनमा कोही साथी आउनु भएको छ, उहाँसँग कुरा गर्छु। हेलो, नमस्कार, विजयजी आउनु भयो है? मेरो टिकटकमा चाहिँ सबैभन्दा पहिलेदेखि चाहिँ एकदमै वाच गरिरहने मान्छे, त्यहाँ चाहिँ प्रतिक्रियाहरू छोडिरहने मान्छे, आज ट्याक्कै तपाईँसँग चाहिँ कुराकानी नै हुन पायो अनियरमा होइन। अलिकति नेटमा समस्या आइरहेको थियो, इन्टरनेटमा केही समस्या थियो, त्यो भएर पनि बिचमा अलिकति जिगज्याक्ट भयो। अनि खबर खबर त तपाईँको ठिकठाकै छ नि होइन, आरामै हुनुहुन्छ नि? ल ठिक छ, खुसी लाग्यो, सहभागिता पनि जनाउनु भयो विजयजीले। अब तपाईँका सम्झना सन्देश त लागौ न त विजयजी।
3: सम्झना सन्देश राख्नु पर्दा सर्वप्रथम र रेडियो टिमलाई नै गुड नाइट सबैले शुभकामना, र यति मिठो भयो
5: सुमिता गुरुङलाई पनि विशेष सम्झना गर्न चाहन्छु र यतिखेरको बसाइमा रेडियो मन गरेर सुनेर बस्नुहुने सम्पूर्णलाई लोकनायक भण्डारी विराम लिन चाहन्छु। नमस्ते सेवारो भाइ
0: नमस्कार छुट्यौँ विजय लिम्बू घर चाहिँ उहाँको शङ्ख सभाको पाँच कपन हो यति बेला चाहिँ प्रवासमा हुनुहुन्छ मलेसियामा हाम्रा भनौँ न विभिन्न कार्यक्रमहरूलाई चाहिँ के अरे प्रायोजनमा जोडिनु भएको छ यो यात्राहरूमा सँगै सहयात्रा गर्न पाइएको छ तपाईँ सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु विजयजी लगायतका धेरै साथीहरू यति बेला टिकटकबाट हेर्दै हुनुहुन्छ धेरै साथीहरू हाम्रो सुरजजी हुनुहुन्छ राजवीरजी हुनुहुन्छ हाम्रो कोपिलाजी त्यसै गरी अन्य थुप्रै साथी हुनुहुन्छ तपाईँ सबैलाई मैले सम्बोधन गरिरहेको छु तपाईँ सबैलाई मैले सम्झिरहेको छु देखिरहेको छु तपाईँहरूले आफ्ना प्रतिक्रियाहरू त्यहाँ छोडिरहनु भएको छ तपाईँले बोल्न मन गरिरहनु भएको छ तर मैले यता रेडियोतिर पनि अनियर हुँदै गर्दा अब टिकटकमा पट्टि मात्रै बढी ध्यान दिएँ भने फेरि रेडियो सुन्ने मनहरूप्रति अलिकति भनौँ न चाहिँ उहाँहरूले मन दुखाउनुहुन्छ त्यो भएर पनि मैले सबै कुराहरूलाई मिलाउँदै तपाईँहरूसँग जोडिँदै जान्छु यति बेला फेरि पनि म फोन लाइनतर्फ लागेँ कोही साथीको आगमन भएको छ लाइनमा हुनुहुन्छ स्वागत गर्छु उहाँलाई हेरौँ यो बेला को आउनु भएको छ कहाँबाट हुनुहुन्छ हेलो हेलो वाट्सएपमा चाहिँ अलिकति समस्या भइरहेको छ नेट अलिकति स्लो भएको छ त्यो भएर पनि साथीहरूलाई मजाले मैले सुन्न नसकिरहेको अवस्था हो आउनु भएको छ साथी एकजना साथी आउनुभयो म उहाँलाई अन्यर गर्छु है त हेलो वाट्सएपमा साथी जोडिने प्रयास गर्दै हुनुहुन्छ फोन मैले रिसिभ गरिसकेँ तर उहाँको आवाज अन्यर भएको छैन हेरौँ को हुनुहुन्छ सम्भव भएसम्म म उहाँलाई यो यात्रामा जोड्ने नै छु हेलो हेलो रात्रिकालीन नमस्कार को आउनुभयो
5: म एकदम धेरै अन्तर दिन्छु अन्तरालपछि म
0: राजभिरै राजभिरैजी सुटुक्क यता मेरो टिकटकबाट हेर्दै हुनुहुन्थ्यो यताबाट जोडिनु भयो फेरि है ल ठिक छ अनि आराम कुशल हुनुहुन्छ नि तपाईँसँग निकै लामो समय भयो कुराकानी भएको छैन अनि ड्युटीहरू राम्रोसँग चल्दैछ नि होइन एकदमै एकदमै ठिक ठाक छ तपाईँहरूले साथ सपोर्ट माया होइन स्नेह त्यो चाहिँ हामी प्रति एकदमै धेरै चाहिँ राख्नु भएको छ त्यो भएर पनि एकदमै रेडियोहरू ठिक छ अहिले आजको मितिसम्म भनौँ न बिचमा केही समस्याहरू आए पनि केही उतार चढाव भए पनि तपाईँहरूसँग निरन्तर हामी प्रसारणमै जोडिएका छौँ निरन्तर तपाईँहरूसँगै छौँ यो परिस्थिति त भोलि कस्तो बन्छ होइन परिस्थितिले साथ दिएसम्म चाहिँ तपाईँहरूसँगै रहन्छौँ हामी ल हुन्छ अब राजवीरजीले पनि आफ्ना सम्झना सन्देशहरू राख्नुहोस् न ल
5: हुन्छ अब राजकीय सन्देश राख्नु मतलब सबैभन्दा पहिला त हाम्रो दुर्गा सरलाई त्यसै गरी रेडियोहरूलाई एकदम धेरै सम्झना सफाको टाइप भने चाहिँ त्यसै गरी टाइम भने जीवनसाथी किने गर्दालाई पनि एकदम धेरै धेरै सम्झना सफाको टाइप भन्न चाहन्छु त्यसै गरी साथीहरूसँग हाम्रो ठुलो दाइ श्री रामदाल हुनुहुन्छ मिता राज भेलेमा हुनुहुन्छ हाम्रो लिम्बू विजय सर हुनुहुन्छ अश्विनी छतामको हुनुहुन्छ अञ्जली राई कृष्ण तामाङ हुनुहुन्छ दिम्सा राई जीवन फाइभ हाम्रो सर छेत्री हुन्छ सामना शेर्पा सुनिल चट भन्छ रोमन मोक्तान भाइ हुनुहुन्छ सुनिता थिङ सानो कमला हाम्रो तामाङ पञ्च हुनुहुन्छ त्यसै गरी जिनिता सामिङ राई हुनुहुन्छ हाम्रो अजर माम राई चञ्चल शर्मा तामाङ हुनुहुन्छ सपना तामाङ हुनुहुन्छ मिडिया पेन्डिङ शेर्पा लगायत चाहिँ त्यही पनि मलाई राजीले काइला भने चिन्नुहुन्छ सम्पूर्णलाई एकदम धेरै धेरै समय सफलता पाएँ भने चाहिँ
0: नमस्कार छुट्यौ यति बेला राजवीर है काइला मलेसियाबाट व्यवसायमा जोडिनु भयो कुराकानी गर्यौं र उहाँ पनि छुटेर गइसक्नु भएको छ यति बेला फेरि पनि फोन लाइन तर्फ लाग्छु कोही साथीको आगमन भयो उहाँलाई स्वागत गर्छु हेरिरहेको छु टिकटकमा धेरै साथीहरू जोडिने प्रयत्नमा हुनुहुन्छ जोडिँदै हुनुहुन्छ नयाँ साथीहरू पनि जोडिँदै हुनुहुन्छ पुराना साथीहरूले पनि साथ दिँदै हुनुहुन्छ अब बिस्तारै हो तपाईँहरूको माया ममता मैले चाहिँ बटुल्दै जाने भनेको किनकि भर्खरैबाट म चाहिँ तपाईँहरूसँग जोडिएको छु त्यत्रो धेरै साथीभाइहरू मसँग अहिले हुनुहुन्न टिकटकमा स्वागत गर्छु साथीलाई म हेलो हेलो हजुर नमस्ते हजुर नमस्ते को आउनु भयो हजुर कहाँबाट हुनुहुन्छ निर्मला ओनेम ताप्लेजुङबाट है के छ निर्मला ओनेमको खबर खबर सुनाउनुहोस् न एकदमै मेरो खबर खबर ठिक ठाक छ तपाईँको आवाज चाहिँ अलिक सानो आइरहेको छ निर्मलाजी है अनि खानपिन भयो होला अब पानी पर्दैछ भन्नुभयो मौसम शीतलै छ यति बेला ताप्लेजुङ त्यसै पनि गर्मी हुने ठाउँ होइन होइन ल ठिक छ अलिक तल्लो बेल्टतिर अलिक बढी गर्मी हुने भयो अलिक माथिल्लो भूभागतिर अलिकति चिसै हुन्छ होइन ल ठिक छ निर्मलाजी आउनुभयो खुसी लाग्यो ताप्लेजुङबाट होइन एउटा सुगम ठाउँबाट एउटा चाहिँ भनौँ धार्मिक ठाउँबाट एउटा चाहिँ उर्वर ठाउँबाट यो यात्रामा जोडिनु भयो तपाईँका सम्झना सन्देशतर्फ लाग्छु म अब
6: हजुर विशेष त तपाईँ नेपाली सपुता रेडियो अर्पण परिवारलाई भेट सम्झना सहमा गर्न चाहन्छु नायकहरू भन्न चाहन्छु अनि विशेष गरी प्रभासको व्यक्ति र प्यारी बहिनी काली कमल ओलीमाहरू चाहिँ धेरै सम्झना समर्पण गर्न चाहन्छु आदरणीय अध्यायी क्षेत्र अरुण भण्डारीले एकदमै धेरै सम्झना अनि हाम्रो धनकुटा घर भइ हाल मलेसियातिर हुन्छ हाम्रो रामलाल सुमन अनि दीपक मगर परिवर्तन पनि प्रभास छेत्री हुनुहुन्छ अब धेरै साथीहरू हुनुहुन्छ मलाई किनभने पूर्ण साथीहरूलाई धेरै धेरै सम्झना
0: नमस्कार छुट्यौ यति बेला निर्मला ओनेम हामीसँग ताप्लेजुङबाट जोडिनु भयो कुराकानी गऱ्यौँ सबैलाई सम्झदै सम्झदै निर्मलाजी पनि फोन लाइनबाट बाहिरिनु भएको छ यति बेला अर्को एकजना साथीलाई स्वागत गर्छु आउनु भएको छ वाट्सएपमा हुनुहुन्छ को हुनुहुन्छ स्वागत गरौँ हेलो हजुर नमस्कार आज एकदमै मिडियाका चाहिँ हिरोहरूको चाहिँ आगमन भइरहेको छ एकदम धमाधम है के भनौँला भन्नुहोस् त सर अझै म त्यही भन्छु ठ्याक्कै एउटा परदेशी यति बेला नेपालसम्म यो प्रविधिको माध्यमबाट जोडिनु भयो अनि कुराकानीको सिलसिलामा तपाईँ हामी छौँ मैले यति यसरी सम्बोधन गरेको छु यहाँलाई सुरजी अनि के छ आराम कुशल हुनुहुन्छ किन किन कल गरौँ कि नगरौँ किन भइरहेको थियो भन्नुहोस् त
7: हाम्रो देशमा चाहिँ कुनै विपत्ति आइपरेको छ आजको दिनमा भएको हुनाले
0: वास्तवमा सुरजी अब तपाईँले पनि कुरा कोट्याउनु भयो होइन वास्तवमा म यसो विचार गर्छु मलाई लाग्छ होइन कहिले के भइरहेको हुन्छ धेरैले रगत बगाउनुहुन्छ धेरैको ज्यान गइरहेको हुन्छ फेरि परिस्थिति त्यस्तै बन्छ प्रकृतिले त्यसरी नै विभिन्न भनौँ न समयमा चाहिँ हामीलाई चाहिँ दुखाइरहेको छ होइन अब त्यो भदौको 23-24 सम्झिने हो भने त्यहाँ पनि एक खालको कारुणिक बन्यो त्यसपछि अहिले अब यो एकदमै ठुलो घटना हो वास्तवमै होइन यस्ता घटनाहरूले नेपाललाई भनौँ न बेला बेलामा एकदमै पीडा दिइरहेको छ वास्तवमा तपाईँ हामी अलिकति नेपाली खोइ के भइरहेको छ कि अब यो कसरी भन्ने ठ्याक्कै शब्द होइन यो परिस्थिति हजुर
7: हामीले अब पोहोर पनि अब भदौ 23-24 भयो होइन यो भदौ 10 गर्दाखेरि अनि अवस्था आइरहँदा चाहिँ अत्यन्तै दुःख लाग्छ के भन्नु
0: वास्तवमा अहिलेको भनौँ न अहिलेको परिस्थिति हेर्दा अहिलेको देशको परिस्थिति हेर्दा देशलाई चाहिँ हामी चाहिँ अगाडि लान्छौँ भनेर चाहिँ अगाडि सर्नुभएका नेताहरूको चाहिँ भनौँ न उहाँहरूको चाहिँ अहिलेको कार्यशैली हेर्दा खासै तपाईँ हामीले सुख पाउँछौँ खासै तपाईँ हाम्रो जीवन यापनमा चाहिँ परिवर्तन आउँछ भने जस्तो पनि मलाई त लाग्दैन क्या सुराजी.
7: देखिएको देखिँदै पनि छ अब रिजल्टहरू त्यस्तो त्यस्तै आइरहेको छ होइन हामीले देख्दै पनि छौँ. आज त करिब करिब 4-5 महिना भइसक्यो होइन नयाँ सरकार आएको त्यस पश्चात पनि हामी नेपालीहरूलाई कति सुख भयो कति ऊ भइरहेछ कति तनाव भइरहेछ त्यो त हामी सबैले भोग्दैछौँ होइन र
0: वास्तवमा ल ठिक छ आउनुभयो सुरजी. अब धेरै कुराकानी गर्ने मन थियो यहाँसँग अब सात चन्द्र पारी हुनुहुन्छ सुटुक्क यो मोडमा जोडिनु भयो तपाईँको सम्झना सन्देशतर्फ लाग्छु मैले. अब
7: सम्झनाको सन्देशहरू राख्नुपर्दा सतर्कता पनि रहने अब त्यति त भन्न सक्छु मैले होइन भने केही साथीहरूको नाम लिनुपर्दा चाहिँ चढाउनुपट्टि पढाइन मनमोक्तान तामाङ योग्य निम्याङ लिम्बू छिरिङ योन्जन लिम्बू विजय सर हुनुहुन्छ अनि राजबिराई काइला सर उहाँहरूले कल गरेर जाँदै हुनुहुन्छ भने यताबाट मातृका बस्नेत्र कृष्ण तामाङ सर हुनुहुन्छ भने त्यति तिन रूपन्दाली अनु शेर्पा अस्मिता सानुमाया शेर्पा अनुसा दीक्षित राई ईश्वरी मेहङ सरस्वती पोखरेल काली कमल वलिम लिम्बू प्रतिमा ईश्वर श्री पुष्पाञ्जली राई अनिता नखोप सन्ध्या थोम र नानु भूमिका राई मिडिया प्रेमी राई अनिसा मिडिया प्रेमी निम्बु शेर्पा स्वलिम शेर्पा सरिना गुरुङ ताइली सोनिया गुरुङ पाखेन तामाङ उता करिना मगर लगायत मलाई चिन्नुहुने सबै सबैलाई भन्दै हजुरको अवसरबाट छुट्टी नमस्ते नमस्ते शुभरात्री.
0: नमस्कार छुट्टी हो सुरज राई तुम्सा घर उहाँको भोजपुर हो यति बेला चाहिँ मलेसियामा हुनुहुन्छ मलेसियाबाट सम्झनुभयो सबैलाई सम्झनुभयो साथीभाइहरूको मिठो सम्झना गर्नुभयो अलिकति अहिलेको यो परिस्थिति विशेष गरी त्यो धादिङ लगायतका नुवाकोट लगायतका जिल्लाहरूमा भएको यो अप्रिय घटना प्रति दुःख पनि व्यक्त गर्नुभयो र सँगसँगै फोनलाइनबाट बाहिरिनु भएको छ. समय धेरै छैन अब घडीले 8:55 भएको सङ्केत गर्यो एकजना साथीसँग कुराकानी गर्छु म त समय अझै छ होला लाग्दै थियो धेरै आज तपाईँसँग कुराकानी गर्ने त्यत्रो धेरै मोडमा त थिइनँ र पनि धेरै साथीहरूसँग कुराकानी भयो स्वागत गर्छु लास्ट टाइम लकी कलरको रूपमा एकजना साथी जोडिनुभयो. हेलो
8: हेलो नमस्कार.
0: हजुर नमस्कार को आउनुभयो?
8: तीर्थराई
0: बोल्दै हुनुहुन्छ खाँदबारी तल्लो पाङ्ठाबाट है. के छ तीर्थजीको खबर खबर सुनाउनुहोस् न समय एकदमै थोरै छ तपाईँसँग मैले छोटोमा कुराकानी गर्ने भए तीर्थजी ल खबर ठिक ठाक छ भनेपछि अब तपाईँका सम्झना सन्देशतर्फ लागौँला तीर्थजी.
8: मेरो सम्झना सन्देश राख्नु पर्दाखेरि भर्खरै मात्र कल गर्दै हुनुहुन्छ हाम्रो सुरक्षा हुन्छ अनि अघि पनि कल गर्दै हुन्छ मिडिया प्रेमी राणी छ अनि राई असफल आयुष सर हुनुहुन्छ अनि अन्य साथीहरू हुनुहुन्छ भूमिका राई सन शेर्पा अनि सपना मकान तामाङ बहिनी चन्द्रमा तामाङ लगायत साथीहरू धेरै हुनुहुन्छ जसले मलाई के छ भनेर सुन्नुहुन्छ र जसले दिने माध्यमबाट यो कार्यक्रम सुन्नुहुन्छ सम्पूर्ण साथीहरूलाई गुड नाइट शुभ सपना भनेर हजुरको सबैबाट सुन्न चाहन्छु. हस्त नमस्ते सबै
0: शुभरा तीर्थ राई यो यात्राको अन्तिम कलरको रूपमा आजको बसाएको अन्तिम कलरको रूपमा जोडिनुभयो उहाँसँग करिब 1 मिनट कुराकानी गरे सबैलाई सम्झनुभयो र छुटेर गइसक्नु भएको छ. अब मैले पनि तपाईँसँग विदा माग्नुपर्छ यो साथको निम्ति यो समीप्यताको निम्ति तपाईँ सबैप्रति म आभार व्यक्त गर्न चाहन्छु अनि नेपाली तपाईँ हामी नेपालीलाई चाहिँ भनौँ न विशेष गरी चाहिँ यो शोकलाई चाहिँ शक्तिमा बदल्ने क्षमता चाहिँ एकदमै ईश्वरबाट चाहिँ प्राप्त होस् भन्ने अब कामना त्यो कामनाभन्दा बढी तपाईँ हामीले केही पनि अहिले गर्न सक्ने स्थिति छैन होइन परिस्थिति नसोचेको भइदिन्छ कहिलेकाहीँ नसोचेकै भयो यो अप्रिय घटना घट्न गयो कतिले ज्यान गुमाउनु भएको छ अहिले यकिन छैन धेरैले ज्यान गुमाउनु भएको छ धेरै जनधनको क्षति भएको छ सामाजिक सञ्जाल हेर्नुभयो भने अवस्था एकदमै छेद विच्छेद अवस्था छ हेरि नसक्नुका तस्विरहरू भिडियोहरू सार्वजनिक भइरहेका छन्. अब यो यात्राबाट म धेरै बोल्दिनँ तपाईँसँग छुट्टिन्छु जाँदै गर्दा म मरे पनि मेरो देश बाँचिराखोस् यति बेला तपाईँको लागि शिवशंकरको संगीत र गायनमा प्रेम प्रेम प्रकाश मल्लको गीत तपाईँको लागि छोड्दै यो यात्राबाट बिदा माग्छु। हस्त नमस्कार, शुभरात्रि, शुभ सपनी।

0: आज विक्रम सम्वत 2083 साल भदौ 11 गते बिहिबार, साउन शुक्ल चतुर्दशी, 27 अगस्त सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: तिब्बतबाट आएको बाढ़ीले नेपालमा विध्वंस, 150 भन्दा बढ़ीको मृत्यु, सयौं बेपत्ता, हजारौं घरबार विहीन, खरबौंको क्षति लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको घाइतेको उपचार सरकारी अस्पतालमा शीर्षकको शुभ समाचारबाट।
0: भोटेकोशी बाढ़ी प्रभावितको उद्धार तथा उपचारका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र परिचालन गरेको छ। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित नागरिकहरूको उपचार तथा उद्धारका लागि मन्त्रालयले आपतकालीन स्वास्थ्य संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रसम्म स्वास्थ्य सेवा व्यवस्थापनलाई तीव्रता दिएको जानकारी दिएको छ। मन्त्रालयले गम्भीर प्रकृतिका घाइतेको उपचारका लागि काठमाडौँका प्रमुख अस्पतालहरूलाई तयारी अवस्थामा राखेको छ भने प्रभावित क्षेत्रमै प्राथमिक उपचार उपलब्ध गराउन स्वास्थ्य कर्मी, औषधि तथा आवश्यक स्वास्थ्य सामग्री पठाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले राष्ट्रिय ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई आकस्मिक उपचार तथा शल्यक्रियाका लागि तयारी अवस्थामा राखिएको जानकारी दिनुभयो। सचिव डाक्टर देवकोटाले गोर्खापत्रसँग कुराकानी गर्दै ती अस्पतालमा आकस्मिक उपचार टोली परिचालन गर्नुका साथै आवश्यक परे तत्काल शल्यक्रिया गर्न सकिने व्यवस्था मिलाइएको जानकारी पनि दिनुभयो। ट्रमा सेन्टर, त्रिवी शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र सिभिल अस्पताललाई तयारी अवस्थामा राखेका छौं। डाक्टर देवकोटाले भन्नुभयो अस्पतालमा आकस्मिक टोलीदेखि अपरेशन गर्नेसम्मको व्यवस्था गरिएको छ। उहाँका अनुसार गम्भीर घाइतेलाई आवश्यकता अनुसार हेलिकप्टरबाट काठमाडौँ ल्याएर उपचार गर्ने र तुलनात्मक रूपमा सामान्य अवस्थाका घाइतेहरूलाई प्रभावित क्षेत्र नजिकैका अस्पतालहरूमा उपचार गर्ने व्यवस्था मिलाइएको छ। यसका लागि नुवाकोटको त्रिशुली अस्पताल, रसुवा अस्पताल लगायतका स्थानीय स्वास्थ्य संस्थाहरूलाई समेत सक्रिय बनाइएको छ। गम्भीर बिरामीलाई काठमाडौँ ल्याउने र बाँकीलाई त्रिशुली लगायतका नजिकका अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिँदै देवकोटाले स्वास्थ्य मन्त्रालयले आवश्यक पर्ने सबै संयन्त्र सक्रिय बनाएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उपचारका लागि औषधि, स्वास्थ्य सामग्री तथा आपतकालीन टेन्ट समेत पठाइएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल्यो, बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, तँ त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आजका सबै राष्ट्रिय दैनिकहरूले तिब्बतबाट आएको बाढ़ी र त्यसले नेपालमा मच्चाएको वितण्डा सम्बन्धी खबर विभिन्न कोणबाट छापेका छन्। सबैभन्दा पहिले कान्तिपुर दैनिकमा छापिएको खबर लिँदैछौ। भोटेकोशी बाढ़ीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। बुधबार बिहान पौने 9 बजेतिर रसुवाको टिमुरे बजार सामान सामान्य थियो। रसुवाको भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानाले जमीन हल्लिएको महसुस गरे, उनलाई भुइँचालो आए जस्तो लाग्यो। हत्तपत्त उनी बाहिर निस्किए। बाहिर देखिएको दृश्य भुइँचालोको थिएन। माथिबाट धुवाको ठूलो मुस्लो सहित 100 मिटर उचाइको छाल जस्तो देखिने बाढ़ी तिमुरे बजारतिर बज्रिँदै थियो। त्यसले क्षणभरमै बजार बगायो। ढुंगाना र थुप्रै स्थानीय ज्यान जोगाउन जंगलतिर दौड़िए। नेपाल चीन सीमाको रसुवागढ़ी नाकाबाट शुरू भई तल्लो तटीय क्षेत्रसम्म पुगेको यही बाढ़ीले बुधबार रसुवा, नुवाकोट र धादिङमा ठूलो विनाश गर्यो। नेपाल प्रहरीले बुधबार राति 11:05 अध्यावधि गरेको विवरण अनुसार बाढ़ीमा परेका 157 जनाको शव फेला परेको छ। रसुवामा 3, नुवाकोटमा 13 र धादिङमा 27 शव फेला परेका छन्। यस्तै चितवनमा 64, गोर्खामा 19, तनहुमा 9 र नवलपरासी पूर्वमा 22 शव भेटिएका छन्। सयौं अझै सम्पर्कविहीन छन्। तिमुरे, स्याप्रुबेसी, हाकुबेसी, मैलुङ लगायत रसुवाका 1 दर्जन भन्दा बढ़ी बस्ती ध्वस्त भएका छन्। नुवाकोट र धादिङ तटीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा कार्यरत नेपाली सेनाका 44, नेपाल प्रहरीका 28 र सशस्त्र प्रहरी बलका 13 जना सम्पर्कविहीन छन्। यस्तै 391 विदेशी र 93 स्वदेशी पर्यटक पनि बाढ़ीबाट सम्पर्कमा छैनन्। सुरक्षा निकाय र जलवायु विज्ञहरूले यो बाढ़ीलाई जनधनको क्षतिका हिसाबले देशको पछिल्लो समयको सबैभन्दा भयानक विपत्ति मध्ये एक मानेका छन्। 450 मेगावाट बिजुली उत्पादन बन्द, 400 मेगावाटका निर्माणाधीन आयोजनामा क्षति, सड़क संचार, बैंक तथा वित्तीय संस्थामा पनि धेरै नोक्सानी। रसुवागढ़ीदेखि गल्छी भन्दा तलसम्म 19 पक्की पुल र 5 बेली ब्रिज बगे। बेत्रावतीदेखि रसुवागढ़ी नाका जोड़ने 40 किलोमिटर सड़क क्षतिग्रस्त। नेपाल टेलिकमका 35 वटा बीएटीएस साइट अवरूद्ध। एमसेलका 27 टावर डाउन। विद्युत आपूर्ति बन्द हुँदा र मुख्य फाइबर लाइन काटिँदा सेवा अवरूद्ध। भोटेकोशी बाढ़ीको विध्वंस, मृत्युको लेखाजोखा छैन, सयौं बेपत्ता, हजारौं घरबार विहीन शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
8: गोर्खापत्र दैनिकमा
0: विध्वंसक बाढ़ीले विपत्ति, 157 जनाको शव प्राप्त, उद्धारमा राज्यका सबै संयन्त्र परिचालित, 93 जनाको उद्धार, राति पनि उद्धार तथा खोज जारी शीर्षकमा मुख्य खबर छापिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक भीषण बाढ़ी पहिरोले अकल्पनीय जनधनको क्षति पुर्याएको छ। यस विपदबाट रसुवा सहित नुवाकोट, धादिङ, गोर्खा, तनहू, चितवन र नवलप्रासीसम्म प्रभावित भएको छ। बाढ़ीमा परि मृत्यु भएका 157 जनाको शव फेला परेको छ। फेला परेका शव मध्ये 15 जनाको पहिचान खुल्न बाँकी रहेको छ। गृह मन्त्रालयका अनुसार हालसम्म चितवनमा 64, धादिङमा 27, नुवाकोटमा 13, गोर्खामा 19, तनहुमा 9, रसुवामा 3 र नवलप्रासी पूर्वमा 22 जनाको शव फेला परेको छ। विभिन्न स्तरमा खोज तथा उद्धार जारी छ। सम्पर्कविहीन र बेपत्ता व्यक्तिहरूको संख्या अत्याधिक रहेकाले मृतकको संख्या निकै बढ़न सक्ने अनुमान सुरक्षा निकायहरूले गरेका छन्। बाढ़ीमा परि घाइते 93 जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उद्धार कार्यमा राज्यका सबै संयन्त्र परिचालन गरिएको छ। बाढ़ीपछि नेपाली सेनाका 44 जना, नेपाल प्रहरीका 28 जना र सशस्त्र प्रहरीका 9 जना गरी 81 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। रसुवागढ़ी, स्याप्रोफेसी, बेसी, मैलुङ र बेत्रावतीमा तैनात सैनिकहरू सम्पर्कविहीन छन्। ती स्थानमा बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी लगायतका पर्यटक, सर्वसाधारण तथा विभिन्न निकायमा कार्यरत कर्मचारीको खोजी तथा उद्धार कार्य जारी रहेको छ। बाढ़ीले बस्ती, बजार, सड़क, पुल, जलविद्युत आयोजना तथा सुरक्षा निकायका संरचनामा पनि ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरणहरू प्राप्त भएका छन्। बाढ़ी प्रभावित क्षेत्रबाट नेपाली सेनाका 7 र निजी क्षेत्रका 8 गरी 16 वटा हेलिकप्टर निरन्तर खोज तथा उद्धारमा परिचालित भइरहेका छन्। नेपाली सेनाका प्रवक्ता सहायक अथी राजाराम बस्नेतका अनुसार खोज तथा उद्धारमा 7 वटा हेलिकप्टर सहित 1,700 जना सैनिक परिचालन गरिएको छ, जसमा खोज तथा उद्धार र राहत तथा स्वास्थ्य टोली पनि रहेको छ। सेनाले हवाई इन्धनबाट सेनाले हवाई साधनबाट 96 जना र स्थल मार्गबाट 26 गरी 221 जनाको उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको जनाएको छ। निजी क्षेत्रका 8 हेलिकप्टरले 29 जनाको उद्धार गरेका छन्। आजको गोर्खा पत्र दैनिकमा खबर छ।
2: पूर्वानुमानमा पूर्व सूचनाले गम्भीर क्षति शीर्षकमा मध्याह दैनिकले खबर लेखेको छ। बिहान करिब 8 बजेसम्म रसुवाको जनजीवन सामान्य थियो। चीनको तिब्बत तर्फबाट रसुवाको भोटेकोशी क्षेत्रमा अचानक भीषण बाढ़ी आयो। रसुवागढ़ी नाकाका प्रहरीले जानकारी पाए लगत्तै पूर्व सूचना गर्न नभ्याउँदै आएको बाढ़ीले त्यहाँ कार्यरत प्रहरी नै बेपत्ता पार्यो। रसुवागढ़ी नाकादेखि 20 किलोमिटर उत्तर पूर्वमा हिम चट्टान पहिरोका कारण रसुवामा 81 ठूलो बाढ़ी आयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणको ठम्याई छ। नेपाल चीन सीमानामा गएको हिम चट्टान पहिरोका कारण लेन्दे खोलामा गेग्रान सहितको बाढ़ी आएको र टिमुरे हुँदै उक्त बाढ़ी त्रिशुली नदीमा प्रवेश गरेको देखिएको छ। प्राधिकरणले भनेको छ बाढ़ी पूर्वानुमान महाशाखाका जलविज्ञ सौहार्द जोशीका अनुसार बाढ़ीको बहाव र गति अत्यन्त तीव्र थियो। यो बाढ़ी चीनको तिब्बती क्षेत्रबाट मात्र 20-25 मिनटमा नेपाली सीमा क्षेत्रमा आइपुगेको थियो। सीमा क्षेत्रमा आइपुगेपछि यसले 10-15 मिनटमा 12-15 किलोमिटरको दूरी पार गर्दै तल्लो तटीय क्षेत्रमा प्रभाव पारेको छ। नेपाली नाकामा रहेको रसुवागढ़ी नाकाको खोला नाप्ने केन्द्र स्टेशनमा 8:40 बाढ़ी प्रवेश गरेको रेकर्ड गरिएको छ। बाढ़ी एकैचोटि निकै ठूलो उचाई र वेगमा आएका कारण यसको असर बढ़ी देखिएको हो। उनले भने बाढ़ीको पूर्व सूचना समयमै पाउन नसक्नुमा भौगोलिक विकटता प्रमुख कारण रहेको जलविज्ञ जोशीले बताए। हिमताल भएको क्षेत्र अत्यन्त दुर्गम र विकट भएकाले चीन सरकारलाई समेत तत्काल सूचना प्राप्त गर्न कठिन छ। उनले भने बाढ़ीको बहाव तीव्र गति भएकाले पूर्व सूचना दिन समय नै भएन। बाढ़ीले रसुवा नुवाकोट धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। कति बेला हिमताल विस्फोट हुन्छन् भन्ने ठ्याक्कै पूर्वानुमान गर्ने प्रविधि हालसम्म विकसित छैन। उनले भने स्याटेलाइट तस्विरहरू पनि त्यही समयमा उपलब्ध हुँदैनन्। विभागले स्याटेलाइट तस्विरहरूको तुलनात्मक अध्ययन गरेर बाढ़ीको वास्तविक कारण पत्ता लगाउने प्रयास गरिरहेको उनले बताए। नेपाल बाढ़ी सूचनाका सहायक जनवैज्ञानिक प्रभाकर यादवका अनुसार स्थानीय वर्षाका कारण आउन सक्ने सामान्य बाढ़ीबारे सूचनाहरू भए तापनि यो अचानक आएको बाढ़ीबारे कुनै पूर्वानुमान गरिएको थिएन।
0: राष्ट्रपति रामचन्द्र पौडेलले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढ़ी पहिरोबाट प्रभावित नागरिकको खोज उद्धार तथा राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्नुभएको छ। राष्ट्रपति पौडेलले बुधबार साँझ प्रधानमन्त्री शाहसँग टेलिफोन मार्फत कुराकानी गर्दै बाढ़ीबाट भएको जनधनको क्षतिबारे जानकारी लिनुभएको हो। उहाँले विपदमा परेका नागरिकको खोज उद्धार तथा राहत कार्यलाई तीव्रता दिन सरकारका सबै निकाय परिचालन गर्न आग्रह गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। सो अवसरमा प्रधानमन्त्री शाहले बाढ़ीबाट भएको जनधनको क्षतिबारे राष्ट्रपतिलाई जानकारी गराउँदै प्रभावित नागरिकको उद्धार राहत तथा उपचारका लागि राज्यका सबै संयन्त्र परिचालन गरिएको बताउनु भएको थियो। सरकारले प्रभावित नागरिकहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कुनै कमी हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री शाहले व्यक्त गर्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यसैबीच प्रधानमन्त्रीको सक्रियता शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। प्रधानमन्त्रीलाई भोटेकोशीमा बाढ़ी आएको स्थानीय प्रशासनबाट सूचना प्राप्त 8:45 उहाँलाई सूचना प्राप्त भएको थियो। त्यसै गरी प्रधानमन्त्री शाहबाट बाढ़ी प्रभावित क्षेत्रमा उद्धार खोज तथा राहत कार्यका लागि सुरक्षा निकायसहित सरकारवाला निकाय संघ संस्थाहरूलाई उहाँले 9 बजे नै निर्देशन दिनुभएको थियो। त्यसपछि 9:15 प्रधानमन्त्री शाहले तटीय क्षेत्रलाई उच्च सतर्कतामा राख्दै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहद्वारा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा राख्न तथा नदी किनारमा जान अनुरोध गर्नुभएको थियो। त्यसै गरी 9:35 राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाउनु भएको थियो। त्यसै गरी 11 बजे प्रदेश जिल्ला र स्थानीय तहका रेस्पोन्डरलाई प्राधिकरणबाट उच्च सतर्कतासहित विपद प्रति कार्यका लागि जुट्न नेपाल टेलिकम तथा एनसेल मार्फत अलर्ट म्यासेज पठाउन लगाइएको थियो। त्यसै गरी 12:30 विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहद्वारा सरकारवाला सबैलाई खोज उद्धार तथा राहतका कार्यमा सक्दो सहयोग गर्न अनुरोध गरिएको थियो। त्यसै गरी 1 प्रधानमन्त्रीको अध्यक्षतामा मन्त्री परिषदको आकस्मिक बैठकपछि उद्धार खोज र राहत तीव्र बनाउने निर्णय भएको थियो भने प्रधानमन्त्री शाहले राति 8 बाढ़ी प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गर्नुभएको थियो। सामाजिक सञ्जाल मार्फत देशवासीलाई उहाँले सम्बोधन पनि गर्नुभएको छ। आजको गोर्खा पत्र दैनिकमा प्रधानमन्त्रीको सक्रियता शीर्षकमा खबर छापिएको छ।
2: नागरिक दैनिकमा बग्दा बग्दै बाँचे गिरीलाल गुमाए 5 शीर्षकमा खबर छापिएको छ। सल्यानका 36 गिरीलाल बुढाथोकी यतिखेर शिक्षण अस्पताल महाराजगंजको आकस्मिक कक्षमा उपचाररत छन्। उनको शरीरभरि आला घाउ छन्। टाउको र ढाडको घाउमा पट्टी बाँधिएको छ। अनुहारभरि घाउ र रगतका छिटा प्रष्ट देखिन्छन्। कोही पुगे भने उनी उठेर बोल्ने साहस गर्छन्। रसुवाको टिमुरेमा बाढ़ी आएपछि भाग्ने क्रममा घाइते भएका उनलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि शिक्षण अस्पताल ल्याइएको हो। घटना विवरण अनुसार सल्यान स्थायी घर भएका बुढाथोकी परिवार सहित रसुवाको टिमुरेमा मजदूरी गर्दै आएका थिए। 3 दाजुभाई मध्ये उनी माइला हुन्। उनी लामो समयदेखि रसुवामै बस्दै आएका थिए। नदीको तहभन्दा करिब 300 माथि टिमुरे बस्तीमा उनको घर थियो। बुधबार बिहान 8 घटना हो। बुढाथोकी फोहोर फालेर घरभित्र पसेका थिए। 81 आँखा अघि सेतो कुहिरो जसरी पानी आयो। क्षणभरमै उनी बसेको घरमा बाढ़ी पस्यो। उनी र एकजना ज्वाई पर्ने व्यक्ति छतमा पुगे र बाहिर हाम फाले। ज्वाईलाई बाढ़ीले बगायो। उनी भने छतबाट हाम फालेर भित्तातिर पुगे। घर बग्दा उनी भित्तामा समेत चिया पिए। उनले केही हाँगा जस्तो वस्तु समातेर आफूलाई जोगाए। एकैछिनमा घर सहित उनले टेकेको जमीन बग्यो। उनी कसो कसो कान्लाबाट माथि पुगे। त्यति बेलासम्म उनको परिवारका 5 बाढ़ीमा बगिसकेका थिए। घटना हुनुभन्दा करिब आधा घण्टा अघि उनले सल्यानबाट उपचारका लागि काठमाडौँ आएका जेठा दाजु यामलाल बुढाथोकीलाई फोन गरेका थिए। फोनमा सबै राम्रो भएको र आफू उपचारका लागि काठमाडौँ आएको जानकारी यामलालले दिएका थिए।
0: भोटेकसि बाढ़ीबाट प्रभावितको उद्धार र पीड़ितलाई राहत दिन धमाधम सहयोग घोषणा हुन थालेका छन्। गैर आवासीय नेपाली संघले 5 करोड़, एक्सट्रीम इनर्जी ड्रिंक्सले 1 करोड़ र रासुपाले 50 लाख दिने बुधबार जनाएका छन्। नेपालका लागि विश्व बैंकका नेपाल निर्देशक डेभिड सिस्नेलले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आपतकालीन सहयोग